0: समाज परिवर्तनका लागि नेस्टो नेपालको पहल
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल समृद्ध नेपाल समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: समाज परिवर्तनका लागि नेस्टो नेपालको पहल।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल, समृद्ध नेपाल, समृद्ध नेपाल। 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक, अहिले दिउँसोको ठिक 12 बजेको छ।
2: 1000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको वर्ष 58 अर्ब बराबरको लगानी प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको हो। महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुधकोसी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले उज्यालोलाई दिएको जानकारी अनुसार झण्डै 40 मिटरसम्म पानी जमेपछि अहिले पानी बग्न थालेको छ। तर थुनिएको ड्याम भत्कियो भने बाढी आउने जोखिम कायमै रहेको उहाँले बताउनुभयो। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोसी नदीमा मिसिन्छ, त्यसैले हुङ्गा तथा दुधकोसी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोसी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अपनाउन भनेको छ। यसैबीच आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुर का साथै रामेछाप, दोलखा, काभ्रे, काठमाडौँ उपत्यकाका 3 वटै जिल्ला सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ। त्यसै गरी रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। यी जिल्लामा बाढीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी पनि शुरू गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा 3,400 रुपियाँले बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भयो। मंगलबार सुन तोलामा 3,500 रुपियाँले बढेर 3,05,400 रुपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाउ तोलामा 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको भाउ तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको 4,855 रुपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रुपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1,116 वटा परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 वटा परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्यूजील्याण्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोसी बाढीपछि खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्रीले लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्यूजील्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030C 5579 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर। चीनको पूर्वी तटीय शहर छिङताओको पानी जहाज मरमत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठूलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै 11:15 चाइना स्टेट सिपिङ कर्पोरेशन छिङताओ बिहाई सिपिङमा मरमतका लागि राखिएको जहाजमा आगलागी भएको हो। आगलागी हुँदा जहाजमा 42 जना चढेका थिए। घटना लगत्तै आपतकालीन व्यवस्थापन दमकल प्रहरी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको र उद्धार टोलीले 12 जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते 5 जनालाई अस्पताल पुर्याएको थियो। उनीहरूको अवस्था स्थिर र खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे शुरू हुनेछ। लिग चरणमा 5-5 खेल जितेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना भएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, आज 40 भन्दा बढी जिल्लामा बाढीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो, सुनतोलाको 3,01,000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
6: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सडक र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 0556-21-261-596-617,
3: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-494-333, 493-555।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कको चित्र लहरमा हुनुहुन्छ।

0: बाढी र डुबानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
1: बस्ती भित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको

0: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए, आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कको चित्र लहरमा हुनुहुन्छ।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले दिउँसोको ठीक 1 बजेको साथ
2: वञ्चितमा परेका वर्गको आवाज वर्गको आवाज
3: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ट्ज।

नमस्कार, दिउँसो एक बजेको खबर अपडेटमा प्राविधिक कक्षका मित्र रविन कार्कीसँगै समाचार कक्षबाट म अरुणा देवकोटाको स्वागत छ। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 मेगाहर्ज र 92 मेगाहर्ज मार्फत प्रत्यक्ष र विश्वभर इन्टरनेट अनलाइनको www.nestoefm.org, समृद्ध एफएम .org, हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष सुन्न सक्नुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृति भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले असोज 6 गतेदेखि 10 गतेसम्म संयुक्त राष्ट्र संघको 21 महासभामा सहभागी हुने प्रधानमन्त्री शाहको नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटे कोशीको बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ। भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गते आएको बाढीमा ठूलो धनजनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा पहिरोको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात् मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षतामा भक्तपुरका डाक्टर हरिप्रसाद लम्साललाई नियुक्ति गरेको छ। यस्तै बैठकले 2 जना सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापना गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापना गरेको छ। अर्को सहसचिव उत्तम कुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्ति गर्नुभएको हो। राष्ट्रपति भवन शीतल निवासमा हिजो बेलुकी भएको समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शाह सुनसरी क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ। यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहनुभएकी गौरी कुमारी यादवले हिजो नै पदबाट राजीनामा दिनुभएको थियो। काठमाडौँ उपत्यकामा लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको बेला अस्ति संसदीय समितिको बैठकमा ग्यास उद्योगप्रति दिएको अभिव्यक्ति पछि यादव आलोचनामा पर्नुभएको थियो। उद्योग समितिको बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीको भूमिकामाथि प्रश्न उठाउँदै कडा अभिव्यक्ति दिनुभएको थियो। राजीनामापछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी शाहलाई दिइएको हो। शपथ लिए लगत्तै मन्त्री शाहले मन्त्रालय पुगेर पदभार समेत ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै उहाँले विगतका काम र प्रगतिको जानकारी लिएर मन्त्रालयको काम अघि बढाउने बताउनु भएको छ। ग्यास आपूर्तिका समयमा भने मन्त्रालयभित्र छलफल गरेर नागरिकको आवश्यकता अनुसार काम गर्ने उहाँको भनाइ छ। आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, 5 थर, 13 थुम, सङ्खुवा सभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरका साथै रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितौन र नवलप्रासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्ने
सम्भावना छ। यस्तै रूपन्देही, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिमका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलामा आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले खोला तर्ने, नदी खोलामा जाने तथा बाढीको जोखिम रहेका स्थानमा आवतजावत गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकको टिमुरे क्षेत्रमा सिसी क्यामेरा जडान गरी नदीको निगरानी सुरु गरिएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको हो। महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुधकोसी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले उज्यालोलाई यसलाई जानकारी अनुसार करिब 40 मिटरसम्म पानी जमेपछि अहिले पानी बग्न थालेको छ। तर थुनिएको ड्याम भत्कियो भने बाढी आउने जोखिम कायमै रहेको उहाँले बताउनुभयो। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोसी नदीमा मिसिन्छ। त्यसैले हुङ्गा तथा दुधकोसी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोसी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अपनाउन भनेको छ। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आग लागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान BP01/01/03/5579 नम्बरको कारमा अचानक आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आग लागिमा परी कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आग लागिबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान खुल्न सकेको छैन। आग लागिपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। आग लागिबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। आग लागिको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। यही भदौ 23 गते मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पनले नेपाल चीन उत्तरी कोराला नाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न ठाउँमा 30 भन्दा बढी घर पूर्ण रूपमा क्षति भएका छन्। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गत लोमाङथाङ 5 बाहेक अन्य ओडामा भूकम्पले धेरै घरमा क्षति पुगेको छ। अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमु विष्ट सहितका जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी इलाका प्रहरी कार्यालय लोमाङथाङ छोसेर प्रहरी कार्यालय प्रहरी चौकी सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट र स्क्याम्प लोमान्थाङका प्रतिनिधिहरूले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको क्षति विवरण सङ्कलन गर्न थालेका हुन्। गाउँपालिकाका गुरुङले अहिलेसम्म लोमान्थाङ गाउँपालिका अन्तर्गत वडा नम्बर 3 को नामल्याङ फुवा डिङ्गर, वडा नम्बर 4 अन्तर्गत किमलिङ चुमजुङ र नामडोक तथा वडा नम्बर 1 को छोसेर क्षेत्रमा भूकम्पको क्षति विवरण सङ्कलन भएको बताउनुभयो। लोमाङथाङको वडा नम्बर 3, 4 र वडा नम्बर 1 छोसेर गाउँको आधा क्षति विवरण सङ्कलन हुँदा झण्डै 30 घर भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन र महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धताभन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ। यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उदयमान तथा विकासोन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनीतिक, व्यापारिक, वित्तीय, प्रविधि र बहुपक्षीय सहकार्य बढाउने अन्तर सरकारीय समूह हो। अहिले ब्रिक्समा 11 सदस्य राष्ट्र छन्। पहिलो संस्करणको नेपाल भलिबल लिगको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल बेलुकी 6 बजे हुनेछ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजै नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलोपटक आयोजना गरिएको हो। हस्त, दिउँसो 1 बजेको खबर अपडेट अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने नै छ। समाचार कक्षबाट म अरुणा देवकोटा सहित हामी सबै बिदा माग्छौ। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।

नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल, सुन्दै गर्नुहोस् है।

0: समाज परिवर्तनका लागि नेस्टो नेपालको पहल
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल समृद्ध नेपाल समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ज। भोटे कोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायी बीच छलफल। चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इङ्ल्याण्डका रुइस हलले न्युक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 मा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न यन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्तिबाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्तिबाल अस्पतालकी बालरोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढीबाट प्रभावित सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाएले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काँग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। त्यस्तै सुपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्चै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रमा महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याफ्रुबेसी, आकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोसीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोसी बाढ़ीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रेलिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्न मनै नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाई छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग बढ़ाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरूद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ल्याण्डका 22 वर्षीय खेलाडी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023 चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण, बाढी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई, प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप, प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायीबीच छलफल, चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी, हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा, र इङ्ल्याण्डका लुइस हलले न्यूक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्कसँग,
9: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौँमा रहेका 132 जना बाल बालिकालाई विद्यालय पठाउन थालेको छ। नागार्जुनमा रहेको पहेँलो गुम्बामा आश्रित बाल बालिकालाई महानगरले डल्लु आवास क्षेत्रमा रहेको गीता माता विद्यालयमा पढाउन थालेको हो। विद्यार्थीलाई पुस्तक र दिवा खाजा समेत उपलब्ध गराइएको छ। उनीहरूको मनमा पुगेको चोट कम गराउन, बाल बालिकाका आवश्यकता र उपलब्धताको बारेमा थाहा पाउन काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले विद्यालयमै पुगेर बाल बालिकासँग संवाद समेत गर्नुभएको छ। विद्यालय जाने विद्यार्थीका लागि कोशिश नेपालले झोला र पोसाकको व्यवस्था गरिदिएको हो। त्यस्तै मनोसामाजिक परामर्श पनि प्रदान गरेको छ। आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन पुर्याउन एलआरआई स्कूलले गाड़ी उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक बाल विकास ECD देखि कक्षा 12 सम्मका विद्यार्थी महानगरको सम्पर्कमा छन्। विद्यालयका प्रधान अध्यापक हरिकृष्ण श्रेष्ठले विद्यालय आउने विद्यार्थीहरूको संख्या बढ़िरहेको बताउनु भएको छ। आज कुशी औँसीको दिन काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। गोकर्णेश्वर मन्दिरमा मन्दिरका पुजारी जगदीश भट्टका अनुसार बाबु गुमाएकाहरूले आजको दिन श्रद्धा तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रमा उल्लेख छ। बौद्ध धर्मगुरू एतमान लामाका अनुसार बौद्ध धर्मावलम्बी पनि बाबुको निधन भएको 1 वर्षभित्र गोकर्णेश्वरमा पुगेर श्राद्ध तथा पूजा गर्ने र त्यसपछि भोज खाने परम्परा छ। यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवंगत बाबुको प्रतीकात्मक दर्शन भएको मानिन्छ। भाद्र कृष्ण औँसीलाई गोकर्णेश्वरमा लाग्ने मेलाका कारण यसलाई गोकर्णे औँसी पनि भनिन्छ। गोकर्णेश्वर महादेव मन्दिर परिसर क्षेत्रलाई उत्तर गया पनि भन्ने गरिन्छ। र जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमीमा रहेको मध्यपुर ब्याङ्कोइटमा राखिएका 60 ग्यास सिलिण्डर उपभोक्तालाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको नेतृत्वमा अनुगमनमा गएको टोलीले ती सिलिण्डर फेला पारेको हो। ब्याङ्कोइट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै बोझ हुने भएकोले आफूले चितवन पुगेर हिजो मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकोलाई ग्यास वितरण गरिएको जानकारी दिएका छन्। यसैबीच जिल्ला प्रहरीकारले भक्तपुरले ग्यासमा कालोबजारी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका दुई इटाछेबाट 14 सगर ग्यास सिलिण्डर सहित 41 राजेश कर्मचार्य र सूर्यविनायक नगरपालिका 3 बर्मनगरमा रहेको सरलाई जनरल स्टोर्सका सञ्चालक 25 उमेश शाह 75 हिमाल ग्यास सिलिण्डर सहित पक्राउ परेका जिल्ला प्रहरीकारले भक्तपुरले जनाएको छ। दिउँसो 3 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। काठमाडौँ महानगरले बाढीबाट विस्थापित 132 बालबालिकालाई विद्यालय पठाउन थाल्यो। पुस्तक र दिवा खाजा समेत उपलब्ध। र भक्तपुरमा 60 ग्यास सिलिण्डर जफत गरी उपभोक्तालाई वितरण। अहिलेलाई चार भन्जेङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer.

0: Michelin, Michelin,
1: safety,
0: Michelin, Michelin, Michelin,
2: world's number one tire brand.
3: Aba internet dhilo hoina, chito, smart, ra surakshit.
4: Introducing Wi-Fi 6 with Subisu Suraksha.
5: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888.
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु. मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले.
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ.
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ. फोन नम्बर 44-28-242, 44-28-242.
11: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड.
12: सीधा कुरा, प्रश्न विचार,
13: उज्यालो रेडियो नेटवर्क.
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब सुन्न सक्नुहुन्छ लोकलहरी.

0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप, न झुक्छ न रोकिन्छ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 0556421261 596617,
1: मोबाइल 98550076678 98550076679 98511625 94 98510 5424

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले अपराह्नको ठीक 4 बजेको छ।

नमस्कार। आर्थिक खबरहरूको संघालु अपरान्ह 4 बजेको अर्थ समाचारमा प्राविधिक कक्षकी मित्र सविता लामिछानेसँगै समाचार कक्षबाट रविन कार्कीको स्वागत छ। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशबाट एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestroyfm.org समृद्धिfm.org हाम्रो पात्रो र फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। अब समाचार विस्तारमा। बुधबार र बिहिबार लगातार दोहोरो अङ्कले घटेको शेयर बजार कारोबार नेप्से परिसूचकमा आज साताको अन्तिम दिन शुक्रबार भने सुधार आएको छ। बुधबार 15.43 र बिहिबार 13.85 अङ्कले घटेको नेप्से परिसूचक आज शुक्रबार भने 27.94 अङ्कले बढेको हो। शुक्रबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से झण्डै 28 अङ्कले बढेको हो। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से 1.10% बढेपछि समग्र नेप्से 2559.49 बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका मध्ये 237 कम्पनीको शेयर मूल्य बढ्दा 31 घटेको छ भने 9 समूहको शेयर मूल्य स्थिर बनेको छ। शुक्रबार धेरै शेयर मूल्य बढ्ने मुख्य 5 कम्पनीका लागि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, सर्वोत्तम पेन्स इन्डस्ट्रिज लिमिटेड र एनसीसी डिभेन्चर रहेका छन्। शुक्रबार कुल 48063 पटकको कारोबारमा 1,20,89,709 किता सेयर किनिवेश भएका छन्। ती किनिवेश मार्फत 4,36 करोड रुपियाँको कारोबार भएको छ। कारोबार रकम पनि अघिल्ला कारोबार दिनको तुलनामा झण्डै 36 करोडले बढेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता देखिए पश्चात नेपाल राष्ट्र बैंकले बिहिबारसम्म 70 अर्ब निक्षेप संकलन गरेको छ। राष्ट्र बैंकले 60 दिनको लागि निक्षेप संकलन बोल कबुल उपकरण मार्फत संकलन गरेको थियो। राष्ट्र बैंकका अनुसार बुधबार 3:30 अनलाइन बिडिङ सिस्टम मार्फत बोल कबुल समेत भएको थियो। निक्षेप संकलनको लागि घटीमा 10 करोड र बढीमा 10 करोड रुपियाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकम गर्न पाउने व्यवस्था गरिएको थियो। निक्षेप संकलन उपकरणको बोलकबोल नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क ख ग र घ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन्। निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याज दरलाई पहिलो प्राथमिक क्रममा राखेर आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदर उल्लेख भएको बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो रेट बेसिसमा बाँडफाँड गरिन्छ। निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंक स्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भने भुक्तानीको लागि कार्तिक 20 गतेलाई तोकिएको छ। कामना सेवा विकास बैंक लिमिटेडको करिब 20,000 किता संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयर धनीहरूको 19,803 किता संस्थापक सेयर बिक्रीमा राखेको हो। बैंकले विद्यमान संस्थापक सेयर धनीहरूको लागि 35 दिनको सूचना जारी गर्दा समेत सेयर खरिदको लागि संस्थापक सेयर धनीबाट आवेदन नपरेपछि सबैले किन्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको छ। उक्त सेयर खरिद गर्न चाहने व्यक्ति संस्थाहरूले सूचना जारी भएको 7 दिनभित्र आवेदन दिनुपर्नेछ। आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौँमा आफूले खरिद गरेको र लिन चाहेको सेयर संख्याको ब्यौरा खुलाएर निवेदन दिनुपर्ने जनाइएको छ। जलविद्युत तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपण बापत ठूलो रकम राजस्व बुझाएपछि डिभिजन वन कार्यालय म्याग्दीको आमदानी 4 गुणा भन्दा बढीले वृद्धि भएको छ। डिभिजन वन कार्यालयले आर्थिक वर्ष 81-82 ₹1,16,35,028 राजस्व संकलन गरेकोमा आर्थिक वर्ष 82-83 भने ₹5,36,53,136 राजस्व संकलन गरेको थियो। कार्यालयका डिभिजनल वन अधिकृत बसन्त केशव अधिकारीका अनुसार 65 MW क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपण बापत मात्रै ₹5,29,40,341 राजस्व बुझाएको छ।
साङ्ग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयर धनी टेलबहादुर पुनको नाम रहेको 7,510 किता सेयर बिक्रीमा राखेको हो। उक्त सेयर हाल कायम संस्थापक सेयर धनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो। सेयर किन्न इच्छुक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र आवेदन दिनुपर्नेछ। यस अवधिभित्र आफूले खरिद गर्न चाहेको सेयरको विवरण खुलाएर काठमाडौँको बालुवाटार स्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। बैंकले तोकिएको समयभित्र बैंकका संस्थापक सेयर धनीबाट सेयर खरिदका लागि कुनै पनि निवेदन पेश नभए बैंकले प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गरिने जनाएको छ। अर्थमन्त्री डाक्टर चोडिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण भएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वको उद्योगको सम्पत्ति र दायित्व समेत व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायतका 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए भएको छ, तर ती उद्योगहरू निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनुभयो। सरकारले आफ्नो पक्षलाई बलियो ढंगले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गवर्नर, महान्याधिवक्ताको कार्यालय का सह महानयाधिवक्ता सहित 5-6 जनाको टोली नै परिचालन गरिएको र टोली अहिले मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत समेत परिचालनमा सरकार केन्द्रित रहेको बताउनु भएको छ। एनआईसी एसिया क्यापिटल लिमिटेडको 10 वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको थापाथली स्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष 82-83 सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ। यस्तै 2083 असार मसान्तसम्मको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ना पुँजीको 50% कर सहितका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ। सभामा सञ्चालक समितिका अध्यक्ष रूपेश लुइटेलले 20 करोड रुपियाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा 28,98,00,000 रुपियाँ भन्दा बढी आमदानी गरी 10,51,00,000 रुपियाँ भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी समेत दिनुभएको थियो। र कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँ प्रति तोला घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा 3,400 रुपियाँले बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भएको थियो। मंगलबार सुन तोलामा 3,500 रुपियाँले बढेर 3,05,400 रुपियाँ पुगेको थियो। सोमबार सुनको भाउ तोलामा 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भयो। यस्तै हप्ताको पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रति तोला 255 रुपियाँले घटेर 4,600 कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको 4,855 रुपियाँ रहेको थियो। हवस् त, आर्थिक खबरको सङ्गालो अपरान्ह 4 बजेको अर्थ समाचारमा खबरको सिलसिला अहिलेलाई यति नै। यतिन्जेलसम्म समाचार सुन्नुभयो श्रोता, सबैलाई धन्यवाद। समाचारको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने बाचा सहित समाचार कक्षबाट म रविन कार्की सहित हामी सबै विदा माग्छौ। यहाँहरू पनि सुन्दै गर्नुहोला सामुदायिक रेडियो समृद्ध नेपाल 92.9 मेगाहर्ज। नमस्कार।

0: तँबाट एउटा काम पनि हुन सकेन। आखिरमा मै आउनु पर्यो, सबै मिलाएर राख, भोलि यसलाई नै एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले साँझको ठीक 5 बजेको छ।

नमस्कार, साँझ 5 बजेको समृद्ध खबर अपडेटमा यहाँहरूलाई स्वागत छ। प्राविधिक कक्षकी मित्र स्मृति लामिछानेसँगै समाचार कक्षबाट म अस्मिता जीसी। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestroefm.org र हाम्रो पात्रसँगै फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। भदौ 10 गतेको रसुवा भोटेकोशी बाढीका कारण त्रिशुली 3A को सुरुङ भित्र फसेर 10 दिनपछि उद्धार भएका सञ्जय शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढीका कारण सुरुङमा फसेका 10औं दिनमा उनको उद्धार गरी उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो। उपचारपछि उनी आज डिस्चार्ज भएको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनी अस्पतालमा भर्ना भएको

सात दिनपछि स्वास्थ्य लाभ गरी घर फर्केका हुन्। उनले सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बल प्रहरी र अन्य विज्ञ सहित संयुक्त उद्धार टोलीले उनको सकुशल उद्धार गरेका थिए। आयोजनाका मेकानिकल फोरम्यान हुन्। स्वास्थ्य तथा खाद्यान्न स्वच्छता मन्त्री निशा मेहताले सप्तरी राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको शुक्रबार बैठकमा आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढाएको बताउनुभयो। घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइराखेको उहाँले जानकारी दिनुभएको छ। मलेसिया सरकारले नेपालका 25 मेन पावरलाई मात्रै कामदार पठाउन पाउने गरी स्वीकृति गरेसँगै व्यापक विरोध भइराखेको समयमा थप 250 मेन पावर कम्पनीलाई सब एजेन्टका रूपमा आफ्नो प्रणालीमा सूचीकृत गरेको छ। मलेसियाको फरेन वर्कर सेन्टर म्यानेजमेन्ट सिस्टम FWCMSमा यसअघि 25 मेन पावर कम्पनीलाई मात्र मुख्य कन्ट्राक्टरका रूपमा रहेको सूची सार्वजनिक गरेको थियो। FWCMSमा 25 मात्र मेन पावर कम्पनीको नाममा समावेश भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले व्यापक विरोध गरेका थिए। उनीहरूले मन्त्रालयलाई ध्यानाकर्षण सहित नाम फिर्ता लिन दबाब दिएका थिए, तर उक्त समस्या समाधान हुन नपाउँदै यस अघि सूचीकृत भएका 25 म्यान पावर कम्पनीको मातहत काम गर्ने गरी सब एजेन्टको रूपमा थप 250 कम्पनीलाई सूचीकृत गरेर सूची सार्वजनिक भएको व्यवसायीहरू बताउँदछन्। बुटुलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि 25,25,000 रुपियाँ सहयोग गरेका छन्। गत भदौ 10 गते भुटेकुसी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरूको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको बताए। पौडेल मानव धर्म सेवा समिति बुटोल का स्वयंसेवी र साइन रेसुङका डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले राष्ट्र बैंक तथा गभर्नर स्वायत्ततामाथि हस्तक्षेप नगरेको बताउनु भएको छ। शुक्रबार अर्थ समितिका नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावर छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभयो। सरकारले राष्ट्र बैंक बनाउने मौद्रिक नीति परिपत्र तथा निर्णयका क्रममा अनावश्यक हस्तक्षेप नगर्ने उहाँले प्रश्न पार्नुभयो। अर्थ सचिव मार्फत राष्ट्र बैंकलाई दबावमा राख्ने भने फैसलाको भ्रममा नपर्ने उहाँले आग्रह गर्नुभयो। नेपाल राष्ट्र बैंकको गभर्नर पद शक्तिशाली रहेको उल्लेख गर्दै उहाँले अर्थ सचिव वित्तीय र मौद्रिक नीतिबीच समन्वय गराउने सेतुका रूपमा मात्र रहने बताउनुभयो। सरकारको बजेटको मर्म अनुकूल मौद्रिक नीति अपनाउनु पर्ने व्यवस्था स्थापित अभ्यास भएको उल्लेख गर्दै उहाँले बजेटमै त्यस सम्बन्धी व्यवस्था हुने बताउनुभयो। सरकारले भदौ 10 गतेको भुटेकोसी बाढी प्रभावितहरूलाई मासिक 25,000 रुपियाँ दरले राहत दिने भएको छ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले बाढीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र चितवन गरी 7,570 निजी घरहरूमा क्षति पुगेको उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। 4 जनासम्म भएका परिवारलाई मासिक 25,000 रुपियाँ
मासिक 15,000 रुपियाँका दरले रकम दिने निर्णय भएको छ। परिवारमा चारजना भन्दा धेरै संख्या भएमा त्यसमा 2,000 थप गरी दिइनेछ। मन्त्री परिषद बैठकमा निर्णय भएको छ। बाढीमा 48 वटा सार्वजनिक भवन, 18 वटा विद्यालय, 7 वटा स्वास्थ्य संस्था र 30 वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,53,59,00,000 रुपियाँ बजेट आवश्यक छ। सरकारले भुटेकोसी बाढी पीडितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। भैरवाको कालिङ्गा क्यासिनोमा जुवा खेल्ने 5 नेपाली सहित 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहिबार साँझ 6 जनालाई पक्राउ गरेको हो। सिद्धार्थ नगर पालिका 10 रहेका उक्त क्यासिनोमा नेपालीहरूलाई प्रवेश गरेर जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा क्यासिनोका म्यानेजर सहित 6 जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय डीआईजी भूपेन्द्र खत्रीले बताउनुभयो। साँझ 5 बजेको खबर अपडेटको सिलसिला अहिलेलाई यति नै। समाचार कक्षबाट स्मृति लामिसानेसँगै म अस्मिता जीसी एकसाथ बिदा हुन्छौ। यहाँहरूको समय मङ्गलमय रहोस्। नमस्कार।

Sama sama sama sama sama sama.

0: महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या।
2: त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन, त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार।
3: पुनस्थापना कसरी गर्ने भन्ने कुरा अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन।
0: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
1: प्रधानमन्त्री शाह र उद्योगी व्यवसाय बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
0: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्यूयोर्कमा सुरक्षा अवस्था कडा।
1: र एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व।
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरपझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेको सिर त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेका सचिव डाक्टर देवकोटाले बताउनुभयो। उहाँले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको बताउनु भएको छ।
1: मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा तथा विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।
0: कोशीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भइसकेको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको। यसैबीच रसुवाको प्रभावित क्षेत्र आमा छोदिङमो र कालिका गाउँपालिकामा वास्तविक क्षतिको लेखाजोखा अझै हुन सकिरहेको छैन। यी दुर्गमका पालिकामा न तथ्याङ्क संकलन हुन सकेको छ, न त प्रदेश र संघीय सरकारको तर्फबाट पर्याप्त सहयोग नै पुगेको छ। जे जति छ त्यसैको भरमा पालिका र वडाले पीड़ितको सक्दो व्यवस्थापन गरिरहेका छन्। थप जानकारी अबको पालोमा।
1: रसुवाको आमा छोदिङमो गाउँपालिकामा बाढ़ीका कारण 203 जना बेपत्ता भएका छन् भने ज्यान गुमाएकाहरूको पहिचान हुन सकेको छैन। यहाँ 168 परिवार विस्थापित भएका छन् भने भौगोलिक रूपमा सड़क सञ्जाल नै टुटेको छ। 1200 भन्दा बढी घरदुरी प्रत्यक्ष प्रभावित बनेका छन्। भौगोलिक विकटता र कर्मचारी खटिन नसक्दा तथ्याङ्क आउन बाँकी नै छ। पुल र सड़क ध्वस्त हुँदा आवाजावत पनि ठप्प बनेको छ। सड़क नहुँदा पसलहरू रित्तिएका छन् भने घरमा बचाएर राखिएको थोरै पिठोका भरमा गुजारा चलिरहेकाले आउँदो केही दिनमै खाद्यान्नको ठूलो संकट हुन सक्ने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ।
2: पीडितको त राहत नै हो आवश्यकता। मेरो पुरै पालिका चाहिँ नागाबन्दी भयो क्या, त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन। त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार पुरै उफ्रिरहेको छ। अब के भन्ने, अब पुरै ध्वनि हेलीबाट हो, हेली भने त विकल्पै छैन। दुई चारवटा हेली त पुगिरहेको हुन्छ, चार पाँच बोरा चामल बोक्ने रहेछ। त्यहाँ मेरो लगभग 1100-1200 परिवार चाहिँ त्यो दुई चार बोराले चाहिँ पर्याप्त नपुग्ने भयो। पाँचै वडा के निस्किने बाटै छैन कि। अब मसँग पैसा छ, म किनेर खान्छु भन्दा नि सम्भव भएन। कुनै एनजिओहरूले चाहिँ हामी हेलीबाटै ढुवानी गर्छौँ भनेर आइरहँदा पनि कोही माथिबाट एप्रुभल पाएन भन्थे, अनि त्यसमा चाहिँ हामी पनि लागिरहेको छौँ। जे जे छ त्यही अहिले खाएर टारिरहेको छ। 4-5 दिनपछि त टुटिन्छ। त्यहाँ त पुनर्स्थापनाको लागि चाहिँ रोड र पुल बनाइदिन पाए। अब त्यो त घरमा गाउँमा आफै पनि बस्छौँ हो।
1: रसुवाकै कालिका गाउँपालिकामा 2 जनाको शव भेटिएर दाह संस्कार भइसकेको छ भने 145 जना अझै बेपत्ता छन्। घाइते 65 जना उपचारपछि फर्किएका छन् भने 13 घर पूर्ण रूपमा र 22 घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ सड़क खुला भए पनि दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गाको अभाव देखिएको छ। पालिकाभित्र पर्याप्त सरकारी जग्गा नभएको र धेरै भूभाग लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पीडितलाई कहाँ बसाउने भन्ने विषयमा छलफल भइरहेको कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज नेउपाने बताउनुहुन्छ।
3: उहाँहरू चाहिँ हामीले होल्डिङ सेन्टरमा बस्ने भयो भने आउनुहोस्, हामी व्यवस्थापन गर्छौँ भनेको, तर चाहिँ उहाँहरू आफन्तको घरमा चाहिँ बसिरहनु भएको छ। अहिलेलाई चाहिँ उहाँहरूलाई चाहिँ रात चाहिँ हामी उहाँहरू जहाँ जहाँ आफन्त कहाँ बस्नु भएको छ त्यहाँ चाहिँ पुर्याइरहेको छौँ। उहाँहरूलाई पुनस्थापन त गर्नै पर्छ होला, कहाँ कसरी गर्न सकिन्छ, अब जग्गाको उपलब्धता के छ भन्ने कुरो चाहिँ गाउँपालिकामा छलफल भइरहेको छ। सरकारी जग्गा त्यति छैन, बफर जोन पर्ने भएकोले निकुञ्जको जग्गा बढी पर्छ। उनीहरूलाई पुनस्थापना कसरी गर्ने भन्ने कुरा चाहिँ कस्तो कुन ठाउँमा लिएर गर्ने भन्ने कुरो चाहिँ अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन, छलफलमै छौँ हामी चाहिँ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
11: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसा माछ शक्ति, पैसा माछ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म,
4: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
4: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित, होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला, स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो, दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या, विस्थापितको पुनर्स्थापना पनि चुनौतीपूर्ण लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत र घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउनेको नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, हाकुबेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो।
0: आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढ़ीबाट प्रभावित, सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाईले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। रासोपाका सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नुभयो। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। त्यसैगरी एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। रासोपाका सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्चै भने जस्तो भएको बताउनु भएको छ। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने सांसद तामाङको भनाइ छ।
1: यसैबीच सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवान अस्पतालको मूल गेट बाहिर प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो।
0: प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पूर्ण अभिभावकको टोलीले प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो। छलफलपछि सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुभएको तथा आरोप लाग्दैमा व्यवसायलाई नथुन्ने बताएको जानकारी दिनुभयो।
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 2800 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए गरिएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्ट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो।
0: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनु भएको छ। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
12: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको बैठकमा संयोजक थापाले महासचिवका तर्फबाट तयार भएको र मेरो भन्दै दुवै प्रतिवेदन पेश गर्नुभएको हो। छलफलका क्रममा छुट्टा छुट्टै प्रतिवेदन बनाउन उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने त्यसका लागि प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णयसहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्ने गरी कार्यदलको बैठक स्थगित गरिएको छ।
0: नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद डाक्टर सुनिल कुमार शर्माले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने 1000 बिरामीको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ मेडिकल कलेज केएमसी र दुवा कोट अनि विराटनगरको नोबेल मेडिकल कलेज मार्फत 1000 बिरामीको गम्भीर रोगको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको हो।
1: लगातार दुई दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.94 अंकले बढ़ेर 2559.49 बिन्दुमा पुगेको छ। अझै सबै समूहको उपसूचक बढ़ेकोमा जलविद्युत लगानी र निर्जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 338 कम्पनीको शेयर बढ़ेकोमा 30 घटेको छ। आज उपकार लघुवित्तको शेयर 10.5% बढेको छ। समग्रमा बजार बढेको दिन मल्टिपर्पोज फाइनान्सको शेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1.20 करोड कित्ता शेयर 4.36 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: आज कुशी औँसी पर्व। हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यो पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने गरिन्छ। आजका दिन उखेलिएको कोष वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखलिएको कोष त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मिठाई तथा भोजन खुवाएर आदर प्रकट गर्छन् र आशीर्वाद लिने चलन छ। त्यस्तै बाबु दिवंगत भइसकेकाहरूले विभिन्न तीर्थस्थलमा पुगेर बुवाको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गर्ने र सिधादान गर्ने गर्छन्। आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर वरपर बिहानीदेखि पितृभक्तको घुइँचो लागेको थियो।
1: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ। 1923 भदौ कृष्ण कुशी औँसीका दिन जन्मेर 1953 भदौ कृष्ण कुशी औँसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्री वृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएको साथै नेपालमा छापाखाना समेत भित्राउनु भएको थियो।
0: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाले न्यूयोर्क शहरमा सन् 2001 सेप्टेम्बर 11 तारीक अर्थात आजको दिन भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुस, वाराक ओबामा, विल्किन्टन र जो बाइडेन तथा न्यूयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्यूयोर्कको ग्राउण्ड जीरोको सट्टा पेन्टागनमा श्रद्धांजलि अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीड़ितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन्। न्यूयोर्क आर्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्यूयोर्कमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। 2 विमान न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। 4 विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। सेप्टेम्बर 11 आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धूलो र विषाक्त वायुका कारण हजारौं मानिसमा क्यान्सर लगायतका रोग देखिएको बताइएको छ। आक्रमणसँग सम्बन्धित रोगका कारण अहिलेसम्म 9400 भन्दा धेरैजनाको ज्यान गइसकेको छ। आक्रमणको एक महिना नबित्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्यो। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन

0: सकेनन्, तर सन् 2011 छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएका थिए।
1: नेपाल दर्पणमा अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेलिरहेका छन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल भइरहेको छ। काठमाडौँ र कर्णालीले लीग चरणमा समान 5 खेल मध्ये 4 जित र 1 हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले हराएको थियो। आजको खेल जित्ने टोलीले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। नेपालमा पहिलो पटक आयोजन भएको यो प्रतियोगिताको विजेताले 20,00,000 रुपियाँ प्राप्त गर्नेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडापखला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या।
0: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
1: प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
0: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा।
1: र एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली बीचको खेल चल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: वञ्चितमा परेका वर्गको आवाज, वर्गको आवाज।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले साँझको ठीक 7 बजेको छ। मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज। कतै हजुरको गाउँठाउँमा केही घटनाहरू घटेका त छैनन्? भइरहेका गतिविधि र घटेका घटना बन्न सक्छन् समाचारका विषयवस्तु। फोन गर्नुहोस् 061-457-128 र 061-457-129 हामी बनाउनेछौ समाचार र प्रस्तुत गर्नेछौ समृद्ध खबरमा। यो हो खोजमूलक विषय वस्तुको सङ्घालो समृद्ध खबर।

0: नमस्कार। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्टो नेपालद्वारा सञ्चालित नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमर्टिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुस्मा पर्वतबाट एकसाथ तयार पारिएको साँझ 7 बजेको समृद्ध खबरमा समाचार कक्षबाट सहकर्मी मित्र नन्दा डाँगीसँगै रविन कार्कीको स्वागत छ।
1: यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेटको अनलाइनको www.nestofm.org समृद्ध FM.org हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। समृद्ध खबर सुरु गरौं यस प्रसारणका मुख्य खबरका शीर्षकहरूबाट।
0: संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्यायको लागि 5 विषयमा विश्वको ध्यान आकर्षण गराउने। भोटेकोसे बाढीमा अहिलेसम्म 1,385 जनाको शव भेटियो। बाढीले 9,000 विद्यार्थी प्रभावित। शिक्षा क्षेत्र उकास्न 2.5 अर्ब भन्दा बढी खर्च लाग्ने।
1: गरिमा चौधरी हत्या प्रकरणमा 2 बालकलाई सुधार गृह पठाउने। 10 प्रतिवादीलाई तारिखमा रिहा गर्ने आदेश। सप्तरीको राजविराज स्थित सड़क पेटीमा प्रस्तुति घटनामा ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए। छानबिन शुरू। बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी मौलाएको भन्दै आयल निगम अगाडि विद्यार्थीको नारा।
0: भोटेको सिपाडीमा परि मृत्यु भएका तर शनाखत हुन नसकेका थप 5 शव पोखरामा व्यवस्थापन। पोखरा थिएटरमा आजबाट नाटक सेतो धरती मञ्चन सुरु। लागु औषध सहित बागलुङबाट 1 महिला पक्राउ। सेङ्जाको नवग्रह मन्दिरमा क्षमा पूजा र महाअनुष्ठानको तयारी।
1: शेयर बजार 27.94 अङ्कले बढ्यो। न्युयोर्कमा सेप्टेम्बर 11 आक्रमणको 27 स्मृति दिवस मनाइँदै र एनभिएलमा काठमाडौँले खप्तलाई 3-2 हरायो। प्लेअफ आज कर्णालीसँग खेल्ने।
2: यो हो खोजमूलक विषयवस्तुको संघालो समृद्ध खबर।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा जलवायु र त्यसबाट सिर्जित प्रकोपको विषयमा 5 विषयमा विश्वको ध्यान आकर्षण गराउनु हुने भएको छ। सेप्टेम्बर 24 उहाँले महासभामा सम्बोधन गर्ने तय भइसकेको छ। उक्त सम्बोधनमा मुख्य रूपमा प्रधानमन्त्रीले फोकस गर्ने विषयबारे परराष्ट्र मन्त्रालयले आज जानकारी दिएको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्रीले जलवायु परिवर्तन र यसबाट सिर्जित भएको प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको ठूलो क्षतिको बारेमा विश्व समुदायको ध्यान आकर्षण गर्नुहुनेछ। नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। यस सन्दर्भमा नेपालले हानि नोक्सान कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायु चुस्त कृषि परिवर्तन गर्न र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक पर्ने प्रविधि र जलवायु वित्त सहज र सहुलियतपूर्ण ऋणमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई समेत अपिल गर्नुहुने कार्यक्रम छ। नेपालले प्रकृति मैत्री जीवनशैली, 46% भन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र र वृहद नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षण र प्रवर्धनमा पुर्याउँदै आएको योगदानको बारेमा पनि जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
1: यही भदौ 10 गते रसुवाको भोटेकोसी बाढीबाट अहिलेसम्म 1,385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटेको छ। नवलपरासी पूर्वमा 228 जना, नवलपरासी पश्चिममा 222 जना, नुवाकोटमा 199, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5,130 जना सम्पर्कविहीन छन्। बाढीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटको होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोसी बाढीको आज 17 दिन खोज उद्धार तथा राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ।
0: यस्तै गत भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले तहस नहस बनाएको शैक्षिक संरचना र पठन पाठनलाई पूर्ववत अवस्थामा ठाउँमा फर्काउन करिब 2,34,32,00,00 रुपियाँ खर्च हुने सरकारी अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीको कारण 18 विद्यालयहरू प्रभावित भएका छन्। प्रतिवेदन अनुसार 11 विद्यालयका भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। भवनसँगै त्यहाँ रहेका फर्निचर, शैक्षिक सामग्री लगायतका सम्पत्तिहरू नष्ट हुँदा त्यस क्षेत्रका 9,000 भन्दा बढी विद्यार्थीको पठन पाठन रोकिएको छ। अवरुद्ध पठन पाठन सहज बनाउन र तत्काल आवश्यक संरचना निर्माण गर्न 10.5 करोड रुपियाँ लाग्ने आकलन गरिएको छ। त्यस्तै शिक्षा क्षेत्रको दीर्घकालीन पुननिर्माणको लागि मात्रै 2,23,82,00,00 रुपियाँ भन्दा बढी लाग्ने प्राविधिक टोलीको निष्कर्ष छ। पढाइबाट वञ्चित भएका विद्यार्थीहरूलाई लक्षित गर्दै सरकारले सुनिश्चित भविष्य छात्रवृत्ति योजना ल्याएको छ। सरकारको यसै अभियानमा हातेमालो गर्दै निजी विद्यालयका 5 छाता संगठनले पनि प्रभावित विद्यार्थीलाई 1 अर्ब रुपियाँ बराबरको छात्रवृत्ति दिने प्रतिबद्धता जनाएका छन्।
1: बारा सिमराकी बालिका गरिमा चौधरीको अपहरण, जबरजस्तीकरणी तथा हत्या प्रकरणमा बारा जिल्ला अदालतले 2 बालकलाई बाल सुधार गृहमा पठाउने र अन्य 10 प्रतिवादीलाई तारिकमा राखेर रिहा गर्ने आदेश दिएको छ। अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले भदौ 24 गते 2 बालकलाई पूर्वपक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश दिएको हो। अदालतले यी 2 बालक विरूद्ध संकलित बयान, सब परीक्षण प्रतिवेदन, चिकित्सकीय परीक्षण, डीएनए परीक्षण, मनोसामाजिक परामर्श प्रतिवेदन लगायतका प्रमाणलाई आधार मानेको आदेश पत्रमा उल्लेख छ। अदालतले कानूनको विवादमा परेका बालकहरू विरूद्ध अभियोगमा माग दाबी अनुसार सजाय हुन सक्ने आधार देखिएको भन्दै मुद्दाको पूर्वपक्ष अघि बढाउन आदेश गरेको हो। साथै पीडित पक्षलाई तत्काल अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन, 2,00,000 रुपियाँ पीडित राहत कोषबाट उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्न आदेश दिएको छ। यसै गरी बिहिबार अदालतले यही घटनामा अभियोग लागेका 10 प्रतिवेदीलाई तारिकमा राखेर पूर्वपक्ष गर्ने आदेश दिएको छ। न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले सोही घटनाका प्रतिवादीहरू जितपुर सिमरा उपमहानगरपालिका 1 पुर्गेश चौधरी सहित 10 रिहा गर्न आदेश दिएको हो। पुर्गेश चौधरीलाई 20,000 रुपियाँ धरौटी र अन्य 9 साधारण तारिकमा रिहा गर्ने अदालतको आदेश छ।
0: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर सड़कपेटीमै 1 महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्यूटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन शुरू गरेको छ। आज शुक्रबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निसा मेहताले घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। उहाँले घटनाको बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको र उनीहरूमाथि छानबिन भइरहेको संसदलाई जानकारी गराउनु भएको छ। मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डाक्टर अजय शाह सहितको 5 सदस्यीय टोली राजविराज पुगिसकेको छ। उक्त टोलीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डाक्टर पवनजङ रायमाझी पनि सहभागी हुनुहुन्छ। यसका अतिरिक्त घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन भइसकेको मन्त्री मेहताले जानकारी
1: खाना पकाउने ग्यासमा कालोबजारी भएको र नागरिकहरू आधारभूत आवश्यकताका लागि दिनौं लाइनमा बस्नुपर्दा पनि सरकार मुखदर्शन बनेको भन्दै शुक्रबार विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। मुलुक प्राकृतिक विपत्ति र शोकमा रहेको बेला बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी मौलाएको भन्दै संयुक्त विद्यार्थी आन्दोलन समृद्ध विद्यार्थीहरूले निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै प्ले कार्ड सहित विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको लाचारपनप्रति कडा व्यङ्ग्य गर्दै जनता अनेक संकटमा किन चाहियो सरकार फोकटमा र ग्यासको कालोबजारी बन्द गर लेखिएका प्ले कार्ड बोकेका थिए। यसै गरी नागरिकले पाइरहेको शास्तिलाई संकेत गर्दै उनीहरूले सरकार लाइनमा ग्यासको, अस्पतालको, पासपोर्टको लाइन सेन्सको भन्दै राज्य संयन्त्रको ध्यान आकर्षण गराएका छन्। विपद र शोकको घडीमा पनि नागरिकलाई ठग्ने कालोबजारी गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन उनीहरूको माग रहेको छ। विद्यार्थीहरूले शोकको बेला लुट्ने र लुटाउने अपराधी हुन्, अपराधीलाई कारवाही गर लेखिएका नारासहित विरोध जनाएका छन्।
0: रसुवाबाडीको कारण अवरुद्ध बनेको राजमार्ग छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन धादिङको कृष्णभीर क्षेत्रमा युद्धस्तरमा मर्मतको काम भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। राजधानी काठमाडौँको आपूर्ति व्यवस्थालाई सहज बनाउन भदौ मसान्तसम्ममा सड़क खुलाउने लक्ष्यसहित प्राविधिक टोलीले दैनिक 14 घण्टा निरन्तर काम गरिरहेको जनाइएको छ। नागडुङ्गा मुगलेन सड़क खण्ड पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार कृष्णभीरमा सड़कको ग्रेड कटिङ गर्ने, स्लोप मिलाउने र पहुँच सड़क तयार गर्ने कार्य आज 8 दिन पनि जारी नै छ। उक्त कार्यका लागि करिब 15 जना प्राविधिकको प्रत्यक्ष सुपरिवेक्षणमा 10 हेभी उपकरणहरू परिचालन गरिएको जनाइएको छ। सवारी आवागमनलाई सहज ढङ्गले सञ्चालन गर्न प्राविधिक दृष्टिकोणले सड़कलाई लिमिटिङ ग्रेडियन्टमा सीमित राख्ने तयारी भइरहेको सड़क डिभिजन भरतपुरले जनाएको छ। ग्रेड कटिङ र पहुँच सड़कको प्रारम्भिक काम सकिएपछि नाली निर्माण, सब सर्फेस ड्रेनेज र स्लोप प्रोटेक्सनको काम अघि बढाइने ढकालले जानकारी दिनुभयो। राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका अवरुद्ध हुँदा आपूर्ति व्यवस्था प्रभावित भएकोले ग्यास बुलेट, मालवाहक सवारी साधन र एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनलाई यथाशक्य चाँडो सञ्चालनमा ल्याउने सड़क योजनाको प्राथमिकतामा राखिएको छ।
2: यो हो खोजमूलक विषयवस्तुको संघालो समृद्ध खबर।
3: समृद्ध खबर। समृद्ध खबर।
1: रसुवागढीको बाढीपछि प्रभावितहरूको उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। ग्रीन आर्मीले नेपाली सेनाको झैं मिल्दोजुल्दो पोशाक दर्जा चिन्ह प्रयोग गरेकाले त्यसलाई रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउत, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गरेका छन्। उनीहरूले ग्रीन आर्मीको दर्जा खारिजको माग राखी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद काठमाडौँ, जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाएका छन्। शुक्रबार दायर भएको रिटको पहिलो पेशी आगामी सोमबार तोकिएको छ। रिट निवेदकहरूले ग्रीन आर्मी नेपाललाई सामान्य गैर सरकारी संस्थाका रूपमा मात्र हेर्न नमिल्ने जिकिर गरेका छन्। निवेदन अनुसार कम्पनी र स्टारको कार्यालयमा उक्त संस्था ग्रीन आर्मी नेपाल नाममा दर्ता भएको छ। संस्थाले वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको आफ्नो सार्वजनिक विवरणमा उल्लेख गरेको छ। तर संस्थाले आफूलाई मिलिटरी इन्साफ फेड संरचना भएको युवा संगठन रूपमा प्रस्तुत गरेको, सदस्यहरूलाई क्याडेट, ब्रिग्रेडियर मार्शल र चीफ मार्शल जस्ता सैनिक प्राकृतिकका दर्जामा विभाजन गरेको तथा वेबसाइटमा चीफ मार्शल, चेयरपर्सन र क्याडेट जस्ता पद नाम प्रयोग गरेको रिटमा उल्लेख छ।
0: मलेसिया रोजगारीमा सीमित भएका म्यानपावर कम्पनीलाई मात्रै नेपाली श्रमिक पठाउने प्रक्रियामा सहभागी म्यानपावर कम्पनीहरूमाथि सरकारले छानबिन अगाडि बढाउने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम FWCMSबाट नेपाल मार्फत श्रमिक लैजान 25 म्यानपावर कम्पनीको सूची सार्वजनिक भएपछि ती कम्पनीमाथि स्थापनाकालदेखि हालसम्मको कारोबार समेत छानबिन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। मन्त्रालयले विभागलाई सूची मा परेका 25 कारोबार र उनीहरूलाई मलेसिया पठाउने अधिकार प्राप्त हुनुको आधारको बारेमा अनुसन्धान अघि बढाउन निर्देशन दिएको विभागले जनाएको छ। वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीमा श्रमिक पठाउने प्रक्रियामा प्रतिस्पर्धालाई संकुचित गर्न खोज्ने 25 म्यानपावर कम्पनीहरूमाथि कारवाहीको प्रक्रिया अघि बढाएको छ। सरकारको निर्देशन अवज्ञा गर्दै सिन्डिकेट अर्थात् एकाधिकार कायम गर्न खोजेको पाइएपछि विभागले 25 कम्पनीहरूमाथि एक्सन लिएको हो। वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालले वैदेशिक रोजगार ऐन र नियमावली बमोजिम ती म्यानपावर कम्पनीहरूमाथि कारवाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। सरकार र श्रम मन्त्रालयको स्पष्ट नीति रहेको भन्दै महानिर्देशक ढकालले वैदेशिक रोजगारीमा कुनै पनि प्रकारको प्रतिस्पर्धालाई संकुचित गर्न नपाइने बताउनु भएको छ।
1: यही भदौ 10 भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा तत्काल शवको शनाखत हुन नसकेका कारण थप 5 शवको आज पोखरामा व्यवस्थापन गरिएको छ। यसअघि 76 शवको व्यवस्थापन गरिएकै स्थान पोखरा 16 उपल्लो दिप सिसौ घारी स्थित सिंचाईको सरकारी जग्गामा ती शव व्यवस्थापन गरिएको प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा होलमा रहेका दुई महिला, दुई पुरूष र एक बालकको शव व्यवस्थापन गरिएको हो। शवमध्ये धारिङबाट एक र नल पूर्वबाट चारवटा पोखरा ल्याइएको थियो। कास्की प्रहरीका अनुसार हालसम्म कास्कीमा 102 शव आएकोमा 21 शव पहिचान अर्थात शनाखत भई आफन्तले बुझेर लगिसकेका छन्। नलपुर, गोर्खा, तनहुँ, धादिङ जिल्लाबाट 30 शवहरू पोखरा ल्याइएको थियो।
0: मदन पुरस्कार विजेता उपन्यासमा आधारित बहुचर्चित नाटक सेतो धरतीको मञ्चन आजबाट गैराबाटनस्थित पोखरा थिएटरमा शुरू भएको छ। काठमाडौँ र विराटनगरको सफल प्रदर्शनपछि कान्तिपुर थिएटरले भदौको 26 गतेदेखि 4 दिनका लागि पोखरा थिएटरमा नाटक देखाउन लागेको हो। पोखरामा भदौ 26 गतेदेखि 29 गतेसम्म कुल 10 शो देखाउने तालिका छ। आज भदौको 26 गते साँझ 5 बजे पहिलो शो मञ्चन भएको छ। भदौ 27, 28 र 29 गते भने दैनिक बिहान 11 बजे, दिउँसो 2 बजे र साँझ 5 बजे गरी 3-3 शोहरू मञ्चन हुनेछन्। साहित्यकार अमर न्यौपानेको सोही नामको उपन्यासमा आधारित 1 घण्टा 40 मिनट लामो यो नाटकलाई सुन्दर धितालले परिकल्पना तथा निर्देशन गर्नुभएको हो। नाटक हेर्नका लागि टिकट दर 300, 500 र 1000 रुपियाँ तोकिएको छ। दर्शकले कान्तिपुर थिएटरको वेबसाइट मार्फत अनलाइन टिकट बुकिङ गर्न सक्नेछन्। पोखरा मञ्चनको क्रममा उपन्यासकार अमर नेउपाने र सञ्चारकर्मी टिकाराम यात्री समेत सहभागी हुन पोखरा आइपुग्नु भएको छ। हरेक शोपछि दर्शकसँग अन्तर्क्रिया, पुस्तक हस्ताक्षर र साहित्य मन्थन कार्यक्रम समेत सञ्चालन गरिने आयोजकले जनाएको छ। नाटकमा एड्रिन धमला सहित गीता विष्ट, सुहाना आचार्य, सजना थापा, सुस्मिता श्रेष्ठ, बिना रोका, बिरान दाहाल र प्रतीक चौधरी लगायतका कलाकारहरूको अभिनय छ। यसअघि काठमाडौँको कान्तिपुर थिएटरमा नाटकले 101 शो पूरा गरिसकेको छ। त्यसै गरी भदौ 12, 13 र 14 गते विराटनगरको आरोहण गुरुकुलमा मञ्चन हुँदा सबै शोहरू हाउसफुल भएका थिए। विराटनगरको मञ्चन हेर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की समेत उपस्थित हुनुभएको थियो। विराटनगर मञ्चनबाट प्राप्त भएको रकम मध्ये 1,01,000 रुपियाँ रसुवा भोटेको सेवाडे पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समेत जानकारी गराइएको छ।
1: प्रहरीले लागु औषध, गाँजा र चरेस सहित एकजना महिलालाई पक्राउ गरेको छ। लागु औषध संकलन गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले बुर्तिबाङ बजारबाट होटल सञ्चालक महिलालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर 2 लुलाङ स्थायी घर भई ढोरपाटन नगरपालिका वडा नम्बर 1 बुर्तिबाङ रिभर हेड स्थित मीना होटेल एन्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी मीना थापा भण्डारी भन्ने रामकुमारी थापालाई लागु औषध सहित पक्राउ गरेको हो। पक्राउ परेकी थापाको रेस्टुरेन्टबाट प्रहरीले 1,500 ग्राम गाँजा र 380 ग्राम सरेसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। पक्राउ परेकी थापालाई थप अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट 5 दिनको म्याद थपिएको छ।
0: सेङ्जाको अर्जुन चौपारी गाउँपालिका 1 स्थित देशकै पहिलो नवग्रह मन्दिरमा यही भाद्र 27, 28 र 29 गते क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्व वेदीय नवग्रह महासाम्राज्य कल्प महाअनुष्ठानको तयारी गरिएको छ। यहाँको नवग्रह धाममा भोटेकुसी बाढीमा परेका नागरिकहरूको लागि क्षमा पूजा र मानव जीवनका लागि सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि ऐतिहासिक महाअनुष्ठानको आयोजना गरिएको हो। ग्रह शान्त भए जीवन शान्त हुन्छ भन्ने मूल मर्मको साथ सञ्चालन हुन लागेको यो नवग्रह महायज्ञ साधारण पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अथर्व वेदको नक्षत्र कल्पमा हजारौं वर्ष अघि महर्षिहरूले गुप्त राखेको दुर्लभ महासाम्राज्य विधान अनुसार गरिने पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनु भएको छ। युगौँमा केवल महान सम्राटहरू र सिद्ध साधकहरूका लागि मात्र गरिने यो अलौकिक अनुष्ठान जन्मान्तरको पुण्यले मात्र प्राप्ति हुने तिवारीको भनाइ छ। महाअनुष्ठान कलियुगको कठोर शास्त्रोक्त विधान अनुसार 5,44,000 भन्दा बढी मन्त्रको लक्ष्य जप अनुष्ठान गरिनेछ।
1: खबरमा अब पालो भएको छ आर्थिक समाचारको। लगातार 2 दिन घटेको शेयर बजार आज हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 27.94 अङ्कले बढेर 2,559.49 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा जलविद्युत लगानी र निर्जीवन बिमा समूह डेढ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ। आज 238 कम्पनीको सेयर बढेकोमा 30 घटेको छ। यस्तै 9 कम्पनीको सेयर भने घटबड भएका छैनन्। आज उपकार लघुवित्तको सेयर 10.5% बढेको छ। समग्रमा बजार बढेको दिन मल्टिपर्पज फाइनेन्सको सेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1.20 करोड कित्ता सेयर 4.36 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: खबरमा अब पालो भएको छ विदेशका समाचारको। अमेरिकाको न्युयोर्क सहरले सन् 2001 सेप्टेम्बर 11 भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव आज मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुस, त्यस्तै गरी बराक ओबामा, बिल क्लिन्टन र जो बाइडेन तथा न्युयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्युयोर्कको ग्राउन्ड जिरोको सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीडितको नाम स्मरण गर्नुको साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउने भएका छन्। न्युयोर्कको हार्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्युयोर्कमा सुरक्षा व्यवस्था समेत कडा गरिएको छ। प्रहरी आयुक्त जेसिका टिस्चले सावधानीका लागि ड्रोन विरोधी टोलीको परिचालन गरिने बताउनुभयो। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। 2 विमान न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरका ट्विन टावर्समा ठोकाइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिम मोहडालाई क्षति पुर्याएको थियो। 4 विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो।
1: खबरमा अब पालो भएको छ खेल समाचारको। काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनभीएलको लिग चरणको खेलमा खप्तर फाल्कनलाई 3-2 सेटमा पराजित गरेको छ। काठमाडौँले खप्तर विरुद्ध पहिलो सेट 19-25 गुमाए पनि दोस्रो सेटमा 25-18 जित निकाल्दै खेल बराबरीमा ल्याएको थियो। तेस्रो सेट 20-25 खप्तरले जितेपछि काठमाडौँ दबावमा परेको थियो। तर चौथो सेटमा काठमाडौँले 25-19 जित निकाल्दै खेल 5 तथा निर्णायक सेटमा पुर्यायो। निर्णायक सेटमा काठमाडौँले 15-13 जित निकाल्दै 3-0 जित हात पारेको हो। यो जितसँगै काठमाडौँले लिग चरणमा 10 जोडेको छ। काठमाडौँ यसअघि नै प्लेअफमा पुगिसकेको थियो। यसअघि हिजो भएको खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई 3-1 सेटमा पराजित गरेको छ। कर्णाली पनि प्लेअफमा पुगिसकेको छ। हिजै अर्को खेलमा अन्नपूर्ण

0: शिवराज बीच आज बेलुका 6 बजेबाट प्लेअफ खेल हुँदैछ। लीग चरणमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने प्रावधान अनुसार यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। एनबीएलको फाइनल खेल भने भोलि शनिबार हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपालमा पहिलो पटक आयोजना भएको हो।
1: यिनै खबरसँगै हामी साँझ 7 बजेको समृद्ध खबरको अन्त्यमा आएका छौँ। अन्त्यमा यस प्रसारणका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले जलवायु न्यायका लागि 5 विषयमा विश्वको ध्यान आकर्षण गराउने। भोटेकोसी बाढीमा अहिलेसम्म 1385 जनाको शव भेटियो। बाढीले 9,000 विद्यार्थी प्रभावित। शिक्षा क्षेत्र उकास्न 2.5 अर्ब भन्दा बढी लाग्ने।
1: गरिमा चौधरी हत्या प्रकरणमा 2 बालकलाई सुधार गृह पठाइने। 10 प्रतिवादीलाई तारिकमा रिहा गर्न अदालतको आदेश। 70 को राजविराज स्थित सड़क पेटीमा प्रसूति घटनामा ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए। छानबिन प्रक्रिया शुरू। बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी मौलाएको भन्दै आयल निगम अगाडि विद्यार्थीको नारा।
0: भोटेकोसी बाढीमा परि मृत्यु भएका तर शनाखत हुन नसकेका थप 5 शवको पोखरामा व्यवस्थापन। पोखरा थिएटर आजदेखि नाटक सेतो धरती मञ्च शुरू। लागू औषध सहित बागलुङबाट 1 महिला पक्राउ। स्याङ्जाको नवगरमा क्षमा पूजा र महाअनुष्ठानको तयारी।
1: शेयर बजार आज 27.94 अङ्कले बढ्यो। न्युयोर्कमा सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस आज मनाइँदै र एनबीएलमा काठमाडौँले खप्तललाई 3-2 हरायो। प्लेअफमा अहिले कर्णालीसँग प्रतिस्पर्धा चल्दै।
0: हवस् त, महिला विपन्न एवं वञ्चितमा परेका वर्गहरूको समावेशी आवाज सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमर्टिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुष्मा पर्वतबाट एकसाथ प्रसारण भइराखेको 7 बजेको समृद्ध खबरमा खबरको सिलसिला अहिलेलाई यति नै। यतिन्जेलसम्म समाचार सुन्नुभयो श्रोता सबैलाई धन्यवाद। धन्यवाद छ प्राविधिक कक्षको मित्रलाई पनि। समाचार कक्षबाट सहकर्मी मित्र रबिन कार्की र म नन्द दाङ्गी एकसाथ विदा माग्दछौँ। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।
1: शुभरात्रि।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: वञ्चितमा परेका वर्गको आवाज, वर्गको आवाज।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल, समृद्ध नेपाल। 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले रातिको ठीक 8 बजेको साथ
2: वञ्चितमा परेका वर्गको आवाज
3: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ट्ज।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: समाज परिवर्तनका लागि नेस्टो नेपालको पहल
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले रातिको ठीक 10 बजेको साथ मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ट्ज।

0: हामी डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको वाचन लिएर आएका छौं। उपन्यासको महिला पात्रको संवाद वाचन रुषा दाहालले गर्दै हुनुहुन्छ। विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ। दिनको 12 बजेको हुन्छ। दुई युवा युवती प्रयास र कोपिला एउटा निर्जन ठाउँमा चट्टानमाथि बसेर वार्तालाप गर्दै हुन्छन्। के आइपर्यो कोपिला, सोच्दै नसोचेको के आइपर्यो? सपनाका सम्पूर्ण सुखद महलहरू एकै झोकामा कसरी डाले?
1: यो कसको दोष हो? हामीलाई कसरी थाहा नै भएन कि हामीमा नातेदारी सम्बन्ध पनि छ, जसको कारण हाम्रो मायाको बन्धन अहिले आएर पापमा परिणत भएको छ।
0: हामी कहीँ चुकेका छैनौँ कोपिला, हाम्रो पवित्र माया कहीँ चुकेको छैन। हामीले मायाको थालनी गर्नुभन्दा पहिले नै यो समाज नै थियो। समाजले नातेदारी बीच मायाको सम्बन्ध राख्नु हुँदैन भन्ने रीति राख्दा व्यक्तिहरू बीच नातेदारी सम्बन्धको स्पष्ट पहिचानको संयन्त्र हुनुपर्थ्यो। मलाई लाग्छ समाज कहीँ कतै चुकेको छ, हामी चुकेका छैनौँ। हामीले उसका प्रदत्त रीतिमा कतै हेलचेक नै गरेका छैनौँ। समाजबाटै स्वीकृत नैसर्गिक गान्धर्व प्रेमपासमा परेका छौँ। हाम्रो दोष कतै छैन।
1: प्रयास, मेरो समाज, मेरो मूल्य, मेरो आदर्श र बाँच्ने बाटो तिमी नै थियो। आज ती विघटित भएका छन्। हिजोसम्म नैसर्गिक सुख दिने माया आज मलाई दुर्गम्य पीडा भएको छ। अब म बाँच्न सक्दिनँ, म आत्महत्या गर्छु। मेरो आग्रह छ तिमी पनि आत्महत्या गर। हामीबाट नहुनुपर्ने गल्ती भएको छ, यो कसैले थाहा नपाउन्।
0: मृत्यु सिर्फ नातेदारीबाट भाग्ने एउटा उपाय मात्र सोच्यो। मायाको पवित्र बन्धनको त्यहाँ उपलब्धि छैन। हाम्रो चाहना भौतिक भोगको थियो, जीवनयुक्त थियो, त्यो नै उपलब्ध नहुने उपायमा किन लाग्दैछौ? सोच कि हामी कतै भागेर हाम्रो सपनाको जिन्दगी जिउन सक्दैनौ।
1: कसँग भाग्ने? म आफैसँग भाग्न सक्दिनँ प्रयास।
0: ठिक भन्यो कोपिला, म पनि झन्डै झन्डै त्यसरी नै सोच्दछु। आफैबाट कदापि भाग्न सक्दिनँ। उसो भए कोपिला, मारौं ती सम्पूर्ण सपनाहरूलाई र मायाको नाममा पीडायुक्त जीवन भोगौं। हाम्रो पवित्र मायाको शान नै यसरी रहनेछ।
1: मेरा आस्थाहरू एउटा खुङ्खार कुठारसँग मेरो अन्तरमा उभिएका छन्। यिनका सामु उभिनु भनेको एउटा जघन्य मानसिक मृत्यु भोग्नु हो। यो मृत्युभन्दा आत्महत्यालाई श्रेयस्कर सम्झन्छु प्रयास। मेरो बिन्ती छ, तिमी पनि यसरी नै आत्महत्या गर र हाम्रो पापको प्रायश्चित गर।
0: एक्कासी चट्याङ परेको आवाज प्रतिध्वनित हुन्छ। अनौठा प्रकाशका झिल्कारले दुवैलाई छोप्छन्। आवाको गति रोकिन्छ, दुवैलाई सास फेर्न केही अप्ठ्यारो हुन्छ, दुवैले आँखा र कान थुन्छ।
1: के हुँदैछ प्रयास? म त थाम्नै नसक्ने भए।
0: मलाई पनि त्यस्तै हुँदैछ, यस्तो लागिरहेछ। वातावरणमा एक्कासी परिवर्तन आउँदैछ, आँखा पनि देख्न छोडियो। एउटा ऐनाको ढक्कनले उनीहरूलाई छोप्छ, प्रकाशका झिल्काहरू हराएर जान्छन्। बिस्तारै उनीहरू बसेको चट्टानले भुइँ छोड्छ।
1: के हुँदैछ प्रयास? प्लिज मलाई बेसरी समाऊ।
0: शान्त कोपिला, हाम्रो अपहरण हुँदैछ, यस्तै बुझ्दैछु म।
1: के जिमराजले लाँदैछ हामीलाई? नाताभित्रको हामीले गरेको जघन्य पापको फल त होइन यो?
0: शान्त कोपिला, यो अलौकिक घटना घट्दै छैन। हामी अहिलेसम्म जीवित छौँ र हाम्रा जीवित इन्द्रियहरूले प्रत्यक्ष अनुभूत गरेको प्रमाणको आधारमा भन्दैछु, हाम्रा पार्थिव शरीरको अपहरण हुँदैछ।
1: के जिमराज पार्थिव सत्य होइन?
0: होइन, एउटा अन्धरूढी हो।
1: हामीलाई कसले अपहरण गर्दैछ र किन?
0: मैले बुझ्न सकेको छैन, मलाई शंका छ। यो हाम्रो ग्रहवासीको काम होइन, यो प्रविधिमा हामी पुगिसकेका छैनौँ। एक्कासी उनीहरू बसेको चट्टानले भुइँ छोएको आवाज हुन्छ। उनीहरूलाई छोप्ने पारदर्शक ढक्कन पनि बिस्तारै कुहिरो हटे जस्तै हटेर जान्छ। जति जति ढक्कनको कुहिरो गायब हुँदै जान्छ, उति उति वरपरका दृश्य पनि स्पष्ट हुँदै जान्छन्। कोपिला, हामी अपहरित भएका रहेनछौँ, हामी त्यही ठाउँमा छौँ। दुवै वरपर हेर्छन्। आफू उही पूर्ववत ठाउँ भए पनि धेरै कुरामा परिवर्तन आएको देखिन्छ। त्यो नदी, त्यो पहाड, त्यो चट्टान र त्यो क्षितिज नै छ, तर त्यो पहाडको हरियो वन गायब छ। त्यहाँ अनौठा किसिमका टावरहरू उभिएका छन्। तलको बेसीबाट पहेलपुर बाली हराएको छ र त्यस ठाउँमा ऐनाको ढक्कनले ढाकिएको गुम्बज सहर स्थापित छ। आकाश पूर्णतः रक्ताम्बे छ। उनीहरू बसेको निर्जन हरियो भूमि विराट लाग्दो छ र त्यहाँ वरिपरि चरिरहेका गाईवस्तुहरू गायब छन्।
1: प्रयास, के तिमी त्यही देख्दैछौ जो म पनि देख्दैछु, कि मलाई दृष्टिभ्रम भएको छ?
0: दृष्टिभ्रम भएको छैन, म पनि त्यही देख्दैछु जो तिमी देख्दैछौ। अचम्ममा छु, यस्तो लाग्छ म सपना देख्दैछु।
1: यो सपना नै हो भने प्रयास, तिमी देख्दै छैनौ, म देख्दैछु यो सपना।
0: त्यसै वकतमा एउटा विचित्रको परिधान लगाएको मान्छे सहसा प्रकट हुन्छ। दुवैजना आश्चर्यचकित हुन्छन्। उसले आफूलाई विक्रम सम्मत 3070 को शान्तिदूत भनेर चिनाउँछ। सम्माननीय पूर्वज, स्वागत छ हाम्रो 21 औं शताब्दीमा। हाम्रो युगका तर्फबाट यो शान्तिदूत हजुरहरूलाई स्वागत गर्दछ, शान्तिदूतले भन्यो। केही बुझ्न सकिएन, के हुँदैछ? के म सपना त देख्दै छैन? प्रयासले सोध्यो। शान्तिदूत फेरि भन्छ, सपनामा हुनुहुन्न पूर्वज महोदय, तपाईँ तपाईँकै गाउँठाउँमा हुनुहुन्छ, सिर्फ समय परिवर्तन भएको छ। तपाईँ 1000 वर्ष पछाडि अर्थात् 3070 सालमा आइपुग्नु भएको छ। 3070 को शान्तिदूत तपाईँहरूको समक्ष शान्ति कार्यक्रम लिएर प्रस्तुत छ। के तपाईँले हामीलाई अपहरण गर्नुभएको? प्रयास सोध्छ। अपहरण गरेर कस्तो शान्ति कार्यक्रमका लागि प्रस्तुत हुनुहुन्छ? क्षमा चाहन्छु महादय। शान्तिदूत भन्छ, हाम्रो युगका समस्त बासिन्दाका तर्फबाट क्षमा चाहन्छु, हामी एउटा ठूलै सङ्कटमा परेका छौँ, त्यसकारणले यो धृष्टता गर्नु परेको हो। के हुँदैछ केही बुझ्न सकिएन, प्रयासले चासो देखायो। शान्तिदूत भन्छ, सम्माननीय पूर्वज, तपाईँको यो मानव वंश आज अन्त हुने अवस्थामा छ। हाम्रा युगका वैज्ञानिक उपद्रवीका कारणले गर्दा यस युगमा ठूलै आणविक दुर्घटना भएको छ। समस्त प्राणी जातिमा जीनमा विकृति आएको छ। आज मान्छेहरू जन्मन छाडिसकेका छन्। मान्छेका गर्भबाट अनेक विकृत रूपका जीवहरू जन्मन थालेका छन्। सबै प्राणीहरूको हालत त्यही छ। सबै प्राणीहरूले आफ्ना वंश हराइरहेका छन्। अनेक रूप विरूपका प्राणीहरू देखा परेका छन्। मान्छे जातिको वंश रक्षार्थ हामीले तपाईँहरूलाई तपाईँका समयबाट यहाँ ल्याएका छौँ। मानव जातिको सम्पूर्ण भविष्य तपाईँहरूमाथि टिकेको छ। हे पूर्वज महोदय, शुद्ध नस्लका सन्तति दिएर मानव जातिको वंश परम्परा कायम राख्नु पर्यो। प्रयास र कोपिला दुवै विचलित हुन्छन्। प्रयासले सोध्छ, के भन्नुभएको त्यो? हामीबाट यो दुष्कर कार्य हुन सक्दैन। हामी नातेदारहरू हौ, हामी बीच कुनै यौन सम्बन्ध हुनै सक्दैन। केही नपाएर हामी निरीह व्यक्तिहरूलाई कसरी ल्याउन पुग्नुभयो? पूर्वज महोदय, शान्तिदूत फेरि सम्झाउँछ, हामीले त तपाईँका समयबाट पूर्णतः निष्ठावान प्रेमी प्रेमिकालाई ल्याएका थियौँ। तपाईँ के भन्दै हुनुहुन्छ? कसरी तपाईँहरू बीच यौन सम्बन्ध हुन सक्दैन? किन यो तथ्यलाई बुझ्न हाम्रो प्रविधि असफल भयो? कि हाम्रा यन्त्रहरूले वस्तुस्थितिलाई ठिकसँग पढ्न सकेन? सायद तपाईँका यन्त्रहरू ठिक थिए, प्रयास भन्दै जान्छ। शान्तिदूत, हामी साँच्चै नै निष्ठावान प्रेमी प्रेमिका थियौँ, तर धेरै पछि थाहा भयो हामी बीच त्यस्तै नातेदारी सम्बन्ध पनि रहेछ, जसको कारण शारीरिक सम्बन्ध हुन सक्दैन। हाम्रो निष्ठावान प्रेम नै अहिले अक्षम्य अपराध भइसकेको छ। कस्तो अपराध? के प्रेम पनि अपराध हुन्छ? शान्तिदूतले सोध्यो। हुन्छ महोदय, सायद तपाईँको समयमा त्यो मूल्य कायम छैन, हाम्रो समाजमा छ। यस्तो अपराधका लागि हामी समाजबाट दण्डित हुन्छौँ र हामी आफै पनि मानसिक तवरले त्यो कुकर्मका लागि तयार रहन्छौँ। शान्तिदूत भन्छ, जुन मूल्यलाई गणनाबाट बुझिन्न त्यस्तो मूल्यलाई हाम्रा यन्त्रहरूले निश्चय नै बुझ्दैनन्। हे पूर्वज महोदय, मेरो एउटै आग्रह छ कि अब तपाईँहरू आफ्ना युगमा हुनुहुन्न। जहाँ ती मूल्यहरूले तपाईँहरूमाथि नियन्त्रण गर्दथ्यो, तपाईँ हजार वर्ष पछाडि हुनुहुन्छ, जहाँ ती मूल्यहरूको अर्थ नै बाँकी छैन। तर त्यो मूल्य अहिले हामीसँग छ, प्रयासले जिद्दी गर्यो। हाम्रा रगत रगतमा भिजेको छ र त्यो हाम्रो अभिष्ट हो र बाँच्ने बाटो हो। त्यो तपाईँको युगका लागि सार्थक छ, तर अहिले त्यसले केही अर्थ राख्दैन। शान्तिदूत भन्छ, यसले आज तपाईँलाई बाँच्ने बाटो प्रदान गर्दैन, आजको जीवनको परिप्रेक्ष्य नै अर्को छ। तपाईँ जबरजस्ती नगर्नुहोस्, प्रयास भन्छ, हामी कम्प्युटर होइनौँ जो प्रोग्राम बदल्न साथ व्यवहारमा बदलाव ल्याउँछ। हामी मान्छे हौ, हामीले संस्कार आर्जेका छौँ र त्यसलाई प्रोग्रामहरू जस्तै स्थान र समयअनुसार बदल्न सकिन्न। महोदय, हाम्रो आफ्नै पाराले बाँच्ने स्वतन्त्रताको हनन गर्दै हुनुहुन्छ तपाईँ। शान्तिदूत भन्छ, तपाईँलाई युग सुहाउँदो व्यवहार गर्न उत्प्रेरणा मात्र गरेको हुँ। तपाईँको युगमा जस्तो तपाईँहरू गाउँ गाउँमा बसेर आफ्ना नयाँ नयाँ प्रविधिहरूका उपार्जनहरूलाई सहभोगका लागि प्रचार प्रसार गर्नुहुन्छ, त्यस्तै युग सुहाउँदो व्यवहार गर्नका लागि तपाईँहरूलाई बाटो देखाएको मात्र हुँ। हामी आज हार्ड डाटाको युगमा छौँ। अङ्कहरूबाट बुझ्न नसकिने तथ्यको आज कुनै मूल्य छैन। आज वस्तुगत वैज्ञानिक संस्कृतिको विकास भएको छ। हामी त्यही पारामा बाँच्दैछौँ, तपाईँलाई त्यही प्रवाहमा ल्याउन मात्र खोजेका हौँ। तपाईँको आफ्नै बाँच्ने स्वतन्त्रताको हनन गर्दै छैनौँ। तपाईँलाई तपाईँकै शब्दमा भन्ने हो भने युग सुहाउँदो आफ्नै पारामा बाँच्न मद्दत मात्र गर्दैछौँ। प्रयासले सोध्छ, तपाईँको युग सुहाउँदो बाँच्न हामीलाई के को कर? हामी तपाईँको युग खोज्दै बसाइ आएका होइनौँ, हामीलाई बलात् ल्याइएको हो, हाम्रो पाशविक अपहरण भएको छ। सम्माननीय पूर्वज, शान्तिदूत फेरि सम्झाउँछ, तपाईँको मानव वंश सङ्कटमा छ, त्यसै वंश रक्षाका लागि हामीबाट ज्यादती भएको हो। हाम्रो मिसन सफल भएपछि तपाईँलाई ससम्मान फिर्ता पुर्याउनेछौँ। तपाईँको मिसन सफल नहुने नै भइसक्यो। हिजो अन्जानमा जो भयो सो भयो, अब हामीबाट त्यो पाशविक काम कदाचित हुने छैन। हे पूर्वज, म त सिर्फ एउटा दूत मात्र हुँ, मेरो कर्तव्य तपाईँहरूलाई हाम्रा नियन्त्रक सामु ससम्मान पुर्याउनु हुनेछ, कृपया त्यहाँसम्म लाने आज्ञा पाऊँ। प्रयास फेरि झर्क्यो, के आज्ञा माग्नुहुन्छ? यहाँसम्म त जबरजस्ती ल्याउनु नै भयो, कृपया मानवता बाँकी छ भने हामीलाई हाम्रो समयमा आफ्नै आस्थाहरूका साथ बाँच्न पठाइदिनुहोस्। महान पूर्वज, सम्पूर्ण हाम्रो जीवनको प्रयोजन मानवताका लागि हो। हाम्रा सबै प्रयासहरू मानवताका लक्ष्यतिर प्रवाहित छन्। त्यही मानवताका लागि तपाईँहरूलाई यस समयसम्म ल्याएका हौ। पूर्वज महोदय, मानव वंश नै मासिन्छ भने त्यो मानवताको के महत्व? मान्छेलाई बचाएर मानवतालाई बचाउनुहोस्। तपाईँले दुहाइ दिइरहेको मानवताकै लागि पनि हामीलाई सहयोग गर्नुहोस्। प्रयास भन्छ, हामी आफै निस्साए छौँ, कृपया हामीलाई जबरजस्ती नगर्नुहोस्, हामीलाई अर्थ नलाग्ने ठाउँमा नघुमाउनुहोस्, फिर्ता पुर्याउनुहोस्। पूर्वज महोदय, यतिसम्म आइहाल्नु भयो, अब अरू कष्ट गर्नुहोस्। यति बुझिदिनुहोस् कि म कुनै निर्णय गर्न ओहदामा छैन। तपाईँले हाम्रा नियन्त्रक सामु पुग्नै पर्ने हुन्छ। सबै निर्णयका अधिकार हामी नागरिकले उहाँलाई नै सुम्पेका छौँ। यस्तो लाग्दैछ हामी बन्दी हौ। प्रयास भन्छ, हाम्रा युगमा बन्दीहरूलाई यसरी नै प्रहरले न्यायाधीश सामु लान्छन्। महान पूर्वज, तपाईँहरू हाम्रा मिसनका लागि सबभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ। सम्पूर्ण मानवताका आशाका केन्द्रबिन्दु तपाईँ हाम्रा पूज्य हुनुहुन्छ, हाम्रा युगका स्रष्टा हुनुहुन्छ। कसरी बन्दी जस्तो शब्दको प्रयोग हुन गयो? जसरी तपाईँको ज्यादती बढ्दै गएको छ, महामहिम पूर्वज क्षमा चाहन्छु, हामी एउटा प्रक्रियामा मात्र छौँ। हामीले एउटा बिन्दुबाट सुरु गरिसकेपछि क्रमशः अन्त गर्नकै लागि पनि अगाडि बढ्नै पर्ने हुन्छ। बिस्तारै हाम्रा वैज्ञानिक प्रक्रियासँग अभ्यस्त हुनुहुनेछ, अहिलेलाई माफी चाहन्छु।
1: प्रयास, हामी एउटा भटकारोमा खसिसकेका छौँ। हामी हाम्रा हड्का बलले हाम्रो समयमा फर्कन सक्षम छैनौँ। त्यसो भए किन हामीले उनको प्रक्रियासँग सम्झौता नगर्ने? हेरौँ, केही बाटो निस्किहाल्छ कि।
0: सायद तिमी ठिक भन्दैछौ कोपिला, सिर्फ तिम्रै मतले मात्र मलाई एउटा निर्णयमा पुग्न मद्दत दियो, नत्र म यिनका यान्त्रिक यन्त्रणाहरूसँग कदाचित सहमत हुनेवाला थिइनँ। धन्य महान पूर्वज, तपाईँका सहमतिबाट हाम्रो युग धन्य हुनेछ, मानव वंश धन्य हुनेछ। ज्यादै आशान्वित नहुनुहोस् प्रयास भन्छ, हामी तपाईँसँग सम्झौता गर्दैछौँ, आफ्नो समयमा फर्किने बाटाहरू मात्र पहिलाउँदैछौँ। शान्तिदूत नतमस्तक हुन्छ, आफ्नो शरीरमा फिट भएको बाकसको एउटा बटन थिच्छ, त्यहाँबाट दुईवटा परिधानहरू फुत्त निस्कन्छन्। शान्तिदूतले ती परिधान प्रयास र कोपिलालाई पेश गर्छ। सम्माननीय पूर्वज, यी परिधानहरू पहिरिनुहोस्, हाम्रो युगको वातावरण अति नै दूषित छ, त्यो दूषित हावाले भेट्नासाथ शरीरमा जलन हुन्छ र विकृतिहरू आउँछन्। यस परिधानले तपाईँहरूलाई सुरक्षा प्रदान गर्नेछ। अहिलेसम्म हामीलाई त्यो दूषित हावाले भेटेको छैन त? प्रयास सोच्छ, छैन, अहिले हामी पारदर्शक ढक्कनभित्र छौँ। ढक्कनभित्र उही हजार वर्ष पुरानो तपाईँकै युगको हावा विद्यमान छ। यो ढक्कन हट्नासाथ हामीले आजको दूषित हावासँग सामना गर्नुपर्नेछ। प्रयास र कोपिला दुवैले परिधान लिन्छन्। शान्तिदूतले दुवैलाई लुगा लगाउन मद्दत गर्दछ। परिधान टाउकोदेखि खुट्टासम्म टम्म ढाकिएको हुन्छ। पूर्वज महोदय, यस बटन घुमाउनले तपाईँलाई जति मात्रामा अक्सिजन चाहिन्छ भित्रभित्रै त्यति मात्रामा प्राप्त हुनेछ। अब म हामीलाई राख्ने ढक्कन खोल्दैछु, यो खुल्दा सानो विस्फोट हुनेछ, कृपया तयार हुनुहोला। सबै तयार रहन्छन्। शान्तिदूतले गोजीबाट एउटा यन्त्र निकाल्छ र कुनै बटन थिच्दछ। पारदर्शक ढक्कन गायब भएको त देखिँदैन, तर आँखा नै चकाचौध गर्ने झिल्का साथ एउटा आवाज विस्फोटित हुन्छ। प्रयास र कोपिलालाई एउटा धक्का महसुस हुन्छ। कोपिला आत्तिएर अनायासै प्रयासलाई समात्न पुग्छ। हाम्रो ढक्कनभित्र रहेको त्यो प्राचीन हावा र आजको प्रदूषणयुक्त वायुमण्डल बीचको घर्षणबाट उत्पन्न विस्फोट हो यो। अब यो शान्त भइसकेको छ। हे पूर्वज, अब हामी गुरुत्वाकर्षणको उडान भर्छौँ। यसरी नै हामी तल गुम्बज सहरमा जान्छौँ, जहाँ नियन्त्रक महोदयसँग हाम्रो भेट हुनेछ। शान्तिदूतले एउटा बटन थिच्दछ। तिनैजना नपत्याउँदो हिसाबले हावामा उठ्छन्। आफ्नो नियन्त्रणभन्दा बाहिरको यो उडान तल बेसीमा स्थित गुम्बज सहरतिर लाग्दछ। तल पारदर्शक गुम्बजभित्रका नागरिकहरू आकाशतर्फ आतुरताका साथ हेर्दै गरेका देखिन्छन्। निकै हलचल हुन्छ त्यहाँ। प्रयास, कोपिला र शान्तिदूतको उडान गुम्बजका आकाशीय ढोकामा आएर समाप्त हुन्छ। उनीहरूको छाया पर्नासाथ आकाशीय ढोका आफै खुल्छ। तिनैजना त्यहाँबाट ओर्लेर एउटा कक्षमा पुग्छन्। त्यहाँ पुग्नासाथ आकाशीय ढोका स्वतः बन्द हुन्छ। अब भित्र चारैतिरबाट निलो बाफका फोहराहरू छुट्न लाग्छन्। उनीहरू एकपल्ट निसासिन्छन्, तर एकैछिनमा त्यो बाफको बादल हटेर जान्छ। पूर्वज महोदय, शान्तिदूत भन्छ, बाष्पद्वारा हाम्रा परिधानमा लागेका प्रदूषणहरू पखाल्यौँ, अब यी परिधानहरू खोल्नुहोस्, हामीलाई अरू शुद्धिकरण गर्नुपर्नेछ। तिनैजनाले वैज्ञानिक परिधानहरू खोले, तर प्रयास र कोपिलाले अन्तिम परिधान खोलेनन्। शान्तिदूत भन्छ, महोदय, यी आफ्ना आदिम परिधान पनि खोल्नुहोस्, यस शुद्धिकरणको प्रक्रियामा पूर्णतः नाङ्गो हुनु जरुरी छ। शान्तिदूत, हाम्रा लागि यो कदापि सम्भव छैन, हामी नग्नता देखाउन सक्दैनौँ, हामीलाई लाज लाग्छ, र कृपया तपाईँ पनि हाम्रा अगाडि नाङ्गिने धृष्टता नगर्नुहोस्। यो लाज के हो? शारीरिक उत्तेजना वा एलर्जी हो भने यस शुद्धिकरणले त्यसलाई निको पार्न झनै मद्दत गर्नेछ। शान्तिदूतले थप्छ, त्यस्तो कुनै शारीरिक प्रतिक्रिया होइन, न कुनै विकृति नै, हाम्रो समयमा गुप्ताङ्ग देखाउने एउटा लाजको विषय हो, फेरि अर्को सामाजिक रोग जस्तो लाग्यो यो लाज भन्ने कुरा पनि। शान्तिदूत भन्छ, महोदय, आज तपाईँहरू जुन युगमा आइपुग्नु भएको छ त्यहाँ तपाईँका गुप्ताङ्गहरूले कुनै असर पार्ने छैनन्, न तपाईँका गुप्ताङ्गमै कुनै असर पर्नेछ। तपाईँको आवश्यकता निर्मलीकरणको छ, जसका लागि पूर्णतः नाङ्गो हुनु जरुरी छ। प्रयास भन्छ, माफ गर्नुहोला, फेरि उही कुरा दोहोरिन लाग्यो। तपाईँ आफ्ना युगका मूल्यहरू हाम्रा दिमागमा बलात् नकोस्नुहोस्। हामीसँग पुराना युगका संस्कार छन्, पुराना मस्तिष्क र त्यही युगका सूचनाहरू। हामीले हाम्रै विरुद्ध उठ्न कुनै नयाँ सिद्धिहरू प्राप्त गरेका छैनौँ। के लाग्यो, हामीलाई लाज भन्ने दुष्कर रोग लागेको छ? मान्नुहोस्, हामी तपाईँदेखि होइन, आफैदेखि लजाउँछौँ। हामीले नुहाउनै पर्छ भने एउटा फेर्ने लुगा दिनुहोस्, नत्र नुहाउँदैनौँ। शान्तिदूत भन्छ, म दुःखी छु महान पूर्वज, हाम्रा यन्त्रहरूले कुनै लुगालाई स्वीकार्ने छैनन्। यसरी त निर्मलीकरणको प्रक्रिया नै पुरा नहुने हो, जसले गर्दा तपाईँहरूको स्वास्थ्यमा नै आघात पर्न जानेछ। शान्तिदूत, तपाईँले हामीलाई नराम्रोसँग फसाउनु भएको छ। यदि हामीले नाङ्गै नुहाउनु पर्छ भने हामीलाई एकसाथ कोठामा नउल्नुहोस्, एक्ला एक्लै भएमा हामी नाङ्गो हुन सक्छौँ।
1: माफ गर प्रयास, म त त्यसो पनि गर्न सक्दिनँ, मेरा बारेमा बोल्ने तिमीलाई कुनै हक छैन।
0: परिस्थितिसँग सम्झौता गर कोपिला, तिमीले यो दुष्प्रयास गर्नै पर्ने हुन्छ, आँखा चिम्लेर भए पनि यो गर।
1: म कदापि त्यसो गर्न सक्दिनँ, आँखा चिम्ले पनि मेरो नग्नताको कटु सत्यले मलाई ठुङ्दै नै रहनेछ।
0: के तिमीलाई आफ्ना लुगाभित्र आफू नाङ्गो छु भन्ने लाग्दैन कोपिला?
1: कुराले नजित प्रयास, नग्नतालाई छोडाउनु भनेको मेरा लागि आत्महत्या सरह हुनेछ।
0: तिमी सधैँ आत्महत्या गर्ने सम्बन्धमा अग्रणी हुन्थ्यौ, आज बाँच्ने क्रममा यो आत्महत्या पनि गरिहाल। कोपिला अवाक रहन्छन्, शान्तिदूत खुसी हुन्छ। जय होस्, महान पूर्वजको जय होस्। आउनुहोस्, पालैसँग निर्मलीकरण गरौँ। कोठाभित्र पस्नासाथ यो ढोका स्वचालित बन्द हुनेछ। भित्र गएर लुगा खोल्नुहोला। लुगा खोलेपछि आफ्नै रासायनिक बाष्पका फोहराहरू छुट्नेछन्। गहिरो सास फेर्नुहोला। फोक्सोको भित्रैसम्म निर्मलीकरण गर्न आवश्यक छ। बाष्प फोहराले पहिले त अत्यास लाग्नेछ, तर त्यो बाष्पले फोक्सोको भित्र छुनेछ, तब अर्कै दिव्य आनन्दले छोप्नेछ। लाग्नेछ तपाईँ दिव्य सपनाको सफरमा हुनुहुन्छ। तपाईँको निर्मलीकरणको प्रक्रिया पूर्ण हुनासाथ त्यो बाष्पको फोहरा स्वचालित बन्द हुनेछ र परिधानको कक्ष खुल्नेछ। तपाईँ त्यता जानुहोला। त्यहाँ जानासाथ त्यो कक्षको ढोका आफै बन्द भएर हाम्रो लागि यताको ढोका खुल्नेछ। तपाईँलाई त्यस कक्षमा नागरिक परिधान प्राप्त हुनेछ। ती परिधान पहिरुन्जेल हामी पनि निर्मलीकृत भएर आइपुग्नेछौँ। हामी नगर सभास्थल हुँदै नियन्त्रकका कक्षमा पुग्नेछौँ। सर्वप्रथम निर्मलीकरण कक्षमा प्रयास पस्दछ। कोपिला बाहिर त्रसित देखिन्छन्। भित्र प्रयास के गर्दैछ थाहा हुन्न, तर एक्कासी भित्रको आवाज ध्वनि यन्त्र मार्फत सुनिन्छ। निश्चय नै शान्तिदूत, तिमीहरूका प्रयत्नको यो सर्वोत्तम उपलब्धि हुनुपर्छ। यस्तो लागिरहेछ म कहीँ कतै दिव्य उपवनमा उडान भर्दैछु। यस दिव्यताको बखान गरी साध्य छैन। यस्तो आनन्द प्राप्तिका लागि म आफूलाई हजारौं वर्ष हराउन तत्पर छु। सबै सबै मूल्य मान्यता र आदर्शलाई ठोक्कर मार्न तयार छु। कोपिला आत्यकी हुन्छन्। शान्तिदूत निश्चिन्त देखिन्छ। भित्रबाट लगातार प्रयासको आवाज ध्वनि यन्त्रमा आइरहेछ। उफ, त्यो आनन्दको स्वप्निल बादल बिस्तारै छाटिँदैछ। हे शान्तिदूत, मलाई मद्दत गर। मलाई अरू लामो समयसम्म यहाँ रहने व्यवस्था गर। यन्त्रले भन्छ, निर्मलीकरण पूर्ण भयो, परिधान कक्षमा जानुहोस्, परिधान पहिरिनुहोस्। तल पारदर्शक गुम्बजभित्रका नागरिकहरू आकाशतर्फ आतुरताका साथ हेर्दै गरेका देखिन्छन्। निकै हलचल हुन्छ त्यहाँ। प्रयास, कोपिला र शान्तिदूतको उडान गुम्बजका आकाशी ढोकामा आएर समाप्त हुन्छ। उनीहरूको छाया पर्न साथ आकाशी ढोका आफै खुल्छ। तिनैजना त्यहाँबाट ओर्लेर एउटा कक्षमा पुग्छन्। त्यहाँ पुग्न साथ आकाशी ढोका स्वतः बन्द हुन्छ। अब भित्र चारैतिरबाट निलो बाफका फोहराहरू छुट्न लाग्छन्। उनीहरू एकपल्ट निसासिन्छन्, तर एकैछिनमा त्यो बाफको बादल हटेर जान्छ। पूर्वज महोदय, शान्तिदूत भन्छ, बाष्पद्वारा हाम्रा परिधानमा लागेका प्रदूषणहरू पखाल्यौं। अब यी परिधानहरू खोल्नुहोस्, हामीलाई अरू शुद्धिकरण गर्नुपर्नेछ। तिनीजनाले वैज्ञानिक परिधानहरू खोले, तर प्रयास र कोपिलाले अन्तिम परिधान खोलेन। महोदय, यी आफ्ना आधीन परिधान पनि खोल्नुहोस्। यस शुद्धिकरणको प्रक्रियामा पूर्णतः नाङ्गो हुनु जरुरी छ।
1: शान्तिदूत, हाम्रो लागि यो कदापि सम्भव छैन। हामी नग्नता देखाउन सक्दैनौँ, हामीलाई लाज लाग्छ, र कृपया तपाईँ पनि हाम्रो अगाडि नाङ्गिने दृष्टता नगर्नुहोस्।
0: यो लाज के हो? शान्तिदूत सोध्छ। शारीरिक उत्तेजना वा एलर्जी हो भने यस शुद्धिकरणले त्यसलाई निको पार्न झनै मद्दत गर्नेछ। प्रयास भन्छ, त्यस्तो कुनै शारीरिक प्रतिक्रिया होइन, न कुनै विकृति नै। हाम्रो समयमा गुप्ताङ्ग देखाउने एउटा लाजको विषय हो। फेरि अर्को सामाजिक रोग जस्तो लाग्यो यो लाज भन्ने कुरो पनि। शान्तिदूत भन्छ, महोदय, आज तपाईँहरू जुन युगमा आइपुग्नु भएको छ त्यहाँ तपाईँका गुप्ताङ्गहरूले कुनै असर पार्ने छैनन्, न तपाईँका गुप्ताङ्गमै कुनै असर पर्नेछ। तपाईँको आवश्यकता निर्मलीकरणको छ, जसका लागि पूर्णतः नाङ्गो हुनु जरुरी छ। शान्तिदूतको यो प्रस्ताव प्रयास र कोपिलाका लागि निकै अप्ठ्यारो हुन गयो। कोपिला भन्छन्,
1: माफ गर्नुहोला, फेरि उही कुरा दोहोरिन लाग्यो। तपाईँ आफ्ना युगका मूल्यहरू हाम्रो दिमागमा बलात् नखोज्नुहोस्। हामीसँग पुराना युगको संस्कार छन्, पुराना मस्तिष्क र त्यही युगको सूचनाहरू। हामीले हाम्रो विरुद्ध उठ्न कुनै नयाँ सिद्धिहरूको प्राप्त गरेका छैनौँ। के लाग्यो, हामीलाई लाज भने दुष्कर रोग लागेको छ? मान्नुहोस्, हामी तपाईँदेखि होइन, आफैदेखि लजाउँछौँ। हामीले नुहाउनै पर्छ भने एउटा फेर्ने लुगा दिनुहोस्, नत्र नुहाउँदैनौँ।
0: म दुःखी छु महान पूर्वज, हाम्रा यन्त्रहरूले कुनै लुगालाई स्वीकार्ने छैनन्। यसरी त निर्मलीकरणको प्रक्रिया नै अपुरो हुने भयो, जसले गर्दा तपाईँहरूको स्वास्थ्यमा नै आघात पर्न जानेछ। प्रयास भन्छ, शान्तिदूत, तपाईँले हामीलाई नराम्रोसँग फसाउनु भएको छ। यदि हामीले नाङ्गै नुहाउनुपर्छ भने हामीलाई एकसाथ कोठामा नआउनुहोस्। एक्लै एक्लै भएमा हामी नाङ्गो हुन सक्छौँ।
1: माफ गर प्रयास, म त त्यसो पनि गर्न सक्दिनँ। मेरा बारेमा बोल्ने तिमीलाई कुनै हक छैन।
0: फरक संसारको फरक परिवेशमा भिज्न कोपिला र प्रयासलाई सजिलो छैन। शान्तिदूतले जति नै प्रयास गरे पनि उनीहरू सहजै स्वीकार गर्दैनन्। कोपिलाको सो कुरा सुनेपछि प्रयास भन्छ, परिस्थितिसँग सम्झौता गर कोपिला, तिमीले यो दुष्प्रयास गर्नै पर्ने हुन्छ। आँखा चिम्लेर भए पनि यो गर।
1: म कदापि त्यसो गर्न सक्दिनँ। आँखा चिम्ले पनि मेरो नग्नताको कटु सत्यले मलाई ठुङ्दै नै रहनेछ।
0: के तिमीलाई आफ्ना लुगाभित्र आफू नाङ्गो छु भन्ने लाग्दैन कोपिला?
1: कुराले नजित प्रयास, नग्नतालाई छोडाउनु भनेको मेरा लागि आत्महत्या सर हुनेछ।
0: तिमी सधैँ आत्महत्या गर्ने सम्बन्धमा अग्रणी हुन्थ्यौ त, आज बाँच्ने क्रममा यो आत्महत्या पनि गरिहालन। कोपिला अभाक रहन्छन्। शान्तिदूत खुसी हुन्छ। जब कोपिला अभाक रहन्छन्, प्रयासले जब मानेको जस्तो महसुस हुन्छ, शान्तिदूत खुसी हुन्छ। ऊ भन्छ, जय होस्, महान पूर्वजको जय होस्। आउनुहोस्, पालैसँग निर्मलीकरण गरौँ। कोठाभित्र पस्नासाथ यो ढोका स्वचालित बन्द हुनेछ। भित्र गएर लुगा खोल्नुहोला। लुगा खोलेपछि आफै रासायनिक बाष्पका फोहराहरू छुट्नेछन्। गहिरो सास फेर्नुहोला। फोक्सोको भित्रैसम्म निर्मलीकरण गर्न आवश्यक छ। बाष्प फोहराले पहिले त अत्यास लाग्नेछ, तर त्यो बाष्पले फोक्सोको भित्र सुनेछ, तब अर्कै दिव्य आनन्दले छोप्नेछ, लाग्नेछ तपाईँ दिव्य सपनाको सफरमा हुनुहुन्छ। तपाईँको निर्मलीकरणको प्रक्रिया पूर्ण हुनासाथ त्यो बाष्पको फोहरा सुशालित बन्द हुनेछ र परिधानको कक्ष खुल्नेछ। शान्तिदूत सम्झाउँदै जान्छ, तपाईँ त्यता जानुहोला, त्यहाँ जानसाथ त्यो कक्षको ढोका आफै बन्द भएर हाम्रो लागि यताको ढोका खुल्नेछ। तपाईँलाई त्यस कक्षमा नागरिक परिधान प्राप्त हुनेछ। ती परिधान नपहिरुन्जेल हामी पनि निर्मलीकृत भएर आइपुग्नेछौँ। हामी नगर सभा स्थल हुँदै नियन्त्रकका कक्षमा पुग्नेछौँ। सर्वप्रथम निर्मलीकरण कक्षमा प्रयास स्पष्ट छ। कोपिला बाहिर त्रसित देखिन्छन्। भित्र प्रयास के गर्दैछ थाहा हुन्न, तर एक्कासीभित्रको आवाज ध्वनि यन्त्र मार्फत सुनिन्छ। प्रयास बोल्छ, निश्चय नै शान्तिदूत, तिमीहरूका प्रयत्नको यो सर्वोत्तम उपलब्धि हुनुपर्छ। यस्तो लागिरहेछ म कहीँ कतै दिव्य उपवनमा उडान भर्दैछु, त्यस दिव्यताको बखान गरी साध्य छैन। यस्तो आनन्द प्राप्तिका लागि म आफूलाई हजारौं वर्ष हराउन तत्पर छु। सबै सबै मूल्य मान्यता र आदर्शलाई ठोकर मार्न तयार छु। कोपिला आत्यकी हुन्छन्। शान्तिदूत निश्चिन्त देखिन्छ। भित्रबाट लगातार प्रयासको आवाज ध्वनि यन्त्रमा आइरहेछ। उफ, त्यो आनन्दको स्वप्निल बादल बिस्तारै छाटिँदैछ। प्रयास भन्छ, हे शान्तिदूत, मलाई मद्दत गर, मलाई अरू लामो समयसम्म यहाँ रहने व्यवस्था गर। त्यसपछि यन्त्रले एउटा बोली बोल्छ, निर्मलीकरण पूर्ण भयो, परिधान कक्षमा जानुहोस्, परिधान पहिरिनुहोस्। शान्तिदूत भन्छ, हे पूर्वज महोदय, उहाँ अहिले साइकेडेलिक यात्रामा हुनुहुन्छ, उहाँका लागि चिन्तित हुनु किञ्चित आवश्यक छ। प्रयास भन्छ, म साँच्चै दुखी छु, दुखी छु म। त्यसपछि यता कोपिलाका लागि ढोका खोल्दछ। कोपिला डराउँछिन्, भन्छन्,
1: शान्तिदूत, प्रयास एउटा पागलपनको दौरानबाट पारि गएको छ। यो कोठा कुनै हदसम्म खतरनाक छ, म आफूलाई त्यसमा कदाचित हुँदिन।
0: हे पूर्वज महोदय, यो एउटा गम्भीर आवश्यकता हो। बाहिरी प्रदूषणका कारण तपाईँका शरीरमा विकृति आउन सक्छ, अझ निर्मलीकृत शरीरलाई मात्र यस गुम्बद सहरको ढोका खुल्नेछ। त्यसो नभन्नुहोस् महोदय, तपाईँको साथी उता पारी पुगिसक्नु भएको छ, उहाँकै साथ पाउन पनि तपाईँ यही बाटोबाट पारी जानुपर्ने हुन्छ। कोपिला झनै असहाय हुन्छन्। बाहिरको स्थिति झनै डरलाग्दो हुन्छ। प्रयासको साथ पाउनकै लागि पनि निर्मलीकरण कक्षभित्र पस्नै पर्ने हुन्छ। तिनी एक्कासीभित्र उत्तिन्छन्। ढोका ढ्यामढुम लाग्छ। केही समयपछि फेरि यन्त्र बोल्न थाल्छ, लुगा खोल्नुहोस् र अब निर्मलीकृत हुनुहोस्। ध्वनि यन्त्रद्वारा कोपिला रोइरहेको आवाज बाहिर सुनिन्छ। यन्त्र आफ्नै पारामा रटान दिइरहेको हुन्छ, तपाईँको शरीरका सम्पूर्ण लुगा खोल्नुहोस्, निर्मलीकृत हुनुहोस्।
1: चुप यान्त्रिक राक्षस, म नाङ्गो हुन सक्दिन, मेरा वरिपरि नग्नताको विरोधी मूल्यहरू खडा छन्, यिनका सामु म कुनै हालतमा नाङ्गो हुन सक्दिन, म विकृत भएर मर्न तयार छु तर नाङ्गिन्न।
0: शान्तिदूतलाई आपत आइपर्छ। दोहोरो वार्ता गर्ने यन्त्रद्वारा उभित्र कोपिलासँग सम्पर्क राख्दछ। पूर्वज महोदय, लुगा खोल्नुहोस् र निर्मलीकृत हुनुहोस्। निर्मलीकृत शरीरका लागि मात्र ढोका खुल्नेछ महोदय, ती सबै स्वचालित छन्, हामी केही पनि गर्न सक्दैनौ।
1: मैले धेरै कोसिस गरे, म नाङ्गो हुन सक्दिन, म यसै मर्न तयार छु।
0: एउटा संकटकालीन स्थिति आउँछ। शान्तिदूत स्वयंले समस्या समाधान गर्न सक्दैन। आकाशवाणीद्वारा टाढा कतै नियन्त्रक कक्षमा उसले सम्पर्क राख्दछ। शान्तिदूत भन्छ, ए नियन्त्रक महोदय, समस्या ज्ञातोस्, सम्पूर्ण तथ्याङ्क च्यानल एमा प्रस्तुत छन्, यो समस्याको निराकरण कसरी गर्ने कृपया सुझाव पाऊ। त्यसपछि उताबाट नियन्त्रकको आवाज सुनिन्छ, तथ्याङ्क उपलब्ध भयो, समस्या बुझियो, यो पुरातन समस्या भएका कारणले यी तथ्याङ्कको आधारमा निर्कोल गर्न सकिएन, निराकरण विधिका लागि पूर्वज प्रयाससँगै सम्पर्क राख्न उचित छ। यतिखेर प्रयास परिधान कक्षमा आतुर भएर प्रतीक्षारत हुनुहुन्छ। उहाँको तीन आयामिक छायालाई आकाश दर्शनबाट तपाईँसम्म प्रक्षेपित गर्छु र म पनि प्रक्षेपित हुन्छु, प्रतीक्षा गर्नुहोस्। केही क्षणमा नै त्यहाँ अँध्यारो हुन्छ, फेरि प्रकाश हुँदा शान्तिदूत सामु प्रयास र नियन्त्रकका तीन आयामी छायाहरू प्रकट हुन्छन्। शान्तिदूत प्रयाससँग वार्ता गर्दछ। पूर्वज महोदय, नियन्त्रक महोदय र म तपाईँसँग आकाश दर्शनबाट सम्पर्क राख्दैछौँ। तपाईँको छायाचित्र निर्मलीकरण कक्ष बाहिर त्यसरी नै प्रक्षेपित छन् जसरी परिधान कक्षमा हाम्रा छायाहरू तपाईँको अगाडि प्रक्षेपित छन्। अब हामीहरू तेह्रो वार्ता गर्न सक्षम छौँ। हे पूर्वज महोदय, तपाईँकै साथी निर्मलीकरण कक्षमा नाङ्गो हुन नसक्नका कारण थुनिएर बस्नुभएको छ। उहाँलाई यथाशक्य छिटो निर्मलीकृत गराइएन भने उहाँको जिनमा विकृति आउनेछ। हे पूर्वज, के उहाँलाई नाङ्गो बनाउने कुनै पनि पुरातन उपाय छैन? शान्तिदूतको यो कुरा सुनेपछि प्रयास कोपिलाप्रति आक्रोशित देखिन्छ। भन्छ, हिपोक्रेसीको पनि एउटा हद हुन्छ, केही नलागे जबरजस्ती गर्नुहोस्, उसलाई जबरजस्ती नङ्गाइदिनुहोस्। नियन्त्रक भन्छ, पूर्वज महोदय, हामी जबरजस्तीको युगमा छैनौँ, व्यक्तिको आफ्नै पारामा बाँच्ने स्वतन्त्रताको हनन यस युगले गर्दैन। फेरि प्रयास भन्छ, तर यहाँ त उसकै जीवनको सवाल उठ्यो, फेरि यो समस्या तपाईँकै शब्दमा पुरातन समस्या हो, यसलाई आजको मूल्यबाट हेर्न मिल्दैन। हाम्रो युगमा जीवन रक्षाका लागि कसैलाई पनि नङ्ग्याउन सकिने प्रावधानहरू छन्। जल्न लागेको मान्छेलाई हामी बलात् नङ्ग्याउँछौँ, चिकित्सा कार्यमा पनि हामी नङ्ग्याउँछौँ र नाङ्गिन्छौँ पनि। नियन्त्रक महोदय, उसलाई बलात् नङ्ग्याउनुहोस्। नियन्त्रक फेरि भन्छ, अझै अर्को बाटो भए कृपया सोच्नुहोस्, किनभने बलात् नङ्ग्याउनाले उहाँको व्यक्तिगत स्वतन्त्रताको हनन भएकै हुनेछ, जुन आज पाशविक मानिन्छ। प्रयास फेरि भन्छ, नियन्त्रक महोदय, जीवन नै नरहे त्यो व्यक्तिगत स्वतन्त्रताको पनि के अर्थ रह्यो र? बाँच्नका लागि मान्छेले हर मूल्य चुकाउँछ, यो मान्छेको शाश्वत मूल प्रवृत्ति हो, तपाईँ किञ्चित अप्ठ्यारो मान्नु पर्दैन, नमान्नुहोस्। यदि तपाईँको युगको व्यवहार अनुरूप त्यसरी उहाँलाई लङ्ग्याउन सकिन्छ भने हामी त्यसो गर्न पनि तयार छौँ, तर यस कृत्यलाई पाशविक कृत्य नमानियोस् नि, नियन्त्रक फेरि भन्छ। प्रयासले उत्तर दिन्छ, महोदय यस शुभ कार्यका लागि महिला चिकित्सकलाई प्रयोग गर्नुहोस्। चिकित्साको आडमा यसलाई अश्लील कदापि मानिने छैन, बरु सबै कार्य उनलाई बेहोसी अवस्थामा ल्याएर गर्नुहोला। कोपिलालाई नङ्ग्याउनका लागि महिला चिकित्सकको प्रयोग गर्ने प्रयासको प्रस्ताव सुनिसकेपछि नियन्त्रक सोध्छ, यो लिङ्गभेद चाहिँ किन नि? प्रयास भन्छ, हाम्रो समयमा लिङ्गभेद छ, कोपिलाको दिमागमा त्यही लिङ्गभेद विद्यमान छ। महिला चिकित्सक पठाउनु भयो भने कोपिलाको दिमागमा त्यति ठुलो झड्का पर्ने छैन र उनलाई यो कुरा पचाउन मद्दत पुग्नेछ। धन्य महोदय, नियन्त्रक भन्छ।

0: आउँदै बसेकी हुन्छन्। यन्त्रहरू आफ्नै पारामा रटान दिइरहेका हुन्छन्। लुगा खोल्नुहोस् र निर्मलीकृत हुनुहोस्। एकाएक कोठामा रातो रङको हल्का बाष्प फिँजिन थाल्छ। कोपिला केही चलमलाउँछिन् र बेहोस हुँदै जान्छन्।
1: यो के मादक सुगन्ध छरियो? यसले मलाई अनौठो अनुभूति दिँदैछ। यस्तो लाग्छ म लौकिक संसारमा छैन। आँखा अगाडि अन्धकार छ, तर मेरा अनुभूतिले दृश्यहरू देख्दैछन्। कस्तो चमत्कार, कस्तो चमत्कार!
0: कोपिला बेहोस भएर ढल्छिन्। एकातिरको ढोका खोल्दछ। त्यहाँ तीनवटा अनौठा प्रकारका डढेका वा पग्लेका मान्छे जस्ता देखिने नाङ्गा विरूप जीवहरू प्रवेश गर्दछन्। उनीहरूले कोपिलाका सबै कपडा खोलिदिन्छन्। पूर्ण नाङ्गो हुनासाथ भित्रबाट बाष्प फोहराहरू आफसे आफ छुट्न लाग्छन्। नाङ्गा जीवहरूले कोपिलाको बेहोस शरीरलाई उल्टाई पल्टाई बाष्पे स्नान गराउँछन्। कोपिला आफ्नो सुडौल नाङ्गो शरीर साथ निश्चल भुइँमा लडिरहेकी हुन्छन्। बेहोसीमा पनि तिनको अनुहार कुनै दिव्य सपनाको आनन्दमा झुमिरहेको स्पष्ट देखिन्छ। अब नाङ्गा जीवहरू कोपिलाको फोक्सोभित्र रासायनिक बाष्प हुल्न अनेक कृत्रिम प्रयत्नहरू गर्दछन्। आफ्नो छातीभरि बाष्प हुलेर उनीहरू एक एकले उसको मुखमा मुख जोडेर बाष्प फुकिदिन्छन्। जति जति उसको फोक्सोमा निर्मल रसायन पुग्छ, उति उति बाहिर बाष्पको फोरा घट्दै जान्छ। अन्त्यमा निर्मलीकरणको प्रक्रिया सिद्धिन्छ। त्यसपछि आफै बाष्पको फोरा बन्द हुन्छ र परिधान कक्षको ढोका खुल्दछ। त्यसपछि कोपिलालाई लिएर ती जीवहरू परिधान कक्षमा पुग्छन्। उता ढोका बन्द हुन्छ, यता जीवहरूले कोपिलालाई परिधान लगाइदिन लाग्छन्। कोपिलाको बेहोसी बिस्तारै टुट्छ। कोपिला ती जीवहरूलाई देख्न साथ त्रसित भएर चिच्याउँछिन् र उनीहरूका पन्जाबाट फुस्किन्छन्। तुरुन्तै आकाशवाणी हुन्छ। आकाशवाणीले भन्छ, हे चिकित्सकगण, तपाईँहरू तुरुन्तै परिधान कक्षको बाहिर आउनुहोस्। हाम्रा पूर्वज महोदयलाई आजको यथास्थिति अग्राह्य छ। तपाईँहरू आफ्ना परिधानसहित बाहिर निस्किहाल्नुहोस्। ती जीवहरू बाहिर निस्कन्छन्। कोपिला के भएको बुझ्न खोज्छिन्। अझै उनलाई बेहोसीको दङदङी छ। भर्खरै के भयो केही बुझ्न नसकेको जस्तो गरेर आफै हाँस्छिन्।
1: सायद त्यो एउटा दुःस्वप्न थियो, मेरो मनमोहक दिव्य सपनाको कुनै अंश थियो। त्यो कुरूपता नभए सुन्दरताको महत्व कहाँ? सुन्दरताको पराकाष्ठसँगै त्यो कुरूपताको हद पनि समावेश थियो। यो सुन्दरता कुन हदमा सुन्दर थियो? म त्यही कुरूपताको हदले दाँजेर बुझ्दछु।
0: तिनी लडखडाउँदै अगाडि बढ्छिन्। प्रयास त्यहीँ आइपुग्छ। कोपिलाको नग्न शरीर देख्न साथ आँखा छोप्दै उपछाडि फर्कन्छ। कोपिला, यो के बौलटीपना देखाउँदैछौ? छिटो लुगा लगाऊ।
1: आहा प्रयास, यो सुन्दर शरीरमा तिमीलाई पाउँदा म अति नै खुसी छु। खोल यी लुगा र नग्नताको दिव्य स्वाद लिऊ। नग्न शरीरमा स्वच्छ हावाको स्पर्श कति आनन्ददायक हुन्छ। प्रयास, आज मलाई बेग्लै खाली अनुभूति प्राप्त छ। बेग्लै अनुरक्तिको आवाज छ। संसारलाई हेर्ने, लिने र धान्ने बेग्लै खाली दृष्टिकोण जागृत छ। मानव सबै पुराना दम्भी मूल्य र मान्यताहरू निर्मलीकरणको प्रक्रियाबाट पखालिएका छन्।
0: प्रयास उनको संवाद सुनेपछि विस्मित हुन्छ र सिलिङतिर हेर्दै चिच्याउँछ। आखिर धोका दियो होइन? मानवताको खोल ओढ्ने यान्त्रिक किराहरू आफ्नो घृणित उद्देश्य प्राप्त गर्न कोपिलाको गिदी नै साफ गरे होइन? अब के बाँकी छ? मेरो गिदीलाई पनि आफ्नो अनुकूल बनाऊ र मानवताका नाममा हामीलाई बचेर काट्ने पशु बनाऊ। उसको बोली सुनेपछि आकाशवाणीले भन्छ, हे पूज्य पूर्वज, क्षमा चाहन्छौ। हामीले तपाईँहरूका मस्तिष्कलाई आफ्नो अनुकूल बनाउने कुनै धृष्टता गरेका छैनौँ। कोपिला महोदय उही साइकेटेलिक अवस्थामा हुनुहुन्छ जसलाई तपाईँले पनि भोगिसक्नु भएको छ। यी महामहिम केही लामो समयसम्म प्रक्रियामा रहनुभएको र बेहोसीको दबाई समेत प्रयोग भएको हुँदा तपाईँको तुलनामा उहाँ बेसी प्रभावित हुनुभएको छ। आत्तिनु पर्दैन, उहाँलाई यो दबाईले छाड्दैछ। प्रयास सोध्छ, त्यस्तो मादक दबाईको प्रयोग किन गर्नु पर्यो? हे महामहिम, आकाशवाणीले फेरि भन्छ, यो दबाई निर्मलीकरणका लागि अति नै प्रभावकारी छ। यसले मान्छेलाई शारीरिक प्रदूषणबाट मात्र निर्मलीकृत नगरेर मानसिक तवरले पनि निर्मलीकृत गर्छ। यसको असर परुन्जेल मान्छे समस्त मानवीय ढोङहरूबाट मुक्त भएर मूल स्वभावमा प्रवृत्त हुन्छ। महामहिम, हाम्रो आजको समयमा यो अति नै मर्यादित सेवनका रूपमा प्रतिष्ठित छ। हामी समस्त हिपोक्रेसीहरूबाट टाढा हुन प्रत्येक दिन भोजनसँग यो दबाईको सेवन गर्ने गर्छौँ। प्रयास भन्छ, नियन्त्रक, तपाईँ जति नै आफ्ना तर्कहरू दिनुहोस् म पत्याउने छैन। मैले तपाईँलाई कोठाभित्र स्त्री चिकित्सकद्वारा नङ्ग्याउने सल्लाह दिएको थिएँ, यस्तो पागल बनाउने भनेको थिएन। तपाईँले हामीलाई आफ्ना प्रविधिको सहायताबाट हाम्रो आफ्नै मूल्य र मान्यता विरुद्ध भड्काएर अवाञ्छनीय, असामाजिक र अनैतिक कार्य गराउनु भएको छ। तपाईँले हाम्रो युग, हाम्रो मूल्य, हाम्रो व्यक्तिगत इच्छा र स्वतन्त्रताको हँसी उडाउनु भएको छ। यो अक्षम्य छ। हामी यो यान्त्रिक युगमा एकै क्षण पनि बस्न चाहँदैनौँ। हामीलाई तुरन्त फिर्ता पठाइदिनुहोस् हाम्रै संसारमा।

विज्ञान नाट्योपन्यास अतृप्त गर्भदानको दोस्रो श्रृङ्खला सुन्छौं। विज्ञान नाट्योपन्यासभित्रको महिला आवाजको वाचन रुसा दाहालको हो। अब अतृप्त गर्भदानको दोस्रो श्रृङ्खला वाचन हुन्छ। कोपिलाका हराएका आँखा चनाखा हुँदै आफ्नो वस्तुस्थितिको अध्ययन गर्न थाल्छन्। आफू नाङ्गो भएको ज्ञात हुन साथ तिनी खुम्चिन लाग्छन् र जताततै आफ्ना साना साना हातहरूले शरीरको नग्नता छोप्ने दुष्प

0: प्रयास गर्दछिन्।
1: प्रयास, तिमी यहाँ के गर्दैछौ? मेरो दुर्दशा हेर्न तिमी कुन बेलादेखि यहाँ थियौ?
0: प्रयासले एउटा परिधान तुरुन्तै टिप्दछ र कोपिलाका अगाडि फ्याँकी आफू गायब हुन्छ। कोपिला यत्रतत्र हेर्दै डराउँदै लुगा लगाउँछिन्, असहाय भएर रुन लाग्छिन्। प्रयास फर्कन्छ, कोपिलाको रुवाईमा दारुणताको प्रबलता अरू बढ्छ। प्रयास नजिकै जान्छ, टाउको सुमसुम्याउँछ। मायालाग्दो हिसाबले कोपिला प्रयासलाई हेर्छिन्, मानौ उनको सर्वस्व नै गुमेको छ, मानौ अब कहीँ कि रहेकी छैनन्, मानौ जीवनको मुख्य आधार नै खलास भयो। तिनी एक्कासी झनै तीव्र स्वरमा रोएर प्रयासलाई छाँद हाल्दछिन्। प्रयासको आँखामा आँसु टल्पन्छ, ऊ पनि असहाय देखिन्छ। प्रयास भन्छ, कोपिला हामी यहाँ खेलका गोटी मात्र छौँ, अर्काका मर्जीका पात्र छौँ, हामी असहाय छौँ, हाम्रा आस्था र मूल्यको कुनै महत्त्व छैन। सायद हामीले परिस्थितिसँग सम्झौता गर्नै पर्ने हुन्छ, मर्न पनि नसकिने रहेछ। कोपिला मायालाग्दो हिसाबमा प्रयासको मुख ताक्छिन्। त्यसै बखत शान्तिदूतको प्रवेश हुन्छ, भन्छ, महामहिम उठ्नुहोस्, अब हामी नगरसभा हुँदै नियन्त्रक महोदयको कक्षतिर जान्छौँ। दुवै उठ्छन्। सहरको माझमा नगरसभा स्थल छ। सभास्थलको चारैतिर अनौठा वास्तुकलाले युक्त इमारतहरू उभिएका देखिन्छन्। नगरवासीहरू हजारौंका संख्यामा जम्मा भएका हुन्छन्। गुरुत्वाकर्षणबाट सञ्चालित वाहनमा बसेर प्रयास, कोपिला र शान्तिदूत त्यहाँ पुग्छन्। भीडले जय जयकार मनाउँछ, अनौठा मीठा संगीतका ध्वनि गुन्जन लाग्छन्। तर ती कस्ता नागरिक हुन्? प्रयास र कोपिला दुवै झस्कन्छन्। कुनै दन्त्यकथाका राक्षस जस्ता सम्पूर्ण शरीर डढेका, आँखा, नाक, मुख, कान, हात, खुट्टा सबै विकृत भएका, बाङ्गा, टेढा, कुप्रा, विरूप, अनुहारको नक्सा यतिसम्म बिग्रिएका कि कसैका अनुहारले पनि मानवचित भावभङ्गी वा मौन अभिव्यक्ति देला भनेर कल्पना गर्नै नसकिने। कोपिला डराउँदै आत्तिर आँखा चिम्लन्छन्। प्रयास विस्मयपूर्वक शान्तिदूततिर हेर्छ, भन्छ, शान्तिदूत अति भएछ अति, के यी आणविक दुर्घटनाको प्रतिफल हुन्? शान्तिदूत भन्छ, जाहेर छ महामहिम, मानव वंशको दिन अवस्था यस्तै छ। अझ यता हेर्नुहोस्, मानव जिन र क्रोमोजमहरू विकृत भएर मान्छेका कोखबाट कस्ता सन्ततिहरूको जन्म हुँदैछ। प्रयास र कोपिला दुवै त्यता हेर्छन्। त्यतातिरबाट एक हुल केटाकेटीहरू नाच्दै र गाउँदै आउँदै हुन्छन्। तर त्यस मानव स्वरूपका केटाकेटीहरू देखिँदैनन्। अनेकन रूपका बच्चेराहरू देखिन्छन्। उनीहरू डढेका वा बाङ्गा टिङ्गा देखिँदैनन्, पुरै सग्ला सग्लै देखिन्छन्। तर मान्छेको स्वरूपबाट टाढा पुगिसकेका, कसैका सिङ उम्रेका, कसैका पुच्छर, कसैका शरीरमा कत्लै कत्ला छन् त कसैकामा भुत्लै भुत्ला, कसैका ढाडमा काँडा उम्रेका छन्, कसैका थुतुना चराका जस्ता चुच्चा भएका छन्, कसैका टाउकामा सिउर उम्रेका छन्, कसैका सुँड बढेका छन्, कसैका पखेटा उम्रेका छन्, अनौठा अनौठा छन्। कोही आधा मान्छे, कोही आधा चरा, कोही आधा किरा हेरेर हेरिन सक्नु देखिन्छन्। कोपिलालाई भावन्न चुट्छ, हेर्न नसकेर उनी थुचुक्क बस्छन्। त्यसै बेला प्रयास भन्छ, अति भएछ अति, मान्छेहरूले विकासका नाममा आफूलाई कहाँसम्म पुर्याइसकेछन्, धिक्कार धिक्कार। त्यहाँ ठूलो भीड छ। त्यसै बेला नागरिकका तर्फबाट अभिनन्दन सुरु हुन्छ।
1: अति सुन्दर, अति सुन्दर, हाम्रो भविष्य अति सुन्दर हुनेछ।
0: हो, हुनेछ, हाम्रो भोलि सुन्दर रहनेछ।
1: शान्तिदूत, तिमी धन्य हुनेछौ, तिम्रो प्रयत्नले मानव जातिको इतिहास कायम रहने भयो। शान्तिदूत, हाम्रा पूर्वजले किन समस्त शरीर ढाकेका? कतै त्यहाँ विकृति त छैन?
0: निस्सन्देह छैन, ढुक्क हुनुहोस्, उहाँहरूका शरीर निष्कलङ्क छन्, निर्मल छन् र पूर्ण छन्।
1: उसो भए हामी त्यो सुन्दर शरीरको दर्शन गर्न चाहन्छौ। महामहिम, दया होस्, हामीहरूलाई तपाईँहरूको सुन्दर शरीर देखाएर कृतार्थ गर्नुहोस्।
0: शान्तिदूत भन्छ, नागरिकगण धैर्य धारण गर्नुहोस्, आज त्यो सम्भव छैन, कृपया यस सभालाई यहीँ विसर्जन गरौँ। नागरिकहरूको ठूलो भीड छ, कोपिला र प्रयास हेरिरहेका छन्। नागरिकहरू अझ बोल्दै जान्छन्।
1: शान्तिदूत, हामी जुन आशाले आजसम्म बाँचेका छौँ, जुन स्वरूपले मानव जातिको स्वरूप पाउनेछ, त्यो स्वरूप नहेरी कसरी चित्त बुझाउने? कृपया हाम्रो अनुरोध अनुरूप कार्यान्वयन होस्।
0: प्रयास र कोपिला दुवैको स्थिति बलिको बोको जस्तै हुन पुग्छ। सहायतार्थ शान्तिदूतको अनुहारमा याचनामय दृष्टिले हेर्छन्। दुवै अथाह दयनीय स्थितिमा देखिन्छन्। शान्तिदूत भन्छ, कृपया बुझिदिनुहोस्, हाम्रा अग्रजहरू आफ्नो शरीर देखाउने स्थितिमा हुनुहुन्न।
1: कस्तो स्थितिको कुरा गर्दै हुनुहुन्छ? के ती शरीर स्वस्थ छैनन्?
0: शारीरिक हिसाबले पूर्णतः स्वस्थ छन्, तर उहाँहरूसँग अर्को पुरातन रोग छ। शान्तिदूतले रोक्न खोजे पनि नागरिकहरू आफ्ना पूर्वजका शरीर हेर्न चाहन्थे। फेरि पनि नागरिकहरू आवाज उठाइरहन्छन्, शान्तिदूत, स्वस्थ शरीरमा कस्तो रोग हो त्यो? के त्यो दुष्कर रोग हो? के त्यसबाट हामीले बच्नुपर्छ? के त्यो सरुवा रोग हो?
1: किन यस्ता रोगीलाई तपाईँहरूले हाम्रो युगमा ल्याउनु भयो? शान्तिदूत, तपाईँले जानी जानी किन यस्तो गर्नुभयो?
0: शान्त नागरिक, शान्त, यो कुनै सरुवा रोग होइन। हामीले यस रोगबाट डराउनु पर्दैन, यो पुरातन रोग हो र यसै समयका लागि मात्र यसले आफ्नो प्रभाव जनाउँछ। यहाँ यो समयमा त्यो रोग प्रभावहीन छ।
1: उसो भए त्यो शरीर देखाउनमा के आपत्ति छ?
0: हामीलाई आपत्ति छैन, तर त्यसै युगका हाम्रा महान पूर्वजहरूलाई त्यो रोगले ग्रस्त गर्नेछ। एक्कासी कोपिला चिच्याउँछिन्। प्रयास कोपिलालाई सहारा दिन्छ। प्रयास र कोपिलाको क्रियाकलापलाई पनि शान्तिदूतहरूले बुझ्न सकेका छैनन्। कोपिला चिच्चाएको देखेर शान्तिदूत सोध्छ, के भयो महान अग्रज? कोपिला एउटा विचित्रको अनुहारलाई जुगुप्सापूर्ण अभिव्यक्ति साथ आउने आउँछिन्। बिचरो यो नागरिकको आँखा रहेनछ। आँखाको ठाउँमा क्यामेराको लेन्स राखेको रहेछ। नाक वाङ्गै, ओठ नास्ती, डढेको छाला, रातो गिजामा सेता सेता घिच्च परेका दाँत, विरूप तर्साउने, नजिकैबाट हेर्न आएको रहेछ बिचरो। कोपिला प्रयासको अँगालोभित्र लुक्दै बिलक बन्दमा परेर रुन लाग्छिन्। शान्तिदूतले स्थितिलाई बुझ्दछ। उसले केही उच्च स्वरमा नागरिकलाई अनुहार अनुनय गर्छ। कृपया आफ्नो मुखुण्ड लगाएर आउनुहोस् अथवा हाम्रा पूर्वजका दृष्टिबाट गायब हुनुहोस्। हाम्रा पूर्वज हाम्रा यी वस्तुस्थिति देखेर आफूलाई थाम्न सकिरहनु भएको छैन। कृपया मदत गर्नुहोस्। नागरिकहरूमा अनुशासन देखिन्छ। सबै भद्र पाराले आफ्नो अनुहारहरू लुकाउँदै त्यहाँबाट गायब हुन्छन्। अनि शान्तिदूत भन्छ, महान पूर्वज, आजका मान्छे यथार्थसँग अभिमुख छन्। मुकुण्डो लाएर सुन्दर हुने ढोङमा छैनन्। तर साथसाथ नागरिक समझदारी र मान्छेको मौलिक स्वरूपलाई बचाउनका लागि मुकुण्डो लगाउने विधान पनि हामीले रचेका छौँ। हामी मुकुण्डो विशेष अवसर वा चाडपर्वमा मात्र लगाउँछौँ। मुकुण्डो लगाएका मानिसहरू अब आइपुग्छन्। एकैक्षणमा सडकमा सुन्दर आकृतिहरू देखिन लाग्छन्। प्रयास र कोपिला फेरि अचम्ममा पर्छन्। एक्कासी दन्ते कथाका कुरूप राक्षसहरूको सहर, पौराणिक कथाका देवदेवी र अप्सराहरूको सहरमा परिणत भएको छ। तर एकैक्षणमा उनीहरूलाई लाग्छ, यो दृश्य मान्छेको दुरावस्थाको एउटा व्यङ्ग्य मात्र हो। प्रयास भन्छ, भयो, यो बिजोको प्रदर्शन नगर्नुहोस्। हामीलाई थाहा छ यी सुन्दर मुखाकृतिभित्र कस्तो भयानक यथार्थ लुकेको छ। हे दूत, हामीलाई अन्यत्रै लानुहोस्। जस्तै रूप विरूपका भए पनि ती सबै नागरिकहरूले प्रयास र कोपिलालाई आफ्नो पूर्वज मानेका छन्। महान पूर्वजको अवस्थालाई देखेर नागरिकहरू चिन्तित देखिन्छन्। नागरिकहरू भन्छन्, हे शान्तिदूत, हामीले बुझेका छौँ। हाम्रा पूर्वजहरू हाम्रा विकृत आकृतिहरू देखेर तर्सिनु भएको छ। उहाँहरूमा जुगुप्सा उत्पन्न भएको छ। हामी कसरी उहाँलाई मद्दत गर्न सक्छौँ?
1: हे नागरिकगण, पूर्वज महोदयहरूमा हाम्रो विकृतिले विकर्षण उत्पन्न भएको छ। सायद हाम्रो विकृत नभएका अङ्गको प्रदर्शनले उहाँहरूलाई तसल्ली हुनेछ।
0: नागरिकहरूमा अब आफ्ना विकृत नभएका सग्ला अङ्गहरू देखाउने जागरूकता देखिन्छ। कोही पाखुरा सुर्कन लाग्छन्, कोही छाती खोल्न लाग्छन्, कोही तिघ्रा देखाउन त कोही दाँत, कोही हत्केला उजाउँछन् त कोही चाक देखाउँछन्, कोही ढाड देखाउँछन् त कोही प्रजनन अङ्ग। सबै सबै प्रदर्शन झनै असह्य हुन्छ। कोपिला मुख छोपेर रुन लाग्छिन्। प्रयास कहिले कोपिलालाई सम्हाल्छ, कहिले शान्तिदूतको अनुहार हेर्छ। ऊ पनि अधीर देखिन्छ। शान्तिदूत कोपिलालाई सम्झाउँदै भन्छ, हे माता, हाम्रा बिजोगलाई हेरेर आफूलाई सम्हाल्नुहोस्। हाम्रा नागरिकहरू हरतरहले आफ्ना क्षमता अनुसार तपाईँलाई खुसी पार्न प्रयत्नरत छन्। तपाईँका विकर्षणले हामी दुखीका आशामा कुठाराघात गर्दैछ। हे माता, आफूलाई सम्हाल्नुहोस्। त्यसपछि प्रयास सम्झाउँछ, शान्तिदूत, म बुझ्दैछु, नागरिकहरू हामीलाई खुसी पार्न हर प्रयत्न गर्दैछन्। तर दूत, एकैचोटि हामीलाई कहिल्यै सोच्नै नसकिने असह्य तथ्यहरू हेर्न पर्दा हामीमा वितृष्णा उत्पन्न भइरहेछ। हामी झन् उल्टै तपाईँका आवश्यकताबाट टाढा हुँदैछौँ। कृपया यस कार्यक्रमलाई यहीँ बन्द गर्नुहोस्। त्यसै वखतमा नियन्त्रण कक्षबाट आकाशवाणी प्रसारित हुन्छ। आकाश गुन्जायमान हुन्छ। आकाशवाणीले भन्छ, हे शान्तिदूत, हे नागरिकगण, हाम्रो परियोजनाको हितलाई ध्यानमा राख्दा यो नागरिक अभिनन्दन कार्यक्रम यहीँ नै स्थगित गर्न नितान्त आवश्यक छ। कृपया यो समारोह बन्द गर्नुहोस्। नागरिकहरूमा अनुशासन देखिन्छ। सबैले आज्ञा शिरोपर गर्दै स्वर गर्छन्। जो आज्ञा नियन्त्रक महोदय, हाम्रो परियोजना सफल होस्। हेर्दा हेर्दै प्रयास कोपिला र शान्तिदूतलाई एउटा पारदर्शक गुम्बजले ढाक्दछ। सबै नागरिकहरू तिनैजनालाई नतमस्तक भएर बिदा दिन्छन्। गुम्बज बिस्तारै आकाशमा उड्छ। नियन्त्रण कक्षमा नियन्त्रक प्रतीक्षारत देखिन्छ। नियन्त्रक मानव स्वरूपको एउटा यन्त्र मानव हुन्छ। उसको अगाडि दूरदर्शक मोनिटर हुन्छ, जसमा प्रयास कोपिला र शान्तिदूत गुम्बज विमानबाट ओर्लेर आउँदै गरेका देखिन्छन्। नियन्त्रकले आफ्नो शरीरको एउटा बटन थिच्दछ। अगाडिको ढोका खुल्दछ। ढोका पारी प्रयास कोपिला र शान्तिदूत उभिएका हुन्छन्। नियन्त्रक उनीहरूलाई स्वागत गर्दछ। भन्छ, स्वागतम महान पूर्वज, 3070 सालमा स्वागतम। मानव जातिका भविष्यका आशा केन्द्र स्वागतम। हे पूर्वज, 21 शताब्दीका नागरिकहरूका तर्फबाट यो नियन्त्रक स्वागत तथा अभिवादन गर्दछ।
1: म के देख्दैछु? नियन्त्रकको रूपमा एउटा मेसिन। के मान्छेले आफ्नो सार्वभौमिकता गुमाइसकेको छ? के मान्छे मेसिनको दास भइसकेको छ? कुनै आश्चर्य छैन कि मान्छेहरू यान्त्रिक दुर्घटनाका शिकार भएका छन्। अनि यो के नाटक? किन मान्छेको मौलिक स्वरूपलाई पुनस्थापना गर्नुपर्छ? यो किन?
0: प्रयास र कोपिलाको यी जिज्ञासाहरूलाई उत्तर दिन्छ नियन्त्रकले। महोदय, रिसानी माफ होस्। आज कुनै हालतमा मान्छे मेसिनको दास छैनन्। तपाईँकै समय सरह पनि दास छैनन्। आज मान्छे नै सर्वशक्तिमान छन्। म त नियन्त्रकका रूपमा आफ्ना सूचना र योग्यताले मान्छेहरूकै सेवा गर्दैछु। यो सूचना, यो योग्यता सबै मानव प्रदत्त छन्। मान्छेले जसरी चाह्यो त्यसरी नै म सुनियोजित कार्यरत हुँ। म शासक होइन, म सेवक हुँ। शान्तिदूत थप्छ, पूर्वज महोदय, सही तथ्य दिउँ, म पनि एउटा मेसिन नै हुँ। हामी मान्छेद्वारा नै सुनियोजित र नियन्त्रित छौँ। महोदय, मेसिनहरू भावनामा बग्दैनन्, आवेगमा आउँदैनन्। मान्छेहरू चाहिँ काम, क्रोध, लोभ, माया, मोह, ईर्ष्या, द्वेष जस्ता भावनाहरूमा बग्दैनन्। त्यसैले महत्त्वपूर्ण कामहरूमा आजका मान्छे मेसिनबाटै सेवा लिन्छन्। हामी मेसिनहरू मान्छेद्वारा प्रदत्त वस्तुनिष्ठ सूचनाका आधारमा कार्यरत छौँ। हाम्रा आफ्ना स्वार्थ इच्छा र भावावेशहरू नहुने हुँदा हाम्रा विश्लेषण निर्णय र निर्देशनलाई मान्छेहरू अति विश्वास गर्छन् र हाम्रा उप ठुलै आस्था राख्छन्। महोदय, मान्छेहरूले भन्दा विश्वसनीय सेवा प्रदान गर्ने हुँदा समाजको वस्तुनिष्ठ गतिशीलताका लागि उनीहरूले सुपर कम्प्युटरलाई नियन्त्रकका रूपमा सेवारत गराएका छन्। हे पूर्वज, उहाँलाई मान्छेहरूको सम्मान छ, यसको अर्थ उहाँको दासत्व स्वीकार्नु होइन। तपाईँहरूको युगमा मेसिनलाई सर्वशक्तिमान विश्वकर्माका रूपमा जति पुज्नुहुन्थ्यो त्यतिसम्म पनि यहाँ पुजिन्न। यहाँ मान्छे सर्वशक्तिमान छ, मानवताको पूजा हुन्छ। अहिलेसम्म प्रयास र कोपिलाले देखेका नियन्त्रक र शान्तिदूत मानिस हुने रहेछन्, मेसिन रहेछन्। यो सत्य बुझिसकेपछि प्रयासलाई सायद महसुस हुन्छ कि उनीहरूमाथि उसले अपमान गरिरहेको छ। भन्छ, माफ गर्नुहोला नियन्त्रक महोदय, मेरो उद्देश्य तपाईँको निराधार गर्नु थिएन। फेरि नियन्त्रक भन्छ, पूर्वज महोदय, तपाईँ भावनामा बग्दै हुनुहुन्छ, विश्वस्त हुनुहोस्। तपाईँको विक्षिप्तता, पश्चाताप, घृणा वा प्रेमको मलाई कुनै अर्थ लाग्दैन, त्यसकारण दुःखी नहुनुहोस्। हे पूर्वज महोदय, तपाईँहरूलाई बलपूर्वक यहाँ ल्याइएको छ, त्यसका लागि हामी 31 शताब्दीमा क्षमा प्रार्थी छौँ। यस शताब्दीको बिजोक हेरेर हामीलाई क्षमा गर्नु नै हुनेछ। हे पूर्वज, हामीले तपाईँहरूबाट ठुलै आशा राखेका छौँ, मानव जातिको कल्याण होस्।
1: नियन्त्रक महोदय, आज के देख्नु पर्यो? मान्छेको यो स्थिति कस्तो स्थिति हो?
0: महामहिम, यो त एउटा मुक्तिको स्थिति हो, एउटा डरलाग्दो दुस्वप्नबाट मान्छे जातिले मुक्ति पाएको छ। प्रयास सोच्छ, त्यो कस्तो दुस्वप्न थियो? यस्तो कुरूप मुक्ति पाउनुभन्दा सायद त्यो दुस्वप्न राम्रो थियो। नियन्त्रक भन्दै जान्छ, आफ्नो आफ्नै समयका आफ्नो आफ्नै दुस्वप्नहरू छन्। जुन हदमा मान्छेले प्रगति गरेको छ, उसका विफलता र समस्याहरू पनि त्यही हदमा जटिल हुने गर्छन्। मान्छे जति आदिम थिए त्यति नै सरल जटिलताको भोग गर्दै थिए। गुफामा हुँदा मान्छेका लागि वर्षा, भेल, बाढी, भूकम्प, ज्वालामुखी त्यति नै जटिल घटना थिए जति तपाईँको युगमा रोग, व्यथा र मृत्यु हुने गरेको छ। हामीलाई यो आइपरेको समस्या पनि त्यति नै मात्र जटिल हो जति तपाईँको युगमा मृत्यु हुने गरेको छ। र जसरी हामीले मृत्युबाट विजय पाएका छौँ, कुनै दिन यस समस्याबाट पनि विजय पाउनेछौँ भन्ने आशा राखेका छौँ।
1: माने तपाईँको युगले निकै प्रगति गरेको छ, मृत्यु नै अब जटिल समस्या रहेन। तपाईँहरूलाई तर धिक्कार छ, त्यो अमरत्वलाई पनि जसले यस्तो विकृत जिन्दगी प्रदान गरेको छ।
0: यसरी हिनाम जिन्दगी आजका मान्छेले भोगेका छैनन्। नियन्त्रक भन्छ, मान्नुहोस्, आजको मान्छे तपाईँभन्दा स्वस्थ शरीर र मानसिकताका साथ बाँचेका छन्। प्रयास फेरि भन्छ, त्यस्तो स्वस्थ शरीरलाई आफ्नो मौलिक स्वरूपको प्रतिपादन गर्न किन हाम्रो अस्वस्थ शरीर चाहियो त? नियन्त्रक उत्तर दिन्छ, मान्छे जातिको प्रवृत्ति नै यही हो, ऊ सधैँ केही नयाँ हासिल गर्न चाहन्छ। उनीहरूको नयाँ खोज त्यही पुरानो स्वरूपको प्राप्ति भएको छ। महामहिम, हेर्दा यो पुनरावृत्ति भएको देखिन्छ, तर त्यही प्रघटना दोहोरिएको होइन। हरेक दृष्टिकोणले पूर्व आकृतिबाट यो फरक छ। पानी समुद्रबाटै बाफिएर फेरि समुद्रमै आइपुग्छ, तर त्यो सोही पानी हुँदैन। त्यो पानीमा परिष्कारहरू आएका हुन्छन्, मूल प्रवृत्तितिर आमुख भएका हुन्छन्।
1: प्रयास, के तिमीले बुझ्यौ मान्छे भन्ने जातिको प्रगतिको इतिहास यतिसम्म कसरी आइपुग्यो? यो परिणामबारे मात्र सुनेर, देखेर र त्यसमा व्यर्थको छलफल गरेर के तिमी आफ्नो समयलाई निर्थक व्यतीत गर्ने छैनौ? नियन्त्रकले धेरैपल्ट भन्नुभएको छ, मान्छेहरूको अग्रामी प्रयत्नको दौरानमा दुर्घटना भएको थियो, त्यसबारे सोध्यौ, त्यो के थियो र कसरी थियो?
0: व्यर्थका कारणहरू हुन सक्छन्। मैले खाँचो लिएन कोपिला, यहाँ हामीले बस्नु नै कहाँ छ र यस युगका विसङ्गतिहरूबारे खाँचो लिऊ म?
1: तिमी कति रुखो पारामा सोच्दैछौ? मान्छे भएको नाताले तिमीमा यो परिणतिको कारण बुझ्ने संवेदनशीलता हुनुपर्ने हो। होइन भने कमसेकम भटखारोमा खस्ने व्यक्तिले त्यहाँबाट निस्कने प्रयत्न पनि वस्तुस्थितिको अध्ययन गर्नुपर्ने हो, कार्य र कारणको सम्बन्ध बुझ्नुपर्ने हो। तिमी मूर्ख छौ प्रयास, आफ्नो मुक्तिका लागि म तिमीमाथि निर्भर थिएँ। यस्तो लाग्छ यो युग र यस परिस्थितिमा मुढेबलले काम नदिने हुँदा तिमी मभन्दा पनि कमजोर छौ।
0: प्रयास र कोपिला नयाँ संसारमा नयाँ किसिमका वार्तालाप गरिरहेका छन्। उनीहरूलाई पनि सबै चिज जिज्ञासापूर्ण लागिरहेछ। त्यहाँ प्रयास भन्छ, कोपिला तिमी नारी हौ, नारीमा स्वाभाविक कोमलता हुन्छ, त्यो कोमलताका कारण तिमीमा कारणहरू जान्ने जिज्ञासा जागेको छ। यो भ्रम नपरकी तिमीमा क्षमता भएर कारणहरू जान्ने जिज्ञासा जागेको छ।
1: प्रयास, तिमी म माथि बिना कारण भाले बाँच्ने प्रयत्न गर्दैछौ, मलाई पोथी बासेको भन्ने आरोप लगाउँदैनौ भने यो सोच कि म अबदेखि तिम्रो नेतृत्व स्वीकार्ने स्थितिमा छैनौ।
0: त्यो दुष्प्रयास पनि गरिहाल कोपिला, म यहाँ तिमीसँग छु। यस युगका कुरूपताबाट त्रसित भएर बारम्बार मेरो अँगालोको उपयोग गरिसकेकी छौ। अझ तिमीमा त्यत्रो घमण्ड बाँकी छ भने त्यो पनि सही, नेतृत्व तिमी नै सम्हाल। एक किसिमले स्थिति बिग्रिएको महसुस हुन्छ। सायद उनीहरूले बाँचेको परिवेश र त्यो नयाँ परिवेश फरक भएको हुनाले होला, उनीहरूको सोच पनि फरक छ। प्रयास र कोपिला बिस्तारै बहस गर्दैछन्। नेतृत्व सम्हाल्नको लागि प्रयासले चुनौती दिएको छ कोपिलालाई। कोपिला भन्छन्,
1: मैले नेता हुन खोजिरहेकी होइन, आफ्नो भ्रमबाट अलग हुन खोजेकी हुँ। बारम्बार खरा शब्दहरू प्रयोग गरेर आफ्नो हैकम नजाऊ।
0: हैकम जनाउँदै थिइन, मेरो सोचाइ यही थियो कि शरीर र मानसिकताकै हिसाबमा म तिमीभन्दा सक्षम छु र यस भड्खारोबाट हामीलाई निकाल्ने मेरो उत्तरदायित्व हो। यदि तिमी मेरो रणनीतिबाट सन्तुष्ट छैनौ भने आफ्नो रणनीतिलाई अजमाएर हेरिहाल कोपिला। अघिदेखि साथैमा रहेर प्रयास र कोपिलाको विवाद सुनिरहेको, उनीहरूका जिज्ञासालाई ध्यान दिएर सुनिरहेको नियन्त्रक अब बोल्छ, हे पूर्वज महोदय, धृष्टता माफ होस्, यदि चाहनुहुन्छ भने म एकैसाथ दुवैजनाका जिज्ञासाहरूलाई सन्तुष्टि दिन सक्षम छु। त्यसपछि प्रयास भन्छ, नियन्त्रक महोदय, हाम्रो विवादमा व्यतीत नहुनुहोस्, कोपिलाका जिज्ञासालाई समाधान गरिदिनु भए हुन्छ।
1: नियन्त्रक महोदय, मानव जातिको यो दुरास्ताको कारण के थियो? सविस्तार भनिदिनु भए राम्रो हुन्थ्यो।
0: अब नियन्त्रक बोल्छ, महोदय, म दृश्य प्रक्षेपणद्वारा पूर्व घटनाहरूलाई तीन आयामी चित्रमा हुबहु दोहोऱ्याउन सक्छु। यदि तपाईँ त्यही घटनालाई प्रत्यक्ष अनुभूत गर्न चाहनुहुन्छ भने तपाईँलाई नै त्यही समय र स्थानमा प्रक्षेपित गर्न पनि हाम्रो प्रविधि सक्षम छ।
1: नियन्त्रक महोदय, म आफू त्यहाँ जान्न, यहाँबाट हेर्न सकिने जति देखाउन सकिने भए त्यो घटनादेखि सविस्तार देखाउनुहोस्, जहिलेदेखि त्यो दुरास्ता सुरु भयो।
0: महोदय, सबै घटना लामै क्रमसँग आबद्ध छन्, त्यसकारण एउटा घटनाबाट सुरु गर्नु भनेको अज्ञात बिन्दुबाट सुरु गर्नु हुनुपर्छ। त्यसकारण हे युगमाता, पहिले केही भूमिका पेश गर्छु, सुन्नुहोस्। आजभन्दा 500 वर्ष अगाडि तपाईँको समयले निरन्तरता दिँदै आएका मानव वंशले पृथ्वीलाई यतिसम्म ढाक्यो कि पृथ्वीमा भएका स्रोत र साधनले धान्न नसक्ने भयो। केही वर्ग तिनमा सक्षम थिए र उनीहरू बाँकी जनसङ्ख्यालाई शोषण गर्न पछि पर्दैन थिए। यसो हुँदा एकअर्का बीच लडाईँ भयो, त्यस लडाईँमा आणविक हात हतियारको प्रयोग हुन गयो, त्यसले गर्दा समस्त पृथ्वी नै एकपल्ट आणविक दाहको चपेटामा परेर सृष्टिको नाश भयो। नियन्त्रक बताउँदै गयो, हे महोदय, कुनै प्रकारले त्यस वखत एक जोडी मानव बाँच्न पुगेछन् र उनीहरूबाट संसारमा फेरि मानव जातिको वंश कायम भयो। हे माता, आणविक विकिरणद्वारा मानव वंश नाश भए पनि अन्य भौतिक साधनहरू धेरै नष्ट भएनन्। त्यसो हुँदा मानव जातिले आफ्नो सांस्कृतिक इतिहास गुफायुगबाटै सुरु गर्न परेन। धेरै ज्ञान ती वंश प्रवर्धकमा थिए र पृथ्वीमा उपलब्ध ज्ञान विज्ञान र प्रविधिका लागि स्रोत र साधनको जोह गरेर पनि भावी सम्वर्धनका लागि उनले ठूलो योगदान दिए। हे महोदय, 500 वर्षको इतिहासमा मान्छेले धेरै प्रगति गर्यो, तर जनसङ्ख्या वृद्धिका परिणतिबाट तर्सेर उनीहरू यस समस्यातर्फ सचेत पनि रहे। उनीहरूले यता 500 वर्षसम्म सिर्फ एउटै कम्युनमा अटाउने र आफूले नियन्त्रण गर्नेसम्मको सङ्ख्यालाई कायम गर्दै ल्याए। नियन्त्रकले बोलिरहँदा प्रयास उसको मुखमा अपलक हेरिरहन्छ। कोपिलाको लागि नियन्त्रकले दिएको उत्तर अझ अगाडि यसरी भन्छ, हे महोदय, समाजको सबै अङ्ग सुनियोजित ढङ्गले चल्दै थियो, तर एक समयमा आएर स्त्री र पुरुष बीचको सम्बन्ध अति कटु भएर गयो। पुरुष आफ्नो शारीरिक बलका कारण आफूलाई स्त्रीभन्दा शक्तिशाली मान्न लागे र स्त्री पनि शारीरिक बल कम भएका आधारमा मात्र पुरुष जातिको अधीन स्वीकार नगर्ने भए। हे पूर्वज, स्त्री पुरुषको यस कटु सम्बन्धका कारण स्त्री जातिले महिलावादको नारा दिन लागे। पुरुषहीन समाज विकासको कल्पना उनीहरूको प्रमुख आदर्श बन्यो। कालान्तरमा स्त्री जातिले आफ्नै शरीरमा हार्मोनका उपचारहरू गरेर महिला पनि पुरुष बन्न सक्षम भए, तर पुरुष भनेर उनीहरूले महिलापनलाई अवहेलना गर्न चाहेनन् र शरीरमा दुवै लिङ्गहरू स्थापना गरेर दुईलिङ्गी बन्ने भए। जन्मले स्त्री भएका मान्छेहरू पछि दुईलिङ्गी बनेर एकअर्कासँग विवाह समेत गर्ने भए र पुरुष बिनै छोराछोरी समेत जन्माएर पारिवारिक जीवन व्यतीत गर्न लागे। यसो हुँदा समाजमा स्त्री जातिको कमी हुन गयो र पुरुषहरूले जोडी पाउन छाडे। अन्ततः पुरुषहरू पनि हार्मोनको उपचार गरेर दुईलिङ्गी संस्कृतिमा दाखिल हुन लागे। मानव जातिकै इतिहासमा दुईलिङ्गी संस्कृति एउटा आदर्श बनेर गयो। कोपिला र प्रयास एकआपसमा विवाद गर्दै थिए। नियन्त्रक सम्झाउँदैछ, हे महोदय, समाजको सबै अङ्ग सुनियोजित ढङ्गले चल्दै थियो, तर एक समयमा आएर स्त्री र पुरुष बीचको सम्बन्ध अति कटु भएर गयो। पुरुष आफ्नो शारीरिक बलका कारण आफूलाई स्त्रीभन्दा शक्तिशाली मान्न लागे र स्त्री पनि शारीरिक बल कम भएका आधारमा मात्र पुरुष जातिको अधीन स्वीकार नगर्ने भए। हे पूर्वज, स्त्री पुरुषको यस कटु सम्बन्धका कारण स्त्री जातिले महिलावादको नारा दिन लागे। पुरुषहीन समाज विकासको कल्पना उनीहरूको प्रमुख आदर्श बन्यो। कालान्तरमा स्त्री जातिले आफ्नै शरीरमा हार्मोनका उपचारहरू गरेर महिला पनि पुरुष बन्न सक्षम भए, तर पुरुष बनेर उनीहरूले महिलापनलाई अवहेलना गर्न चाहेनन् र शरीरमा दुवै लिङ्गहरू स्थापना गरेर दुईलिङ्गी बन्ने भए। जन्मले स्त्री भएका मान्छेहरू पछि दुईलिङ्गी बनेर एकअर्कासँग विवाह समेत गर्ने भए र पुरुष बिनै छोराछोरी समेत जन्माएर पारिवारिक जीवन व्यतीत गर्न लागे। यसो हुँदा समाजमा स्त्री जातिको कमी हुन गयो र पुरुषहरूले जोडी पाउन छाडे। अन्ततः पुरुषहरू पनि हर्मोनको उपचार गरेर दुईलिङ्गी संस्कृतिमा दाखिल हुन लागे। मानव जातिकै इतिहासमा दुईलिङ्गी संस्कृति एउटा आदर्श बनेर गयो।
1: नियन्त्रक महोदय, अचम्मको कुरा सुनाउनु भयो, के स्त्री जाति दुईलिङ्गी बनेर बच्चाका बाबु पनि हुन सक्ने भए?
0: भए महोदय, स्त्री बाबु र पुरुष आमा पनि हुन सक्ने भए। स्त्रीमा शरीरमा दुवै लिङ्ग स्थापना भएपछि उनीहरू स्त्री या पुरुष रहँदै रहेनन्, दुईलिङ्गी भए। उनीहरूको समागम हुँदा दुवै थरीका दुई जोडी लिङ्गहरूको एकसाथ समागम हुन्थ्यो। यी दुईलिङ्गीहरूको समागमपछि कसले गर्व बोक्थे भन्ने कुराको टुङ्गो डिम्बको परिपक्वतामा भर पर्थ्यो। कुनै कुनै बेला त दुवैले एकैचोटि गर्व बोक्थे। यस संस्कृतिमा पेट बोकेर बच्चा पाउने चाहिँ आमा र बिरेदाता चाहिँ बाबु मानिन्थ्यो, अर्थात् एउटै व्यक्ति कहिले बाबु बन्थ्यो भने कहिले आमा। कोपिलालाई आश्चर्य लाग्छ नियन्त्रकको कुरा सुनेर, उनी जिज्ञासा राख्छन् नियन्त्रकसँग,
1: हे नियन्त्रक महोदय, के तपाईँ त्यस समाजको एउटा झलक देखाउन सक्नुहुन्छ?
0: महान पूर्वज, सक्छु, विशेष त्यस समाजको त्यो घटना देखाउँछु जहाँ सर्वप्रथम त्यस समाजको विरोधमा आवाज निस्केको थियो र जहाँबाट मान्छे जातिको यान्त्रिक दासत्वबाट मुक्तिको प्रसङ्ग सुरु भएको थियो।
1: म कृतार्थ हुनेछु।
0: नियन्त्रक दृश्य प्रसारण गर्नका लागि यताउतिका स्विचहरू थिच्न लाग्छ। कोपिला, प्रयास र नियन्त्रक त्यही छन्। नियन्त्रकले कोपिलाको जिज्ञासा पूरा गर्नको लागि दृश्य प्रसारण गरेपछि एउटा दृश्य देखा पर्छ। तीनवटा बच्चाहरू लिएर एउटा दुईलिङ्गी खेलौना पसलमा आउँछ। दोकानले सोध्छ,
1: नमस्कार, के सेवा गरौँ?
0: हेर्नुहोस् न, केटाकेटीहरू स्पेस साइकल चाहियो भन्छन्। अलिक कम पावर भएको साइकल पाइन्न?
1: अह, मलाई त एकदम शक्तिशाली साइकल चाहिन्छ।
0: पर्दैन, अन्तरिक्षमा हराउनलाई। यस्तो लडियो भने त हजारौँ प्रकाश वर्ष टाढा पुगिन्छ, थाहा छ? ग्राहकले भन्छ।
1: डराउनु पर्दैन हजुर, अहिले एकदमै अल्ट्रा मोडर्न साइकल आएको छ। यसलाई हाम्रो सौर्य मण्डलभन्दा बाहिर नजाने गरी प्रोग्राम गर्न सकिन्छ। यसको स्पेस ड्रेसमा पनि त्यस्तै प्रोग्राम गर्न सकिन्छ। केही गरी लडियो भने पनि यही सौर्य मण्डलकै परिधिभित्र रहन्छ। लडेर कहाँ कता पुग्ने भने मोनिटरबाट सजिलै पत्ता लगाउन सकिन्छ।
0: दोकानेको यो प्रश्न सुनिसकेपछि बच्चा छक्क पर्छ र भन्छ, मम्मी, हामीलाई त्यही साइकल किनिदिनुपर्छ। म नेप्च्युन प्लेटोसम्म घुम्न जान्छु त्यो साइकल चढेर।
1: हो मम्मी, म पनि जुपिटर र स्याटर्न हेर्न जान्छु।
0: हो ड्याडी, म चाहिँ मार्स हेर्न जान्छु, चन्द्रमामा बालुवा खेल्न जान्छु। उसका बच्चाहरू देखिसकेपछि ग्राहकलाई खुसी पार्न पनि सायद दोकानी भन्छ,
1: कति राम्रा बच्चाहरू छन्, तपाईँ दुईलिङ्गी हुनुहुँदो रहेछ, होइन?
0: हो, कसरी थाहा पाउनुभयो?
1: कसरी थाहा नपाउने, सबै दुईलिङ्गी नै हुन्छन् आजकल। त्यसमा पनि दुई बच्चाले तपाईँलाई मम्मी भनेर सम्बोधन गरे र एउटाले चाहिँ ड्याडी।
0: तपाईँ चाहिँ कुन लिङ्गिनी?
1: म पनि दुईलिङ्गी हुँ। के तपाईँ आफ्ना बच्चाहरूलाई पनि दुईलिङ्गी बनाउने पक्षमा हुनुहुन्छ?
0: ग्राहक भन्छ, म चाहन्छु उनीहरू पनि दुईलिङ्गी हुन्, तर यो कुरा म उनीहरूमै छाड्छु, आफ्नै अनुभूतिले निर्णय लिन्छन्। अचम्मको संवाद भइरहेको छ। प्रयास र कोपिला छक्क परेर हेरिरहेका छन् त्यही दृश्यमा। ग्राहक र बच्चाहरू हेरिसकेपछि दोकाने फेरि उनीहरूलाई सल्लाह दिन खोज्छ।
1: मेरो सल्लाह मान्नुहुन्छ भने यो निर्णय तपाईँले नै लिनुपर्छ। विशेष भाले जातिमा आफ्नो प्रभुत्व कायम राख्ने प्रवृत्ति निकै दह्रो हुन्छ। तपाईँका भाले बच्चाहरूलाई पछि गएर समाजको यस द्विलिङ्गी प्रवृत्तिसँग अभियोजन गर्न गाह्रो पर्नेछ। यी मध्ये भाले छन् कि छैनन्?
0: यो ठुलो चाहिँ भाले नै हो। यसमा तपाईँले भने चाहिँ भाले प्रवृत्ति निकै खरो देखिन्छ। त्यसको विपरीत यी पोथी बच्चाहरू हेर्नुहोस् न, अहिलेदेखि नै द्विलिङ्गीतर्फ लागेका छन्।
1: भनिहाले, भालेलाई गाह्रो पर्छ, पोथीहरू सबै द्विलिङ्गी भन्छन्। भालेलाई कहाँबाट जोडी पाउनु? हाम्रै पालामा कत्रो मुस्किल भयो र यी आफूलाई पनि द्विलिङ्गी भन्नु पर्यो।
0: हो कि होइन जस्तो लाग्ने यो संवाद? प्रयास र कोपिला अझ आश्चर्यचकित भन्दै हेर्छन्। दृश्य अगाडि बढ्दै गइरहेको छ। ग्राहक भन्छ, ए, तपाईँ जन्मले पहिले भाले हुनुहुन्थ्यो, त्यसैले त भालेको मर्म बुझ्नुहुँदो रहेछ। द्विलिङ्गी हुन करै पर्यो जस्तो छ नि तपाईँलाई।
1: के भन्नु, एउटी पोथीसँग लप पर्यो, उनी द्विलिङ्गीकै पक्षधर थिइन्। म द्विलिङ्गी नभएसम्म बिहे नै नगर्ने भन्न लागिन्। हेर्नुहोस् न, आफूमा भालेको अधिन्यायवादी प्रवृत्ति छँदै थियो, उनलाई नै हासिल गर्नका लागि पनि द्विलिङ्गी नै भए। अहिले आएर चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी भनी जय भयो। कहाँ भाले भएर उनलाई बिहा गर्ने द्विलिङ्गी भएको दुईवटा बच्चाहरू कि आमा पो हुन पुगे। मलाई यस परिस्थितिसँग अभियोजन गर्न साह्रै गाह्रो पर्यो। मेरा बा आमाले पहिले नै मलाई द्विलिङ्गी बनाएका भए त्यही संस्कार मेरो दिमागमा विकसित हुने थियो, मलाई यो कष्ट हुने थिएन। बुझ्नुभयो, मेरा दुवै बच्चाहरूलाई मेरो द्विलिङ्गीको हार्मोन दिन लागिसकेको छु। मेरा भाले बच्चाहरू पनि त्यही संस्कारमा प्रवृत्त हुनेछन्। उनीहरूलाई मलाई जस्तो गाह्रो पर्ने छैन। तपाईँ पनि यिनीहरूलाई अहिलेदेखि नै हार्मोन दिन थाल्नुहोस्, यही बुद्धिमानी हुनेछ।
0: दोकानेको कुरा सुनिसकेपछि ग्राहक भन्छ, माफ गर्नुहोला, म त्यसरी सोच्दिनँ। उनीहरूको स्वतन्त्रताको म हनन गर्दिनँ। अर्काका लागि निर्णय गर्नु त सिर्फ भाले पारा हो, म त्यस पक्षमा छैन।
1: तपाईँ जन्मले पोथी हुनुहुन्थ्यो कि कसो? तपाईँको सोच्ने प्रणालीमा प्रशस्त पोथीपन देखिन्छ नि।
0: तपाईँ पोथीपनको प्रश्न उठाएर अझै भाले हुने प्रयास गर्दैनुहुन्छ। दुईलिङ्गी भइसकेर पनि, अझ दुई दुईवटा बच्चाकी आमा भइसकेर पनि तपाईँको घैँटोमा घाम लागेको छैन?
1: रिसाइहाल्नुभयो कि कसो? सायद मैले गलत शब्द प्रयोग गरेँ, माफ गर्नुहोला।
0: ग्राहक दोकानीसँग भन्छ, तपाईँ दुईलिङ्गी भएर पनि लिङ्गभेदी संस्कार बोक्नु हुँदो रहेछ।
1: दुईलिङ्गी जीवन मलाई समाजले थोप्रेको हो। म भन्छु, दुईलिङ्गीवाद समानतावाद होइन, यो एउटा पोथीवाद हो, पोथीहरूबाट आफ्ना हितमा प्रवर्तन भएका एउटा वाद। बुझ्नुभयो, यसमा प्रखर लिङ्गभेद छ।
0: त्यसरी गाली नगर्नुहोस् न, म र मेरी प्रेमिका दुईलिङ्गी हुनुभन्दा पहिले नै लिङ्गभेदभन्दा माथि उठिसकेका थियौँ। हामीले कहिले भालेपोथी भएर प्रेम गरेनौँ, एउटा प्रेमीले अर्को प्रेमीलाई गर्ने माया गर्यौँ। ग्राहक र दोकानेको संवाद चलि नै रहेको छ। ग्राहक सम्झाउन खोज्छ दोकानेलाई, तर दोकाने लिङ्गभेदको विषयमा सम्झौता गर्ने तयार छैन। ऊ भन्छ,
1: पहिले नै लिङ्गभेदबाट माथि उठेका जोडीले लिङ्गभेद मेटाउन किन द्विलिङ्गी हुनु पर्यो? स्वाभाविक शरीरका साथ स्वाभाविक यौन किन भोग्नु भएन?
0: त्यसपछि ग्राहक भन्छ, बच्चा गाड्नका लागि गर्भाधान र प्रसव वेदनालाई सहभागीमा ल्याउन।
1: यही त विडम्बना भयो कि पोथीहरू भालेलाई पेट पोकाएर मात्र लिङ्गभेद मेटिन्छ भन्ने सोच्छन्।
0: महाशय, तपाईँको संस्कारमा अझै पुरातन भालेवादको अवशेष बाँकी छ। त्यसैले तपाईँका हरेक वाक्यमा त्यसको गन्ध प्रस्फुटित हुन्छ। यो नभुल्नुहोस् कि स्वाभाविक शरीरले पोथीमाथि अन्याय गरेको छ, अर्थात् गर्भधारण र प्रसव वेदना सिर्फ पोथीहरूकै भागमा राखेको छ। दुईलिङ्गी संस्कृतिले त त्यसमा सन्तुलन ल्याएको छ। कृपया तपाईँ यसरी नापिएर नबोल्नुहोस्। बडो तल्लो स्तरमा झरेर कुरा गर्दै हुनुहुन्छ।
1: मैले तल झरेर कुरा गरेको होइन, म हाम्रो कुराको विषयलाई वास्तविकतामा उडाल्न मात्र खोज्दैछु। मलाई लाग्छ गर्भधारण र प्रसव वेदना पोथीको भागमा मात्र परेको हुनाले बालेलाई पनि ती समस्याहरूमा हुम्नु उचित र स्वाभाविक समाधान होइन। पोथीलाई नै ती समस्याहरूबाट उतारेर पनि पोथीका स्वाभाविक समस्याको स्वाभाविक हल हुन सक्छ। विज्ञानले त्यो सम्भव बनाएको छ। कसैले किन गर्भधारण गर्नु पर्यो? लेबोरेटोरीमा बच्चा पैदा भइरहेको यस जमानामा भाले र पोथीको गर्भमा किन चिट्ठा हानेर दुःख झेली राख्ने? यो पोथीहरूको विकृत आग्रह हो। उनीहरू भालेलाई सजाय दिने विकृत आग्रहमा आफू पनि समस्वरूप दुःख झेल्दैछन्। यो त परपीडक आग्रह हो।
0: यसरी ग्राहक र दोकानी बीच विवाद चलि नै रह्यो।

0: डाक्टर कविताराम श्रेष्ठको अतृप्त गर्भाधानको तेस्रो श्रृङ्खला वाचन गर्दैछौ। महिला आवाज छ रुसा दाहालको। अब वाचन सुरु हुन्छ पृष्ठ 79 बाट। दुईलिङ्गी संस्कृतिको ग्राहक आफ्ना दुई बालबालिका सहित दोकाने कहाँ पुगेको छ र एउटा साइकल किन्ने दौरानमा उनीहरू बीच बहस सुरु भएको छ। ग्राहक भन्छ, महाशय, तपाईँको संस्कारमा अझै पुरातन भालेवादको अवशेष बाँकी छ, त्यसैले तपाईँका हरेक वाक्यमा त्यसको गन्ध प्रस्फुटित हुन्छ। यो नभुल्नुहोस् कि स्वाभाविक शरीरले पोथीमाथि अन्याय गरेको छ, अर्थात् गर्भधारण र प्रसव वेदना सिर्फ पोथीहरूकै भागमा राखेको छ। दुईलिङ्गी संस्कृतिले त त्यसमा सन्तुलन ल्याएको छ। कृपया तपाईँ यसरी नापिएर नबोल्नुहोस्। बडो तल्लो स्तरमा झरेर कुरा गर्दै हुनुहुन्छ।
1: मैले तल झरेर कुरा गरेको होइन, म हाम्रो कुराको विषयलाई वास्तविकतामा ओह्राल्न मात्र खोज्दैछु। मलाई लाग्छ गर्भधारण र प्रसव वेदना पोथीको भागमा मात्र परेको हुनाले भालेलाई पनि ती समस्याहरूमा हुनु उचित र स्वाभाविक सावधान होइन। पोथीलाई नै ती समस्याहरूबाट उतारेर पनि पोथीका स्वाभाविक समस्याको स्वाभाविक हल हुन सक्छ। विज्ञानले त्यो सम्भव बनाएको छ। कसैले किन गर्भधारण गर्नु पर्यो? लेबोरेटरीमा बच्चा पैदा भइरहेको यस जमानामा भाले र पोथीको गर्भमा किन चिट्टा हानेर दुःख झेलिराख्ने? यो पोथीहरूको विकृत आग्रह हो। उनीहरू भालेलाई सजाय दिने विकृत आग्रहमा आफू पनि समरूपमा दुःख झेल्दैछन्। यो त परपीडक आग्रह हो।
0: दोकानेको विचारमाथि ग्राहक भन्छ, माफ गर्नुहोला महाशय, हामी लेबोरेटरीबाट बच्चा काट्ने युगभन्दा अगाडि बढिसकेका छौँ। युगको चाहना बच्चा काट्नु रहेन, अब लिङ्गभेद मेटाउनु रहेको छ। विपरीत लिङ्ग बोक्ने संस्कृतिले सधैँ लिङ्गभेदलाई अगाडि सारिरह्यो। मान्छेका संस्कारलाई त्यस विपरीत भावले ग्रास गरिरह्यो। त्यस भेदलाई मेटाउन सर्वोत्तम उपाय यही थियो, विपरीत लिङ्ग रोपण गरेर दुईलिङ्गी संस्कृतिको उजागर। आज भाले पोथी नै रहेन, रहेको छैन। भाले वा पोथी भएर बाँच्न चाहनेले ब्रह्मचारी भएर बाँच्नुपर्छ, जसमा लिङ्ग हुनु वा नहुनुले केही फरक राख्दैन।
1: तपाईँलाई थाहा छ, स्वाभिमानी भालेहरू दुईलिङ्गी हुनको साटो ब्रह्मचारी भएर एउटा कम्युनमा बस्दैछन्।
0: बसेका त छन्, तर दोस्रो दर्जाका नागरिक भएर समाजले उनीहरूलाई हीन भावले हेर्दछ।
1: त्यो तपाईँको हेराई मात्र हो, उनीहरूले तपाईँलाई व्यक्तिकै हीन भावले हेर्दछन्।
0: केही फरक पर्दैन, उनीहरू आफ्ना डिपीका साथ त्यही पुरातन जीवन भोग्दै रहन्। आजको विज्ञान प्रदत्त सुविधाहरू उनीहरूलाई उपलब्ध छैनन्। जबसम्म उनीहरू दुईलिङ्गी हुँदैनन् तबसम्म हाम्रो यस ग्लासमा राखिएको बाहिरी प्रदूषणबाट मुक्त शहरमा घुम्न पाउँदैनन्। उनीहरू प्रदूषित हावामा सास फेर्दैछन्, प्रदूषित पानी खाँदैछन्, प्रदूषित खाना खाँदैछन्। दोकाने र ग्राहक बीच संवाद चलिरहेको छ। दोकाने अझ प्रश्न पार्छ,
1: यही त यस संस्कृतिको विडम्बना भयो। लिङ्गको भेद मास्ने यस संस्कृतिले झन् ठूलो लिङ्गभेद गर्दैछ दुईलिङ्गी र एकलिङ्गी बीच। यहाँ लिङ्गभेद मात्र छैन, अधिनायकतावाद पनि छ। युगौं पहिलेको पुरातन तानाशाहको पुनस्थापना भएको छ।
0: ग्राहक त्यसपछि भन्छ, तपाईँ विद्रोही कुरा गर्दै हुनुहुन्छ, तपाईँ असामाजिक तत्त्व देखिँदै हुनुहुन्छ। म छिट्टै प्रशासनलाई खबर गरेर तपाईँलाई ठेगान लगाउँछु।
1: मैले त्यो खतरा पनि मोले, तर यो स्पष्ट भयो कि आफ्नो ढुङ्गी संस्कारका साथ तपाईँ त्यति बलियो हुनुहुन्न। मेरा तर्कहरूबाट तपाईँ हार्दै हुनुहुन्छ, त्यसैले तपाईँ ठोस तर्कका साथ होइन कि शक्ति प्रयोग गरेर जित्नै चाहँदै हुनुहुन्छ। यो स्पष्ट छ कि यस दुईलिङ्गी संस्कृतिको जग बलियो आधारमा खडा छैन।

0: हामी डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको वाचन लिएर आएका छौं। उपन्यासको महिला पात्रको संवाद वाचन रुषा दाहालले गर्दै हुनुहुन्छ। विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको अब वाचन शुरू हुन्छ।
1: कसैले किन गर्भधारण गर्नु पर्यो? लेबोरेटरीमा बच्चा पैदा भइरहेको यस जमानामा भालेर पोथीको गर्भमा किन चिट्टा हानेर दुःख झेलिराख्ने? यो पोथीहरूको विकृत आग्रह हो। उनीहरू भालेलाई सजाय दिने विकृत आग्रहमा आफू पनि समरूपमा दुःख झेल्दैछन्। यो त परपीडक आग्रह हो।
0: दोकानको विचारमाथि ग्राहक भन्छ, माफ गर्नुहोला महाशय, हामी लेबोरेटरीबाट बच्चा काट्ने युगभन्दा अगाडि बढिसकेका छौँ। युगको चाहना बच्चा काट्नु रहेन, अब लिङ्गभेद मेटाउनु रहेको छ। विपरीत लिङ्ग बोक्ने संस्कृतिले सधैँ लिङ्गभेदलाई अगाडि सारिरह्यो। मान्छेका संस्कारलाई त्यस विपरीत भावले ग्रास गरिरह्यो। त्यस भेदलाई मेटाउन सर्वोत्तम उपाय यही थियो, विपरीत लिङ्ग रोपण गरेर द्विलिङ्गी संस्कृतिको उजागर। आज भाले पोथी नै रहेन, रहेको छैन। भाले वा पोथी भएर बाँच्न चाहनेले ब्रह्मचारी भएर बाँच्नुपर्छ, जसमा लिङ्ग हुनु वा नहुनुले केही फरक राख्दैन।
1: तपाईँलाई थाहा छ, स्वाभिमानी भालेहरू द्विलिङ्गी हुनको साटो ब्रह्मचारी भएर एउटा कम्युनमा बस्दैछन्।
0: बसेका त छन्, तर दोस्रो दर्जाका नागरिक भएर समाजले उनीहरूलाई हीन भावले हेर्दछ।
1: त्यो तपाईँको हेराई मात्र हो, उनीहरूले तपाईँलाई व्यक्तिकै हीन भावले हेर्दछन्।
0: केही फरक पर्दैन, उनीहरू आफ्ना डिपीका साथ त्यही पुरातन जीवन भोग्दै रहन्। आजको विज्ञान प्रदत्त सुविधाहरू उनीहरूलाई उपलब्ध छैनन्। जबसम्म उनीहरू द्विलिङ्गी हुँदैनन् तबसम्म हाम्रो यस ग्लासमा राखिएको बाहिरी प्रदूषणबाट मुक्त शहरमा घुम्न पाउँदैनन्। उनीहरू प्रदूषित हावामा सास फेर्दैछन्, प्रदूषित पानी खाँदैछन्, प्रदूषित खाना खाँदैछन्। दोकाने र ग्राहक बीच संवाद चलिरहेको छ, दोकाने अझ प्रश्न पार्छ।
1: यही त यस संस्कृतिको विडम्बना भयो। लिङ्गको भेद मास्ने यस संस्कृतिले झन् ठूलो लिङ्गभेद गर्दैछ द्विलिङ्गी र एकलिङ्गी बीच। यहाँ लिङ्गभेद मात्र छैन, अधिनायकतावाद पनि छ। युगौं पहिलेको पुरातन तानाशाहको पुनस्थापना भएको छ।
0: ग्राहक त्यसपछि भन्छ, तपाईँ विद्रोही कुरा गर्दै हुनुहुन्छ, तपाईँ असामाजिक तत्त्व देखिँदै हुनुहुन्छ। म छिट्टै प्रशासनलाई खबर गरेर तपाईँलाई ठेगान लगाउँछु।
1: मैले त्यो खतरा पनि मोले, तर यो स्पष्ट भयो कि आफ्नो ढुङ्गी संस्कारका साथ तपाईँ त्यति बलियो हुनुहुन्न। मेरा तर्कहरूबाट तपाईँ हार्दै हुनुहुन्छ, त्यसैले तपाईँ ठोस तर्कका साथ होइन कि शक्ति प्रयोग गरेर जित्नै चाहँदै हुनुहुन्छ। यो स्पष्ट छ कि यस द्विलिङ्गी संस्कृतिको जग बलियो आधारमा खडा छैन। एक दिन सम्पूर्ण संस्कृति नै गर्ल्याम गुलुङ ढल्नेछ, जसरी तपाईँको आत्मबल ढलिसकेको छ। यो बुझ्नुहोस्, शक्ति भन्ने कुरा मान्छे वा पशु जस्तै भक्तपरायण हुँदैन। यो त एउटा यन्त्र हो, जसले हात पायो उनै शक्तिशाली बन्दछ। गैर व्यक्तिको हातमा पर्यो भने त्यो शक्ति कुकुर भएर तपाईँलाई खोज्दै फर्किँदैन।
0: दोकानेको कुरा सुनिसकेपछि ग्राहक फेरि भन्छ, तपाईँ मलाई विवादका लागि हाँक दिँदै हुनुहुन्छ, शक्तिबाट डराएर आफ्नो परिमितिको प्रबलता पोख्दै हुनुहुन्छ। तर बुझ्नुहोस्, यो युगले मान्छेकै गर्भबाट बच्चा जन्माउँछ। कमसेकम प्रकृतिबाट प्रदत्त लिङ्गभेद मेटाउन पनि हामी द्विलिङ्गी हुन्छौँ, र हामी त्यसै क्रममा मेसिनबाट बच्चा अवश्य काट्दैनौँ।
1: के तपाईँ मेसिनबाट जन्मिएको होइन?
0: होइन, मान्छेकै गर्भबाट जन्मिएको हुँ, यसैले म बढी संवेदनशील छु।
1: मलाई लाग्छ म तपाईँभन्दा बढी संवेदनशील छु। मान्छेत्वको स्वाभाविक अस्तित्वप्रति बढी चिन्तित छु। म स्वाभाविक ढङ्गले सोच्दछु, तर तपाईँलाई भनिदिउँ, म लेबोरेटरीबाट उत्पादित मान्छे हुँ।
0: त्यसैले त तपाईँ मेसिनको पाराले सोच्नु हुँदो रहेछ, लेबोरेटरीबाट उत्पादित भएकोले। मेसिनबाट पैदा भएका मान्छेहरूमा त्यो तीक्ष्णता, त्यो सरलता, त्यो भावना, त्यो संवेदनशीलता हुन्न। मान्छेका गर्भबाट टाढा भएको भविष्य त हाम्रो पिँढी दिनदिनै मान्छेका गुणहरूबाट टाढा हुँदैछन्। मान्छेत्व मर्दैछ, मेसिनत्व बढ्दैछ। दोकाने उत्तर दिन्छ,
1: सोचाइका आफ्नै आधारहरू हुन्छन्। मेरो हिसाबमा द्विलिङ्गी संस्कृतिले मान्छेलाई मेसिन सरह प्रयोग गर्दैछ। मान्छे मेसिनको पुतला मात्र बन्दैछ, मान्छे मेसिनको दास मात्र बनेको छ।
0: मैले स्पष्ट बुझेँ, तपाईँ यस द्विलिङ्गी संस्कृतिको पूर्ण विरोधी हुनुहुँदो रहेछ। तर यो बुझिन कि तपाईँ यस संस्कृतिको विरोधी हुँदाहुँदै पनि कसरी द्विलिङ्गी बन्नुभएको छ? आफ्ना बच्चाहरूलाई किन द्विलिङ्गी बनाउँदै हुनुहुन्छ? र तपाईँमा प्रशस्त विरोधाभास हुँदाहुँदै कसरी यस्तो विश्वस्त भएर कुरा गर्न सकिरहनु भएको छ?
1: विरोधाभास, तपाईँ आफूलाई एकपल्ट खोतलेर अध्ययन गर्नुहोस्। अवश्य तपाईँ पनि यस अस्वाभाविक जीवनलाई रुचाउनु हुने छैन। तपाईँ युगको सम्मोहनबाट ग्रसित हुनुहुन्छ। कोही सम्मोहित भएर युग सापेक्ष भएर गएका छन्, कोही करबलले। यस्तै भएको छ मलाई पनि। बाँच्नका लागि हरेक परिस्थितिसँग अभियोजन गर्नुपर्छ। अब भालेहरूका दिन रहेनन्। तपाईँ यस समाजलाई द्विलिङ्गी समाज भन्नुहुन्छ, तर साँच्चै भने हो भने यो पोथीवाद समाज हो। यस समाजमा भाले बच्चाहरूलाई बाँच्नका लागि गाह्रो छ। बाबुआमाले मदत गर्नकै लागि पनि उनीहरूको दिमागमा बच्चैदेखि द्विलिङ्गीको संस्कार कोचिदिनुपर्छ।
0: ग्राहक र दोकानेको छलफल चलिरहँदा बच्चाहरू कराउँछन्, छिटो साइकल लिनुहोस् न, भोक लागिसक्यो क्या? त्यसपछि ग्राहक भन्छ, तपाईँ कति विकृत पाराले सोच्नुहुन्छ, तपाईँका बच्चाहरू कति अभागी छन् हेर्नुहोस् त।
1: तपाईँले मेरा बच्चाहरूमाथि अभागी देख्नुभयो। मान्छे जातिको भविष्य नै अभागी छ, सम्पूर्ण मानव जातिको वंश वीर्य नै अभागी छ। कहिले सोच्नु भएको छ कि समाजले कस्तो वीर्य उत्पादन गर्दैछ? म सामाजिक मूल्यको कुरा गर्दै छैन। हेर्नुहोस्, तपाईँका भाले सहभागीले जन्माएका बच्चा कस्तो मरण च्यासे ख्याउटे छन्। मेरो घरमा आएर हेर्नुहोस्, म भाले र अरू भालेका बच्चाहरू पनि हेर्नुहोस् कस्ता ख्याउटे छन्। यस्ता ख्याउटे नागरिकबाट कस्तो वंश वीर्यको आशा राख्नुहुन्छ? सम्पूर्ण मान्छेको वंशवीर्य नै ख्याउटे भएर जन्मदैछ, बुझ्नुभयो? पोथीका अण्डाहरू लेबोरेटरीमा पुर्याएर किन बच्चा पैदा गराएनन्? किन भाले पोथीको गर्भबाट चिट्टा हाल्ने? कमसेकम मान्छेत्वको नाममा पोथीहरूले यो दुईलिङ्गी संस्कृतिको हट गर्नु नहुने। पोथीहरू आफ्नै हटमा बौलाहा भएका छन्। मान्छेत्वको नाममा कत्रो अभिशाप! मलाई थाहा छ, यही कुरा मैले चोकमा गएर भने पब्लिकले झुन्ड्याउने छन्। तर सच्चाइ त यही नै हो। प्रकृतिका स्वाभाविक नियमले दखल दिएर यस संस्कृतिले मान्छेको नस्ल बिगार्दैछ। कति विवत्स!
0: दोकानेको लामो संवाद सुनेपछि ग्राहक भन्छ, म तपाईँको विचारसँग कति पनि सहमत छैन। युगले मान्नै पर्छ कि मान्छेहरू मान्छेकै गर्भबाट जन्मनुपर्छ। यस क्रममा स्त्री र पुरुष दुवैको बराबरी सहभाग हुनैपर्छ। यस सहभागका लागि शारीरिक क्षमता बढाउनै पर्यो। त्यही सहभाग र क्षमताका लागि दुवै स्त्री र पुरुषले दुईलिङ्गी हुनैपर्छ। र तपाईँले भने चाहिँ भालेको गर्भ वा स्त्रीको वीर्यमा भएका कमी कमजोरीका कारण नस्ल खिएर गएको छ भने पनि हाम्रो उपलब्धिका लागि त्यो नगण्य छ। आज हामी आफ्नो ज्ञान र विज्ञानको शक्तिले प्रकृतिको नियमलाई नै आफ्नो आदर्श अनुरूप ढाल्न सक्षम भएका छौँ। यसमा त तपाईँले गर्व लिनुपर्छ। गर्व फेरि के नस्ल बिग्रेको छ मान्छे जातिको? हाम्रो वैज्ञानिक क्षमताले आज हामी हाम्रो पिँढीमा कुनै पनि नस्ल दिन सक्षम छौँ। सानो सानो कुरा किन गर्नुहुन्छ?
1: प्रकृतिको कामलाई प्रकृतिको हातबाट खोसेर दुईलिङ्गी संस्कृतिले मान्छेको हातमा अस्वाभाविक पाराले राखेको छ। ती नियमलाई स्वाभाविक नछाडेर आफ्नै काँधमा राखेका छन्। यसरी मान्छेले कतिसम्म धान्ने हो? किन यस्तो धृष्टता?
0: यसलाई नचाहिँ त धृष्टता मान्नुहुन्छ तपाईँ? यो त सिर्फ प्रकृतिको नदीबाट कुलो काटेर यसको पानीलाई हाम्रो खेतमा सिँचाइ मात्र गर्दैछौँ।
1: होइन, कुलो काटेर ल्याएको छैन। सम्पूर्ण नदीलाई नै धृष्टतापूर्वक बलजफ्ती बङ्ग्याइएको छ। यो संस्कृतिले भुलेको छ कि मूल प्रकृति मान्छेको विज्ञानभन्दा बलियो छ। अलिकति गल्ती हुनसाथ प्रकृतिको त्यो बाँध फुट्नेछ र मान्छे जातिको इति नै हुनेछ।
0: ग्राहक र दोकानेको संवादमा अब ग्राहक भन्छ, हामीमा त्यस्ता अनेकन महत्वाकांक्षाहरू छैनन्, त्यसैले त्यस्ता धेरै सम्भावित खतराहरू पनि छैनन्। हामी सिर्फ दुईलिङ्गी हुन चाहन्छौँ र बढीमा बढी सन्तानहरूका नस्ल सुधार्न केही सरल प्रयोगहरू गर्नेछौँ। डराउने कुरै छैन, तपाईँ एकदमै डर छेरु हुनुहुँदो रहेछ।
1: आफ्नै शरीरमा प्रयोगहरू गरेर आफ्ना बिरामी सोचाएको सजाय हामीले कतिसम्म भोग्ने? यो अप्राकृतिक जीवन कतिसम्म घिसार्ने? कहिले यसबाट मुक्ति पाउँछौ?
0: यसमा पनि धन्दा नमान्नुहोस्। वैज्ञानिकहरूले मान्छेको जिनमा प्रयोग गरेर मान्छेलाई जन्मजात दुईलिङ्गी बनाउने प्रयत्न गर्दैछन्। निकै आशापूर्ण नतिजा निस्केको बुझिएको छ। अब धेरै समय छैन जब मान्छेले दुवै लिङ्ग साथ जन्म लिनेछन्। मान्छेले हार्मोन उपचारबाट छुटकारा मात्र पाउने होइन, लिङ्गभेद नै मान्छेको इतिहासबाट सदा सदाका लागि मेटिनेछ।
1: तपाईँ सोच्नुहुन्छ त्यो मान्छेका विकासक्रमको नतिजा हो, तर त्यहाँ मान्छेको विकासको अन्त्य हुनेछ। त्यहाँबाट मान्छेको अध्याय बन्द हुनेछ। प्रयोगबाट आएको मान्छे प्रयोगान्छेको क्रम सुरु हुनेछ। त्यो अर्कै जीव हुनेछ। मान्छेको विकासक्रमको प्रयोगको अभिशाप, प्रयोगबाट निस्केको मान्छेको विकृत रूप प्रयोगान्छे, त्यो कदापि मान्छे रहेन रहेछ।
0: दोकानेको तर्क ग्राहकलाई चित्त बुझ्दैन। भन्छ, हाम्रो भविष्यको पिँढीलाई यसरी नसराउनुहोस् तपाईँ। ती हाम्रा भविष्यका दुईलिङ्गी आदर्शका उज्जवल आशा हुन्। संसार उनैले राख्नेछन्। यिनले हाम्रो लिङ्गभेदी विकासक्रमलाई सधैँका लागि बन्द गर्नेछन्।
1: ती प्रयोगगान्छे आएर मात्र लिङ्गभेद नासिने छैन। मान्छेहरूलाई के गर्नुहुन्छ? मान्छेहरूको अस्तित्व हुन्जेल उनीहरू लिङ्गभेदसँग जन्मनेछन्। के लिङ्गभेद नामेट गर्ने आदर्शको लागि बालीबाट झार गाडेर फाले झै मान्छेलाई गाडेर फाल्नुहुन्छ, मार्नुहुन्छ?
0: सबै मान्छेहरूलाई थारो बनाउँछौ एकलिङ्गीहरू नजन्मिउन् भनेर।
1: भयंकर, अति भयंकर। समस्त मानव जातिको अस्तित्व अन्त भइसकेछ। मान्छेहरू आफ्नो स्वनिर्मित ढोङको पछाडि पुरै मेसिन भइसकेका छन्। मान्छेले आफ्नो स्वभावको बाटो छोडेर आफूलाई पहिले नै कुमान्छे बनाइसकेछ। मान्छे भित्रदेखि कुहिसकेको रहेछ। उसको भौतिक स्वरूप मात्र परिवर्तित हुन बाँकी रहेछ। अति भयंकर, मानव इतिहासका लागि भयंकर, सम्पूर्ण सृष्टिका लागि भयंकर। ठूलो अभिशाप हुनेछ। मान्छेले यस बहुला सपनाको लागि ठूलो सजाय भोग्नेछ। मान्छे भने जातिको अब अन्त्य आइसकेको छ। मैले सके भने प्रयोगगान्छेको उद्भव हुनुभन्दा पहिले नै यी दुष्कर काम गर्ने बहुलाहरूलाई मारिदिन्छु। तपाईँको भोलिको सपना यी प्रयोगगान्छेहरूले प्रयोगका बोतलभित्रै कुहाइदिन्छु।
0: तपाईँ त एउटा बौलाह व्यक्ति हुनुहुँदो रहेछ। तपाईँभित्र एउटा बौलाहपन छ, तपाईँबाट केही पनि हुन सक्छ। म सबै नागरिकहरूलाई सतर्क गराउँछु, आऊ बच्चाहरू, यसको पसलबाट केही पनि किन्न सकिन्न, नकिन्ने, हिँड।
1: यसरी बच्चाका सपनालाई नतोड्नुहोस्, यिनलाई कमसेकम आज आफ्नो सपनामा रमाउन दिनुहोस्।
0: म त जस्तो समाजद्रोही असामाजिक तत्त्वको दोकानमा सामानहरू किनेर विद्रोहलाई फस्टाउन दिन्न।
1: त्यो त तपाईँको विचार, म सामान बेच्छु तर आफूलाई बेच्दिन।
0: ग्राहकले बच्चाहरूलाई तान्न लागे, बच्चाहरूको आँखा स्पेस साइकलमा लमतन्न तन्कन थाले। मम्मी त्यो साइकल किन्ने, मम्मी त्यो साइकल किन्ने, ड्याडी त्यो साइकल किन्ने, बच्चाहरू कराउँदै रहे। नाट्योपन्यासभित्र ग्राहक र दोकानेको संवादको दृश्य कोपिला र प्रयासले नियन्त्रकको मार्फतमा हेरिसकेपछि अर्को दृश्य सुरु हुन्छ। गढेलान्छेको नियन्त्रक भन्छ, हे पूर्वज महोदय, त्यसै साँझ ती दोकानेलाई दुलिङ्गी प्रशासनले पक्रेर लग्यो।
1: नियन्त्रक महोदय, त्यति बेलासम्म कस्ता प्रयोगहरू भएका थिए, के सफलता पाएको थिए, पछि के भयो जान्न अति नै उत्सुक छु।
0: हे महोदया, आफ्नै शरीरमा अनेकन कष्टदायक प्रयोग गर्दा पनि जन्मजात दुईलिङ्गी हुन नसकेका ती दुईलिङ्गीले मान्छेको जिनलाई अन्य दुईलिङ्गी जीवका जिनसँग कल्चर गरेर जन्मजात दुईलिङ्गी मान्छेको सिर्जना गर्न चाहेका थिए। यसै क्रममा उनीहरूले मान्छेको शरीरभित्रको जुका, समुद्रको एक कोषे जन्तु र जमिनमा रहने सबै खाले दुईलिङ्गी जीवहरूको अध्ययन गरेका थिए। नियन्त्रक भन्दै गयो, पछि सबैभन्दा उपयुक्त र हानिहीन भएकोले गढेउलालाई उनीहरूले प्रयोगका लागि छानेका थिए। त्यस वखतसम्म गढेउलाको जिन र मान्छेका जिनलाई कल्चर गरेर केही नमुनाहरू उपलब्ध पनि भइसकेका थिए। उनीहरूले ती उपलब्धि एकै खेपमा हासिल गरेका थिएनन्। पहिलो चरणमा सिर्फ मानवीय आकारको गढेउला उत्पादित भएको थियो। पछि त्यो वर्णशंकर गढेउलाको जिनलाई मान्छेको जिनसँग कल्चर गर्दा हात, खुट्टा र टाउको आकार भएको गढेउलाको उत्पादन भएको थियो। अब त्यो दोस्रो उत्पादित गढेउलाको जिनलाई तेस्रो चरणमा मान्छेको जिनसँग कल्चर गर्दा अरू बढी मान्छेको आकारको जीव उत्पादन भएको थियो। हे पूर्वज महोदया, हाम्रो दोकानेसँग वार्ता हुँदा दुईलिङ्गीहरूले यहाँसम्मकै उपलब्धि हात पारेका थिए।
1: नियन्त्रक महोदय, त्यस बेलाको समाज के कस्ता उथल पुथल भए, सदृश्य बताइदिनुहोस्।
0: पूर्वज महोदय, हाम्रो दोकानेको विद्रोह वस्तुतः त्यस बेलाको पहिलो विद्रोह थियो। त्यस बेलासम्म कसैले सानोतिनो असन्तुष्टि देखाउने बाहेक उग्र विरोध गर्ने साहस गरेका थिएनन्। यो विद्रोह अरू विद्रोहीहरूका लागि प्रोत्साहन हुन गयो। बिस्तारै समाजमा दुईलिङ्गी समाजको दुराग्रह र यस संस्कृतिको निरर्थकताका बारे खुलेर विवाद हुन लाग्यो। यिनमा विशेष पुरुष दुईलिङ्गीहरू अग्रणी देखिए, तर पुरुष अधिनायकवादकै कारणले दुईलिङ्गी संस्कृतिको प्रादुर्भाव भएको तथ्यलाई ध्यानमा राखेर लिङ्गभेदलाई गौण राख्ने प्रयत्न भयो। कोपिलासँग नियन्त्रक बताउँदै गयो, यसो हुँदा शरीरमा अस्वाभाविक प्रयोगको यान्त्रिक जीवनबाट वाक्क भएका स्त्री दुईलिङ्गीहरू पनि यसमा समावेश हुन आइपुगे। दुईलिङ्गी हुन बाँकी स्त्री र पुरुषका लागि त यो विद्रोह झनै आदर्श हुन पुग्यो र उनीहरू यस समूहका प्रमुख प्रवक्ता हुन पुगे। हे पूर्वज, यसरी समाजमा दुईलिङ्गीमा परिवर्तन हुनेहरूका संख्यामा कमी आउन लाग्यो। अझ धेरै विद्रोही दुईलिङ्गीहरूले पूर्ववत मौलिक रूपमा परिवर्तित हुन उल्टा हार्मोनको चिकित्सा पनि सुरु गरे। नियन्त्रक अगाडि व्याख्या गर्छ, समाजको यो उल्टो प्रवाहलाई देखेर सत्तासीन दुईलिङ्गीहरू विचलित भए र यस प्रवाहलाई रोक्न अनेकन कुट मनोवैज्ञानिक तिगडम अपनाए। दुईलिङ्गी समाज महिलावादको विकसित रूप भएको अरे सत्तामा महिलाहरूकै बोलवाला थियो। उनीहरूले यस विद्रोहलाई पुरुष अधिनायकवादको पुनरुत्थानवादी प्रयास भनी संज्ञा दिए। अनि त महिलाहरूको ध्रुवीकरण विद्रोह बढाउनेतर्फ दबाउनेतर्फ बढेर गयो। यसै मौका पारेर सत्ताले दमनको नीति लिन लाग्यो। उनीहरूले प्रथमतः हार्मोन उपचार गर्ने सबै चिकित्सालयलाई सरकारी नियन्त्रणमा लिए र हार्मोन उपचारलाई गैर कानून घोषित गरे। ज जसले उल्टो हार्मोनको उपचार गर्दै थिए उनीहरूलाई एक एक गरी पक्राउ गरे। विद्रोहको नेतृत्व गर्ने सबै खाली व्यक्तिहरूलाई अराष्ट्रिय र असामाजिक तत्व भनी घोषणा गरेर आजीवन कारावासको सजाय दिए। यता समाज पूर्णतः आन्दोलित अवस्थामा पुगिसकेको थियो भने उता प्रयोगशालामा पनि उनीहरूको लागि उत्साहपूर्वक सफलता हासिल हुँदै गयो। प्रत्येक चरणको उत्पादनमा उत्पादित नस्लको एक तिहाई नस्ल राम्रो अर्थात् परिष्कृत हुन जान्थ्यो। यस नियमलाई पत्ता लगाएपछि वैज्ञानिकहरूले सिर्फ ती परिष्कृत एक तिहाई नस्लका सयौं जीवलाई अन्य चरणमा मान्छेको जिनसँग कल्चर गरेर परिष्कृत नभएको नस्ललाई अमानवीय पारामा मारेर फाल्दथे। यस्तै गरी जति जति चरण बढ्यो उति उति पुराना चरणका परिष्कृत नस्लहरूलाई अनावश्यकीय ठानी वैज्ञानिकहरूले मारेर फाल्न लागे। तर पछि पछि भने पछिल्ला चरणका यस्ता बच्चाहरूलाई मारेर फाल्न निकै गाह्रो पर्यो, किनभने दुई तिहाई अपरिष्कृत नस्ल पनि मान्छेका जस्ता हातखुट्टा भएका देखिन थाले। यस्तालाई जीवित छाडौं समाजमा अयोग्य नागरिकको प्रादुर्भाव हुने, मारौं भने मान्छेका बच्चा जस्तो देखिने। पछि निकै परिष्कृत बच्चेराहरू देख्न लागेपछि वैज्ञानिकहरूले ती बच्चेराहरूलाई मार्न झनै सकेनन्। प्रयास र कोपिला आश्चर्य मान्दै नियन्त्रकको मुखमा हेर्दैछन्। नियन्त्रक बताइरहेछ, यी बच्चेराहरूमा गढेलाकै जस्तो छाला र पुच्छर भए पनि मान्छेकै हड्डीको ढाँचामा बनेको पूर्ण शरीर थियो। त्यही हात, त्यही खुट्टा, त्यही टाउको र तिनै इन्द्रियहरू। यिनमा एकसाथ दुवै स्त्री र पुरुष लिङ्ग विकसित थिए। यिनीहरूलाई वैज्ञानिकहरूले 100% मान्छे भनेर भन्न सकेनन्। मान्छे र गढेउला दुवै हुन सक्ने भएकोले यिनीहरूलाई गढेउलान्छे भनेर नामकरण गरियो। अब समाजमा अनौठो किसिमको नागरिक आउँदै थियो। मान्छेको समाजमा यी दुईलिङ्गी गढेउलान्छेहरूको कसरी समाजीकरण हुने हो पत्तो थिएन। भोलि गएर यिनीहरू र मान्छेका बीचको सामाजिक सम्बन्ध के हुने हो त्यो पनि पत्तो थिएन। यो नै सोच्न बाँकी हुँदाहुँदै पनि अरू शुद्ध नस्लहरूका लागि वैज्ञानिकहरू प्रयत्नरत थिए। अब हेर्नुहोस् एक दिन के भयो, तीन आयामी चित्र प्रष्ट हुँदै जान्छ। नियन्त्रकले यति भनेपछि प्रयोगशालामा उच्च वर्गका द्विलिङ्गीहरूको प्रवेश हुन्छ। प्रयोगमा व्यस्त वैज्ञानिकहरू आफ्नो कान छोडेर भक्तिपूर्वक अभिवादन गर्दै अगाडि आउँछन्। वैज्ञानिकहरूको टोली नेता वैज्ञानिक नम्बर एक प्रशस्ति गाउँदै स्वागत गर्छ।
1: स्वागत छ नियन्त्रक महोदय, स्वागत छ। द्विलिङ्गी संस्कृतिको जय होस्।
0: द्विलिङ्गी संस्कृतिको जय होस् नियन्त्रक भन्छ। भन्नुहोस् नम्बर एक, हाम्रा आदर्श जन्मजात द्विलिङ्गीको सिर्जनामा के त्यस्तो व्यवधान आइपर्यो र हाम्रो निर्देशनका लागि आतुर हुनुभयो?
1: द्विलिङ्गी संस्कृतिको जय होस् हे नियन्त्रक महोदय। जन्मजात द्विलिङ्गीको सृजना गर्ने क्रममा हामी यस्तो बिन्दुमा आइपुगेका छौँ जहाँबाट अरू परिष्कृत द्विलिङ्गी प्राप्त हुने बाटो हुँदाहुँदै पनि केही सोचेर अगाडि बढ्ने स्थिति आएको छ। हे महोदय, आजसम्म जुन नस्ल तयार भएको छ त्यो धेरै हदसम्म मान्छेको नजिक आइसकेको छ। मान्छेकै जस्तो हड्डीको ढाँचामा छ। टाउको हात खुट्टा शरीर आँखा नाक कान मुख र यदिसम्म कि गिदीको विकास समेत मान्छेकै बराबरीमा आइसकेको छ। तर यिनका शरीरमा अझै घडेउलाको जस्तो आद्र छाला छ र पुच्छर कति पनि घटेको छैन। अहिले धेरै मानेमा मान्छेको बराबरीमा आइपुगे पनि हेर्दाखेरि झन्डै गडेउला नै देखिन्छन्। हाल यिनीहरू मान्छे र गडेउलाका बीच जीव गडेउलान्छेसम्म भइसकेका छन्। हे नियन्त्रक महोदय, यसलाई पूर्ण मान्छे बनाउन अरू पाँच चरणको प्रयोग गर्नुपर्ने हुन्छ र हामी यसमा अवश्य सफल हुनेछौँ। तर यसको बाटोमा यही एउटा व्यवधान आइपुगेको छ कि यी गडेउलान्छेहरू मान्छेकै कोटीमा आइसकेका हुनाले अरू परिष्कृत गडेउलान्छेहरूको सृजना भएपछि अपरिष्कृतहरूलाई जसरी पहिले मार्ने गरिन्थ्यो अब मार्न नसकिने भएको छ, अर्थात् मार्दा अमानवीय हुन जानेछ। हामीलाई यो व्यवधान तीन चरण अघि नै आइपरेको थियो, तैपनि हामीहरूले उनीहरूलाई मुटु मिचेर मार्दै आएका थियौँ। हे नियन्त्रकज्यू, यो समस्या हरेक चरणमा झन्झन जटिल हुँदै जाने हुँदा अहिले नै यसमा छलफल गरी समाधान निकाल्न पाए हुन्थ्यो भनेर हजुरहरूलाई दुःख दिँदैछौँ।
0: वैज्ञानिक नम्बर एकले नियन्त्रकलाई त्यो कुरा व्याख्या गरिसकेपछि नियन्त्रक भन्छ, हे वैज्ञानिक, समस्या अवगत भयो। अरू पाँच चरणसम्म अगाडि बढ्दा निश्चय नै यी मानव कोटीका धेरै बच्चाहरूको हत्या हुनेछ। तर उनीहरूलाई बचाएर राख्न पनि कम समस्या छैन। मान्छेहरूका संसारमा गडेलान्छेहरू पनि सहभोगका लागि जीवित हुनेछन्। त्यसो भए नियन्त्रक सोध्छ, हे पार्षदगण, तपाईँहरूको के राय छ?
1: महोदय, यसरी भावी संसारमा तीन जातिको मान्छेहरू हुनेछन्, मान्छे गडेउलान्छे र जन्मजात द्विलिङ्गी। यी तीन जातिमा श्रेष्ठताको लागि साम्प्रदायिक झगडा हुने देखिन्छ। हामी मान्छे त मान्छे भइहाल्यौँ, परिष्कृत द्विलिङ्गी त झन् हाम्रा आदर्श नै भए। पछि गडेउलान्छेहरू नै हाम्रा लागि समस्या हुन जानेछन्। पछिका समस्यालाई जटिल नबनाउन यी गडेउलान्छेहरूलाई अहिलेदेखि नै मार्दै जानु उचित देख्दछु।
0: यो सल्लाह पार्षद एकको थियो। पार्षद दुईले भन्यो, ठिक भन्नुभयो पार्षद एकले, गडेउलान्छेहरूलाई मार्दै लगेमा एक त साम्प्रदायिक झैझगडाको खतरा नै मेटिनेछ भने दोस्रो अपरिष्कृत जीवको झन्झटै बोकिराख्नुपर्ने छैन। त्यसपछि पार्षद तीनले भन्यो,
1: ठिक, जन्मजाति द्विलिङ्गीलाई पृथ्वीमा स्थापना गरिराख्ने हेतुले मान्छेको एकलिङ्गी स्वरूपलाई त हामी पछि नमिट्यान्न पारेर मास्दै नै छौँ भने यी गडेउलान्छेहरूको के कुरा? यिनलाई मार्दै नै जानुपर्छ त कि हाम्रा भावी आदर्श द्विलिङ्गी सन्तानले पृथ्वीलाई निर्विघ्न भोग्न पाउन्।
0: पार्षदहरूका कुरा सुनेपछि नियन्त्रक भन्छ, हे पार्षदगण, तपाईँहरू हाम्रो आदर्शप्रति पूर्ण निष्ठावान हुनुहुन्छ, तपाईँहरूको निष्ठाको कदर गर्दछु। तर यो पनि सोच्नुहोस् कि यिनीहरूमा मान्छे हुने सबै गुणहरू छन् र यिनमा हाम्रो आदर्श अनुरूपका दुवै लिङ्ग पनि छन्। हे पार्षदगण, यो त मेरो आफ्नो व्यक्तिगत राय हो, तपाईँहरूको रायको पनि म कदर गर्छु। तथ्यलाई पूर्ण विश्लेषण गरेर भन्नुहोस्।
1: हे नियन्त्रकज्यू, हाम्रो मौलिक मान्छे जाति त हामी नाश गर्दै नै छौँ र साँच्चै नै हामी अन्तिम नस्नलाई मात्र पृथ्वी सुम्पन जाँदैछौँ। यदि त्यसका लागि यी गडेउलान्छे समस्या हुन्छन् भने यिनीहरूलाई नमारिकनै समस्या समाधान गर्ने बाटो पनि छ। त्यो के हो भने यिनलाई बन्ध्याकरण गरेर अनुत्पादक बनाउनुपर्छ।
0: ठिक सोच्नुभयो पार्षद चार, म सहमत भएँ। पार्षद एकले भन्यो, आशा छ अरू पनि सहमत छन्। द्विलिङ्गी संस्कृतिको जय होस्। त्यसपछि सबैले सहमति जनाए, सहमत सहमत, द्विलिङ्गी संस्कृतिको जय होस्। नियन्त्रकले भन्यो, उसो भए गडेउलान्छेलाई जिउँदै छाडिने भयो, यसमा वैज्ञानिक गणको के राय छ?
1: हो नियन्त्रक महोदय, हामी त आज्ञापालक मात्र हौ, यस्तै हुनेछ। यी गडेउलान्छेहरू बाँच्न दिएर हामीलाई मानवता र हाम्रो आदर्श संस्कृतिको रक्षा गर्दैछौ। द्विलिङ्गी संस्कृतिको जय होस्। हे नियन्त्रक महोदय, गृष्टता क्षमा होस्। एउटा कुरा जाहेर गरौं, यी गडेउलान्छेहरू निश्चय नै जननेन्द्रियहरूका उपचारबाट अनुत्पादक बनाउन सक्छौ, तर यिनीहरूको शरीरमा अझै गडेउलाको विशेषताहरू बाँकी नै भएको हुँदा यिनीहरूको पुच्छर मात्र चुडियो भने पनि यो पुच्छर बढेर अर्को गडेउलान्छेको विकास हुनेछ।
0: त्यसपछि पार्षद पाँचले आफ्नो राय राख्यो, हे वैज्ञानिक महोदय, यिनलाई अनुत्पादक बनाएर हामी हजारौंको संख्या वृद्धिको रोकथाम गर्दैछौ। मेरो विचारमा एक दुई चुडिएका पुच्छरबाट विकसित भएर वृद्धि हुनु भनेको गौण समस्या हो। बरु कति चरणसम्म अरू प्रयोग हुने हो, त्यति बेलासम्म कति गणुलाञ्चेहरू निस्कनेछन्, यता उनीहरू बढ्दैछन्, उनीहरूलाई कसरी समाजीकरण गर्ने हो, कस्तो नर्सरी, कस्तो बास व्यवस्था, कस्तो शिक्षण व्यवस्था गर्ने हो, आदि आदिका छलफल अहिले नै गरे हामी दूरदर्शी हुने थियौं। यो सुनेपछि नियन्त्रक भन्छ, ठिक पार्षद, ठिक, हे वैज्ञानिक एक, हामीलाई आजसम्मको प्राप्त परिष्कृत नस्ल हेर्ने इच्छा छ र आजैबाट उनीहरूका लागि समाजीकरणको व्यवस्था सुरु हुनेछ। हे वैज्ञानिक, आज हामी गणुलाञ्चेहरूलाई पृथ्वीमा अवतरण गराउँछौँ। गणुलाञ्चे भनेको हाम्रो आदर्श प्राप्तिको पहिलो खुड्किलो हो। यसलाई ठूलै समारोहको आयोजनाबाट उद्घाटन गरौँ। हे पार्षदगण, समस्त नागरिकलाई यस शुभ कार्यको प्रत्यक्ष दर्शन गराउँ। सबै सबै नगर सभास्थलमा यसलाई तीन आयामी छायाचित्रमा प्रक्षेपित गराउँ। त्यसपछि पार्षद छले बतायो,
1: द्विलिङ्गिक संस्कृतिको जय होस्। हे नियन्त्रक महोदय, दृष्टता क्षमा रहोस्। समाजमा द्विलिङ्गी विरोधी तत्व अझै सुसुप्त अवस्थामा विद्यमान छ। मलाई शंका छ कि यस्तो अवस्थामा यसरी जनसाधारण प्रदर्शन गर्नु उचित होला। अझै परिष्कृत अवस्थामा नभएको हुनाले केही चरणसम्म यसलाई गोप्य नै राख्नु ठिक पर्ला कि।
0: पार्षद छको कुरा सुनिसकेपछि पार्षद सातले आफ्नो विचार राख्यो, द्विलिङ्गी संस्कृतिको जय होस्। हे नियन्त्रक महोदय, म पार्षद छसँग सहमत छैन। पहिलो कुरा त हामीले विद्रोहका प्रमुख नेताहरू पक्रिसकेका छौँ, जसका कारणले विद्रोहको सम्भावना एकदमै छँदै छैन। दोस्रो कुरा, यसरी डर राख्यौँ भने हामी कहिले अगाडि बढ्न सक्दैनौँ। विद्रोहीहरूलाई मानसिक तवरले परास्त गर्न पनि हाम्रा उपलब्धिहरू प्रदर्शन गर्न आवश्यक छ। पार्षदहरूका विचार सुनिसकेपछि नियन्त्रक भन्छ, द्विलिङ्गी संस्कृतिको जय होस्। हे पार्षद छ, पार्षद चाहतको कुरा ठिकै हो। हामीले निकै हदसम्म विद्रोहीलाई दबाइसकेका छौँ र हाम्रो आवश्यकता अब दोधारमा परेकाहरूको मन जित्न र द्विलिङ्गी संस्कृतिका समर्थकहरूको मनोबललाई अरू सार्थकता दिन यो प्रदर्शन गर्नु जरुरी छ। यस प्रदर्शनले हामीलाई फाइदा नै बढी हुनेछ। बाँकी अरू आइपर्ने समस्यालाई हामी हेर्दै नै जानेछौँ। सबैले एकै स्वरमा भने, यस्तै होस्, द्विलिङ्गी संस्कृतिको जय होस्। सबै सबै कार्यक्रमहरू जनसाधारणका लागि तीन आयामी चित्रमा प्रक्षेपण गरिन्छ। पारदर्शक परीक्षण बोतलहरूमा संयौंका संख्यामा गुडुल्किएका मान्छेका बच्चाका आकारमा गडुलाञ्चेहरू देखिन्छन्। गडुला र मान्छेका संयुक्त स्वरूपका यी बच्चाहरूका विशेषताबारे बारम्बार उद्घोषण भइरहन्छ। उद्घोषण सम्मोहनयुक्त नै हुन्छ। यी बच्चेराहरू यस युगका उपलब्धि मात्र होइनन्, द्विलिङ्गी संस्कृतिका आदर्शको मूर्त रूपमा वर्णित हुन्छन्। जति जति वर्णन बढ्दै गयो, उति उति नागरिकहरूको मानसपटलमा गडुलाञ्चेहरूको स्वरूप सुन्दर प्रतीत हुन लाग्छ। नागरिकहरू हर्षध्वनिले चिच्याउँछन्, सुन्दर, अति सुन्दर। नियन्त्रक अगाडि बढ्छ। ऊ वैज्ञानिकहरूको निर्देशन अनुसार एउटा बटन थिच्छ। एउटा परिपक्व गणुलाञ्चेको बचेरा बोतलबाट बाहिर निस्कन्छ र टबमा खस्छ। सबै नागरिकहरू हर्षोल्लास गर्छन्। अब बचेरा गणुलाको पारामा टबको भित्तामा घस्रेर बाहिर निस्कन लाग्छ। सबै नागरिकहरू विस्मित हुँदै सास रोकेर हेर्छन्। मान्छेको बच्चाले जस्तो यो गणुलाञ्चेले कुनै व्यवहार गरेन, न त रोयो, न त मान्छेको बच्चा जस्तो अन्जान, अज्ञान वा असहाय देखियो। जन्मनासाथ गडुलाकै मूल प्रवृत्तिमा प्रवृत्त हुँदै घस्रेर बाहिर निस्किन लाग्यो। अब वैज्ञानिक एकले ध्वनि यन्त्र सम्हाल्छ र उद्घोषण सुरु गर्छ,
1: द्विलिङ्गी संस्कृतिको जय होस्। हे नियन्त्रकज्यू तथा नागरिकगण, यसमा विस्मित हुने कुनै कारण छैन। द्विलिङ्गी स्थापना गर्ने हेतुले हामीले गडुलाको द्विलिङ्गी विशेष गुणलाई मान्छेको विशेष गुणले युक्त जिनहरूको कल्चर गर्दा दुवै जीवको विशेष गुण हुनु स्वाभाविक छ। गडौलाहरू जन्मसाथ उनीहरूको मूल प्रवृत्तिका कारणले आफ्नो छालाको तापक्रम र आर्द्रतालाई कायम राख्न जमिनभित्र घुस्न चाहन्छन्। त्यसैले यो बचेरा जन्मिनको खोजीमा घस्रदैछ। हे नागरिकगण, मान्छेको विकासक्रम अनुसार यिनमा बिस्तारै आँखा खोल्ने, बाममै सर्ने र हिन्डुल गर्ने आदि क्षमताको विकास पनि हुनेछ। हे नागरिकगण, हामी अझै परिष्कृत गडौलाञ्चेहरूको विकास गर्नेछौँ र पछि गएर यस गडौलाको स्वरूप र विशेषताबाट पनि मुक्ति पाउनेछौँ। अहिलेको अपरिष्कृत उपलब्धिबाट विस्मित हुनुपर्ने कारण छैन, किनभने नागरिकगण, यी गडौलाञ्चेहरू हाम्रो संस्कृतिका आदर्शको हिसाबले हामीभन्दा उच्च वर्गका छन्। यिनीहरू मान्छेका कोटीमा रहेर पनि द्विलिङ्गी साथ जन्मेका छन्।
0: वैज्ञानिक एकको यो मन्तव्यपछि नागरिकहरू हर्षले ताली बजाउँछन्। त्यसै बेला वैज्ञानिकहरूले एउटा ठुलै भाँडामा नरम माटो ल्याउँछन्। त्यस माटोमा बचेरालाई हाल्ने कार्यक्रम हुन्छ, तर त्यसभन्दा पहिले बोतलमा दुध खुवाउने औपचारिक कार्यक्रम भन्छ। नियन्त्रक महोदयले बोतलको दुध बचेराको मुखमा जोडिदिन्छ। बच्चाले मान्छेको बच्चा सर दुध चुस्छ। सबै नागरिकले फेरि हर्षध्वनि गर्दै ताली बजाउँछन्। नियन्त्रक महोदय भावविभोर हुन्छ। उसले आफ्नो छाती खोलेर बच्चाको मुखमा दुधको मुन्टो जोड्छ। गडुला स्वरूप नवजात बचेराले मान्छेकै बच्चा सर दुध चुस्छ। नियन्त्रकको मातृभाव अझ प्रस्फुटित भएर आउँछ। बचेरालाई भावविभोर भएर मायालु भावले च्याप्छ र मुहाई खान लाग्छ। उसको आँखाबाट हर्षाश्रु बहन लाग्छ। यस्तैमा नियन्त्रक बोल्छ, हे नागरिकगण, यस प्रथम गडुलाञ्चेले मेरो दूध खाएको छ, अत म यसलाई आफ्नो वैधानिक बच्चा बनाउन चाहन्छु। यदि अन्य नागरिक पनि यसरी बच्चा अप्नाउन चाहनुहुन्छ भने यस्तै नीति कायम होस्। सबैले भने यस्तै होस् यस्तै होस्, हामी सबै बच्चा अप्नाउन चाहन्छौँ। त्यसपछि वैज्ञानिक एकले भन्यो,
1: तपाईँको मातृभाव प्रशंसनीय छ, द्विलिङ्गी संस्कृतिको जय होस्। यस पचेरालाई धेरै बेरसम्म बाहिर तातो वातावरणमा राख्नु उसको स्वास्थ्यको लागि घातक छ। हे नियन्त्रक, यसको थालाको नरमपनाको कारण मान्छेको हातको ताप र घस्रन पनि उसलाई कष्टदायक र सम्भवत हानिकारक छ, तसर्थ छिट्टै माटोमा छोडिदिन आग्रह गर्छु।
0: नियन्त्रकले बच्चालाई माटोको भाँडामा छाडिदिन्छ। बच्चा माटो पाउन साथ गडुला सरह घिस्टेर माटोभित्र पस्छ। वैज्ञानिकले फेरि भन्छ,
1: हे नियन्त्रक महोदय, छिट्टै हामीहरू पनि गडेलाञ्चेहरूको लागि वैज्ञानिक परिधान पनि बनाउँछौ, जसको कारण उनीहरूलाई आफ्नो छालाको तापक्रम र अद्रतामा सन्तुलन ल्याउन बारम्बार जमिनभित्र पस्नुपर्ने छैन र मानिसहरूको हात र काखमा खेल्न सक्नेछन्। नियन्त्रक महोदय, छिट्टै हामीहरू जन्मने गडेलाञ्चेहरूका लागि उपयुक्त पालन पोषण गर्ने नर्सरी पनि खडा गर्नुपर्नेछ।
0: त्यसै बेला गडेलाञ्चे पसेको दुलोबाट मलिनो माटोका लुडाहरू बाहिर आएको देखिन्छ। नियन्त्रक तर्सन छ, यसलाई बुझाउँदै वैज्ञानिक एक फेरि भन्छ,
1: यसमा पनि विस्मित हुन आवश्यक छैन,

0: हाम्रा आजसम्मका यी प्राप्तिका लागि हाम्रा वैज्ञानिकहरू धन्यवादका पात्र छन्। अरू प्रगतिको कामना गर्दै यो समारोहलाई यहीँ समापन गरौँ। धन्यवाद। दुईलिङ्गी संस्कृतिको जय होस्। त्यसपछि सबैले उसको स्वरमा स्वर मिलाए। दुईलिङ्गी संस्कृतिको जय होस्। त्यसपछि नियन्त्रकले भन्छ, हे वैज्ञानिकगण, यी बच्चेराहरूमा गडेउलाको मूल प्रवृत्ति विद्यमान हुनाको कारण म केही हतोत्साहित छु। भन्नुहोस्, कति चरणसम्म यो मूल प्रवृत्तिमा ह्रास आउनेछ र उनमा पूर्ण मानवीकरण भइसक्नेछ?
1: हे नियन्त्रकज्यू, पूर्ण मानवीकरण भन्नाले आजको पूर्ण मान्छेको स्वरूपमा हामी जन्मजात दुईलिङ्गीलाई कदापि ल्याउन सक्दैनौँ, किनभने हामी जति जति मानव जिनमा शुद्धिकृत नस्लको जिनलाई प्रयोग गर्दै जान्छौँ, उति उति मान्छेको एकलिङ्गी स्वरूपतिर गइरहेको हुन्छ। कुनै एक बिन्दुमा आएर हामीले गडेउलाको मूल प्रकृतिसँग सम्झौता गर्नुपर्ने हुन्छ। हे नियन्त्रक महोदय, दुईलिङ्गी स्वरूपलाई यथावत कायम राख्दै हामी अगाडि बढ्न अब हाम्रो कम्प्युटरको गणना अनुसार छैटौँ चरणसम्मको प्रयोग गर्न सक्छौँ। त्यसपछि हाम्रो नस्ल एकलिङ्गी स्वरूपतर्फ प्रवृत्त हुन लाग्नेछ। हे महोदय, दृश्यपटमा हेर्नुहोस्, पाँचौँ नस्ल कस्तो हुनेछ? अनुमानित स्वरूप देखाउन सक्नेछौँ।
0: दृश्यपटमा अब छैटौँ चरणको नस्लको स्वरूप प्रदर्शन हुन्छ। उनमा शारीरिक रूपले त्यति प्रगति देखिन्न।

0: डाक्टर कविता राम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधानको चौथो श्रृङ्खला। अबबाट छैटौं चरणको नस्लको स्वरूप प्रदर्शन हुन्छ। उनमा शारीरिक रूपले त्यति प्रगति देखिन्न। वैज्ञानिक एक भन्छ,
1: हे नियन्त्रक ज्यू, हेर्दा उस्तै देखिए पनि उनीहरूमा पृथ्वीको तातो सतहमा अहिलेको तुलनामा धेरै बेरसम्म रहन सक्ने क्षमताको विकास हुनेछ र वातानुकूलित परिधान साथ यो नस्लले दिनभरि नै जमिनको सतहमा बस्न सक्नेछ। हे नियन्त्रक ज्यू, हाम्रो पहिलेको नस्लको दिमागी स्तर मानवीय दिमागी स्तरको बराबर छ भने यो छैटौं चरणको नस्ल त हाम्रो भन्दा त दशौं गुणा बढी क्षमता हुने कुरा हरेक प्रयोगको प्राप्त उनीहरूको दिमागी बनोटको जटिलताको विकास क्रमले जनाउँछ।
0: उसो भए वैज्ञानिक महोदय, छैटौं चरणसम्म यो परियोजना चालु रहोस्। नियन्त्रक भन्दै गयो, केही पाउनु केही गुमाउनु पनि पर्छ। हाम्रो सपनाको आदर्शलाई स्थापित गर्न हामी अवश्य त्यति सम्झौता गर्छौं। हे वैज्ञानिक तथा पार्षदगण, हाम्रा संस्कृतिले साकार रूप पाउनेछन्। यिनै पाँचौं स्तरका जन्मजात दुईलिङ्गी गणुलाञ्चेले नै हाम्रो संस्कृति कायम राख्नेछन्। यिनैको आत्मा हामी पृथ्वी सुम्पनेछौं। मान्छे जातिको इतिहासको विकासको अर्को चरण यिनीहरूकै जन्मबाट सुरु हुनेछ होइन, आजै भइसक्यो। हे पार्षदगण, यो अन्तिम रूपको ज्ञान जनसाधारणलाई नहोस्। उनीहरू मान्छेकै स्वरूपमा दुईलिङ्गीको कल्पना गर्दै हुन्छन् भने पनि गर्दै रहन्। त्यतिन्जेलसम्म अहिले उपलब्ध नस्लकै आधारबाट यी गणुलाञ्चेहरूप्रति सकारात्मक भाव जगाउने खालको मनोवैज्ञानिक कार्यक्रमहरू सुरु होस्। मानिसहरूले बुझुन् यी उपलब्ध गणुलाञ्चे नै मान्छे जातिका उत्कृष्ट प्राणी हुन्। प्रयोगहरूबाट अरू उत्कृष्ट नस्लहरूको प्राप्ति हुनेछ र पछि गएर यिनै गणुलाञ्चेले हाम्रो अविष्टलाई कायम राख्नेछन्। मानिसहरूले बुझुन् गणुलाञ्चे नै मान्छेको भविष्य हो। भविष्यका कर्णधार हुन्, हाम्रा उत्तराधिकारी हुन् र पृथ्वीका मालिक हुन्। सबैले भने, यस्तै हुनेछ। हे नियन्त्रक, दुईलिङ्गी संस्कृतिको जय होस्। त्यसपछि दृश्य बन्द हुन्छ। कोपिलालाई ती दृश्य देखाइसकेपछि र कुराहरू सुनाइसकेपछि नियन्त्रक एकछिन चुप रहन्छ र अगाडि भन्छ, हे महोदया, पछि सत्तापक्षले गणुलाञ्चेहरूप्रति हरेक माध्यमद्वारा जनसाधारणको मस्तिष्कलाई सम्मोहित गर्दै लगे। एकपछि अर्को चरणमा गणुलाञ्चेहरू जन्मदा उनका महान मानवीय बुद्धिको पराकाष्ठा र मूल प्रवृत्तिहरूलाई महान गुणका रूपमा उत्साह र आस्थावर्धक शैलीमा प्रचार प्रसार गर्दै लगे। समाजको मूल प्रवाह नै यसमा पूर्णतः सम्मोहित थियो र यी परीक्षित नस्लहरूलाई सन्तानका रूपमा अप्नाउने ठूलो होडबाजी चल्यो। अब समाजमा यस्ता बचेर अप्नाउन चाहने धेरै थिए, तर परीक्षणका लागि उत्पादित नस्ल भने एकदमै सीमित थिए। त्यसैले व्यवस्थित ढंगले बचेराहरू प्रदान गर्न सत्तापक्षले बचेराहरू परीक्षणबाट निस्कनुभन्दा पहिले नै नस्लहरू पाउनेका नामावली तयार गर्थे। तिनमा वर्गक्रम अनुसार उच्च वर्गका परिवारहरू हुने गर्दथे। तल्लो वर्गका लागि बचेरा पाउनु भनेको झण्डै असम्भव नै थियो। अत बचेरा साथमा हुनु भनेको समाजमा एउटा सम्मान्त वर्ग हुनुको प्रतीक थियो। समाजमा बचेरा पाउनेहरूको धाक र रवाफ ठुलै हुन्थ्यो भने नपाउनेहरू खिन्न रहन्थे। यसरी गणुलाञ्चेहरूप्रतिको बौलाह सपना यतिसम्म बढ्यो कि अन्तिम नस्ल प्राप्त हुनुभन्दा पहिले नै समाजमा एउटा अर्कै संस्कृतिको विकास भइसकेको थियो र नयाँ नयाँ मूल्यहरूको सिर्जना भइसकेको थियो। हे पूर्वज महोदया, नियन्त्रक भन्दै गयो, अब मान्छेको सुन्दरताको अवधारणा नै परिवर्तित थियो। मान्छेलाई थाहै नपाई गणुलाको स्वरूप राम्रो लाग्न थाल्यो। राम्रो भनेकै गणुलाञ्चेहरू मात्र लाग्न थाल्यो। मान्छेहरूले आफ्नै स्वजातीय छोराछोरीलाई समेत गणुलाञ्च जस्तै बनाउन कृत्रिम रूपले सजाउन लागे। उनीहरूले कपडाको बनौट नै त्यस्तै बनाउन थाले, जसमा गणुलाको जस्तै पुच्छर पनि हुने गर्थे। यी परिधान लगाउनले मान्छे पनि गणुला जस्ता देखिन्थे। पछि गएर त ठूलै मान्छेको परिधानमा पनि त्यस्तै परिवर्तन आउन थाल्यो। हे महोदया, हुँदाहुँदै गणुला जस्तै लोलिएर ढलक ढलक गरी हिँड्ने चलन पनि चल्न लाग्यो। निकै गाह्रो

0: त्यस्तो चालमा हिँड्न। त्यसैले त्यसरी हिँड्ने चाल सिकाउने तालिम केन्द्र समेत खुल्न गयो। पछि गएर त हे महोदया, मान्छेका बच्चाहरू गणेलान्छी जस्तै माटोभित्र पस्न पनि लागे। माटोभित्रै लामो समयसम्म रहने प्रतियोगिताको खेल पनि विकसित भयो। कति बच्चाहरू त माटोभित्रै मरेर हराए पनि तैपनि विश्वको शिखर सगरमाथा चढ्नेहरूले जस्तै सम्मान पाउन थालेकाले यसबाट नागरिकहरू हतोत्साही थिएनन्। उनीहरूले यस्तो खेलका लागि ठाउँ ठाउँमा खुकुलो माटोको कुण्डको व्यवस्था नै पनि गरिदिन थाले। यस्ता खेल खेल्ने ठाउँहरू बनाएर सेवा व्यवसाय गर्ने निकायहरू नै खुल्न लागे, जसमा सुगन्धित माटोको कुण्ड, मरूभूमिको वातानुकूलित माटोको कुण्ड आदि आदिको व्यवस्था हुन लाग्यो। पछि आएर केटाकेटीहरूले गणुलाञ्चीहरूको ताल सिकेर माटो खान पनि सिके। हुँदाहुँदा मान्छेले खाने माटोको विकास पनि भयो। यस्तो माटोका परिकारहरू रेस्टुरेन्टमा नै उपलब्ध हुन लागे। गणुलाञ्चीहरूको कसरी विकास भयो भन्ने विषयमा नियन्त्रकले कोपिला र प्रयासलाई बताउँदैछ। अझ भन्छ, हे पूर्वज महोदया, जब अन्तिम चरणको नस्ल उपलब्ध भयो, यी गणुलाञ्चीवादी दुलिङ्गीको त भुइँमा खुट्टै थिएन। उनीहरूले त्यस दिनलाई धुमधामले पर्वका रूपमा मनाए। उनीहरूले यसलाई मान्छेको इतिहासको सर्वोत्कृष्ट सफल दिन नै माने र साथै मान्छे भन्ने एकलिङ्गी जातको अन्त्यको घोषणा पनि त्यसै दिन गरे। तबदेखि मानव बच्चाको उत्पादन गैर कानूनी हुने भयो। सहरका सबै बच्चा उत्पादन केन्द्र पनि बन्द गरियो। हे महोदया, अब सबै गर्भवतीहरूको गर्भलाई तुहाउने आदेश दिइयो। यसका लागि छुट्टै सेवा केन्द्र पनि खोल्यो र कसैले बच्चा पैदा गरेमा सजायको भागी हुने घोषणा समेत गरियो। महोदया, त्यस दिन सर्वप्रथम शासकहरूले स्वयं आफूलाई अनुत्पादक हुने बन्ध्याकरण गरे। त्यसै दिन हजारौंको संख्यामा बुढादेखि बच्चासम्मलाई कहिले बच्चा नपाउने गरी बन्ध्याकरण गरियो र भोलिपल्टदेखि त घर घरैमा यो सेवा उपलब्ध गराइयो। कसैले मन पराएर गरे, कसैले मन नपराई नपराई गरे, कसैलाई पनि अस्वीकार गर्ने आँट थिएन। नियन्त्रकले अरू बतायो, हे महोदया, त्यसपछि दुईलिङ्गीहरूले मान्छेकै शरीरमा हार्मोन उपचार गर्दै अनेक प्रयोगहरू गरेर दुईलिङ्गी हुनुपर्ने कडा नियमलाई तोडिदिए। अब जबकि जन्मजात दुईलिङ्गीहरू पृथ्वीभर जन्मजात दुईलिङ्गी सन्तान जन्माउँदै नै छन् भने र सबै मान्छे जातिलाई अनुत्पादक बनाइँदै नै छ भने हार्मोन उपचारको उपाय त के नै रह्यो र? जो जो दुईलिङ्गी भइसकेका थिए, दुईलिङ्गी हुन बाँकी रहेका स्त्री र पुरुष अब एक लिङ्ग साथ एक्लो वा वैवाहिक जिन्दगी बिताउन सक्ने भनी छुट दिइयो। हे महोदया, गणुलाञ्चीहरू मान्छेभन्दा 10 गुणा बढी बौद्धिक क्षमता भएका जीव थिए। उनीहरू दुईलिङ्गीहरूका सपना अनुसार जन्मजात दुईलिङ्गी पनि थिए। धेरै मानेमा मान्छेकै व्यवहार गर्न पनि सक्थे, तर उनीहरूको मान्छेसँग समागम हुन नसक्ने र धेरै बेरसम्म पृथ्वीको सतहमा बस्न नसक्ने अर्को कमी कमीकै रूपमा रहन गयो। गणुलाञ्चीहरूलाई बाहिरी पृथ्वीको सतहमा बस्न सकुन् भनेर मिल्दो परिधान बनाइदिए, जसबाट उनीहरूको सम्पूर्ण शरीरलाई चाहिने आर्द्रता, ताप सन्तुलन र अक्सिजन भित्रभित्रैबाट प्राप्त हुन्थ्यो। तर यो परिधान पनि यो पृथ्वी बाहिर उनीहरूलाई चलखेल गर्न असजिलो हुन गयो। अत उनीहरूका लागि चाहिने संस्था, निकाय, कार्यालय सबै भूमिगत बन्न लागे, जहाँ उनीहरू नाङ्गै चलखेल गर्न सक्थे। जमिन मुनिको कुरै छोडौं, बाहिरै पनि सम्पूर्ण सहर समाजको रूप रङ बदलिएर गयो। गणुलाञ्चीहरूको सुविधालाई हेरेर नयाँ नयाँ निकायहरू समेत बन्न लागे। भवनहरू गणुलाञ्चीलाई उपयुक्त हुने प्रविधिमा घाम नछिर्ने, प्रकाश नछिर्ने, तापक्रम कम हुने, आर्द्रता बेसी हुने र मलिलो माटोको भौगोलिक ओछ्यानले युक्त बन्न लागे। ठाउँ ठाउँमा भएका सबै पार्कहरूका रूपरङ पनि बदलिन लागे। स्विमिङ पुलको ठाउँमा मलिला चिसा सुगन्धित माटोका थुप्रा देख्न लागे। होटल रेस्टुरेन्ट पनि माटोमुनि सञ्चालित हुन लागे। हिमालयको माटो, मरूभूमिको माटो, देश विदेशका थरीथरीका माटाका थुप्रा मुनि थरीथरीका रेस्टुरेन्टहरू हुन्थे। खानामा समेत सम्बन्धित माटाकै स्वाद र सुगन्ध हुन्थे। मान्छेलाई उपयुक्त हुनसँग मतलब थिएन। दुईलिङ्गीहरूले यस्तै संस्कृतिमा आफूलाई ढाल्ने विषयलाई प्रतिष्ठा सम्झिन लागे। जसले जति गणुलाञ्ची अनुरूप व्यवहार गर्न सक्यो, ऊ उति प्रतिष्ठित व्यक्ति मानिन लाग्यो। पूर्ववत लिङ्गवेदी समाजबाट पूर्णतः अलग समाज उनीहरूले गणुलाञ्चीवादी संस्कृति नै देखे। यसैलाई उनीहरूले आफ्नो आदर्श समाजको प्राप्ति भने। समाज बिस्तारै गणुलाञ्चीवादी भएर गयो। मानवतावाद मान्छेको वंश श्रृङ्खला मेटिएको क्षणीदेखि मरेर गयो। त्यस बेलाका मान्छेलाई पत्तै भएन कि दुईलिङ्गी संस्कृतिलाई उठाएर राख्ने उनीहरूको प्रयत्न त्यस गणुलाञ्चीवादीभित्र किचिएर जाँदैछ। मान्छे नै नरहेपछि मान्छेवाद मुनिको दुईलिङ्गीवाद कहाँ बस्ने? कसैलाई पत्तो भएन। उनीहरूले मानवतावादमाथि कुठाराघात गरे। उनीहरू सधैँ आफ्नो आदर्श पालनाका पछाडि बौलाहा भए। मान्छेले आदर्शकै नाममा आफ्नै अस्तित्व मेटाउँदै गए, पत्तै भएन। नियन्त्रको यी कुरा सुनिसकेपछि कोपिला र प्रयास छक्क परेर हेरिरहेका छन्। कोपिला सोच्छिन्,
1: नियन्त्रकज्यू, गणेउलावादी संस्कृतिको त्यस्तो विकास हुँदा के जनसाधारणमा विरोध वा अलगाव थिएन? कुनै घटना देखाउन सक्नुहुन्छ?
0: हेर्नुहोस् के हुँदै थियो महोदया, दृश्य देखिन फेरि सुरु गर्छ। एउटा पार्कमा 3 दुईलिङ्गीहरू देखिन्छन्। प्रत्येकका साथ कोक्रा हुन्छन् र ती कोक्रामा गणेउलाञ्चे हुन्छन्।
1: तिमीले किन यसरी हरेक चरणको गणेउलाञ्चेका बच्चाहरूलाई अप्नाएका?
0: दुईलिङ्गी एकले सोधेपछि दुईलिङ्गी दुईले भयो, यस्तै भयो। पहिले बचेराहरूलाई जनसाधारणमा बाँडिँदैछ भन्ने भएपछि तछाड मछार गरेर लिइयो, अनि ऊभन्दा परिष्कृत बचेराहरू निस्कँदा झनै त्यसलाई पनि अप्नाउने रहर बढेर आयो। पछि त जति जति परिष्कृत बचेराहरू निस्कन लागे, उति उति त्यसलाई पनि लिन मन लाग्ने भइहाल्यो। हेर न, अपरिष्कृत राख्नेले परिष्कृत किन नराख्ने? एउटा विकासक्रमलाई हेर्ने इच्छाले पनि राखियो, भएन सामाजिक प्रतिष्ठाको सवाल पनि भयो। अपरिष्कृत राख्नेले परिष्कृत किन राख्न नसकेका भन्लान् भन्ने आफ्नै मनको बाघले खाइदियो। के लाग्यो र अनि हामीले के नै गर्नुपर्छ? राशनहरू उपलब्ध छँदैछन्, सिर्फ अलि बेसी ध्यान दिनुपर्छ होइन? त्यत्रो फरक पर्दैन, दुईजना पालै पालो हेर्छौँ, भएन हाम्रा जातीय बच्चाहरूले पनि त हेर्न सघाउँछन्।
1: हरेक चरणका गरी जम्मा छवटा बचेराहरू पाल्दैछौ, एउटा गोठै भएन र आफ्ना जातीय बच्चाहरूलाई नै ध्यान पुर्याउन नसकिने अवस्थामा गडेउलाका बच्चाहरू ल्याएर आफ्ना नाबालक जातीय बच्चाहरूलाई पनि उनका गोठाला बनाउनु मलाई त मन परेन। यो पनि अहिलेको युगको विडम्बना नै भयो, मान्छेहरू कसरी बरालिएका।
0: त्यसपछि दुईलिङ्गी तिनले भन्यो, चुप, यसरी पार्कतिर आएर यस्ता कुरा नगर, तिमीलाई मन पर्दैन त आफ्नै मनमा राख यो कुरा।
1: आफूलाई लागेका कुरा भने मलाई थाहा छ, तिमी पनि त्यसरी नै सोच्दैछौ। एउटाले अर्कोलाई शङ्का गर्दै बाँच्नुपर्ने के यो पनि सामाजिक जिन्दगी हो? मलाई थाहा छ दुईलिङ्गी दुईले यतिका बचेराहरू ल्याएका छन्, तर त्यो समाज व्याप्त होडबाजीका कारणले ल्याएका हो। मैले पनि यो छैठौँ चरणको बचेरा ल्याएको छु, त्यो पनि कुनै माया मोह र आदर्श प्राप्तिको लागि होइन, भन्ने हो भने सामाजिक हुने प्रयास पनि होइन, सुरक्षा प्राप्तिका लागि ल्याएको हुँ। सबैले बच्चाहरू तछार र मछार गरेर लिँदा मैले एउटा पनि लिइनँ भने अवश्यै म विद्रोहीमा गनिन्छु, त्यही डरले ल्याएको हुँ। हेर, पहिले कुनै चरणको बचेरा पनि ल्याइन, त्यस बेलासम्म भन्ने ठाउँ थियो कि म पूर्ण परिष्कृत बचेराहरू मात्र लिन्छु, अब जबकि अन्तिम चरणकै बचेराहरू निस्किसकेपछि मलाई उम्कने ठाउँ नै भएन, करै परेर ल्याएँ। मेरो जीवन साथी पनि यसरी नै सोच्दैछ, अझ उसले त यो गडेउलालाई मारेर फाल्छ।
0: कोपिला र प्रयास ट्वाल परेर हेरिरहेछन्। दृश्यमा दुईलिङ्गीहरूको छलफल चलिरहेको छ। दुईलिङ्गी दुईले भन्छ, कृपया यस्ता उग्र कुराहरू नगर, तिमी जुन हदमा उत्रेर कुरा गर्दैछौ हामी त्यति हदमा उत्रेर कुरा गर्न सक्दैनौ, विशेष म चाहिँ तिमीसँग कुनै हालतमा सहमत छैन, तिमीले निकै हदमा खतरनाक कुरा गरिसकेका छौ, म स्पष्ट भन्छु केही पर्न गयो भने म तिमीलाई साथ दिन सक्दिनँ। मित्र, म गएँ र मलाई साथी नै मान्छौ, हाम्रो मित्रता गहिरै हो र मेरो भलो चाहन्छौ भने अब उपरान्त मलाई भेट्ने कोसिस नगर, बिदा।
1: माफ गरे दुईलिङ्गी एक, म पनि गएँ।
0: दुईलिङ्गी दुई आफ्ना बचेराहरू लिएर हिँड्छ। यसै बेला दुईलिङ्गी तिनको बचेरा कोक्रोमा हलचल पैदा हुन्छ। दुवैले त्यतै आँखा पुर्याउँछन्। चिसो माटोबाट गडुलान्छे बचेराले टाउको निकालेर आफ्ना आमा नम्बर तीन र नम्बर एकलाई हेर्छ। नम्बर तीन रोकिन्छ, नम्बर दुई पनि रोकिन्छ। त्यसपछि बचेरा तीनले भन्छ, तपाईँको बचेरा कत्रो छ म हेर्छु है। उसले आँखा चिम्लन्छ र ध्यानमग्न हुन्छ। दुईलिङ्गी एक माटोभित्र भएको बच्चासँग टेलिपाथिक सम्पर्क हुन्छ र त्यस कोक्रोबाट बचेरा एकले माटोबाट टाउको निकालेर बाहिर हेर्छ।
1: कति सानो अघि
0: केही परबाट एउटा दुईलिङ्गी चार आउँछ। उसको साथमा एउटै स्वजातीय सात वर्षीय एकलिङ्गी बच्ची हुन्छ। त्यस बच्चीलाई देख्न साथ दुईलिङ्गी तीनको कोक्रोमा माटोबाट बाहिर टाउको निकालेर बसेको गडेउलान्छे बचेरा तीन सुत्तभित्र बस्छ। स्वजातीय बच्चीले दुईलिङ्गी एकको कोक्रोतिर हेर्दछ। त्यसमा भएको गडेउलान्छे बचेरा एक पनि सुत्तभित्र बस्छ। स्वजातीय बच्चीको आँखामा आक्रोश र घृणा उत्पन्न हुन्छ र मनमा नै सालै भन्दै गाली गर्छ। त्यसै बेला गडेउलान्छे बचेरा दुईलिङ्गी तीनको कोक्रोबाट आधा जिउ बाहिर निकालेर गर्जिन्छ,
1: के रे गदिनी, हामीलाई साले भन्छेस, मारिदिऊ, बडो मनमा नै गाली गर्दैछ, तेरो पसिना गनाउँछ बुझिस, म तँसँग खेल्दिन।
0: त्यसै बेला दुईलिङ्गी एकको कोक्रोबाट पनि सानो गडेउलान्छे बचेरा निस्किन्छ। उसको आँखाले पनि घृणा व्यक्त गर्दछ। बच्चीको माउ दुईलिङ्गी चार उनीहरूलाई केही भन्न सक्दैन तर आफ्नै स्वजातीय बच्चीलाई गाली गर्छ।
1: तँलाई भनेको होइन बेला बेलामा माटोमा पस भनेर, माटोमा पस्न भनेको मरेको जत्तिकै गर्छेस्, पसिना गनाएर हिँड्छे, अनि तँलाई बचेराहरूले मन पराउँछन् त, फेरि कति चोथाले भए कि आफै गनाएर हिँड्छे अनि उल्टे बचेराहरूलाई गाली गर्छे। लौजा माटोको कुण्डमा पसेर आइज, सरकारले यतिका माटोको कुण्ड बनाएका छन् बच्चा बचेर खेलुन् भनेर।
0: दुईलिङ्गी बच्चाहरूको संस्कारमा आफ्नो बच्चा मिलोस् भन्नको लागि उसकी आमाले स्वजातीय बच्चालाई गाली गरेकी थिए। स्वजातीय बच्चा भन्छे, म त सुगन्धित हिमालयको हल्का फुल्का माटोमा पस्छु के, त्यो साधारण माटोमा म निसासिन्छु, त्यसरी निसासिनुभन्दा बरु पानीमा पस्न जान्छु। यो सुनेर दुईलिङ्गी चारले उसलाई सम्झाउँछे,
1: बजिनी तेरो बुद्धि भने दुई पैसाको छैन, तँलाई हिमालयको माटोमा पस्ने रहर हुन्छ होइन, मसँग कहाँ त्यत्रो पैसा छ, जा साधारण माटोमा पसिनस् भने पानीमा पसेर आइज।
0: स्वजातीय बच्ची दुखी मनले पानीको कुण्डतिर जान्छ। त्यसपछि दुईलिङ्गी तीन र दुईलिङ्गी एकले दुईलिङ्गी चारलाई सम्झाउँछन्, किन यसरी आफ्नै स्वजातीय बच्चीलाई गाली गर्नुहुन्छ। दुईलिङ्गी तीनले भन्छ, दुईलिङ्गी एकले भन्छ, आफ्ना स्वजातीय बच्चीलाई कति हेला गर्नुहुँदो रहेछ, के यो बच्चा लेबोरेटरीबाट ल्याउनु भएको थियो?
1: होइन, म आफैले पाएको, आफैले पाएको भनेर के गर्ने, यसले त नयाँ चालढाल कति सिक्न सक्दिन, अरूका छोराछोरी गडेउलान्छे बराबर नै माटोमा पसेर बस्न सक्छन् र देखिहाल्नुभयो यसको चाला डाला, माटोमा टाउको राख्नु भनेको मरे जत्तिकै गर्थे, बरु पानीमा सयचोटि पस्थे, माटोमा पस्नै मान्दिन, पसिहाली भने कि त हिमालयको माटो चाहिन्छ कि त मरुभूमिको। अब सोच्नुहोस् न, मेरा चार चार गडेउलान्छे बच्चाहरू छन्, उनीहरूलाई त्यस्तो माटोमा मेरो कमाइले राख्न सक्दिनँ भने यसलाई के को त्यस्तो महँगो माटो भएको कुण्डमा पठाउने? यो मोरी पानीमै पसिराखोस्।
0: बिचरी, तपाईँले आफ्नै कोखबाट जन्मनु भएको रहेछ, दुलिङ्गी एकले उसलाई भन्यो। तपाईँ पहिले पुरुष हुनुहुन्थ्यो कि क्या हो? मातृबाप भनेको पटक्कै छैन।
1: पुरुष थिइन, स्त्री थिए, तर के को भेद खोट्याइरहनु भएको? के मतलब राख्छ मातृभावले? अनि के को मातृभाव खोज्नुहुन्छ? लेबोरेटोरीबाट बच्चा पाउने जमानामा धन्न मान्नुहोस् न, मैले कोखेबाट जन्माएँ यसलाई।
0: तपाईँले त यसरी भन्नुभयो कि उनलाई कोखतिर ठुलै उपकार गर्नुभएको छ, तर उनले त जिन्दगी पाएर यो आडम्बरपूर्ण संसारमा यान्त्रिक यन्त्रणाले पूर्ण दुःख झेल्दैछिन्, दुईलिङ्गी एकले भन्दै गयो। धन्न तब हुन्थ्यो जब तपाईँले आफ्नो यौन सुखको खातिर यस्तो निरीह जिन्दगी व्यतीत गर्न यो अभागीलाई विवश गराउनु भएको थिएन भने। के उपकार गरे भन्ने सोच्नुहुन्छ?
1: ठिक भन्नुभयो, नजन्माउनु पर्थ्यो यस अभागीलाई, त्यो बेला जानिएन। आखिर अब त मान्छे भन्ने जातिको ठाउँमा यी गढेउलान्छेहरूले ठाउँ लिँदै नै छन्। यसलाई जन्म दिएर यसको बिजोग गरेकी हुँ, तर तपाईँ सोच्नुहुन्छ यो मेरो आफ्नो सन्तानलाई नै माया गर्दिन। गलत सोच्नुभयो, त्यही मायाको कारणले त यसले भावी समाजमा कसरी आफूलाई अनुकूल गर्छ भन्ने चिन्ताले म उप्रति त्यति खरो देखिन्छु। सुन्नुहोस्, मैले चारवटा गढेउलान्छेको पालेको छु, उनीहरूले यसलाई पटक्कै मन पराउँदैनन्। यी दुई थरी बीच तकरार नहोस् भनेर मैले यसलाई यता ल्याएको हुँ। यसको बाउले उता गढ्यो लान्छे खेलाउँदै छन्, बुझ्नुभयो?
0: दुईलिङ्गी चारको कुरा सुनिसकेपछि दुईलिङ्गी एकले भन्छ, कति समयसम्म यिनीहरूलाई छुटाउँदै हुनुहुन्छ। यी बुद्धिका किरा आजबाट भोलि गर्दै पृथ्वीका मालिक भन्दैछन्। आफ्नो सन्तानलाई कता लुकाउनुहुन्छ? जसरी भए पनि मान्छेका सन्तान भोलिका दिनमा दोस्रो दर्जाको जीव भन्दैछन्। जस्तो आज तपाईँ र तपाईँको कुकुरमा भिन्नता पाउनुहुन्छ, त्यस्तै भोलि गढ्यो लान्छे र तपाईँमा फरक हुनेछ। देखिहाल्नुभयो मेरो दुई महिनाको गढ्यो लान्छेले भाषा नै नसिकेको अवस्थामा पनि तपाईँकै सात वर्षीय बच्चालाई कसरी हीन दृष्टिले हेर्यो।
1: हे दुईलिङ्गी एक, म भन्दैछु तिमीलाई कि तिमी अति उग्र भएर भावनामा बग्दैछौ, यो राम्रो होइन। तिम्रो साथमा हुनु नै पनि खतरा महसुस गर्दैछु, माफ गर, म जान्छु।
0: म पनि जान्छु, दुईलिङ्गी चारले भन्यो। यसरी सोच्यौ भने दुईलिङ्गी एक, तिमी सधैँ एक्लै हुनेछौ।
1: म पनि हिँडे, तिम्रा कुरा खतरनाक छन् भाइ।
0: दुईलिङ्गीहरूको बस जारी नै छ, दुईलिङ्गी दुई भन्छ।
1: हे दुईलिङ्गी एक, म भन्दैछु तिमीलाई कि तिमी अति उग्र भएर भावनामा बग्दैछौ, यो राम्रो होइन। तिम्रो साथमा हुनु नै पनि खतरा महसुस गर्दैछौ, माफ गर, म जान्छु,
0: दुईलिङ्गी चारले भन्यो। म पनि जान्छु, दुईलिङ्गी एक, यसरी सोच्यौ भने तिमी सधैँ एक्लै हुनेछौ।
1: म पनि हिँडे, तिम्रा कुरा खतरनाक छन्, बाई बाई।
0: एक्लो म धेरै पहिलेदेखि थिएँ, दुईलिङ्गी एकले फेरि भन्यो। जहिलेदेखि मान्छे जातिलाई विस्थापित गराएर अर्कै जीवलाई स्थापना गर्ने बौलाहा सपनाले साकार रूप लिन लाग्यो। जाऊ तिमीहरू जाऊ, मैले मलाई नै विस्थापित गर्ने किरा यहाँ मेरै कोक्रामा पालिरहेछु। जाऊ तिमीहरू मेरो यो रोगलाई अझ ठुलो पार्न र आफैलाई खत्तम गर्ने बौलाहापनमा म पनि लिनुहुन्छु। जाऊ तिमीहरू, दुईलिङ्गी एक बौलाहासरी चिच्याउँछ। उसको कोक्रोबाट माटो खोतल्दै बचेराले बाहिर टाउको निकाल्छ। उसले वस्तुस्थिति बुझ्न खोजेको स्पष्ट हुन्छ। दुईलिङ्गी एक चिच्याउँछ,
1: के बुझ्छस किरा? म तेरै कुरा गर्दैछु, तँलाई जन्माउने मान्छेका दुर्मतिको कुरा गर्दैछु र अझ ती दुर्मतिका धनी मूर्ख मान्छेको कुरा गर्दैछु। हे बुद्धिका किरा, म बुद्धिहीन मान्छेको कुरा गर्दैछु। मान्छे हुनुको नाताले नै म अझ मेरो आफ्नो कुरा गर्दैछु। ए मेरो मूर्खताको मूर्त रूप, तैँले यो कुरा बुझ्न जरुरी छैन, मैले बुझे पुग्छ, जा माटोभित्र पस।
0: बचेर निकै बेरसम्म उसको पालकलाई बुझ्न कोसिस गर्छ, किन रिसायो? फेरि एकैछिनमा चित्त दुखाएर चिच्चाइ चिच्चाइ हुन्छ। टाढाबाट एउटा अर्को दुईलिङ्गी आउँछ, उसले अलि निकै फराकिलो कोक्रो गुडाउँदै ल्याएको हुन्छ। कोक्रोको माटो मुनिबाट तीनवटा भिन्न भिन्न आकारका गणुलाञ्चेहरूले टाउको उठाउँछन्। सबै बचेराले दुईलिङ्गी एकलाई सशङ्कित दृष्टिले हेर्छन्। उनीहरूको पालक दुईलिङ्गी पाँच अगाडि बढ्छ।
1: हे दुईलिङ्गी एक, आफ्नो बचेरालाई गाली गर्यो कि के हो? यसरी गाली गर्नु ठिक छैन, यिनीहरू भोलिका हाम्रो आदर्शको प्रतिपालक र प्रतिरूप हुन्। यिनको दिमागमा यस्ता हीन भावनाहरू कोच्नुहुन्न।
0: यति सानो छ, दुईलिङ्गी एकले भन्छ, कसरी हाम्रा भावहरू बुझेको? अचम्म छ है।
1: तिम्रा यी बचेरा अन्तिम चरणका रहेछन्, सर्वोत्कृष्ट नस्लका हुने। यी भन्दा दुई तीन चरण अघिकै नस्लले पनि मान्छेभित्रको प्रेम, घृणा, ईर्ष्या, द्वेष आदि भावलाई अव्यक्त अवस्थामै बुझ्दछन्। हे दुईलिङ्गी एक, तिमी त नयाँ पालक रहेछौ। यिनीहरू जन्मदेखि अनौठा गुणले युक्त मूल प्रवृत्तिका धनी हुन्छन्। तिमी यिनीहरूबारे वैज्ञानिकहरूको किताब पढ्दैनौ कि क्या हो?
0: पढेको छैन, निकै हतोत्साही छु, पढ्ने खाँचो लिन्न पनि। म यी बौलापनलाई साथ दिने मध्येको होइन।
1: बचेराहरूको सामुन्ने यस्तो बोल्ने नगर, यस्तो बोल्ने मात्र होइन, सोच्ने नै नगर।
0: नबोल्न त सक्छु तर नसोच्न चाहिँ सक्दिनँ। विडम्बना हेर, म जस्तो सोच्दछु त्यसलाई यी किराहरूले सुँगेर थाहै पाइहाल्छन्, के गर्ने होला?
1: आफूलाई सम्हाल, परिवर्तन गर, भोलि बाँच्नकै लागि पनि आफूलाई सम्हाल।
0: म परिवर्तित हुन्न र मैले ज्यान छाडिसकेको छु।
1: अनि यो बचेरालाई अप्नाउन र पालिराख्नुको अर्थ के?
0: मौकाको खोजी, कतै बाँच्ने बाटो रहन्छ कि? यो एउटा सुरक्षा हो, सत्ताको आँखामा विद्रोही नदेखाउने कवच। भोलि त यी बचेराहरूले ठुलो हुनसाथ हामीलाई मार्छन् नै, बुझ्नुभयो? यी बच्चाले मलाई मार्छ, म त्यही मूर्खताको कुरा यो बच्चालाई भन्दै थिएँ, म मेरो मृत्यु पाल्दैछु भनेर। दुलिङ्गी पाँच आफ्नो मित्रको अनुहारमा त्रसित भएर हेर्दछ, दृश्य बन्द हुन्छ। यसरी वैज्ञानिकहरूले आविष्कार गरेका गढेलाञ्चेहरूको विकास भएको थियो। गढेलाञ्चेहरूलाई मान्छेले कसरी पाल्दै गए, कसरी अपनाउँदै गए र गढेलाञ्चेहरूको संस्कृति कसरी विकास हुँदै गयो नियन्त्रक बताउँदैछ। मान्छेको उत्पादन एकातिर बन्द थियो भने अर्कोतिर हजारौंको संख्यामा गढेलाञ्चेको उत्पादन बढ्दै थियो। गढेलाञ्चेहरूको बौद्धिक तीक्ष्णताका कारण हरेक निकायमा उनीहरूको अग्रसरता बढ्न लाग्यो। उनीहरूको योगदानबाट छोटो समयमा नै धेरै कुराहरूको विकास भयो। यसबाट उनीहरूका सर्जक दुईलिङ्गीहरू कृतकृतार्थ थिए, गदगद थिए। सबभन्दा ठूलो उपलब्धि विज्ञानमै थियो। मान्छे जातिले सयौं वर्षमा हासिल नगरेका कुरा गढेलाञ्चेहरूका लागि साधारण हुन लाग्यो। गढेलाञ्चेहरूका उपलब्धिबाट जति जति समाजले उत्थान पायो, उति उति नयाँ र जटिल निकायहरूको स्थापना हुन लाग्यो। मान्छेले यी सब बुझ्न छोडे, उनीहरूको क्षमताबाट ती सञ्चालित हुन नसक्ने भए। अत प्रशासन व्यवस्था नै एक एक गर्दै गढेलाञ्चेका हातमा जान लाग्यो। हे महोदया, अब मान्छेहरू गढेलाञ्चेका दृष्टिकोणमा पूर्णतः अनुत्पादनशील, अनुपयोगी र उनीहरूको समाजका लागि अयोग्य मानिन लागे। बिस्तारै मान्छेहरू पछाडि मात्र परेनन्, अवहेलित हुन लागे र गढेलाञ्चेहरू बसेका सहरमा उपेक्षित हुन लागे। गढेलाञ्चेहरूले मान्छे जातिलाई बिस्तारै पृथ्वीकी सतहतिर बस्ने मेसो मिलाइदिए। मान्छेहरू पनि अब आफ्ना ढोङ र हिपोक्रेसीबाट अघाएर आफ्नै स्वभाव अनुरूप माटोको गर्भबाट माथि उत्रेर उज्यालो स्थानमा बस्न रुचाउन लागे। हे महोदया, बल्ल उनीहरूलाई थाहा भयो उनीहरूको बौलाह सपनाले मान्छे जातिलाई कहाँसम्म पुर्यायो। तर निकै ढिलो भइसकेको थियो। उनीहरूसँग अब न त शक्ति थियो, न त सामाजिक व्यवस्था। सम्पूर्ण सामाजिक संरचना धागो चुडिएको माला जस्तै थियो। त्यहाँ न समाज थियो, न प्रशासन, न नियम, न कानून, न मूल्य, न मान्यता। सिर्फ मान्छेहरू आएका थिए जमिनमाथि। ती मान्छेहरूमा कुनै दर्जा थिएन। नियन्त्रक, पार्षद, वैज्ञानिक, पुलिस, दुईलिङ्गी, एकलिङ्गी, सबै सबै समान रूपमा साधारण मान्छे थिए। उनीहरू नागरिकसम्म पनि थिएनन्। गढेलाञ्चेहरूका लागि पृथ्वीबाट अनेक साधन र स्रोतहरू प्राप्त हुन्थे। उनीहरूले ती सबै प्राप्त गर्न मान्छेहरूलाई माध्यमका रूपमा प्रयोग गर्न लागे। बिस्तारै मान्छेहरूले चाल पाए कि अब उनीहरू गढेलाका लागि श्रमिकमा परिवर्तित भएका थिए। हे महोदया, बौलाह सपनाको अन्त्यपछि एक दिन उनीहरूले सल्लाह गरे। त्यसबेलाको दृश्य हेर्नुहोस्। दृश्यमा धेरै हारेका, थाकेका, दुब्ला दुईलिङ्गीहरू एक ठाउँमा बसेका देखिन्छन्। उनमा तत्कालीन भूतपूर्व नियन्त्रक पनि हुन्छन्। उनैसँग परामर्श हुन लाग्छ।
1: हे नियन्त्रक, हामी त दुधबाट फ्याँकिएका झिङ्गा जस्तै भयौं। हामी के थियौं र के भयौं? हामीले के चाहेका थियौं र के भयो? अब हामीले के गर्दा ठिक होला?
0: नियन्त्रक भन्छ, साथी हो, अब म तपाईँहरूको नेता छैन। हाम्रो त्यो सामाजिक संरचना नै विघटित भएको छ। त्यसकारण मलाई नेताको रूपमा नलिनुहोस् र अर्कै नेता छान्नुहोस्।
1: विघटित यस सभालाई अनुभवी नेताको आवश्यकता छ। त्यसकारण हे महामहिम, नेतृत्व तपाईँले नै सम्हाल्नुपर्छ।
0: सबैले भने, ठिक ठिक, तपाईँ नै नियन्त्रक रहनुपर्छ। त्यसपछि नियन्त्रक भन्छ, तपाईँहरूको जो मर्जी। हे मित्रगण, हिजो आफू नेता रहेको अवस्थामा भएका सम्पूर्ण प्रघटनाहरूको उत्तरदायित्व म लिन्छु र अब अगाडि पाइला चाल्ने क्रममा म भन्छु। हे मित्रगण, हिजो हामी सम्पूर्ण पृथ्वीका मालिक थियौं र आज आएर हामी हाम्रै दुराग्रहका दास भएका छौं। हिजो हामीले प्रकृतिको मूल प्रवाहलाई गलत मानेर यसलाई बलात् हाम्रो मर्जी अनुसार प्रवाहित गर्न खोज्यौं। त्यसैको फल आज हामी भोग्दैछौं। हामीले जानेनौं कि यो प्रवाह हामीले चाहेका ठाउँबाट निरन्तरित गर्ने दृष्टता चाहिँ हाम्रो दुराग्रह नै हुनेछ। एकातिर हामीले प्रकृतिको प्रवाहलाई त थुन्यौं, तर अर्कातिर प्रकृतिले आफ्नै स्वभाव पक्रियो। हामीले त्यसलाई पूरा सघाउन सकेनौं। यसरी मूल प्रकृतिलाई नै सधाउन सकिन्छ भन्ने हाम्रो धारणा गलत थियो। हामी त्यसैको परिणाम भोग्दैछौँ। हामीले त प्रकृतिको नियमलाई बुझेर त्यसको नियमानुरूप हाम्रो जीवनशैली ढाल्नु पर्थ्यो। ठुलै गल्ती भयो, हामी कहीँका रहेनौँ।
2: नियन्त्रकको यो विचार सुनिसकेपछि दोस्रो मान्छे बोल्यो, अब हामी के गर्न सक्छौँ? त्यसपछि तेस्रो मान्छे फेरि सोध्छ,
1: के गर्न सक्छौँ? आफूभन्दा शक्तिशाली जीवको उत्पादन गरेर सम्पूर्ण शक्ति उसलाई सुम्पिन सक्छौँ। न हामीसँग शक्ति छ, न त स्रोत, न साधन।
0: त्यसपछि नियन्त्रक भन्छ, जीवन रौन्जेल धान्न त परिहाल्यो होला। हाम्रो गराईको भविष्यका लागि कुनै अर्थ नहोस्। तर हामीलाई बाँचुन्जेल बाँच्नु त छ नै। हे मित्रगण, जे भयो भयो, एकैछिनपछि हामीलाई भोक लाग्नेछ। हामीलाई खाना तलबाट गण्डुलाले पठाइदिएलान्, तर हामी कुकुर जसरी अवश्यै बाँच्न चाहँदैनौँ। त्यसैले आफ्नो खाना आफैले तयार गर्नेतर्फ लागौँ। हे मित्रगण, मान्छे जातिको निकृष्टतम अध्यायलाई यसरी नै सुरु गरौँ। जानुहोस्, कोही च्याउ खोज्नुहोस्, कोही शिकार गर्नुहोस्, कोही कन्दमूल खोज्नुहोस्। जानुहोस्, हामी हाम्रो गुफायुग यसरी नै सुरु गरौँ। त्यही समयमा दुईलिङ्गी संस्कृतिको बोलवाला हुँदा विद्रोही भएर उभिएका दोकाने पनि थिए, जो सुरुदेखि नै यस वार्तालापलाई ध्यानपूर्वक सुनिरहेका थिए। उनी उठेर सबैलाई सम्बोधन गर्न थाल्छन्।
1: अवश्य नै खाना पहिलो समस्या हो, अत यसमा जुटिहालौँ। खाना जोर जाम गर्न नजाने व्यक्तिहरू यहाँ बसेर छलफल गरौँ। यो छलफल गरौँ कि अबका हाम्रा पाइला के हुनेछन्। हे मित्रगण, हामी हतोत्साहित हुने बेला आइसकेको छैन। मान्छेको इतिहासमा यस्ता धेरै उतार चढावहरू आएका थिए, तर मान्छे कहिले हारेन। सास र हुन्जेल आस भने चाहिँ हामीले जीवित रहने प्रयत्न गर्नै पर्छ।
2: मित्र, मान्छे जातिको इतिहासमा उतार चढाव आएको थियो र ती समस्याहरूमा विजय प्राप्ति पनि गरिएको थियो, तर यो नभुल्नुहोस् कि त्यस बेला मान्छे सर्वशक्तिमान थियो, आज ऊ दोस्रो दर्जामा छ। यो बुझ्नुहोस् कि उसको समस्या नै ऊभन्दा उत्कृष्ट र शक्तिशाली छ।
1: म त भन्छु, हामी हिजो जुन स्थितिमा थियौँ आज त्यही स्थितिमा छौँ। हिजो पनि हामी प्रकृतिभन्दा तलै थियौँ र प्रकृति विरुद्ध धेरै लडाईँ लड्यौँ। कहिले हामीले भेलसँग लड्यौँ, कहिले वर्षा, कहिले भूकम्प त कहिले ज्वालामुखी, कहिले रोग व्यथा त कहिले महामारीसँग। जब जब हामीले ती समस्याको प्रकृतिलाई बुझेनौँ, तब तब हामी सधैँ हामीले आज जस्तै आफूलाई तुच्छ सम्झ्यौँ। सधैँ हामीले सोच्यौँ हाम्रा पछाडि वा आकाशमा त्यस्ता कुनै अदृश्य शक्ति छन् जो हामीभन्दा बढी शक्तिशाली र हाम्रो विरुद्ध छन् वा हामीसँग रुष्ट छन्। तर हामीले सधैँ ती समस्यालाई बुझेर तीमाथि विजय हासिल गर्दै आएका छौँ।
2: कडुलाञ्चेहरूको विकास यति धेरै बढिसकेको छ कि अब मान्छेहरू त्रसित छन्, उपाय खोज्दैछन्। मानवतालाई कसरी फर्काउने, मानव संस्कारलाई कसरी फर्काउने, त्यही सल्लाहमा पाँचौँ मान्छे आफ्नो विचार राख्छ। तर मित्र, गडुलाञ्चेहरू अमूर्त अलौकिक वा अन्धविश्वास होइनन्। हामीमाथि प्रत्यक्ष शासन गर्दैछन्। ती काल्पनिक देवता अथवा भूतमाथि विजय प्राप्त गरेको जस्तो सजिलो अवश्य छैन।
1: हे मित्र, गडुलाञ्चे लौकिक यथार्थ हो, त्यसैले हामीलाई झन् सजिलो पर्छ। देख्दै नदेखिएको शक्तिमाथि त हामीले विजय प्राप्त गर्यौँ भने, यो प्रत्यक्ष शत्रु त्यसमाथि पनि हामी आफैले सृजना गरेको। हामीलाई त्यो हौवा के हो बुझ्न गाह्रो पर्ने छैन। बुझेर त्यसको कमजोर बिन्दुमा हामी प्रहार गर्न सक्छौँ।
2: हामी हाम्रो सीमित दिमागका भरमा यति विश्वस्त हुन ठिक पर्ला? दिमागकै आधारमा कुरा गर्ने हो भने उनीहरू हामीभन्दा दसौँ गुणा शक्तिशाली छन्।
1: म यसै भन्न सक्दिनँ, बुझेर भन्न नै ठिक पर्छ। तर म केमा आश्वन्तित छु भने, यी हामीले सिर्जेका जीव हुन् जसलाई हाम्रो दाजुको शारीरिक परिष्कृत पाउन हजारौँ वर्ष लाग्नेछ। उनीहरू पृथ्वीमा नयाँ आएका छन्। उनीहरूको शरीर र शारीरिक विकासका लागि पृथ्वी नयाँ छ। ऊ मान्छे पनि होइन र गडौला पनि होइन। दुवैको बीचमा जीव हुनाले पृथ्वीको वातावरणमा पूर्णतः घुलमिल हुन समय लाग्छ। त्यसैले उनका धेरै कमी कमजोरीहरू हुन सक्छन्। हे मित्र, दिमाग मात्र उत्कृष्टताको पूर्वाधार होइन। दिमागकै कुरा गर्ने हो भने, के हाम्रा कम्प्युटरहरू हामीभन्दा तीक्ष्ण थिएनन् र? हामी बीच वैज्ञानिकहरू पनि छन्। उनीहरूले अवश्य कहीँ न कहीँ केही न केही बाटो पत्ता लगाउने छन्।
2: निरीह छन् मान्छेहरू, गडुलाञ्चेहरूको बिगबिगीबाट त्रसित छन्, सल्लाह गर्दैछन् कुन उपायबाट त्यसबाट मुक्ति पाउन सकिन्छ। चौथो मान्छे भन्छ, हे मित्र, अब के को प्रयत्न गर्ने, किन, कुन प्रयोजनमा? हामी सबै आफैले आफैलाई बच्चा जन्माउन नसक्ने वन्ध्याकरण गरिसकेका छौँ। अब यो पृथ्वीमा मान्छे जति नै जन्मदैन भने यो दुःख के का लागि? छाड्नुहोस्, अब गडुलाञ्चेहरू नै जीवन यस पृथ्वीमा।
1: ठिक भन्नुभयो मित्र, अब मान्छे जातिको बिउ नै रहेन। हामी बुढा रुख त त्यसै ढल्छौँ। वैज्ञानिकहरूलाई अघि सारेर मान्छे जाति बनाउने अर्को दुष्प्रयोग गर्ने पक्षमा हामी छैनौँ। हामी यस्ता प्रयोगबाट तर्सिसकेका छौँ।
2: त्यसपछि दोकाने आफ्नो विचार राख्छ, हे मित्र, यसरी हतोत्साहित हुनुपर्ने कुनै कारण देख्दिन। तपाईँहरूले भुल्नुभयो कि हामी मध्ये सबै बन्ध्याकृत भएका छैनौँ, कोही कोही जोगिएका थियौँ। नियन्त्रक भन्छ, छैन छैन, हामीले एक एकलाई बन्ध्याकरण गरेका थियौँ।
1: गलत, म बन्ध्याकृत छुइनँ। प्रशासनले नगरका सबैलाई बन्ध्याकरण गरे, तर जेलभित्रकालाई बन्ध्याकरण गर्न बाँकी थियो। ती मध्ये म एक हुँ।
2: सबै हर्षोल्लास गर्छन्, खुसीले नाच्छन्, चिच्याउँछन् यो खबर पाएपछि। अहो, नियन्त्रक भन्छ, जेलभित्र मानव वंश वृक्षको सुरक्षा भएछ, मानव वंशको जय होस्, सबै कैदीबाट मानव वंशको निरन्तरता कायम हुने भयो। धन्य कैदीहरू, धन्य हिजोका विद्रोहीहरू।
1: अब जहाँसम्म मानव जातिका लागि अरू वंश वीर्यको सवाल छ, त्यसमा हामीलाई निराशा नै हात लाग्नेछ। किनभने कारागारमा भएका सबै सबै कैदीलाई गडेउलाञ्चेहरूले गडेउलाञ्चे संस्कृतिका विरोधी भनेर मारिसकेका छन्। उनीहरूले हाम्रो खाने पानीमा विष हालेका छन्। मैले त्यो कुराको सुईको पहिले नै पाएर त्यो पानी पिइनँ। जब उनीहरू कारागारमा लास पटुल्न आएका थिए, तब लासहरूको थुप्रोमा म पनि मरेको नक्कल गरेर लडेको थिएँ। उनीहरूले मलाई पनि मरेकै सम्झेर लासहरूसँगै बाहिर फालेका थिए। त्यहाँबाट उठेर म यहाँ आएको हुँ। हे मित्रगण, एकपल्ट सबै साथीहरूलाई सोध्नुहोस्, कोही त्यसरी बचेका छन् वा बन्ध्याकृत हुनबाट जोगिएका छन् कि? हामी यसरी जोगिएकाहरूलाई भोलिका मान्छे जातिको स्रष्टा हुनेछौँ, र यदि कोही बाँचेका रहेनछन् भने म एक्लैबाट यो निरन्तरताको थालनी गर्नुपर्ने हुन्छ।
2: नियन्त्रकले वरपर दृष्टि लगाए। कोही निस्कन्दैनन् त्यस्ता व्यक्तित्व। व्यक्तिहरू यत्रतत्र छरिएर सोधपुछ गर्न लाग्छन्। नियन्त्रक भन्छ, हे महामहिम, हामीले कारागारलाई समाजको कुनै अङ्ग मानेनौँ, त्यो नै राम्रो भएछ। कारागारलाई असम्बद्ध राख्नाले समाजका विसङ्गतिहरूबाट हाम्रा उपयोगी मूल्यहरू सुरक्षित बसेछन्। हे मित्रगण, हामीले मानवताका नाममा उहाँलाई प्रताडित गर्न जुन कठोर र घृणित कार्यहरू गरौँ, तिनै कार्यले हाम्रो निरन्तरत्व बिउ पनि जोगाएछ। यस हिसाबमा हामी दोधारमा छौँ। हामीले खुसी हुनुपर्ने हो कि दुःखी? हे महान आत्मा, हामीले तपाईँको मूल्य र आग्रहलाई नकारात्मक दृष्टिले हेऱ्यौँ र मानवीय पारामा दमन गर्न थुनामा राख्यौँ। त्यसका लागि हामीलाई क्षमा गर्नुहोस्। हिजो जुन मूल्यको विरोधमा हामी थियौँ, आज त्यही मूल्यको खोजीमा हामी लालायित छौँ। हे महान आत्मा, तपाईँद्वारा सुरक्षित मूल्यको जय होस्। हामी आत्मसमर्पण गर्छौँ तपाईँको मूल्य र तपाईँकै नेतृत्वमा समाज निरन्तरित रहोस्। हिजोको सम्पूर्ण बन्दीहरू आज हाम्रो नेतृत्व दिने वर्गमा रहन्। त्यसपछि सबैले भने, जय होस्। नयाँ मूल्य र मान्यताको जय होस्। मानव वंश निरन्तर रहोस्।
1: हे मित्रगण, त्यो स्वाभाविक मूल्य र मान्यताको जय होस्। यति भए पुग्छ, मलाई नेतृत्व चाहेको छैन। मेरो कुरा सुन्नुहुन्छ भने समाजलाई पुरानो ढङ्गमा संगठित गर्नेतर्फ नलागौं। यतिखेर नेता र नेतृत्व वर्गको धारणालाई नत्यागिदिउँ र सबैले आआफ्ना क्षमतालाई समाजका संगठित गर्दै लगौं। एउटा सहभोग र सह अस्तित्वको सिद्धान्तमा अगाडि बढौं। हे मित्रगण, सबै क्षेत्रको वैज्ञानिकहरू आआफ्ना क्षेत्रमा आआफ्ना क्षमताले भ्याएसम्म जुटुन्। साथै प्रविधि विकासका लागि सबै प्रविधिज्ञहरूले अगाडि बढुन्। समाजशास्त्रीहरू समाजलाई निरन्तरता प्रदान गर्न अगाडि बढुन्। सुरक्षा र शस्त्र विज्ञहरू सुरक्षा कर्ममा लागुन्। अर्थविज्ञहरू आर्थिक उन्नतिको नीति निर्धारण गरून्। कृषि विज्ञहरू कृषि उत्पादनमा लागुन्। हे साथी हो, हाम्रो समाज अहिले अस्त व्यस्त छ। जसले जीवि सम्हाल्न सक्नुहुन्छ सम्हालौ र सबै सम्हालिएका भौतिक अभौतिक मूल्य मान्यता र उपलब्धिहरूको तत्कालीन अवस्थाको मूल्याङ्कन गरौं। त्यसले हाम्रो स्थिति जनाउनेछ र हामी आगामी बाटो निर्ख्यौल गर्न सक्षम हुनेछौं।
2: सबै खुसी हुन्छन्, ताली बजाउँछन्। केही क्षणपछि दोकाने फेरि बोल्छ,
1: हे मित्रगण, अहिलेलाई हाम्रो मूल शत्रु गढ्यौ लान्छेहरू हुन्, जो मानवीय हर्ष विस्माद घृणा प्रेम आदि मानवीय भावलाई अव्यक्त रूपमै हाम्रो मस्तिष्कमै सुग्न सक्छन् र अझ मान्छे जातिको निरन्तरताको विरुद्धमा छन्। अत हामीलाई हाम्रो मानव वंशको निरन्तरताको थालनी गोप्य रूपमा गर्ने निकै गाह्रो पर्नेछ। यो सुईको पाहुना साथ विशेष मलाई चाहिँ यिनीहरूले नै मार्छन्। हे मित्रगण, अहिलेको स्थितिमा उनीहरूलाई कुनै पनि उत्पादनशील मान्छे जीवित छ भन्ने लागेको छैन। साथसाथै हामी मानव जातिलाई उनीहरू निकृष्ट मान्छन् र हामीबाट कुनै हाक नआउने कुरामा निश्चित छन्।
3: नमस्कार, यहाँहरू सबैजनालाई हृदयदेखि नै धेरै धेरै धेरै आभार, किनकि हाम्रो च्यानलमा अपलोड भएका अडियो नोभल बुकलाई चाहिँ यहाँहरूले एकदमै धेरै माया दिइरहनु भएको छ, प्रेम दिइरहनु भएको छ र त्यही माया प्रेम अझै दिनुहुन्छ भन्ने विश्वासको साथमा फेरि एउटा नयाँ कोसेली नयाँ अडियो नोभल बुकको साथमा हामी आएका छौँ। आजबाट जुन अडियो नोभल बुक स्टार्ट हुँदैछ त्यो एकदमै राम्रो कथा छ र यो कथा एकदमै खास कथा छ, किनकि यो कथा लेख्ने व्यक्ति पनि खास हुनुहुन्छ। त्यो रात भन्ने शीर्षकको यो अडियो नोभल बुकलाई स्मृति पाण्डेले लेख्नु भएको हो र उहाँको पूर्ण अनुमतिको साथमा आजबाट हामी यो अडियो नोभल बुक सुरु गर्दैछौँ। स्मृति पाण्डेजीलाई हृदयदेखि नै हाम्रो टिमको तर्फबाट धेरै धेरै धेरै धन्यवाद यो मिठो कथाको लागि। सुरु गरौँ त्यो रात। म एउटा मिडिया हाउसमा काम गर्थेँ। मेरो अफियर अर्कै मिडिया हाउसमा काम गर्ने सपन शर्मासँग थियो। हामी 5 वर्षदेखि सम्बन्धमा थियौँ। यो कुरा उसको मेरो परिवारलाई पनि राम्रोसँग थाहा थियो। मिडियाको काम त्यही त हो, कति बेला छुट्टी पाइन्छ निश्चित थिएन। कहिले म साँझ 5 बजे नै घरको गेटभित्र छिरिसकेको हुन्थे, कहिले रातको 12-1 पनि बस्थ्यो। सपन पनि त्यही क्षेत्रमा भएकाले उसले मेरो बाध्यता राम्रोसँग बुझेको थियो। सम्बन्धमा भएको 1 वर्ष पुगेको दिन हामीले एकअर्काको पासवर्ड साटासाट गरेका थियौँ। मैले सपनको फेसबुक कहिले पनि चेक गर्न जरुरी ठानिन, किनकि म उसलाई आफूलाई भन्दा पनि बढी विश्वास गर्थेँ। विश्वास त सपन पनि उत्तिकै गर्थ्यो मलाई। विश्वास नगरेको भए 5 वर्षसम्म सम्बन्ध यो जमानामा कहाँ टिक्थ्यो र।
4: त्यो रात म घर फर्कँदा रातको 10 बजेको थियो। हटकेसमा राखेको खाना खाएर म थाकेको शरीर लिएर बेडमै पल्टे र मैले हतार हतार फेसबुक खोले, किनकि मलाई कति बेला सपनसँग कुरा गरौँ भन्ने छटपटी भएको थियो। मैले वाइफाई अन गरे र सिधै मेसेन्जरमा आँखा डुलाए, तर त्यो देख्दा म छाङ्गाबाट खसे जस्तै भए। मैले टेकेको धरती भासिएला जस्तै भयो, आकाश खसे झैं लाग्यो, सगरमाथाको चुचुरोनी टुक्रा टुक्रा भए झैं भयो। म चिच्याएर रुन पनि सकिन अनि केही बोल्न पनि सकिन। त्यहाँ एकजना अपरिचित मान्छेको मेसेज थियो, लेखिएको थियो, आजको दिनको लागि धन्यवाद सुन्दरी, तिमी बाहिर जति सुन्दरी छौ तिम्रो शरीर झन सुन्दर, तिमीले शरीरका अङ्ग अङ्गसँग खेल्ने अवसर दियो, धन्यवाद। अझै अगाडि थियो, घरमा श्रीमती हुन्नथी भने म तिमीलाई बिहे नै गर्थेँ, तर अब मेरो एउटा छोरा पनि छ, म एउटा प्रतिष्ठित संसारकर्मी, तिमी पनि, समाजले के भन्छ तिमीलाई बिहे गर्दा, अनि फेरि तिम्रो जीवनमा पनि सपन छ होइन, एउटै उपाय छ, हामी बाहिरै भेटौँ, आफ्नो आफ्नो इच्छा पुरा गरौँ, तिमीलाई पनि सजिलो मलाई पनि सजिलो। त्यहाँ उसको र मेरो नग्न भिडियो र फोटो पनि टन्नै थियो, मेरो आँखाबाट बर्बर आँसु खस्न लागे, म के हुँदैछ केही सोच्न पनि सकिनँ, मसँग यति ठुलो खेल किन खेलियो केही थाहा थिएन, म अवाक थिएँ, त्यो सिचुएसनसँग फेस गर्ने कुनै सामर्थ्य थिएन, हात गोडा काप्दै थिए। उता सपनले त्यही दिन मेरो आइडी खोलेको रहेछ, सुरुमै लेखिएको थियो, बेस्या केटी, आई रियली हेट यु, तेरो विश्वास गरेको मलाई यत्रो ठुलो घात किन गरिस्, मैले भन्दा बिहेपछि मेरो राजा भन्दै सती सावित्री भन्थिस्, तँलाई मैले आजसम्म छोएको पनि छैन, चाहेको भए त म जे पनि गर्थेँ, तर मैले तँलाई विश्वास गरेको थिएँ, माया गरेको थिएँ, तर तँ घाती रहेछस्, मलाई जिउँदै मारिस्, चाहन्थिस् मलाई भन्न किन सकिनस्, म तँलाई एक रात होइन सयौं रात त्याग्न सक्थेँ, अब म मेरो घरमा के भनौँ, कसरी अपनाऊ तँ जस्तो घिन लाग्दो मान्छेलाई। न मलाई अब सपनसँग कुरा गर्ने आँट थियो, न बुझाउन सक्ने कुनै क्षमता नै बाँकी थियो, म मरे जस्तै भएकी थिएँ रुदा रुदा। तैपनि मैले उसलाई कल गर्न कल बटन दबाएँ, 10 चोटि हानेपछि बल्ल फोन उठ्यो, रुदा रुदा उसको हालत पनि उस्तै थियो, ऊ कापेर बोलेको थियो, किन फोन गरिस् पापिनी, के भन्नु छ तँलाई, अब कुन मुखले बोल्छेस मसँग, मेरो परिवारलाई म के जवाफ दिम भन, म कोही होइन तेरो, अबदेखि मलाई फोन नगर, मेरो मामुलाई जवाफ त आफै दे, तैँ ती घटिया छेस भनेर मलाई के थाहा। म सपनसँग केही नबोलेर रुन थाले, मेरो रुबाईले उसको मन पगाल्न सकेन, फोन काटेर उसले मलाई गुड बाई लेख्यो र हरेक ठाउँबाट म ब्लक भए, सायद उसको जिन्दगीबाट पनि। त्यो रातको आँसु सङ्गालेको भए सायद साउन महिनाको त्रिशुली बन्थ्यो होला। बल्ल बल्ल उज्यालो भएपछि हात मुख धोएर म छतमा टोलाइरहेकी थिएँ, मम्मी हातमा चिया दिएर किचनमा छिर्नु भयो, आज मलाई अफिस पनि जाने मन थिएन अनि मर्निङ वाक पनि, त्यसै त्यसै बगेको खोला हेर्दै टोलाइरहेकी थिएँ, सारा संसार सुनसान लाग्दै थियो, शरीर चल्दै थियो तर मन मरिसकेको थियो। मम्मीले किचनबाट बोलाउनु भयो, नानु तल आऊ, म झसङ्ग भए, मैले भने हजुर मामु भनेछु, छोरी सपनको मामुको फोन आएको थियो, सपन हस्पिटलमा छ अरे, तिमी जाऊ त म बुबालाई अफिस छाडेर आउँला। म मम्मीको कुरा सकिन नभ्याउँदै हस्पिटल गेटमा पुगेको थिएँ, कुन वेगमा स्कुटी कुदाएँ मलाई केही पत्तो थिएन, हस्पिटल वार्ड बाहिर सपनको पुरै परिवार मलिन अनुहार लाएर उभिएका थिए। मैले नमस्ते पनि नगरी एकै सासमा सोधेँ, के भएको सपनलाई। सपनको भाइले भन्यो, 20 सेवन गरिसकेछ, धन्न मैले देखेँ, नत्र के पो हुन्थ्यो, अझै भर छैन रे डाक्टरले भनिसक्यो। मेरो हात गोडा काप्न थाले, चक्कर आउला चाहिँ भयो। भाइले अझै थप्यो, अहिले होस आएर हजुरलाई खोज्दै होइसिन्छ। मामुले सोधिस्यो, झगडा भएको र छोरी, म केही नबोली भित्र छिरे। सपन आँखा नखोली मेरै नाम लिएर कराउँदै थियो, म नजिक गएर उसको निधारमा हात राखे। उसले रुँदै भन्यो, किन छल गर्यो मलाई, के पुगेन तिमीलाई, कुन चाहिँ रहर पुगेको थिएन, माया मलाई गरी शरीर अरूलाई किन सुम्पेको पापिनी। मेरो आँसु सपनको निधारमा खस्दै थियो, उबल्दै थियो। मलाई घात गरे नि, अरूलाई नगर, जिन्दगी सुखमय बितोस् सानो। यत्तिकैमा उसको शरीर चिसो र दह्रो भयो। म चिच्याएँ डाक्टर साहब भन्दै, उता बाहिर रुवावासी चल्न थाल्यो। म जुन बेगमा हस्पिटल पुगेको थिएँ त्यही बेगमा हस्पिटलबाट फर्केँ र केही नहेरी कोठाको चुकुल लगाएर भुइँमा लडे। ढोकामा ढकढक गरेको आवाज र छोरी छोरी भनेको आवाज आउँदै थियो। मम्मी कता कता नानो नानो गर्दै होइसिन्थ्यो, मैले थाहा नै पाइन। आँखा खुल्दा म हस्पिटलको बेडमा थिएँ। मलाई सलाइन चढाइएको थियो। त्यो त्यही हस्पिटल थियो जहाँ केही बेर अघि म सपनको हालत देख्न नसकेर फर्केको थिएँ। तर मेरो वरपरको बेडमा सपन कतै थिएन, उसको आफन्तहरू पनि थिएनन्। सिर्फ बाबा र मामु मेरो टाउकोमा हात राखेर रसिलो आँखा बनाउँदै हुनुहुन्थ्यो। मैले आँखाले देखे जति बेडमा सपनलाई हेरेँ, तर त्यहाँ अपरिचितहरूको मात्र लाइन थियो। बाबा मामुको हालत देखेर रुन मन लाग्यो। बिना कुनै गल्ती सपन र मैले भोगेको सजाय सम्झेर रुन मन लाग्यो। बुझाउन नपाउँदै सपनले गरेको व्यवहार सम्झेर मन दुख्यो। फेरि एकैचोटि बिहानको सपनको हालत र उसले बोलेका शब्दहरू आँखा वरिपरि घुम्न थाल्यो। मलाई कति बेला सपनलाई देखम जै भएको थियो। फेरि म हस्पिटलबाट निस्कने बेला त सपनको हालत खराब थियो। मैले त आस नै मारेकी थिएँ। मनमा अनेक थरी कुरा खेल्न थाले। म डरले लुक लुक काप्न लागेछु। बाबा चिच्याउनु भयो, सिस्टर। एकैछिनमा नर्स मलाई हेर्न आउनुभयो। नर्सले बाबालाई भन्नुभयो, उहाँको मानसिक अवस्था ठिक छैन, तनावमा हुनुहुन्छ, कुनै अप्रिय खबर नसुनाउनु होला सर। यो सुनेर म झन आत्तिएँ। मलाई लाग्यो सपन जिउँदो छैन भनेर। म चिच्याएर रुन लागेँ। सलाइन छोडेर उठ्न खोज्दा मम्मीले आएर समाउनु भयो। आँखाको आँसु पुछिदिँदै मम्मी बोल्नुभयो, सपनलाई केही भएको छैन सानो, तिमीहरूको मायाको अघि भगवान्जी आफै हार्नुभयो। डाक्टरले आस मारिसकेको सपनको अघि दिउँसो 1 बजी होस आएको छ, तर अहिले सपन आइसियुमै छ, 24 घन्टा पछि वार्डमा सार्ने कुरा छ। दिउँसो पनि होसमा आएपछि सानो भनेर तिमीलाई नै खोजिरहेको थियो, तर तिमी होसमा थिएनौ। मम्मी बोल्दा बोल्दै मेरो आँखा फेरि भरिसकेका थिए, तर यो पल्ट आँखा खुसीले भरिएका थिए। सपनलाई केही नभएको खुसीले कति बेला उसलाई हेरौँ चाहिँ भएको थियो, तर आइसियुमा जान मिल्दैन थियो। मम्मी अगाडि बोल्न थाल्नुभयो, सानो सपन र तिम्रो झगडा भएको हो र। म एकछिनसम्म अवाक भएँ। मेरो ओठ तालु सुकेर आयो। मम्मीलाई दिने जवाफ केही थिएन, मेरो मुखबाट कुनै शब्द निस्केन। मम्मीले फेरि सोध्नुभयो, मेरो सानाले मलाई कहिले ढाँटेको छैन हो कि होइन भन त। मम्मीले आफ्नो टाउकोमा मेरो हात राख्नु भएको थियो। मैले भने, झगडा परेको होइन मामु। यति भन्दा भन्दै म फेरि रुन थालेँ, किनकि मैले मेरो मामुको टाउकोमा हात राखेर पहिलो पटक झुट बोलेकी थिएँ। म भित्रभित्रै ग्लानी महसुस गर्दै थिएँ। सत्य बोल्ने चाहना नभएको होइन मलाई, तर सत्यता देखेको सपनले त मेरो कुरा सुन्दै नसुनी त्यो हालत बनायो। झन् मामुलाई म के भन्न सक्थे। मम्मीले पनि सपन जस्तै गर्नुभयो भने म त पापको भारी हुन्थे। आफ्नो छोरीको इज्जतमा दाग लागेको कुरा सुन्ने हिम्मत मामुमा थिएन। म त झन् उहाँहरूको एक्ली छोरी, एक्लो सन्तान थिएँ, बुढेसकालको सहारा। त्यसैले मैले त्यो दिन जिन्दगीमा पहिलो पल्ट मामुलाई झुट बोले। बाबा बाहिरबाट फलफुल लिएर कोठामा छिर्नु भयो। मलाई हेरेर मुसुक्क मुस्कुराउनु भयो। मलाई त्यो दिन बाबाको मुस्कान संसारकै प्यारो लाग्यो। बाबाले भन्नुभयो, सानो सपनको हेल्थ धेरै ठिक छ रे, बाहिर सम्धिज्यूलाई भेटेको थिएँ। बाबाले सम्धिज्यू भन्ने बित्तिकै म जसँग भएँ। सपनले त मसँग सम्बन्ध तोडिसक्यो। म त उसको नजरमा एउटा छल गर्ने बेस्या केटी जो भएकी थिएँ।
5: सपनको नजरमा म एउटा विश्वासघाती भएको थिएँ। हुन त सपन मात्रै होइन, त्यो जसले देख्छ उसको नजरमा म नै दोषी हुन्थे। फरक यति हो, सपन मलाई संसारमा सबसे बढी चाहने मान्छे, उसले मेरो कुरा पनि राम्ररी सुनिदिएको भए, म निर्दोष थिएँ भनेर पत्याइदिएको भए आज ऊ हस्पिटलको बेडमा हुनुपर्ने थिएन। सायद यो सबै कुरा मेरो भाग्यमा लेखिएको भएर होला मैले भोग्नु परेको। झन् सपनको ज्यानै गएको भए त म आफूलाई कहिल्यै माफ गर्न सक्दिनँ थिएँ। कानुनले माने नमाने म उसको अपराधी हुन्थे। धन्न ऊ बाँच्यो। ऊ मेरो भए पनि नभए पनि, माया गरे पनि घृणा गरे पनि मलाई के फरक पर्छ र? मेरो लागि ठुलो खुसी ऊ बाँच्नु हो। बेलुका क्यान्टिनमा हामी दुवै परिवारले सँगै खाना खायौं। उसको मामु र भाइको अनुहारको चमक पुरै उडेको थियो। हुन पनि पुरै घर सम्हाल्ने भइसकेको छोरा त्यस्तो हुँदा कुन आमाले आफूलाई सम्हाल्न सक्लान् र? मम्मीले खाना खाइसकेपछि सोध्नुभयो, सानो मेरो सपनले किन यसरी हार खायो, तिमीलाई थाहा छ? मलाई त मेरो छोरा बलवान छ झैं लाग्थ्यो, तर यति कातर पो रहेछ। उसलाई हामी कसैको याद आएन छ यस्तो गर्ने बेला। मम्मी मेरो छातीमा टाँसिएर रुनुभयो अनि भन्नुभयो, जे भए पनि मेरो छोरालाई नछोड है सानो, म तिमी बाहेक अरूलाई बुहारी भन्न सक्दिन। म धेरै रोएँ मामुसँग, तर वास्तविकता केही खोल्न सकिन। भोलिपल्ट बिहानै मामु र मलाई वार्डमै छाडेर बाबा अफिस जानुभयो। मलाई भने सपनको याद मात्रै आउँथ्यो, उसलाई देख्न मन आत्तिरहन्थ्यो। कति बेला एक बज्ला झैं भएको थियो। मलाई उसको छातीमा टाँसिएर मेरो गल्ती छैन सपन भन्न मन थियो, तर उसले मान्दैन थियो, मलाई थाहा थियो। बल्ल बल्ल एक बज्यो, सपनको मामु मलाई बोलाउन आउनुभयो। म सपन भएको वार्डमा गएँ। म जाँदा सपन टोलाइरहेको थियो। मैले उसको मुखमा हेर्ने आँट गर्न सकिनँ। सपन बोल्यो, तिमी त त्यस्तो राम्रो साथी पाएको मान्छे किन कमजोर भएको सानो? मेरो पो सबै सकियो त, 5-5 वर्षको विश्वास, माया, त्याग। म त रित्तै भएछु सानो, अब जिएर पनि के अर्थ? किन डराएर कमजोर भाकी? मैले तिम्रो कुरा लेखेको छैन सुसाइड नोटमा, त्यो म चाहन्न। हिजो सर्वस्व ठानेको मान्छेलाई आज गिराउने हिम्मत छैन साना। गो अहेड, ह्याभ अ ब्राइट फ्युचर, मच लभ। सपन बोल्दा बोल्दै म सहन सकिनँ, उसलाई अँगालेर रुन थाले। जति नै रोए पनि ढुङ्गाको मन भएको सपनको मन बगाल्न सकिनँ मैले। सपनले भन्यो, एउटा कुरा भनौँ सानो। मैले हवस् भन्ने भावमा टाउको हल्लाएँ। सपन बोल्न थाल्यो, तिम्रा ती हातहरूले अबबाट मलाई नछौ, जब तिमीले छुन्छौ नि तब झन् सम्हाल्न सक्दिनँ सानो म आफूलाई। घृणा छ मलाई तिम्रो शरीरदेखि अनि तिम्रा हातहरूदेखि, जो अरू कसैको जुठो भइसकेको छ। सानो, तिमी बिना जिन्दगीको कुनै पनि अर्थ छैन मलाई थाहा छ। तिमीसँग खाएका कसमहरूले मलाई पोल्छन् त्यो पनि मलाई थाहा छ। सँगै हिँडेका बाटोहरूले तिमी खोइ भनेर प्रश्न गर्नेछन्, म निरन्तर हुनेछु मलाई राम्रै थाहा छ। घरमा मामुले असल केटीको साथ छोडिस भनेर गाली गरिसिन्छ, बाबाले तँलाई तेरो सानोको पाप लाग्छ भनिसिन्छ, त्यो पनि मलाई थाहा छ। सबै कुरा थाहा हुँदा हुँदै पनि अब म यो यात्रा लम्ब्याउन सक्दिन। तिमी मलाई माया गर्दैनौ सपन भनेर रेडिमेड प्रश्न नसोध। यो 5 वर्ष मैले के गरे त्यो तिमी पनि बुझ्छौ। हामी दुवैको विश्वासमाथि घात तिम्रो शरीरले गरेको हो सानो। म सायद अब यो सहरमा रहन्न होला, संसारबाट नै जाने मन थियो, जाने बेला भएको रहेन सायद। अब मामु बाबाको जिम्मा भाइलाई लगाएर धेरै टाढा जान्छु सानो, जहाँ तिम्रो मेरो यादको कुनै निशानी बाँकी नरहोस्। बोल्दा बोल्दै सपनको स्वर भासिएको थियो, अनुहार रुन्चे थियो, मेरो आँखाबाट आँसु बगिरहेको थियो। मैले बिचैमा भने, सपन तिमीलाई आफ्नो सानोमाथि विश्वास छैन हो? के भन्छ तिम्रो मनले, तिम्रो सानो यस्तै छे, यस्तोसम्म घृणित खेल खेल्न सक्छ? एकचोटि मेरो तर्फबाट केही कुरा सुन्न जरुरी ठान्दैनौ? जीवन नै बलि चढाउनु अघि आफ्नो सानोको सत्यता सुन्न मन लागेन? हिजोसम्म हामी बीच माया थियो भने आज मनको कुनै कुनामा अलिकति विश्वास पनि बाँकी होला नि, होइन सपन? हातमा हात जोडेर बिन्ती गर्छु, सपन एकचोटि मेरो कुरा सुनिदेऊ। त्यसपछि तिम्रो सामु यो बेस्या केटीको अनुहार त के छाया समेत पर्न दिन्न। यो मेरो बाचा भयो। सपन मेरो अनुहार बच्चाले हेरिएझै हेरिरह्यो। म बोल्न थाले, सपन त्यो दिन म पनि सधैँ चाहिँ अफिस नै गएकी थिएँ। बिहिबार गजलको कार्यक्रम होस्ट गर्ने दाई बिरामी परेर त्यो कार्यक्रम मैले नै होस्ट गर्नुपर्ने भयो। तिमीसँग पानीपुरी खान जान पनि पाइन। मनमा कता कता नराम्रो लागेको थियो। हतार हतार कार्यक्रम सकेर घर जाँदा रातको 10 बजेको थियो। मामुले हटकेसमा राखिदिएको खाना खाएर म बेडमा पल्टेर तिमीसँगै कुरा गर्ने मोडमा थिएँ। तर जब मेसेन्जर अन गरेँ तब म छाँगाबाट खसे जस्तै भए सपन त्यो मेसेज देखेर। जुन मान्छेलाई मैले चिनेको पनि छैन उसले यस्तो मेसेज कसरी गर्न सक्छ? तिम्रो सानो निर्दोष थिए सपन, म तिम्रो कसम खाएर भन्छु, म साँच्चीकै निर्दोष छु। सपनले आँखा भरि आँसु लिएर बोल्यो, सानो त्यसो भए त्यो फोटो त्यो भिडियो के थियो? जवाफ छ तिमीसँग? सपन यो जमाना डिजिटलाइजेसनको छ, यहाँ जे पनि हुन्छ कसैको भर हुँदैन। हुन सक्छ हजुरको कोही दुश्मन होलान् या मेरै होलान्, बाबा मामुको एक्लो सन्तान म, बिग्रेको हेर्ने चाहने पनि धेरै होलान्। हजुरले विश्वास गरे पनि नगरे पनि म निर्दोष छु सपन, यो मेरो मनलाई मात्र थाहा छ सपन। यो बेला मलाई सबैको साथ चाहिएको छ, तर आफैले माया गरेको मान्छेले मनको कुरा बुझिदिएन, बाबा आमालाई भन्ने हिम्मत छैन, हजुर बुझेको मान्छेले यो हालत बनाइस्यो। मामु बाबु त झन् के गरिसेला, म आफै एउटा संसारकर्मी जो आफ्नै अधिकारको लागि लड्न नसकेर निरीह बनेकी छु। हिजो संसार हातमा भए चाहिँ मान्थे, आज एक्लो भएकी छु। मेरो जिन्दगी नै यस्तै रहेछ सपन, म हारे। हार्न पनि कस्तो ठाउँमा हारे, इज्जतमा दाग लगाउनु पर्ने भयो, आफ्नो मान्छेको जीवनसँग खेल्नु पर्यो। बोल्ने कुनै ठाउँ छैन, सुनिदिने कोही छैन, तर सपन यो मेरो जिन्दगीको युद्ध म आफै लड्नेछु। यतिसम्म गिरेको हरकत कसले किन गर्यो पत्ता लगाएर आफू निर्दोष भएको प्रमाण देखाउनेछु दुनियाँलाई। सपन म त बेस्या केटी हजुरको साथमा रमाउन सक्दिनँ। मलाई थाहा छ सपन, हजुर जस्तो नारीको इज्जत राख्ने र नारीलाई सम्मान दिने केटा कोही मिल्दैन संसारमा। मैले हिरा गुमाएर जाँदैछु, हजुरको जीवनमा आउनेले हिरा पाउने छिन्। मामु बाबालाई भनिदिनु बेस्या केटीसँग बिहे गर्दिन भनेर, म हजुरको अगाडि कहिले आउने छैन सपन। सपन पापिनीलाई सम्झेर कहिले नरोइस्यो, मलाई माफ गरिदिस्यो, एउटा कसम खाइस्यो कहिले मलाई याद गर्दिन भनेर। हजुर सुखी र खुसी भएर बाँच्नु ल सपन, नयाँ जीवनको शुभकामना। यति बोलेर म वार्डबाट रुँदै बाहिर निस्केँ। सपन टोलाइरहेको थियो। त्यसपछि एउटा ट्याक्सी खोजेर हामी घर हिँड्यौँ। बाटोभरि केही बोल्न मन लागेन, मात्रै सपनको याद आइरह्यो। हामी घर पुगेपछि मामुले ट्याक्सीको दाईलाई पैसा दिनुभयो अनि घर आएको कुरा बाबालाई फोन गरेर भन्नुभयो। म सरासर आफ्नो कोठातिर लागेँ। मामुलाई डर थियो फेरि ढोका थुनेर रुन्छु भनेर। मामु पनि पछि पछि आउनुभयो। म ढोका खुल्दै छोडेर बेडमा पल्टिएँ। मामु किचनतिर जानुभयो। मामुले एक गिलास फ्रेस जुस मेरो टेबलमा राखेर भन्नुभयो, म बजारबाट फलफुल अन्डा लिएर आउँछु, तिमी रेस्ट गर है सानो। हस् भनेर बिस्तारै उठेँ। जुसको गिलास समाउन खोजेँ। मामु ढोकामा पुगेर कराउनु भयो, नाना थरी नसोच अनि, फेरि डाक्टरले डिप्रेसन हुन सक्छ भनेको छ, बरु म्युजिक सुनेर बस भन्नुभयो। मैले भने धेरै चिन्ता नलिस्यो मामु मेरो कारणले, बरु हजुर गइसेला नि डिप्रेसनमा। मामुले न्याउरो अनुहार लाएर भन्नुभयो, तिमी दुखी भएको हेर्ने आँखा छैन छोरी मसँग, तिम्रो आँसुले मलाई पोल्छ। यति भनेर आँखा रसिलो पार्दै मम्मी पसल जानुभयो। म भने कोठामा फर्केँ। कोठामा फर्केपछि मलाई धेरै दिनपछि मोबाइलको याद आयो। यसो हेरेको मोबाइल सपनसँग झगडा भएको रात जहाँ छोडेकी थिएँ त्यही थियो। हातमा लिएँ, लक खोलेको 52 मिस्ड कल थियो। धेरै जसो फोन अफिसबाट सुमन सरको थियो, उहाँ मिडिया हाउसको प्रबन्ध निर्देशक। आजसम्म म उहाँलाई नसोधी एकचोटि पनि बिदामा बसेको थिएन।
6: सुमन सर कडा स्वभावको मान्छे त होइन, तर पनि मलाई आफूलाई इमान्दार हुन नसकेको कुरामा डर थियो। मैले सुमन सरलाई फोन गरेर बिरामी परेको कारण अझै केही दिन अफिस आउन नसक्ने जानकारी दिएँ। सरले पनि हस् भनेछु। अब म मेसेज हेर्न लागे। मेसेज मेरो बच्चैदेखिको एकदमै मिल्ने साथी सुस्मिताको थियो। लेखिएको थियो, ओइ काली कता हराकी, अन पनि छैनस्, फोन पनि उठ्दैन, भाग्यस क्या हो तेरो राजकुमार सपनसँग। हुन त मान्छेले बोयफ्रेन्ड पाएपछि बेस्ट फ्रेन्ड बिर्सिहाल्छन् नि। ल ल काली, मोज गर, आई मिस यु। किन मेसेज पढ्दा आँसु बगेको पत्तै भएन मलाई। आज मलाई सुस्मिताको एकदमै याद आइरहेको थियो। त्यसपछि यसो वाइफाई अन गरेर चलाउन मन लाग्यो। सपनले त मलाई ब्लक नै गरेको रहेछ अझै पनि। बरु त्यहाँ पनि सुस्मिताकै मेसेज थियो। अस्ति मलाई नाना थरी मेसेज गर्ने फोटो भिडियो सेन्ड गर्ने मान्छेको नि मेसेज थिएन। बरु उल्टै 4 डेज अगो भनेर देखाउँदै थियो प्रोफाइलमा। मलाई त्यो देखेर झनै रिस उठ्यो। मात्र एक दिनको लागि कसले किन गर्यो यस्तो? को हो ऊ? के चाहन्छ मबाट? कतै ऊ सपन नै त थिएन? मेरो पवित्रताको परीक्षा लिन पो गरेको थियो कि? नत्र उसले मेरो आइडी खोल्नु र त्यस्तो मेसेज आउनु एकै दिन कसरी हुन सक्छ? फेरि मनले भन्यो, होइन होइन, सपन त्यस्तो केटा होइन। यदि उसले नै त्यस्तो गरेको थियो भने म रुदा उसको मन पग्लनु पर्ने। आफै त्यस्तो गरेको भए सपनले बिस किन सेवन गर्थ्यो? कि अरू नै कुनै कारण त होइन? जति गर्दा पनि मनले सपनलाई दोष दिन पटक्कै मानेन। सोच्दा सोच्दै सुस्मिता अन आई। मलाई बोल्न मन लाग्यो अनि मनको कुरा सबै खोल्न मन लाग्यो। संयोगवश मोबाइलमा मेरो एउटा साथी छ भन्ने गीत बजिरहेको थियो। मैले हाई हेलो सन्चो बिसन्चोको कुरा सोधिसकेपछि भने, ओइ सुस, तँलाई एउटा कुरा सेयर गर्नु छ, कसैलाई भन्दिन भनेर कसम खा त। ऊ बोल्न थाली, बिहे गरिस क्या हो भागेर? अङ्कल आन्टीले त दिन्छु भनेकै थिए त। हेर यसलाई हतार भएको। ल ल बधाई छ। अनि सपन दाई खोइ त? उसले कुरै नसुनि एकै सासमा भए भरको बोलेर सके। मैले निराश हुँदै भने, आ यार नजिस्किन क्या, टेन्सन छ मान्छेलाई। म रुनै आँटेपछि ऊ मेरो कुरा सुन्न तयार भए। भने, भन पागल के भयो? मैले भने, मेरो आइडीमा अचानक अस्ति नेकेड फोटो र भिडियो सहित शरीरको लागि धन्यवाद वाला मेसेज आयो। त्यही दिन सपनले मेरो आइडी खोलेको रहेछ अनि थाहा पाएर बिस नै सेवन गरिदियो। अनि अहिले ऊ हस्पिटलमा छ। अब मसँग सपन सँगै यात्रा गर्न सक्दैन रे। मैले छुँदा ऊ अपवित्र हुन्छ रे। अब यो सहर छाडेर धेरै टाढा जान्छु भन्छ सुस। तर म निर्दोष छु, म कुनै मान्छेसँग अनैतिक सम्बन्ध राख्न गएकी छैन। यो कुरा सपन मान्न तयार नै छैन सुस। ऊ त त्यही मेसेज फोटो भिडियो नै प्रमाण हो भन्छ। म के गरौँ, कता जाम, कसलाई भनौँ? केही सोच्न सकिरहेको छैन सुस। सबैभन्दा ठुलो कुरा त म सपन बिनाको जीवन कल्पना पनि गर्न सक्दिनँ। जिउन रहर छैन, मरौँ भने बाबा मामाको बुढेसकालको टेक्ने लट्ठी भाँचिन्छ होला। म के गरौँ सुस, प्लिज गिभ मी आइडिया। मेरो कुरा सुनेर सुस्मिता दुखी होली, आइएम विथ यु वनली भनेर सोचेको त उता हाँस्न थाले र भन्न थाले, छि त पनि यति धेरै बिग्रेको कसरी जान सकिस् ओ बिएफ हुँदा हुँदै अर्को मान्छेसँग, त्यो पनि म्यारिड केटा, कत्रो आँटै तेरो। क्या संस्कार सिकाउनु भएको रहेछ अङ्कल आन्टीले। अझ आन्टी सुस्मिता नक्कली छे भन्थे, खुब आफ्नी छोरी राम्रो बनाएछन्। बिचरा सपन दाई कस्तो केटीसँग फसेछन्। हेर केटी, तेरो मेरो सम्बन्ध पनि रहेन अब, म तेरो बेस्ट फ्रेन्ड रहिन अब, किनकि म ती बिग्रेकाहरूसँग नहिड भन्नुहुन्छ मेरो मामु। अब कहिले कल मेसेज नगर मलाई, भेट्ने कुरा त झन् सकियो। सुस्मिताको कुराले मलाई सपनको कुराले भन्दा बढी इफेक्ट गर्यो। मान्छेहरू प्रेम केही समयको लागि, मित्रता सधैँको लागि हुन्छ भन्थे, तर नहुँदो रहेछ। भाग्य खोटो लिएर जन्मेपछि कुनै कुराले साथ नदिँदो रहेछ। नत्र त नर्सिङ पढेकी शिक्षित मेरो साथीले मेरो कुरा बुझिहाल्थे नि। कसैले बुझ्न सकेनन् मेरो बाध्यता। सात जन्मको लागि भनेर लागेको प्रेम पनि छुट्यो, युगौँ युगको लागि भनेको मित्रता पनि टुट्यो। बस एक्लो भए म अनि आँसु भए मेरा साथीहरू। छोरी भएर जन्मेकै कारण म सबै भोग्दै थिएँ। के मेरो ठाउँमा सपन भएको भए उसलाई त्यति कुराले यति दुःख दिन सक्थे त? अह, सक्दिन थिएँ। यति नै बेला मोबाइलमा बजिरहेको थियो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले। यो गीतले भनै चाहिँ हुँदै थियो मेरो जीवन पनि एकदमै खल्लो खल्लो। सम्हाल्न नसकेर सपनलाई कल गरे, तर उसको फोन अझै अफ थियो। दुःख पर्दा म्युजिक राम्रो साथी हो भनेर सिकाएको थियो सपनले। खै आज त्यो म्युजिकले पनि पीडा कम गर्न सकेन। गीत सुन्दा पनि झर्को लाग्यो। म मोबाइल फालेर छतमा गएँ।

जो केटाको लाइफ डामाडोल पारिदिस् भनेर गाली गरे जस्तो लाग्यो। बाटोमा हिँड्ने हरेक जोडीहरू रमाएको देख्दा म मात्रै संसारमा एक्लै छु झैँ लाग्यो। एकमनले भन्यो, त सपनको दोषी होस्, तलाई सजाय अवश्य मिल्छ, त बाँच्नुभन्दा मरेको राम्रो हो। अर्को मन बोल्यो, होइन होइन, त बाबा मामुको एक्लो सन्तान, त मरिस भने त उहाँहरूको सपना पनि मर्छ, त्यसैले त नमर, कातर नवन, हिम्मत जुटा र आफूलाई निर्दोष साबित गर। त निर्दोष छस् भनेर थाहा पायो भने तेरो सपन जहाँ भए पनि फर्केर आउँछ। मैले दोस्रो मनको कुरा माने, कसैको साथ नपाए पनि दोषी जो भए पनि एक्लै सजाय दिएरै छोड्छु भन्ने हिम्मत आयो। यतिकैमा मम्मी पसलबाट आउनु भएछ, मलाई तल बोलाउनु भयो। म बिस्तारै तल झरे। मम्मीले फलफुल काटेर थालमा राख्दै भन्नुभयो, खाऊ सानो, धेरै कमजोरी बढेको छ तिम्रो। यति कमजोर मान्छेले पछि हाम्रो रेखदेख कसरी गर्छ फेरि। म केही नबोली चुपचाप फलफुल खान थाले। मामुले मेरो मुखमा हेर्दै भनिस्यो, आऊ कपाल कोरिदिन्छु। मामुले कपाल कोरिदिनु भयो, क्रिम, लिपस्टिक, गाजल सबै कुरा लगाइदिएर ऐना देखाउँदै भन्नुभयो, ल हेर मेरो साना कति राम्रै छ, अब यो गलामा पोतेर सिन्दुर भयो भने झन् दामी हुन्छ। सपन पनि कुरा बुझ्दैन, करियर करियर गरिराख्छ, अब त बिहे गर्नु नि हौ, आफूलाई नातिनी खेलाउन कति रहर छ। मम्मी बोल्दा बोल्दै मन भारी भयो, टाउकोमा 10 किलोको ढुङ्गा छ जस्तै दुख्यो। मामुको अगाडि रुन मन लागेन, बल्ल तल्ल आँसु लुकाएर भने, ह्या मम्मी, अहिले बिहे बच्चाको बारेमा सोचेर खाने चाहिँ के हो र बुढेसकालमा। मम्मी फेरि बोल्नु भयो, भयो भयो, भविष्यको कुरा नगर, भोलि कसैले देखेको हुँदैन, करोडपति भइन्छ कि रोडपति। तेरो बाबा र मेरो बिहे हुँदा मेरो बल्ल प्लस टू सकिया थियो, बाबाको ब्याचलर कमाईको नाममा केही थिएन, झन् सौतेनी आमाले अंश पनि दिए कि होइन, हामी भएको छैनौ त, फेरि तलाई पनि केही कुराको कमी छैन, त्यसैले बिहे गर छोरी, भोलि सपनको मन फेरियो भने के गर्छौ, केटा मान्छे न हो, जो देख्यो उही राम्री लाग्छ, बिहे गरेपछि घरबारमा मन जान्छ क्या। मम्मीको मुखबाट सपनको नाम ननिस्किने हुन्थ्यो भन्यो, झन् झन् निस्केको निस्कै थियो। अलिबेर चुप बसेर बोल्नुभयो, साँच्चीकै सपनले सुसाइड किन गर्न खोजेको, के अन्त्य अफेयर चल्या छ र, न हामीले केही सोध्न मिल्छ उसलाई, उसको बाबा मामुले त सोध्न सकेका छैनन्, हामी त जति माया लागे नि पराई नै हो, सोध्न नि मिलेन। तिमीलाई केही थाहा छ र साना, मैले नाईको मुन्टो हल्लाएपछि मामु लामो सुस्केर हाल्दै किचनतिर लाग्नुभयो। मम्मी गएपछि सपनको याद झन् झन् बढेर आउन थाल्यो। फोन गरौँ अफ थियो, मेसेज गरौँ ब्लक थिए। उसको भाइको मम्मीकोमा गरौँ भने झगडा भएको शङ्का हुन्थ्यो, त्यसैले गरिनँ। बरु परार साल बर्थडेमा उसले गिफ्ट दिएको फोटो एल्बम निकालेर हेर्न थाले। त्यहाँ उसले हाम्रो सानो बेलादेखिको फोटो एक एक मोमेन्टहरू सँगालेर राखेको थियो। दुःखको, सुखको, आँसुको, हाँसोको हरेक कुरा थिए त्यहाँ। त्यहाँभित्र हरेक पानामा लेखिएको थियो, जिन्दगी पनि तिमी हौ, मृत्यु पनि तिमी, तिमी बिना बाँच्नुको कुनै अर्थ छैन सानो। त्यो हेरेपछि मम्मीको कुराको एकदमै याद आयो, साँच्चीकै जिन्दगीको कुनै भर नहुँदो रहेछ, हिजो त्यति धेरै माया गर्ने सपन आज मेरो मन बुझ्न नसकेर बदलिएको थियो, यता म पानी बिनाको माछा चाहिँ भएकी थिएँ। फोटो एल्बमसँगै सपनले दिएको एउटा डल च्यापेर म धेरै बेर रोएँ, रुँदा रुँदै कुन बेला निदाएछु पत्तै भएन। एकैचोटि मामुको खाना खान आऊ भन्ने आवाजले निन्द्रा खुल्यो। म तल झरे, तल झर्दा बाबा पनि आइसक्नु भएको रहेछ। मेरो अनुहार धेरै पछि उज्यालो देखेर मुसुक्क हाँस्नुभयो। मलाई बाबाको ओठमा मुस्कान देख्दा बिचट्टे खुसी लाग्यो। बाबाले सोध्नुभयो, असाँच्चै सपन कस्तो छ अहिले, कहिले हुन्छ उसको डिस्चार्ज, म त अहिले छिर्न राति भएर गइन। मम्मीले भन्नुभयो, अहिले ठिकै छ, जुसहरू खायो, बिहान मेरै हातले जाउलो खायो, अब एक दुई दिनमा डिस्चार्ज हुन्छ अरे, धन्य विषले त्यति असर गरेको रहेनछ, उसको मानसिक अवस्था चाहिँ अझै विचलित छ भनेका छन् डाक्टरले। मम्मी पछि बाबा बोल्नुभयो, एकदम इमान्दार केटा भनेको इमान्दारले पनि मति बिगार्दो रहेछ, त्यति उचाइमा पुगेको मान्छेले त्यस्तो हरकत गर्दा ककसलाई के असर पर्छ भनेर पनि सोचेन,
आजकलका केटाकेटी के भन्नु र खै सानातिना समस्या पनि फेस गर्ने हिम्मत राख्दैनन्। एउटै

0: कल्प भनेको यिनीहरूको बिहे नै हो। पोहोर घर भन्दा खुब करियर बन्दै उफ्रेका थिए दुवै। अब सम्धिजुले भनेको यही मङ्सिरमा गर्ने रे बिहे। सबनको मानसिक अवस्था पनि ठिक हुन्छ बिहेपछि। बाबा बोल्दा बोल्दै म बिचमै बोले, जे भनेछु बाबा, यो एमफिल नसकी म बिहे गर्दिन। फेरि बिहे सपनसँगै हुन पर्छ र? मेरो कुराले बाबा झस्किनु भयो, के भनेकी छोरी त्यस्तो? सपनको मम्मी र तिम्रो मम्मी बच्चादेखिको साथी, सपनको बाबा र म अहिले आएर खुब मिल्ने साथी अनि बिजनेस पार्टनर, अनि कसरी धोका दिनु आफ्नो मान्छेलाई? फेरि तिमीहरू पनि त एकअर्कालाई चाहन्छौ, बिहे त एक दिन गर्नु नै छ नि होइन? यदि बिहे नगर्ने हो भने बाहिर जाऊ छोरी 5 वर्षको लागि। बाबाको कुराले म झस्किए। एक दुई महिना सोच्ने टाइम दिनु भनेर कोठामा छिरे। बेडमा पल्टिएपछि अनेक कुरा मनमा खेल्न थाल्यो। सपन टाढिएको कुरा, मेरो जिन्दगीमाथि खेलबाड भएको कुरा, विवाह अनि विदेश। मलाई सानैबाट विदेश जाने रहर छैन। बिहे गरौँ त मनले रोजेको केटा टाढा भएको छ। जे पर्ला पर्ला, पहिला म आफूमाथि भएको खेलबाडको छिनोफानो गर्छु, दोषीलाई सजाय दिन्छु, भोलि पुलिस चौकी जान्छु, त्यही सोच्यो मनले। भोलिपल्ट पुलिस चौकी गए। बानेश्वर प्रहरी वित्त र फोटो भिडियो नाम सहित निवेदन दिए, दोषीलाई कारवाहीको माग राखेर। प्रहरी चौकीबाट निस्कने लाग्दा सपनको मम्मीको फोन आयो। डराई डराई रिसिभ गरेको मम्मी रुँदै हुनुहुन्थ्यो। मैले बिस्तारै सोधेँ, के भो मामु? मामुले भन्नुभयो, सपनले यो सहर छोडेर गयो छोरी, लेटर सिरानीमा रहेछ, अब कहिले आउँदैन रे। मेरो हातबाट फोन भुइँमा खस्यो। बाबाको दुःखको कमाई थियो मेरो फोन, त्यसैले फालेर हिँड्न मन लागेन। फोन टिपेर गेट बाहिर निस्केँ अनि ट्याक्सी रोकेर म सिधा घर आएँ। मम्मी निराश भएर बसिराख्नु भएको थियो। मलाई देख्ने बित्तिकै मम्मीले आत्तिरै सोध्नुभयो, कहाँ गएकी थियो सानो? भनेर त जानुपर्छ नि, बिरामी मान्छे यत्तिकै हिँड्दा थोरै टेन्सन भएन मलाई। होइन मम्मी, पर चोकमा अफिसको भाइ आएको रहेछ, चिया खान बोलायो, त्यसैले गएँ। निकै बेर टोलाएपछि मामुले रुन्चे सुरमा भनिस्यो, सानो सपनले यो सहर छोडेर गयो रे, अब कहिले फर्किन्न भनेर। भएको के छ तिमीलाई त पक्का थाहा छ छोरी, अब भन सपन किन गयो, कहाँ गयो अनि के का लागि गयो? किन उसले बाबुआमाको माया समेत त्यागेर हिँड्यो? अचानक कसरी हुन्छ कसैको जीवनमा यस्तो? जवाफ देऊ छोरी, हिजै तिमीले बिहे गर्नलाई सपन मात्रै छ र भन्नु, आज उसले यो सहर सदाको लागि छोड्नु के छ म जान्न चाहन्छु छोरी। मम्मीको प्रश्नको उत्तर मसँग थिएन। हजुरको छोरी बेस्या भई मामु, त्यसैले सपन टाढा गयो भन्न मन थियो, तर मम्मी प्रेसरको बिरामी, यस्तो कुरा गर्ने हाट आएन। मैले मम्मीलाई सपनको घर जाम भनेर जिद्दी गरेँ, अनि मलाई केही थाहा नै छैन भनेपछि मम्मी जान रेडी हुनुभयो। यो पालि म र मम्मी स्कुटीमा गयौँ सपनको घर। हामी गेट खोलेर भित्र छिर्ने बित्तिकै सपनको मम्मी मेरो मम्मीलाई अँगालो हालेर रुन थाल्नुभयो। मेरो मम्मी पनि बेसरी रुनुभयो। सपनको भाइ उदास अनुहार लिएर सुतिरहेको थियो। सपनको मामुले मलाई हेरेर भन्नुभयो, छोरी सपनसँग तिम्रो कुरा भएको छैन हो आजकल, तिमीहरूको झगडा परेको हो र? म अवाक भएँ, बोल्नै सकिनँ। मामुलाई अँगालो हारेर बेसरी रोएँ। कसरी भन्न सक्थे र म मामुलाई, हजुरको छोरा मेरो गल्तीको कारण टाढा भयो, मेरो इज्जतमा दाग लाग्यो मम्मी भनेर। मैले सपनले मसँग केही कुरै गरेको थिएन भनेर टार्ने कोसिस गरेँ। मम्मीले लेटर खोलेर पढ्न दिनुभयो मलाई। म लेटर पढ्न थालेँ, जसमा लेखिएको थियो, डियर मुटुभन्दा प्यारो बाबा मामु, अभागी छोराको तर्फबाट धेरै माया। मामु बाबा, म घरको जेठो सन्तान भएर जन्मिँदा हजुरहरूले देखेको सपना पुरा गर्न असमर्थ भएको छु। हजुरहरूको छोरा न त डाक्टर बन्न सक्यो, न त टिभी स्क्रिनमा नै आउन सक्यो। मलाई हुर्काउन, बढाउन, पढाउन हजुरहरूले बगाउनु भएको पसिनालाई तिरस्कार गरेर जाँदैछु। आज रहर त हजुरहरूसँगै बस्ने थियो, तर सबै रहर पुरा नहुँदो रहेछ। बुढेसकालमा सहारा बन्छ छोरो सोच्नु भएको थियो होला, मैले पुरा गर्न सकिनँ। मामु, हजुरले 9 महिना कोखमा राख्दा पाएको दुःख म महसुस गर्न सक्छु, तर मैले त्यसको मूल्य तिर्न सकिनँ। मामु, आई एम सरी। म हजुरहरूको नालायक छोरा भएँ, मलाई माफ गरिदिछु ल। म कहाँ छु, जिउँदो छु कि मरे भनेर खोज्ने दुःख नगरिस्यो, अनि म आउने आशामा पर्खेर पनि नबसिस्यो। आशाले मान्छेलाई कमजोर बनाउँदछ बाबा मामु, त्यसैले जतिसम्म आयु मिल्छ हाँसी हाँसी बाँचिस्यो। उही हजुरको अभागी छोरा। तल लेखिएको थियो, डियर प्यारो भाइ समीर, मेरो आशिष र माया सधैँ त सँगै छ। त बाबा मामुको कान्छो छोरा, सानोमा पनि भन्ने गर्थेस् नि बाबा मामुको सबै माया मलाई चाहिन्छ, त धेरै टाढा जा मबाट। त्यसैले भाइ, म आज तैँले भने जस्तै म सदाको लागि तिमीहरूबाट टाढा जाँदैछु। मलाई खोजेर दुःख पाउने कोसिस नगर, बरु त्यसको सट्टा बाबा मामुको हरेक इच्छा पुरा गर, आफ्नो लक्ष्य पुरा गर। जिन्दगी यस्तै हो मेरो हिरो, मिल्यो भने अर्को जन्म फेरि यही कोखबाट सँगै जन्म ल्याउला। गुड लक ब्रो, अझै तल लेखिएको थियो, डियर साना। तिमीलाई खै के भनौ, तिमीले यो पत्र पाउँदा म यो सहरमा हुँदिन होला, धेरै टाढा गइसकेको हुन्छु। स्वार्थी रहेछ छोडेर गयो नभन्नु, समयले यस्तै बनायो सानो। सकिन तिमीलाई साथ दिन, तिम्रो सिउँदोमा सिन्दुर र गलामा पोथे लगाइदिन, तिमीलाई आफ्नो बनाएर मेरो घर ल्याउन सकिन। अब मलाई बिर्सिदिनु साना, सँगै हिँड्न भाग्यमा रहेनछ, तिमीलाई कुनै दोष दिन्न, मेरै भाग्य खोटो रहेछ, तिमीसँग गरेका वाचा पुरा गर्न सकिन। फर्किने आश नगर्नु सानो, मलाई निष्ठुरी नभन्नु, बरु राम्रो घर र केटा खोजेर विवाह गरेर सेटल हुनु। मेरो यादलाई आफ्नो वरपर आउनै नदिनु, तिमी जस्तो केटी पाउने जो सुकै पनि भाग्यमानी हुन्छ साना, म अभागीलाई तिमी सुहाउँदैनौ। अङ्कल आन्टीलाई मलाई माफ गरिदिन भन्नु, आफ्नो केयर गर्नु, म जस्तो गलत बाटो नरोज्नु है साना। लभ यु फर एभर, आई रियली मिस यु, गुड लक फर योर फ्युचर, बाई साना, तिम्रो सपन। लेटर सकिएपछि सपनको मामु डाको छोडेर रुन थाल्नुभयो। मेरो मामु पनि रुँदै हुनुहुन्थ्यो, सपनको भाइको आँखाभरि आँसु थियो। मलाई सबैको अगाडि रुन मन लागेन, किनकि सबै टुटेको बेला आफू पनि टुट्यो भने सम्हाल्ने कसले। मैले सपनको मामुलाई सम्हाल्नु थियो, अनि सपनको भाइलाई पनि। म सपनको मामुको नजिकै गएर मामुलाई छातीमा टाँसेर बोले, मामु, हजुरको छोराले मलाई केही भनिसेन। भनेको भए सायद यस्तो हुने थिएन होला मामु, हजुरको छोरा त्यति कठोर होइसिन्न, फर्किसिन्छ एक दिन, हजुर र बाबाको माया सम्झेर एक दिन आइसिन्छ। मामु, आफूलाई सम्हालिसियो, आफूलाई कमजोर नबनाइस्यो, बरु भगवान्सँग प्रार्थना गरिस्यो सपन फर्केर आओस् भनेर। ऊ एक दिन अवश्य आउँछ मामु, समय सधैँ एकनाश हुँदैन, समयसँगै हजुरको माया त्याग र समर्पण सम्झेर ऊ घर आउने नै छ। अनि ऊ नफर्किन्जेल म छु नि, म पनि सोचे हजुरकै छोरी नै हो, बुहारी बनेर यो घरमा आउन सकिन त के भयो, छोरी बनेर हजुरको मनको कुनामै सधैँ रहनेछु, यो नाता जुनी जुनीको हो मामु। यति भन्दा सपनको मम्मी मेरो मुखमा हेरिरहनु भएको रहेछ, आँसु पुस्दै भन्नुभयो, अभागी रहेछौ छोरी, चाहेको पाउन सकिनौ, मलाई माफ गरिदेऊ है सानो। यति भन्दा मम्मीको आँखा पुरै भरिएका थिए। मेरो मम्मीतिर हेरेर सपनको मम्मी बोल्नुभयो, मलाई माफ गरिदे है, तर तँसँगको सम्बन्ध सधैँ यस्तै होस्, बाल्यकालदेखिको हाम्रो मित्रतालाई जीवनको यो मोडमा घटेको घटनाले कुनै असर नपरोस्, तँ त मेरो हरेक बाध्यता बुझ्न सक्छस् नि। मेरो मामुले भन्नुभयो, के कुरा गरेको पगले, हाम्रो सम्बन्ध कहिले नराम्रो हुने छैन, चाहे सपन र सानोको बिहे होस् या नहोस्, तँ मेरो मुटुको एक टुक्रा होस्, मेरो माया सधैँ सधैँ तसँग छ, बाचा भयो नमरुन्जेल, यो साथ छुट्दैन। मम्मीले सपनको भाइलाई सम्झाउनु भयो, सानो भाउजू हुन सकिन त के भयो कान्छु, आजबाट तिम्रो दिदी भएर तिम्रो हरेक कुरामा साथ दिनेछे, जिन्दगीको हरेक मोडमा तिमीसँगै हुनेछे, बस तिमी बाबु मामुको साथ दिनु, कहिले नरुवाउनु बाबा मामुलाई, एक दिन सपन अवश्य आउनेछ। त्यसपछि हामी घर फर्कियौं, बाटोभरि मामुसँग बोलचाल भएन, घर आएर पनि बोल्न मन लागेन। आएर सरासर कोठामा गएँ, अनि सपनको मोबाइलमा कल गरेँ, अफ थियो। रुन मन लाग्यो, बेसरी रोएँ। मेरो आँसु देख्ने घरका निर्जीव भित्ताहरू बाहेक कोही थिएन। सपनसँग बिताएका हरेक पलहरूले आँखा अगाडि घुमेर जिस्काउँदै थिए मलाई। म आफू निर्दोष भएर पनि सपनको जिन्दगीमा डढेलो लगाउने दोषी म नै हो चाहिँ मान्दै थिएँ। फेरि एकचोटि आइडी खोल्न मन लाग्यो, खोले। आइडी खोल्दा त यहाँ अचम्मै थियो। सबैले मेरो इज्जत र अस्तित्वमाथि शङ्का गरेर मेसेज गरेका थिए। यो कुराले म झन् छक्क परेँ। को हो यस्तो मेरो दुश्मन? आजसम्म मैले कसैको केही बिगारेको थिइनँ। बाबा मम्मीले पनि सबैको भलो नै गर्नुभएको थियो। अनि फेरि किन कोही मान्छे मेरो पछाडि हात धोएर लागेको होला? मैले भएभरका मान्छे सम्झिन खोजेँ तर दिमागमा कोही आएनन्। सपनले यस्तो गरेको हो भनौँ भने उसले मामु बाबाको अगाडि समेत मलाई दोष लगाएको छैन। एक दिन त्यही रिसको जोकमा बाहेक नराम्रो केही भनेन। मलाई थाहा छ सपन मलाई अति माया गर्छ। ऊ मलाई गुमाउने रहर भएर होइन, मेरो नराम्रो र बर्बादी हेर्न नसकेर टाढा गएको हो। यदि ऊ मेरो नराम्रो चाहन्थ्यो भने आफ्नो बाबा मामु भाइको अगाडि मेरो पोल खोलेर टाढा हुन्थ्यो, होइन र? त्यसैले सपन होइन, अरू कोही छ मेरो पछाडि जो मेरो बर्बादी कुरिरहेको छ। सोच्दा सोच्दै मम्मीले तल बोलाउनु भयो। बाहिर हेरेको अँध्यारो थियो। तल झर्दा बाबा पनि आइसक्नु भएको थियो, तर एकदमै निराश हुनुहुन्थ्यो। बाबाले बिस्तारै मलाई छातीमा टाँसेर बोल्न थाल्नुभयो। सानु, तिमीलाई जन्माएको दिनदेखि आजसम्म म त्यति दुखी कहिले थिइनँ जति आज छु। तिमी किन यति अभागी रहेछौ छोरी? घात गर्यो साले सपनले मेरो गुडियासँग। किन छाडेर गयो? के कमी थियो तिमीमा? बाबाले रक्सी पिउनु भएको थियो, त्यसैले मलाई केही जवाफ दिन मन लागेन। तैले रक्सी नपिउने बाबाले जीवनमा पहिलो पटक मेरो कारण रक्सी पिउनु भयो। म आफूलाई एक एक गरी हरेक कुराको दोषी मान्दै थिएँ। आफू भने जिन्दगीको ठुलो युद्ध एक्लै लड्नु पर्दा भित्रभित्रै अत्तालिएकी थिएँ। सपनले बुझेर साथ दिएको भए सायद यो लडाईँ म हिम्मत नहारेर लड्ने थिएँ, तर आज उसले नै मलाई एक्लै पारेर गयो। लड्न त म एक्लै लड्थे होला युद्ध, तर अब दुवै परिवारले थाहा पायो भने मलाई के सोच्लान्? मलाई साथ दिएर यो लडाईँ जिताउलान् या सपन टाढा जानुको दोषी मलाई मान्लान्? बाबा मामुको मनमा के बित्ला भनेर झन् झन् डर लाग्न थालेको थियो। बच्चा बेलाको साथी भनेकी सुस्मिता जसरी परिवार टाढा भयो भने म बाँच्नुको कुनै आधार बाँकी थिएन। म खाना खाएर रुममा छिरेँ। मम्मी किचनको काम सकेर मेरै रुममा आउनुभयो। मम्मीले भन्नुभयो, छोरी तिम्रो बाबाको कुराले मन नदुखाऊ। यस्तै हो छोरी, सन्तानको मायाले मान्छेलाई पागल बनाउँछ। उता सपनको बाबाको पनि प्रेसर बढेको छ अरे, धेरै गाह्रो भयो छोरी यो अवस्था सम्हाल्न। सबै ठिक हुन्छ छोरी, अब तिमीले सपन शर्मा तिम्रो मान्छे थियो भन्ने कुरा बिर्सनु पर्छ। अब तिमीले छिटोभन्दा छिटो बिहे गर्नुपर्छ सानो। बाबासँग एउटा राम्रो घरको मान्छेले कुरा गरेका छन् रे, केटा आइटी इन्जिनियर हो रे, सबै कुरा राम्रो लागेको छ रे बाबालाई। आफ्नो सन्तानको कुभलो कसले सोध्छ र? छोरी बाबालाई नराम्रो नसोच्नु ल। म झसङ्ग भए मामुको कुराले। उहाँहरू त झन् दुखेको घाउमा नुन छर्न खोज्दै हुनुहुन्थ्यो। पहिलो पटक जिन्दगीमा मामुको अनुहार देखेर पनि वाक्क लाग्यो मलाई। रिस उठ्यो, सोध्न मन लाग्यो, एउटै सन्तान भएर पनि म कति धेरै भएको? के यस्तो अवस्थामा बिहे गरेर त्यो अपरिचितसँग म खुसी हुन सक्छु र? के सोचे थिएँ? के भयो आखिर? म केही नबोलेपछि मामु बाहिर जानुभयो। म जोडले ढोका थुनेर बेसरी रुन थाले। सपनको याद झनै झनै आउँदै थियो। मोबाइलमा पुरानो गीत बज्दै थियो। के सोचे थिएँ जिन्दगीमा, के भयो आज? भोलिपल्ट बिहान उठेर छतमा टोलाउँदै थिएँ, त्यही बेला प्रहरी चौकीबाट फोन आयो। सानुजी, हामीले तपाईँले दिनुभएको फोटो भिडियो फेसबुक आइडीको आधारमा अपराधीसम्म पुग्न सफल भएका छौँ, तपाईँ चौकी आउनुहोला। म हतार हतार रेडी भएर चौकी पुग्दा म चकित भएँ। त्यहाँ जो व्यक्ति देखेँ त्यो देख्दा म छाँगाबाट खसेको जस्तै भएँ। मेरो बेस्ट फ्रेन्ड सुस्मिता मेरै अगाडि शिर निहुराएर उभिएकी थिए, मेरो अपराधी भनेर। अनि म उसलाई निर्दोष आँखाले हेर्दै थिएँ चुपचाप। घात त आफ्नै मान्छेबाट भएको थियो। आखिर बोल्ने कुन शब्द थियो र मसँग? अगाडि उभिरहेकी सुस्मितालाई देखाएर प्रहरीले सोधे, उहाँलाई चिन्नुहुन्छ मिस? मेरो आँखाबाट एक्कासी आँसु बग्न थाले। मैले हो चिन्छु भन्ने भावमा मुन्टो हल्लाए। सर, ऊ र म बच्चादेखिको साथी हो, सँगै खेलेर खाएर हुर्केको। अस्तिसम्म पनि ऊ मेरो बेस्ट फ्रेन्ड नै थिए। जुन दिन मेरो अश्लील तस्विर सार्वजनिक भएका थिए, त्यो दिनदेखि हाम्रो सम्बन्ध टुटेको हो। बाँकी कुरा उसलाई नै सोध्नुहोस्। मैले यति बोलेर नसक्दै सुस्मिता काली निली भएकी थिए। प्रहरीहरू पनि मुखामुख गरेर उसैलाई हेर्दै थिए। प्रहरीले अनुसन्धान सुरु गर्यो किन गरेको भन्ने विषयमा। सुस्मिताले बिस्तारै आफ्ना काला कर्तुतहरू खोल्दै गई। जति जति ऊ खोल्दै जान्थे, म त्यति त्यति छक्क पर्दै गए। सुस्मिता र मेरो भेट 5 क्लास पढ्ने बेलामा भएको थियो। ऊ पढ्नमा ठिकै, बोल्नमा कसैले नसक्ने खालकी केटी थिए। कहिलेकाहीँ त ऊ मलाई बोलेर हैरान पारिदिन्थे, तर पनि उसको पेटमा भने पाप थिएन। मनको एकदमै सफा थिए। त्यसैले समयसँगै म उसको एकदमै मिल्ने साथी बन्न पुगे। हाम्रो हरेक कुरा स्योर हुने गर्थ्यो। म उसको हरेक कुरामा साथ दिन्थे, अनि ऊ मेरो हरेक अप्ठ्यारो परिस्थितिहरूमा सँगै हुन्थे। देख्नेहरू हामीलाई दिदी बहिनी हो भनेर सोध्थे। धेरैजनालाई साथी हो भन्न नसकेर हामी हो दिदी बहिनी हो भन्ने गर्थ्यौँ। हरेक कुरा सेयर गर्ने सुस्मितालाई मैले आफ्नो फ्यामिली लाइफ, पर्सनल लाइफका सबै कुरा सेयर गरेकी थिएँ। सपनसँगको सम्बन्ध त झन् उसँग जति सेयर कसैसँग भएको थिएन। सपन यस्तो छ, उस्तो छ, यो गर्छ, त्यो गर्छ, मेरो एकदमै ख्याल राख्छ। सपन जति नारीको इज्जत गर्ने केटा संसारमै छैन। यस्तै यस्तै सपनको तारिफ मेरो मुखबाट सुनेर सुस्मितालाई भित्रभित्रै जलन हुँदो रहेछ, किनकि उसलाई हरेक केटाहरूले रिजेक्ट गर्ने गरेका थिए। सपन र सुस्मितालाई मैले नै एड हुन लगाएकी थिएँ फेसबुकमा। के थाहा उसले त्यसरी खेल्छ मेरो जिन्दगीसँग भनेर। रियल लाइफमा पनि मैले एक दिन सपन र सुस्मितालाई भेटाएकी थिएँ। सपनले यस्तो झ्याउरे केटी तिम्रो बेस्ट फ्रेन्ड कसरी बने, अबबाट उसँग मलाई नभेटाओ भनेको थियो। सुस्मिता अलि घमण्डी थिए। उसलाई पैसाको सम्पत्तिको धाक लाउनु पर्ने, त्यसैले प्राय केटाहरू उसँग नजिक हुनै मान्दैन थिए। सपन पनि एक दिनमै वाक्क भएको थियो उसँग। जुन दिन मैले सपनसँग उसलाई रियल लाइफमा भेटाएकी थिएँ, त्यही दिनदेखि सुस्मिताले सपनलाई मेरो विरुद्ध भड्काएर नजिक हुन खोजेकी रहेछ। हरेक कुरा भन्दा पनि सपन मेरो विरुद्ध नभड्केपछि उसले यति घृणित काम गर्न पुगेकी रहेछ। सानो सोच उसको रहेछ, मलाई के थाहा। तर सपनले मलाई यो कुरा कहिले पनि भन्दैन थियो। हरेक भ्यालेन्टाइन्स डेमा सुस्मिता सपनलाई प्रपोज गर्ने गर्दिरहेछ। सपनले नो भनेपछि तेरो सानो कति बिग्रेकी छ भनेर देखाउन उसले आफ्नै दिदीको छोराको फेक आइडी बनाएर फोटो र भिडियो एडिट गरेर पठाएकी रहेछ। त्यो दिनसम्म मेरो आइडी नखोलेको सपनले उसले नै तेरो सानोको चर्ती गला हेर भनेर खोल्न लगाएकी रहेछ। बिचरा सपनले त्यो देख्दा उसको हालत के भयो भनेर म सोच्न पनि सक्दिनँ। मेरो आइडी खोलिसकेपछि नि सानाले घात गरेर के भयो त? म उसलाई धोका दिएर तिमी जस्तो धनको र रुखको घमण्ड गर्ने केटीसँग सम्बन्ध गाँच्न सक्दिनँ भनेको रहेछ सपनले। उसले सबै कुरा एकाएक गरेर खोल्दै थिए। यो सबै सुनेर मलाई सुस्मितासँग झन् झन् घृणा लाग्न थाल्यो। सपन म जन्मदा मात्रै 1.5 वर्षको थियो रे। सपनको मामु र मेरो मामु बेस्ट फ्रेन्ड भएकै कारण एकअर्काको घरमा आउने जाने क्रम भइरहन्थ्यो। सपन र म सँगै खेलेर एकअर्काको जुठो खाएर हुर्केको रे मामुहरूले भनिसकेको। पछि भएपछि हामी एकअर्काको राम्रो साथी भयौँ। एकअर्काको स्कुलमा के भयो, दिनभरि कसरी बित्यो, राति राति फोनमा सुनाउँथ्यौँ। एक दिन सपनको फोन नआउँदा पनि नराम्रो लाग्थ्यो मलाई। एकअर्काको झगडा कहिले परेन हाम्रो। हामीले एकअर्कालाई त भनेको पनि रेकर्ड थिएन। समय बित्दै जाँदा हामी एकअर्काप्रति आकर्षित हुन थाल्यौँ। दुवैलाई एकअर्काको बानी मन पर्यो, सबै कुरा राम्रो लाग्यो। हामी सम्बन्धमा बाँधिएका थियौँ, त्यो पनि दुवै परिवारको सहमतिमा। यसरी मलाई सानैदेखि चाहेको सपनले मेरो त्यो हरकत सहन नसकेर सुसाइड एटेम्प्ट गर्न खोजेको रहेछ। हिजोसम्म म सपनको दोषी आफूलाई मान्थे, तर सपनको वास्तविक दोषी सुस्मिता हो भनेर थाहा पाउँदा उसलाई त्यही घाँटी रेटेर मारिदिन मन लाग्यो। तर मसँग त्यति ठुलो हिम्मत कहाँ थियो र? मेरो जीवनसँग त खेली ठिकै थियो, तर आज सपनलाई पनि घर न घाटको पारी पापिनीले। उसले मेरो कुरा अझै 2-4 जना साथीलाई पनि भनेकी रहेछ। मेरो चरित्रको बारेमा यो सबै सुनेर मैले उसलाई भने, वा क्या फ्रेन्डसिप निभाइस, बधाई छ तँलाई, धिक्कार छ यस्तो मित्रतालाई। मैले यसो भन्दा ऊ रोइरहेकी थिए, तर मलाई माया त के दया पनि लागेन उसको। प्रहरीले छानबिन पछि ऊ माथि विद्युतीय कारोबार एन अन्तर्गत मुद्दा चलायो। अब मुद्दा नै लड्ने भएपछि मैले सबै कुरा डिटेलमा बाबा मामुलाई सुनाए। सुरुमा नमाने पनि पछि मैले बाबा मामुलाई सबै कुरा बुझाउन सके। सपनको परिवार र मेरो परिवारलाई चौकी लिएर गए। उसकै मुखबाट सबै कुरा प्रमाण सहित सुनेपछि दुवै परिवार मेरो कुरा मान्न तयार भए। हामीले सुस्मिता विरुद्ध मुद्दा लड्यौं र जित्यौं पनि, र सुस्मितालाई विद्युतीय कारोबार ऐन अन्तर्गत चरित्र हत्या गरेको आरोपमा 2 वर्ष जेल सजाय हुने भयो। सुस्मिताले हारे, लडाई मैले जिते, खुसी नै थिएँ। दुःख यो कुराको थियो कि पहिलो पल्ट मैले आफ्नैसँग लडाई लडेकी थिएँ। यसरी म मेरो इज्जतमा लागेको दाग त मेटाउन सफल भएकी थिएँ, तर मेरो सपन कहाँ गयो, किन गयो, अझै अत्तो पत्तो थिएन। सुस्मिताले आफ्नो स्वार्थ पूरा गरेको घृणित कामले न उसको स्वार्थ पूरा भयो, न मलाई नै सुखसँग बाँच्न दियो। मेरो बाबा मामुले सुस्मितालाई धेरै गाली गर्नुभयो। अर्काको जिन्दगीसँग खेल्ने केटी त्यसलाई कहिले पनि भलो नहोस्, आफ्नै छोरी नै मानेर बसेको सर्पले डसे जस्तै डसे, यस्तै यस्तै। मैले मम्मी बाबालाई सम्झाए, ह्या छोडिदिस यो, उसको कर्मको फल पाइसके, अब गाली नगर्नु, जे भयो भयो, बिर्सिदिनु भनेर। मम्मी बाबा निर्दोष सपनलाई याद गरेर धेरै रुनुभयो। हामी सबै मिलेर सपनलाई कहाँ कहाँ खोजेनौ। सच्चाई सुनाउन भए पनि भेट्ने रहर थियो, तर पूरा हुन सकेन। सपनको मम्मी जति पटक मलाई भेट्नुहुन्थ्यो उति पटक रुनुहुन्थ्यो, तर बिचरा भित्रभित्रै आफै जलेकी मैले के नै पो गर्न सक्थे र। फोन गर्दा अफ थियो, लेटर पठाम ठेगाना थिएन, मेसेज गरम ब्लक थिए, म लाचार थिए। भित्रभित्रै मरेर पनि बाहिर जिएको नाटक गर्दै थिएँ, खालि बाबा मामुको खुसीको लागि। सपन गएपछि मैले जब छोडिदिएँ, पढाइ यसै अधुरो भयो। म पागल भएकी थिएँ उसको यादमा, मर्न पनि सक्दिन थिएँ, बाँच्न सपनको यादले दिएकै थिएन। एक दिन अचानक खाना खाने बेला बाबाले भन्नुभयो, सुन सानु, अब तिमीले बिहे गर्नुपर्छ, पोहोर साल गर भन्दा गरेको भए अहिले यो सबै हुने नै थिएन, जे नहुनु थियो भइहाल्यो, अब चाहिँ नाइ नभन, तिमीले सपनको लागि भनेर पढाइ छाड्यौ, जब छाड्यौ, आफ्नो सबै कुरा त्याग गरिसक्यौ, सपनले खै त के गर्यो तिम्रो लागि, खालि ऊ त कागले कान लग्यो भन्ने हल्लाको पछाडि लागेर सहर छोडेर गयो। यदि साँचो माया गर्थ्यो भने उसले त्यसरी हिम्मत हार्ने होइन, तिम्रो साथ दिन पर्थ्यो, तर खोइ त साँचो के हो थाहा पाउन समेत फर्केन, के यस्तै हुन्छ र चोखो माया। म तिमीहरूको प्रेमको विरुद्ध छैन छोरी, किनकि आजभन्दा 30 वर्ष अघि मैले पनि तिम्रो मामुसँग प्रेम विवाह नै गरेको थिएँ। तिम्रो बाबा हुँ, तिम्रो नराम्रो सोचेको छैन, खालि सपनले तिमीप्रति गरेको व्यवहारले मन दुखेको छ, त्यसैले भनेको, तिम्रो भविष्यको लागि भए पनि बिहे गर अब, सपन फर्कतै न अब, फर्के पनि ढिला फर्किन्छ सानो। मैले हेरेको केटा पनि सपनभन्दा हरेक कुरामा अगाडि छ, ड्यासिङ लुक छ, सायद तिमीलाई पनि मनपर्छ होला, एकचोटि भेट है, उसले तिमीलाई भेट्न चाहेको छ। म बाबाको कुरामा केही बोल्नै सकिनँ, कता कता मन दुखे पनि, सपनको यादले मन पोले पनि बाबाको कुरामा तितो सत्य उकलिएको थियो। सत्य त त्यही थियो, अब सपनलाई कुर्नु र बालुवामा रोपेको बिरुवामा पालुवा लाग्ला भनेर आश गर्नु एउटै कुरा थियो। सपनले आफ्नो मुटुलाई ढुङ्गा बनाएर मबाट धेरै टाढा गएको थियो। उसलाई मेरो यादले फर्काउन नसकेपछि मैले उसलाई कुर्नुको कुनै अर्थ नै थिएन। जिन्दगी लामो थियो, कसैको यादमा मात्रै काट्न सम्भव हुँदैन, जति नै माया गरे पनि जिन्दगीभर यत्तिकै कुरेर बस्न कोही पनि सक्दैनन्। म पनि त यही समाजमा हुर्केको मान्छे, अरूभन्दा फरक हुन कहाँ सक्थे र। मेरो बाबा मामुको पनि त मेरो जिन्दगीमा फलेको फुलेको हेर्ने रहर थियो, म भनेर अर्को सन्तान पनि जन्माउनु भएन। मैले मागेको कुरा कहिले नै भन्नु भएन। अब बाबा मम्मीको उमेर ढल्कँदै थियो, पसिनाको मूल्य फिर्ता गर्ने पालो मेरो थियो। म सक्दिनँ थिएँ सपनको याद मात्रै बोकेर जिउँदो लास सरह भएर बाँच्न। त्यसैले मैले बाबालाई भनिदिएँ, हुन्छ बाबा, आशिषलाई बोलाइछु, मन पर्यो भने बिहे गर्छु। यति भन्ने बित्तिकै बाबा मामु दुवैजना बेसरी रुन थाल्नुभयो। सायद उहाँहरूले बुझेको हुनुपर्छ मेरो मनमा के चल्दैछ भनेर। मैले भने, भाग्यको खेल हो बाबा, म आइपरेका हरेक दुःख र सुख भोग्न तयार छु। यति भनेर कोठामा पुगेर म सपनलाई सम्झिन थालेँ। उसले दिएका हरेक उपहारहरू बेडमा राखेर पालै पालो अँगालेर धेरै बेर रोइरहे र एउटा कठोर निर्णय पनि गरे, म सबै उपहारहरू जलाइदिन्छु, यिनीहरूलाई सँगै राखेँ भने मलाई सपनको यादले धेरै सताउनेछ र नयाँ मान्छेसँगको सम्बन्ध राम्रो हुँदैन। एक एक गरी सपनको र मेरो बाल्यकालदेखिको तस्विरहरू पनि छोएँ। सबै जलाए पनि म यी तस्विरहरू जलाउन सक्दिनँ थिएँ, किनकि मेरो सपन कतै न कतै त जिउँदै थियो। झन् मेरो मुटुको चारै कुनामा उसकी तस्विर थिए। फोटोहरू मैले सपनको मामुलाई नै दिने निर्णय गरेँ। त्यो रात म निदाउनै सकिनँ, मात्र सपनको तस्विर घुमिरह्यो आँखैभरि। मैले सपनसँग मनमा नै भने, मलाई माफ गरिदिसु ल, हजुरलाई कुरेर बस्न सकिनँ, हजुर फर्कने भए त म यो जुनीकै हजार जुनी पनि कुर्न सक्थेँ, तर हजुर नै कहिल्यै फर्किन्न भनेर जानुभयो, म के भनेर पर्खौँ सपन। हजुर आउनुभयो भने घात गरेकी नभन्नु होला, मेरो बाध्यता हो, अर्को जुनी मिल्यो भने हजुर के हुनेछु। अनि सुस्मिता, त्यसलाई कहिले भन्नु नहोस् जसले पवित्र सम्बन्धमा आगो लगाइदिए। टाउको गह्र आउँछ, शरीर शिथिल, हात खुट्टा ललाक लुलुक्क छन्। आँखामा चिप्रा टाँसिएर खुल्न मानिरहेका छैनन्। आँखा मिचेर चिप्रा फाल्छु अनि पल्लो बेडमा नजर डुलाउँछु। अविरल त्यहाँ छैन, आधा मात्र खुलेका आँखाले उसलाई नदेखेको पो हुन् कि। दुवै हातले आँखा मिच्छु, उसै गरी नजर लगाउँछु, फेरि पनि उसलाई देख्दिन। शरीर काँपेको महसुस भइरहेको छ, कस्तो जाडो, सुस्तरी आवाज निकाल्छु, ओठ पनि काँपिरहेको महसुस हुन्छ। निधार छाम्छु, तातो छ, ज्वरो आएको हुनुपर्छ। उफ, फेरि सताउन आइपुग्यो, अब भने आवाज बिना नै मन बोल्छ, मनको खिन्नता हुनुपर्छ। उठ्ने प्रयास गर्छु, सिरकको थिचाइलाई पन्छाउन सक्दिनँ, लामो सास तान्छु र बल गर्छु। सिरकले देब्रे भएर मेरो पुरै शरीर छाड्छ। ओ माई गड, म नग्न छु, राति के भयो सम्झन खोजेँ तर सकिनँ। लेखकले मसँग छल गर्यो, मैले अनुमान लगाएँ। आँसु बग्यो, आक्रोश बढ्यो, कतै नसामा मबाटै कुनै गल्ती भयो कि। आँसु र आक्रोश सँगै प्रश्नले पनि सताउन थाल्यो, शरीरको तापक्रम झनै बढ्यो। लुगाको खोजीमा यताउता नजर डुलाएँ तर भेटिन। नग्न शरीरमा नजिकै रहेको टावल बेरेँ, ढोकाको चुकुलतर्फ नजर दौडाउँदै उठेँ। नजर सँगै कति छिटो ढोकाको समीप पुगिसकेछु, हतपत्त चुकुल लगाएँ, बाथरुम छिरेँ, लुगा त त्यहाँ पो रहेछ। उठाउन खोजेँ, गनायो, लुगाभरि भोमिट जमेको थियो, कसरी यस्तो भयो। फेरि सम्झने प्रयास गरेँ, दोस्रो पटक पनि विफल भयो। लुगा खुट्टाले हुर्याएर एक कुना पुर्याइदिएँ, सावर खोलेँ, प्रत्येक अङ्ग अङ्गमा पानी सँगै हात पुग्यो। सायद ऊ रातभरि मेरा यिनै अङ्गहरूसँग खेले होला, उसले अपवित्र पारेका यी अङ्गलाई म पानीले पखालेर कहाँ शुद्ध पार्न सक्छु, मन न हो कहाँ स्थिर रहन्छ र। पानी र आँसु सँगसँगै बग्न थाले, एकछिन आफूलाई पानीमै भिजाइरहेँ, पानीमा या आँसुमा मलाई थाहा छैन, तर जति भिजे पनि मन हलुका भएन। उसै गरी टावेल बेरेर कोठामा आएँ, ब्यागमा रहेको जिन्स प्यान्ट र टिसर्ट लगाएँ, कोठाबाट बाहिर निस्किएँ, पैसा तिर्न काउन्टरको अघि उभिएँ। पैसा लेखकले तिरिसकेको रहेछ, उसको फोन नम्बर लिएर त्यहाँबाट निस्किएँ। होटल कम्पाउन्डबाटै नम्बर डायल गरेँ। फोन अफ थियो। मेरो शरीरसँग खेलेर भाग्यो पापी। मनमा अनेक कुरा खेल्न थाले। ऊ लेखक नै हो त? ऊ अविरल नै हो त? हत्तपत्त ब्यागमा रहेको पुस्तक निकालेँ। लेखकको फोटो हेरेँ। ठम्म्याउन सकिनँ। तड्कनको गति बढ्न थाल्यो। ढिला नगरी मोबाइलमा डाटा अन गरेँ। गुगल खोलेँ। अविरल लेखेर सर्च गरेँ। लेखक उही रहेछ। त्यहाँबाट सिधै फेवाताल किनार पुगेँ। कफी मगाएर ताललाई निहाल्न थालेँ। ताल बाराही मन्दिर र वरिपरि मानिसको घुइँचो। तालभरि छरिएका डुङ्गा। ताल वरिपरिबाट बहेको चिसो हावा। फेवातालमा डुबुल्की मारिरहेको माछा पुच्छ्रे। अनि तालको मनोरम दृश्यसँगै रमाइरहेका चराहरू। तर मेरो मन भने बेचैन। तालको छेउछाउमा रहेका रुख बिरुवामा नयाँ पालुवा पलाएका छन्। फुलहरू ढकमक्क फुलेका छन्। होटेलको वरिपरि फुलहरूको सुगन्ध छाइरहेको छ। चराचुरुङ्गीले मिठो धुन छरिरहेका छन्। बसन्त ऋतुको यो हरियाली सिजनमा मेरो मन भने उजाड छ। फेवातालबाट बेला बेला स्पर्श गर्न आउने चिसो हावाले समेत पोलिरहेको छ। कफी पनि सेलाइसकेछ। एकै गुटकीमा स्वाट पारे। पहिलो पटक मेरो बेस्ट कफी लाते स्वादहीन लाग्यो। मन नै अमिलो भएपछि सबै चिज खल्लो लाग्छन् सायद। होटलको काउन्टरबाट पाएको नम्बरमा अविरललाई फोन लगाएँ। अफ नै थियो। मोबाइल फेवातालमा हुर्याउन मन लाग्यो। हात उठाइसकेकी थिएँ। के सोचे कुन्नी, रोकिएँ। मोबाइल हुर्याउन उठेका हात त रोके, तर मनको बहावलाई भने रोक्न सकिन। फेरि आँखाबाट तप तप गर्दै आँसु चुहिन थाले। आँसु तप्प छर्यो। आँसु पुछेका न्यापकिन टेबलभरि भइसके। अब त सकिएछन् पनि। वेटरले हेरिरहेको रहेछ। उसलाई इसारा गरेर अर्को कफी अर्डर गरे। ऊ कफी भन्दा पहिला न्यापकिन बोकेर आयो। न्यापकिन टेबलमा राख्दै भन्यो, आर यु फाइन म्याम? यस, मैले जवाफ फर्काएँ। उसलाई त ठिक छु भनेर ढाँटे, तर आफ्नै मनलाई ढाँट्न सकिन। न मनले पीडा दबाउनै सक्यो। बहकिएको मनलाई शान्त पार्न पोखरा आएकी थिएँ। झन पीडा थपियो। जुरुक्क उठेर बाथरुमतिर लागे। सबैभन्दा पहिला ऐनामा अनुहार निहाले। आफूले आफैलाई निकै निरीह पाए। मन तरङ्गित हुन थाल्यो। होटल बाहिर गुम्सिएका आँसु बाथरुममा खुलेर बगे। आँसुसँगै मुखबाट च्वाट्ट निस्कियो, आई हेट राइटर। कफीको चुस्केसँगै अघिल्लो दिन सम्झन खोजे। त्यसपछि के भयो? अह, लाखौं प्रयास गरे पनि सकिन। होटलको कोठामा जानु अघिको अवस्था भने याद थियो। साँझ 8 बजे, फिस्टेल होटल। काउन्टरमा हाम्रो विवाद भइरहेको छ। म उसँग चर्को बोलिरहेको छु। ऊ मलाई सम्झाउने प्रयास गरिरहेको छ। त्यति नै बेला एक युवक सरासर काउन्टरतर्फ अघि बढ्छ र रिसेप्सनिस्टलाई आफ्नो कोठा नम्बर जाँच गर्न लगाउँछ। उसैसँग त रहेछ मेरो कोठा जुदेको। यस्तो लापरवाही गर्न मिल्छ तपाईँहरूले? रिसेप्सनिस्टको कुरा सुनेपछि उसले शालीन पारामा भन्यो, यो त अति नै भयो। म अलि चर्को बोलेँ। उसले पुलुक्क मतिर हेर्यो। त्यति बेलै म्यानेजर आइपुग्यो। भन्यो, तपाईँहरू दुबईको तर्फबाट कोठा नम्बर 104 बुक भएछ। तपाईँहरूले ख्याल गर्नुपर्ने। अझ हामीले ख्याल गर्नुपर्ने? तपाईँ बढी बोल्दै हुनुहुन्छ। म झङ्किएँ। धेरै विवाद नगरौँ, मलाई अर्को कोठा मिलाइदिनुहोस्। यो उहाँलाई दिनुहोस्। ऊ कति ज्ञानी। सरी, सबै प्याक भइसक्यो, म्यानेजर बोल्यो। मैले फेरि चर्को स्वर निकालेँ। ऊ भने कुल नै छ। ऊ गोजीबाट मोबाइल निकालेर अलि पर गयो। कसैलाई फोन गर्यो अनि फेरि हामी भए ठाउँमा आयो। तत्काल म्यानेजरको मोबाइलको घन्टी बज्यो। ऊ पनि हेलो भन्दै हामीभन्दा केही पर गयो। एक मिनटमै म्यानेजर हामी भए ठाउँमा आयो। केही क्षण अघिको चाँदी जस्तो चम्किलो उसको अनुहारमा ग्रहण लागेको छ। प्लिज सर, मेरो त अब जागिर नै जाने भयो। तपाईँ लेखक जस्तो मान्छे, कुरा बुझिदिनु पर्यो। म्यानेजरको आँखाबाट आँसु मात्र चुहिन बाँकी छ। डबल बेडको कोठा हो। यदि तपाईँहरूलाई समस्या हुँदैन भने प्लिज म्यानेज गरिदिनुहोस्। प्लिज सर, प्लिज म्याडम, म्यानेजर रुन्चे स्वरमा बोल्यो। लेखकले मलाई हेर्यो, मैले उसलाई, म्यानेजरले हामी दुवैलाई। त्यत्तिकैमा लेखक बोल्यो, उहाँलाई कुनै आपत्ति छैन भने मलाई केही छैन। कुन चाहिँ लेखक रहेछ नचिनेको? मैले उसलाई तलदेखि माथिसम्म निहालेँ, कतै देखे देखे जस्तो पनि लाग्यो। नाम सोधेँ। अविरल। उसले हात अघि बढायो, म तीन छक्क परेँ। कल्पना समेत गरेकी थिइनँ ऊ अविरल होला भन्ने, जसको उपन्यास सोलामा लिएर हिँडेकी छु उही मेरो सामिप्यमा। तत्कालै मैले हात मिलाउँदै आफू कोठा सेयर गर्न तयार भएको बताएँ। उसले मेरो 4 किलो गरुङ्गो झोला उचाल्न हात अघि बढायो। मैले पर्दैन भन्दै टाउको हल्लाएँ। ऊ अघि बढ्यो, म झोला बोकेर उसको पछि पछि लागेँ। फ्रेस भएर बाथरुमबाट निस्कँदा अविरल कोठामा थिएन। म पनि बाहिर निस्किएँ। ऊ गार्डनको एक कुनामा कफी पिइरहेको रहेछ। म नजिकैको टेबलमा गएर बसेँ। वेटर आइपुग्यो, मैले चुरोट र वाइन मगाएँ। ऊ कफी पिउँदै केही लेखिरहेको थियो। बायाँ हातले कफी सुरुप्प पार्छ अनि दायाँ हातले केही लेख्छ। एकछिन गोतलिन्छ, फेरि लेख्छ। अविरल स्टाइल। मैले उसको लेख्ने कलाको निवारण गरिदिएँ। मेरो अर्डर आइपुग्यो। वाइन ताने र चुरोट सल्काएँ। बल्ल ऊ मतिर फर्कियो र मुस्कुरायो। चुरोटको धुवाले उसलाई स्पर्श गरेको हुनुपर्छ। लेखक न हो, चुरोटको बास्नाले मात्तियो होला। सायद उसले अब चोर औँला आफ्नो छातीतिर देखाउँदै चोर र माझी औँलाले चुरोट च्यापेको आकृति बनाएर मतिर देखाउनेछ, मेरो अनुमान। किनकि मैले 2-4 लेखक भेटिसकेकी छु, सुन्दर युवती, अझ त्यसमाथि साथमा रक्सी र चुरोट। उनीहरू यस्तो अवसर गुमाउन चाहँदैनन्। उनीहरूकै भाषामा भन्ने हो भने यति बेला हामी उनीहरूका लागि पात्र बनिदिन्छौँ। कसैका लागि मुड। उसले डायरी बन्द गर्यो, फेरि मतिर फर्कियो। तर मेरो अनुमान अनुरूप उसले त्यस्तो कुनै सङ्केत गरेन। हुन त लेखक हो, 2-4 चुरोट त ऊ गोजीमै बोकेर हिँड्छ। मैले मनमा नै ठोकुवा गरिदिएँ। मेरा सबै अनुमान फेल खाइरहेका थिए। तेस्रो पटक ऊ मतिर फर्कियो। सायद ऊ अड मानिरहेको छ। फेरि उसको अगाडि रक्सीको कुनै ग्लास पनि त छैन। मैले नै वाइनको ग्लास देखाउँदै पिउने अफर गरेँ। ऊ उठेर सरासर मतिर आयो। अनुमति लिएर म बसिरहेको टेबलमा बस्यो। यति बेला भने मेरो अनुमान मिल्यो। मैले वेटरलाई बोलाएँ। तपाईँ के लिने, हार्ड कि सफ्ट? उसलाई सोधेँ। उसले पिउने बानी नरहेको बतायो। खाना अर्डर गर्यो। म लज्जित भएँ। उसलाई सरी भन्न समेत सकिनँ। चुरोट पनि नपिउँदो रहेछ। रक्सी र चुरोट नपिउने लेखक मैले जीवनमै पहिलो पटक भेटेकी थिएँ। रक्सी नपिउने पनि लेखक हुन्छन् र? मैले मनको बहावलाई रोक्न सकिनँ। तपाईँकै अगाडि छ, स्मार्ट रहेछ ऊ। कहिल्यै पिउनु भएन या छाड्नुभयो? मेरो चासो बढ्यो। पिएर छोडेको भए आज म यो अवसर गुमाउँदिन थिएँ होला। लेखक जो थियो इम्प्रेसिभ। म मुस्कुराएँ। अलवेज आई एम। ऊ लाउडली हाँस्यो। वाह, उसको हाँसो कति मिठो। एकपटक फेरि हाँसिदिनुहोस् न प्लिज, मेरो लागि भन्न मन थियो तर सकिनँ। वाइन नलागेर हो कि? मोगो गाईपान, उसको चिनिया खाना आइपुग्यो। मेरो बेस्ट खाना भन्दै उसले एक चम्चा रस सुरुप पार्यो। मैले एक खुट्क्यो वाइन। उडिरहेको चुरोटको धुवालाई उसले आफ्नो नाक छेउ आउन नदिई हातले पन्छायो। मलाई अड फिल भयो। चुरोटलाई एस्ट्रेमा डोबिदिए। एस्ट्रे उचालेर पछिल्लो टेबलमा राखिदिए। त्यसपछि उसलाई हेरेँ। ऊ फेरि मुस्कुरायो। अघि तपाईँले कतै फोन गर्न साथ म्यानेजरको हाउभाउ नै परिवर्तन भयो, खास कुरा के हो? उति बेला नै मनमा उब्जिएको जिज्ञासा पोखिदिए। ऊ मजाले हाँस्यो र भन्यो, बोससँग कम्प्लेन गरेपछि त्यति त हुनै पर्यो नि। म पनि जोडले हाँसेँ। सायद म कम वाइन ज्यादा। आजै आउनुभएको काठमाडौँबाट? उसले सोध्यो। हो नि, उतैबाट अनलाइनमा बुक गरेर आजै अन्तिम रेल चढेर आएको, मैले जवाफ दिएँ। म पनि त अन्तिम रेलमै आएको, ऊ बोल्यो, ऊ सेकेन्ड क्लासमा रहेछ, म फर्स्ट क्लासमा थिएँ। लेखक लोभी रहेछ, उसले सेकेन्ड क्लासमा आएको भनेपछि मैले अनुमान लगाएँ। रेल चल्न थालेदेखि कस्तो सहज भएको छ है, काठमाडौँबाट 2 घन्टामै पोखरामा आइने, मैले भने। यो रेलको यात्रामा मेरो दोस्रो अनुभव थियो। पहिलो पटक भारतको लखनऊ नयाँ दिल्ली तेजास एक्सप्रेसको अनुभवसँग लेखी थिएँ। 512 किलोमिटरको यात्रा 6 घन्टा 15 मिनटमा पार भएको थियो। सो रेल चढेपछि मलाई काठमाडौँ पोखरा चल्ने एसी डिलक्स बसको झल्को आयो। रेलको गति र क्षमता बाहेक सबै सेवा तथा सुविधाहरू उस्तै थिए। बाथरूम फिल्म हलको जस्तो, खाना सिटमै बसेर खान मिल्ने। काठमाडौँ पोखरा लुम्बिनी एक्सप्रेसमा चढ्दा पनि उस्तै अनुभव भयो। एकछिन त हामी केही समय अघिदेखि नेपालमा रेल चल्न थालेपछिको सहजताबारे कुराकानी गर्यौँ। ज्यादा भने म नै बोलिरहेकी थिएँ, जिब्रो लर्बराउन थालेको थियो। ऊ भने एकहोरो सुनिरहेको थियो। लेखकहरू त गफाडी हुन्छन् भनेको सुनेकी थिएँ, तर ऊ हरेक कुरामा अरूभन्दा भिन्न थियो। यु आर सो क्युट डियर राइटर, म बोलेँ। ऊ मौन रह्यो। ह्यान्डसम पनि, म फेरि बोलेँ। ऊ अझै मौन रह्यो। मैले आफ्नो हात उसको गालातर्फ अघि बढाएँ। गाला मुसारे अनि त्यही हातलाई आफ्नो ओठमा छुवाउँदै भने, आई लभ राइटर। यतिसम्म याद छ, त्यसपछि के भयो? अह, मेरो मानसपटल खुलेन। त्यसपछि पक्कै उसले मलाई कोठामा लगेर, अनुमान लगाएँ। हुन त सुरुमा नै म उत्ताउली भएकी थिएँ। कतै मैबाट पो कुनै गल्ती भयो कि? मनमा अर्को पनि प्रश्न थियो। उत्तर भने केवल अविरलसँग। दिनभर खोज्दा समेत उभेटिएन, न फोन नै लाग्छ। साँझ परिसक्यो। नयाँ वर्ष भएकाले होटलमा कोठा पाउन मुस्किल थियो। होटलहरू चाहर्न बाहेक मसँग अर्को विकल्प थिएन। एउटा कोठा त कसो नपाइएला भन्ने झिनो आशका साथ होटलको खोजीमा लेक साइडमा हिँडिरहेकी थिएँ। एक्कासी एउटा पोस्टरमा पुगेर आँखा ठोकियो। युवा उपन्यासकार अविरलसँग साक्षात्कार। लोकेसन र समय हेरे। पोस्टर टाँसिएकै स्थानको भित्रपट्टिको हलमा रहेछ। म सरासर त्यतै लागे। अन्तिमतिर गएर बसे। प्रश्न उत्तर सेसन चलिरहेको थियो। छेउकै एक युवतीले हात उठाई, माइक आइपुग्यो। अविरलले यतै हेर्यो, हाम्रा आँखा ठोकिए। खिस्सा हाँस्यो। कति पनि हीनताबोध थिएन उसको अनुहारमा। मलाई रिस उठ्यो। गएर सबै सामु उसको गालामा 2 चड्कन लगाइदिउँ लाग्यो, तर आफूलाई सम्हाले। कार्यक्रम सकियो। सबै उसको किताबमा अटोग्राफ लिन र उसँग तस्विर खिचाउन थाले। म यथास्थानमा बसिरहेँ। केही समयपछि ऊ मेरो समीप आयो र भन्यो, के हामी कफी पिउन सक्छौँ? मैले टाउको मात्र हल्लाएँ। उसले त्यहाँ रहेका केहीसँग बिदा माग्यो। सबैले अनुहार कालो बनाए। युवतीहरू मलाई घुरेर हेर्न थाले। पहिलो उपन्यासबाटै उसले बढाएको आफ्नो क्रेज देखेर मलाई अचम्म लाग्यो। हामी केही नबोली सरासर हिँडिरहेका छौँ। अझ भनौँ न, म उसलाई पछ्याइरहेकी छु। जसरी छायाले उसको आकृतिलाई पछ्याउँछ, जसरी भर्खरै पाइला चाल्न थालेको दुधे बालकले आफ्नी आमाको पाइला पछ्याउँछ। केही समयको पछ्याइपछि हामी फेवाताल किनारमा पुग्छौँ। ऊ एक क्याफेमा छिर्छ, म उसै गरी उसलाई पछ्याउँछु। मेरो झोलामा चक्कु छ, दिउँसो किनेकी। उसलाई सजाए जो दिनु थियो। चक्कुले उसको शरीरको कुनै अङ्गमा चोट दिने योजना बनाइसकेकी थिएँ। त्यसपछि प्रहरीमा रिपोर्ट गर्ने। त्यसअघि म उसकै मुखबाट मेरो अङ्गसँग खेलेको कुरा कबुल गराउन चाहन्थेँ। प्रमाणका लागि मोबाइलमा रेकर्डर अन गरेर झोलामा राखिसकेकी थिएँ। कफी टेबलमा आएपछि बल्ल उसले मतिर हेर्यो। अघिल्लो दिन प्रेमिल लागेको उसको अनुहार कुरूप लाग्न थाल्यो। स्वादिलो लागेको उसको मुस्कान बिस लाग्न थाल्यो। प्रिय लागेको ऊ घृणित लाग्न थाल्यो। मलाई लेखक अपराधी लाग्न थाल्यो। श्वास बढ्यो, रगत उम्लियो, आवेगको गति बढ्न थाल्यो। दाहिने हातले झोला छामछुम गरे चक्कुको खोजीमा। उसको कुरा सुन्ने धैर्यता एकाएक गायब भयो। आँखाबाट बरबर आँसु झर्न थाले।
1: त्यति नै बेला टेबलमा रहेको मेरो देब्रे हात समाउँदै उसले भन्यो, तिमीले आफूलाई सम्हाल्नुपर्छ। हिजो राति मेरो ठाउँमा अरू कोही भइदिएको भए। ऊ रोकियो, मेरो श्वास रोकियो, चक्कु खोजिरहेको हात रोकियो, केही सोचिरहेको दिमाग रोकियो, सायद मेरो रक्त सञ्चार पनि रोकियो होला। मनको हलचल त रोकियो नै। मेरा आँखा उसका ओठमा छन्। कति बेला चल्छन् ती ओठ, के भन्न खोज्दैछ ऊ? म निकै लज्जित छु अनुमति बिना तिमीलाई नङ्ग्याएकोमा। मसँग अर्को विकल्प पनि थिएन। कपडा भरि भोमिट लागेको थियो अनि तिमी बेहोस। तर मैले तिम्रो शरीर हेरिन, तिम्रो शरीरको कुनै अङ्गलाई स्पर्श गरिन। टाउको अर्कोपट्टि फर्काएँ अनि शिर गोडाइदिएँ। मैले एकपटक उसलाई हेरेँ, उसका आँखा पढेँ। निर्दोष लाग्न थाले ती आँखा। उसले मेरो शरीरसँग छल गरेको भए मैले केही त महसुस गर्नुपर्ने हो भन्ने लाग्यो। सायद म भावनामा धेरै बहकिएँ कि। झोलाबाट दाहिने हात झिकेर उसले समाइरहेको मेरो देब्रे हातमाथि राखेँ। ऊ मुस्कुरायो। अब मलाई उसको मुस्कान खास लाग्न थाल्यो, अघिल्लो दिनको जस्तै। गीत नै छ नि, फुलको आँखामा फुलै संसार। म उसलाई सुनिरहेकी थिएँ। ऊ बोल्दै थियो, हरेक कुरा लिमिटेसनमा हुनुपर्छ। आफ्नो करियर बनाउनु पर्ने समयमा तिमी यसरी आफूलाई रक्सी र चुरोटको अम्बलमा नफसाऊ, फेरि यो समय फर्किएर आउँदैन। उसलाई के थाहा मैले पहिलो पटक रक्सी पिएकी थिएँ भन्ने। उसलाई के थाहा मेरो हातले पहिलो पटक चुरोट समाएका थिए भन्ने। उसलाई के थाहा मैले जिउने हरेक सहारा गुमाएकी छु भन्ने। अनि उसलाई के थाहा अब मेरो यो संसारमा आफ्नो भन्ने कोही छैन भन्ने। यस्तो अवस्थामा म रक्सी नपिएर के पिउँ? हुन त उसले भनेको पनि ठिकै हो, मैले पिउनु पर्ने त बिस हो। तर म सक्दिनँ, म कायर छु। फेरि आफूले आफैलाई मार्नु जतिको ठूलो अपराध के नै होला र? म आत्महत्याको आरोपमा अपराधी बन्न चाहन्न। मैले उसलाई बस यति भने, म आँसु हुँ, कहिले रित्तिन्न। सम्हाल्दा सम्हाल्दै आँखा रसाइहाले उसले मेरो टाउको छाम्यो र भन्यो, तिमीलाई त ज्वरो आए जस्तो छ। म केही बोलिनँ, जवाफ आँसुले दिइरहेका थिए। यस्तो बेला मौनता नै सबैभन्दा ठूलो जवाफ हो सायद। हिँड जाउँ बिल तिरेर, उसले भन्यो। कता जाने किन जाने यस्ता प्रश्न गर्नु बेकार लाग्यो मलाई। उसको पछि पछि लागे। ऊ एक मेडिकलमा गएर रोकियो। डाक्टरसँग मलाई ज्वरो आइरहेको बतायो। डाक्टरले मेरो हातमा थर्मोमिटर थमाइदिए। मैले काखीमा च्यापेँ। 99 डिग्री मात्र रहेछ। सिटामोल लिएर हामी त्यहाँबाट हिँड्यौँ। खासमा डाक्टरले ज्वरो नाप्न नजानेका हुन्। उनले मेरो शरीरको ज्वरो नापे, मनको ज्वरो नाप्न सकेनन्। नत्र 99 होइन, पक्कै 103 डिग्री देखिन्थ्यो। शरीरको ज्वरो नाप्ने त थर्मोमिटर छ, तर मनको ज्वरो कसले नाप्न सक्ला र है? मैले अविरललाई भने। ऊ केही बोलेन। सायद यसको जवाफ उसँग छैन। एउटा पसलमा पुगेपछि ऊ रोकियो, पानी किन्यो। एउटा सिटामोल र पानी मेरो हातमा थमाइदियो। मैले ड्याडीलाई सम्झिएँ, कति केयर गर्नुहुन्थ्यो उहाँ मेरो। उहाँले छोडेर गएपछि मेरो स्वास्थ्यको चिन्ता गर्ने एउटी बहिनी थिए, उसले पनि छाडेर गई। अनायासै आँखाबाट फेरि आँसु बग्यो। अविरलले रुमाल निकालेर आँसु पुछिदियो। ड्याडी र बहिनी पछि अविरल नै हुनुपर्छ मेरो यसरी ख्याल गर्ने व्यक्ति। तिम्रो नाम आँसु किन रहेछ भन्ने बल्ल थाहा पाएँ। तारन्तर मेरा आँखा रसाएपछि उसले भन्यो। मैले आफूलाई सम्हाल्ने प्रयास गरेँ। थ्याङ्क यू सो मच फर एभ्रिथिङ डियर अविरल, जवाफमा यति भने। आजको बसाई कहाँ छ? लेक साइडमा हिँडिरहेको बेला उसले सोध्यो। मैले निश्चित नभएको बताएँ। यति बेला यहाँ कोठा पाउन गाह्रो छ, उसले नै भन्यो। एउटा न एउटा त पाइएला कि? पाइँदैन भन्ने थाहा हुँदा हुँदै भनिदिएँ। अन्य कुनै विकल्प पनि त थिएन मसँग। विश्वास थियो उसले मलाई एक्लै छोडेर पक्कै जाने छैन। भोमिट नगर्ने हो भने सेयर गर्न सकिन्छ है? ऊ मुस्कुरायो, म पनि मुस्कुराएँ। राति 9 बजेसम्म हामी फेवाताल किनारमा रमायौँ। मैले उसका हरेक गतिविधि निहालेँ। प्रकृति प्रेमी रहेछ ऊ। सके जति फेवा ताललाई प्रेम गरिरह्यो, कहिले तालको बासनामा हराएर त कहिले सुन्दरतामा रमाएर। म उसँग छु वा छैन उसलाई केही मतलब छैन, ऊ आफ्नै सुरमा छ, त्यही सुरको तालमा नाचिरहेको नदेखिने गरी, अझ भनौ न आफैमा आफैसँग। तर मलाई उसको व्यवहारप्रति कुनै आपत्ति छैन, बरु खुसी छु उसलाई पढ्न पाएकोमा। खाना यतै खाएर गए हुँदैन? अविरलले सोधेपछि पो बल्ल मेरो भोक बाहिर निस्कियो। बिहानदेखि खाना खाएकी थिइनँ, खाऊ पनि कसरी त्यस्तो अवस्थामा? मलाई त एकदमै भोक लागेको छ, ढिला नगरी भनिहाले। हामी लेक साइड नजिकैको रेस्टुराँमा छिर्यौँ, दुवैले सादा खाना खाने भयौँ। मैनबत्तीको प्रकाशले अविरलको मुहार मधुर मधुर देखिएको छ, उसको भाव बुझ्दा अनुमान भने लगाउन सक्छु ऊ कतै हराएको छ। पक्कै फेवा तालको रात्रिकालीन चमकमा ऊ केही खोज्दैछ, उसले उत्तरतर्फको टेबल रोज्नुको कारण अहिले म बुझ्दैछु। टेबुल यसरी सजाएको छ कि कुनै प्रेम जोडी त्यहाँ बसेका हुन्? हुन त जोडीहरूकै लागि सजाएको टेबुलमा हामी गएर बसेका छौँ, यति बेला हामी जस्तो बेजोडी पनि कुनै आउँछ होला र यो मनोरम स्थलमा नयाँ वर्ष मनाउन? टेबुलको एक छेउमा राखिएको गुलाबको फूलमा नजर गाडिरहेका बेला वेटर खाना लिएर आइपुग्छ। डायरीमा केही लेखिरहेको अविरल नमिठो मुस्कान सहित खानालाई स्वागत गर्छ। उसको नमिठो मुस्कान भन्दैछ खाना एकछिनपछि ल्याउनु पर्ने। ऊ मन नलागी नलागी डायरी बन्द गर्छ र मतिर हेर्दै भन्छ, खाना खाऊ है। उसले यो भन्दा म मुखमा भातको गाँस लिएर बसिसकेकी हुन्छु। यसको मतलब अविरलले मेरो गतिविधि निहालेको रहेनछ। म केही बोल्दिन। खाना खाएर हामी कोठातिर लाग्यौँ। ला, कोठामा त एउटा मात्र बेड रहेछ, अब म उसैसँग एउटै बेड सेयर गरेर सुत्ने? मनमा प्रश्न खेल्न थालिहाल्यो। एउटा मात्र बेड रहेछ, तिमी यहाँ सुत, म कुनै व्यवस्था गर्छु, उसले भन्यो। उसले ममा फेरि अर्को प्रभाव छाड्यो। नयाँ वर्षको मध्यरातमा पोखरामा कसरी होला उसको कुनै व्यवस्था? अर्को कुरा, म ऊप्रति लचिलो पनि भइसकेकी थिएँ। उसले एउटा हात मेरो कमर र अर्को हात मेरो चुल्ठोमा राखेर मेरा ओठमा स्पर्श गर्थ्यो भने पनि सायद म स्वीकार्थे। मलाई हजुरप्रति विश्वास छ, मैले भने। ऊ मुस्कुरायो। कस्तो लठ्याउने मुस्कान उसको! ऊ यसै गरी मुस्कुराइरह्यो भने त म नसामा लटपटिन्छु होला, आफूले आफैलाई सम्हाल्न सक्दिनँ होला। उसको विश्वास नटुटे पनि मेरो म प्रतिकै विश्वास टुट्छ होला, मनमा अनेकन कुरा खेल्न थाले। तर त्यस्तो केही भएन। एक छेउमा ऊ दक्षिण फर्कियो, अर्को छेउमा म उत्तर फर्किएँ। हामी दुवै मौन रह्यौँ। एकछिनको मौनता चिर्दै उसले सोध्यो, वाइन नपिई निद्रा लाग्छ? सायद हिजो निदाउनुको कारण त्यही थियो होला, तर आफूलाई सम्हाल्ने बहानामा अब म रक्सीको सहारा लिन चाहन्न, मैले भने। जिन्दगी कसैको अभाव वा सवालमा होइन, आफ्नै प्रभावमा बाँच्नुपर्छ। जिन्दगीको कथा कस्तो बनाउने वा त्यसलाई कुन रूप दिने भन्ने निर्णय स्वयं लिनेहरू नै खुब हाँस्छन्, धेरै बाँच्छन्। खोइ अविरलजी, कहिलेकाहीँ जिन्दगी पनि धेरै बाँचे जस्तो लाग्छ, कहिलेकाहीँ जिन्दगी त्यत्तिकै मासिन्छ जस्तो लाग्छ, कहिलेकाहीँ जिन्दगीमा खुब हाँसिन्छ जस्तो लाग्छ, अनि कहिलेकाहीँ जिन्दगी त्यस्तै भाँसिन्छ जस्तो पनि लाग्छ। मलाई त रुख जस्तै लाग्छ जिन्दगी, कति बेला कसले काटिदिने हो, कति बेला हावाहुरीले भाँचिदिने हो, पत्तै नहुने। सुकेर आफै ढल्न पाए त राम्रै हुन्थ्यो। तिमीलाई संसारमा म जति दुखी कोही छैन जस्तो लाग्छ होला, मलाई पनि त्यस्तै लाग्न सक्छ। मान्छे आफूसँग नभएको दुःखमा भन्दा आफूसँग भएको खुसीमा रमाउन सक्नुपर्छ आँसु। मसँग खुसी पनि त कहाँ छ र अविरल, भन्न मन थियो तर भनिन, चुपचाप लागे। ऊ गुड नाइट भनेर कोल्टे फर्कियो। म निदाउने प्रयासमा आफैसँग सङ्घर्ष गर्न थालेँ। अह, निदाउन सकिनँ। के अविरल मलाई अँगालोमा भेट्छ? के उसले मेरो ओठ चुम्छ? के म यो सबका लागि तयार छु? म एउटा अन्जान पुरुषसँग एउटै पलङमा सुत्नुको अर्थ के? उसले यसलाई कसरी बुझ्ला? शरीर उसलाई सुम्पिदिएको रूपमा? सोच्दा सोच्दै कति बेला निदाएँ पत्तै पाइन। बिहान उठ्दा ऊ थिएन। टेबलमा रहेको मोबाइलमा समय हेरे, 8 बजिसकेको रहेछ। धेरै दिनपछि राति नजागी निदाउन सफल भए। यसको श्रेय अविरललाई नै जान्छ। हत्तपत्त उसलाई फोन गरे। एक युवतीले मिठो स्वरमा स्विच अफ भनिदिए। बाथरुम छिरेर नुहाउन थालेँ।

प्रतिज्ञा गरेँ। रोएर पनि कुनै फाइदा थिएन, न मैले मलाई एक्लो छाडेर अमेरिका उडेकी आमालाई फर्काएर ल्याउन सक्थेँ, न सानैमा संसार छोडेर गएका बुबालाई। प्रेमीले त नयाँ संसार पनि बसाइसक्यो होला, सायद मेरो भाग्यमै खोट हुनुपर्छ। नुहाएर आएपछि फेसबुक खोले, अविरलको फेसबुक प्रोफाइलमा छिरे। टाइमलाइनमा सम्पूर्ण किताब नारायण घाटमा अन्तर्क्रियाका लागि निमन्त्रणा गरिएको पोस्ट रहेछ। यसको मतलब बिहानै उठेर उचित वनहानिएछ। फ्रेन्ड रिक्वेस्ट पठाउन खोजे तर गएन, सायद उसको लिस्ट फुल भएको हुनुपर्छ। मेसेज लेखे, न्यानो साथ र सहयोगको लागि हजुरलाई मुरी मुरी धन्यवाद, नभनी जानुभएछ। होटेलबाट नम्बर लिएकी थिएँ, फोन पनि लाग्दैन। जे होस्, हजुर मेरो जीवनमा साउने भेल बनेर आउनुभयो। भेलले सबै फोहोर बगाएर लग्यो, म सफाचट भइगएँ। आभार लेखकज्यू। मेरो ध्यान मेसेज बक्समै छ, कति बेला उसले मेसेज हेर्छ र रिप्लाई गर्छ भनेर। फेवाताल किनारमा कफीको चुस्कीसँगै उसलाई भेट्न चितवन जाउँ जाउँ पनि लागिरहेको छ। कता कता उसले आफ्नो पछि लागेको सोच्ने हो कि भन्ने पनि डर छ। घडी हेरे, 11 बजेको थियो। आँखा चिम्लिए, चितवन कि काठमाडौँ? मनले काठमाडौँ भन्यो। तत्काल प्लेनको टिकट बुक गरेर 1 बजेको फ्लाइट मार्फत काठमाडौँ आए। एयरपोर्टबाट सिधै ट्राभल एजेन्सी गए। 1 महिनापछि जाँदा आफ्नै अफिस बिरानो लाग्यो। म्यानेजरसँग बिजनेसबारे जानकारी लिए। हामी अहिले लसमा गइरहेका छौँ म्याम, उनले भने। मैले उनको कुरा सुनि मात्र रहेँ। म भुल्ने बाटो यही अफिस त हो, मैले अब यसलाई समय दिनुपर्छ। कति बितेका कुरामा डुबेर आफू र आफ्नो करियर बर्बाद पार्नु? म्यानेजर कोठाबाट निस्किएपछि सोच्न थालेँ। पोखरा जानु अघि 28 दिनसम्म म काठमाडौँमा होटेलमा बसेँ। दिनभरि घुम्यो, साँझ होटेलमा आएर सुत्यो, या त दिनभर पुस्तक पढेर बस्यो। काठमाडौँमा दिक्क लागेपछि पोखरा गएकी थिएँ। त्यहाँबाट कसरी म यति छिटै फर्किएँ भन्ने मलाई नै थाहा छैन। पक्कै अविरलसँगको भेटले ममा यो परिवर्तन ल्याएको हुनुपर्छ। अफिसबाट होटेल जाउँ या घर, मनमा दुविधा बढ्यो। आँखा चिम्लिए, घर जाने निर्णय गरे, किनकि अब मलाई समयसँगै हिँड्न सिक्नु थियो। घरको ढोकानीर पुग्दा असहज महसुस भयो। म अफिसबाट आउँदा ढोकानीर बहिनी स्वागत गर्न आएको प्रतिबिम्ब नाच्न थाल्यो। भावुक भएँ, सरासर कोठामा गएर बेडमा पल्टिएँ। मिस्यु बाबा, पटक पटक मुखबाट यही शब्द निस्कियो अनि आँखाबाट आँसु। खाना समेत खान बिर्सिएछु, भोक लाग्न थाल्यो। घडी हेरेँ, 6 बजिसकेछ। बहिनीको याद आयो, सोच्न थाले, मम्मीले छोडेर गए पनि तिमी त नजानुपर्ने, तिमी त मलाई अथाह प्रेम गर्थ्यौ, तिमी त मेरो सुख दुःखको साथी थियौ। म अलि बढी नै स्वार्थी भएँ सायद, उसलाई पनि अमेरिका किन प्यारो नलागोस्। फुडमान्डुबाट पिज्जा अर्डर गरे। एक्लो महसुस भइरहेको थियो, दुःख र पीडा भुलाउने कुनै उपाय भेटिन। वाइन पिएर मात्तिन मन लाग्यो। फेरि अघिल्लो दिन पोखरामा अविरलले भनेको कुरा याद आयो। उसको याद आउन साथ फेसबुक सम्झिए, कति उसले मेसेज पो गर्यो कि? हो त रहेछ, सरी है, 10 बजे नै कार्यक्रम भेट्नुपर्ने भएकाले बिहानै हिँडे। तिमी सुतिरहेकी थियौ त्यसैले डिस्टर्ब गर्न चाहिन। मेरो फोन नम्बर, तिमीले चाहेको बेला सम्पर्क गर्न सक्छौ। उसले होटेलमा गलत नम्बर दिएको रहेछ, त्यसैले त फोन लागेन। मसँग उसको एनसेलको नम्बर थियो, अहिले उसले दिएको एनटिसीको नम्बर हो। हत्तपत्त उसको नम्बरलाई अविरल नाम दिएर मोबाइलमा सेभ गरेँ। नाम आफैलाई चित्त बुझेन, कन्ट्याक्ट लिस्टमा गएर फेरि उसको नाम एडिट गरेँ। नामको अगाडि डियर थपिदिएँ, अझै चित्त बुझेन। उसको नामको ठाउँमा राइटर राखेँ र एकपटक उच्चारण गरेँ, डियर राइटर। फेसबुकमा अविरलले अर्को मेसेज गरेको रहेछ, जहाँ लेखिएको थियो, दाग लाग्ने भनेको त सेतो कपडामा हो, दाग लाग्छ भनेर सेतो कपडा किन्नै छाडिदिने भन्दा पनि त्यसलाई दाग लाग्नबाट बचाउनुपर्छ, र यदि लागिहाले पनि धोएर सफा गर्न सक्नुपर्छ। त्यस्तै दुःख आउने भनेको पनि मानिसको जीवनमै हो, त्यसलाई जितेर अघि बढ्न सक्यौ भने तिमी जीवनमा अवश्य सफल बन्नेछौ। तिमी जत्तिको मान्छेसँग दुःखलाई जित्ने साहस हुनुपर्छ।

0: न कि जीवनदेखि हार्ने। ऊ किन यति मिठा कुरा गर्छ? उसका कुराले मलाई किन गलाइदिन्छ? किन नयाँ ऊर्जा थपिदिन्छ, जोस जाँगर बढाइदिन्छ? साँच्ची ऊ मेरा लागि गुड लक बनेर आएको छ। थ्याङ्क यू डियर राइटर, मनले भन्यो। मेसेजको रिप्लाई गर्दै थिएँ, ढोकाको घन्टी बज्यो, पिज्जा आइपुगेछ। ढिला नगरी कपाकप खाएँ, बल्ल अलि ताकत मिले जस्तो भयो। फेरि मेसेन्जरको इनबक्समा हातका औँला डुलाएँ, लेखेँ, हो जीवनमा दुःख त सबैलाई पर्छ, तर मर्म बुझिदिने र सहयात्री बनिदिने कोही भइदिएन भने दुःख नै हाबी हुँदै जान्छ र मलाई जस्तै बिरोली रहन्छ, अनि अन्तिम विकल्प बनिदिन्छ जीवनदेखि हार्नु। मेरो मेसेजको रिप्लाई अविरलले राति दियो जहाँ देखिएको थियो। आफ्नो मर्म आफैले बुझ्ने हो, आफ्नो सहयात्री आफै बन्ने हो। तिम्रो लागि अरू कसैले केही गरिदिन्छ भन्ने केवल एक भ्रम हो। जब तिमी आफैसँग खुसी हुन सिक्छौ, तब तिमी कसैसँग दुखी हुनुपर्ने छैन। बेडमा पल्टिएर अविरलको किताबसँग भलाकुसारी गर्न थालेँ। एकपटक त पढिसकेकी थिएँ, दोहोऱ्याउन मन लाग्यो। लाग्यो किताबमा कतै उसलाई पो भेट्छु कि, कतै मैले किताब पढ्ने ध्याउन्नमा उसलाई पढ्न बिर्सिएँ कि। 20 पेज पढ्दासम्म हरेकमा मैले उसलाई कति पाएँ थाहा छैन, तर आफूलाई प्रत्येक शब्द वाक्य र अनुच्छेदमा पाएँ। प्रत्येक शब्दमा मेरो सास महसुस गरेँ। फेरि एउटा वाक्य पढेर तुरुक्क आँसु झर्यो, जहाँ लेखिएको थियो, मलाई बादलसँग खेल्न मन छ ताकि देख्नेले भनुन्, दुवैको जीवनमा उत्तिकै कालो धुवा मडारिएको छ, तर एउटा बादलले आकाश ढाक्छ र मानिसमा वर्षाको त्रास फैलाउँछ भने अर्को बादलले उज्यालो छर्छ र जिउने आश जगाउँछ। वाह बादल! मलाई लाग्यो उज्यालो बादलको रूपमा उसले आफूलाई परिभाषित गर्न खोजेको हो, म जस्ता दुखीहरूलाई मार्ग निर्देशन गर्न खोजेको हो। त्यस्तै अर्को अनुच्छेदमा लेखिएको थियो, कहिलेकाहीँ उनलाई नजिकबाट हेर्न मन लाग्छ, कहिलेकाहीँ टाढाबाट हेर्न मन लाग्छ, कहिले दुवैतर्फबाट हेर्न मन लाग्छ। त्यो पहिले थियो, मलाई झ्यालबाट हेर्न मन लाग्दा उनी बरन्डामा हुन्थिन्, मलाई बरन्डाबाट हेर्न मन लाग्दा कौशीमा, अनि मलाई दुवैतर्फबाट हेर्न मन लाग्दा मेरो सामिप्यमा। यो अहिले हो, उनलाई म जहाँबाट हेर्न चाहे पनि कतै भेट्दिनँ, तर पनि उनी मैसँग छिन्, मेरो सासमा। यसअघि मैले शब्द पढेकी रहेछु, अहिले शब्दसँग भलाकुसारी गर्दैछु। पढ्दै गर्दा दृश्यहरू आँखामा टिल्पिलाइरहेका छन्। लाग्दैछ म आफैलाई पढ्दैछु, मेरा आफ्ना ठूला आँखाका कथा, मेरो आफ्नै टुक्रिएको मनको व्यथा। धन्यवाद अविरल, जसले मलाई पुस्तक पढ्न होइन महसुस गर्न सिकायो। रातको 12 बजिसकेको छ, तर उसको उपन्यासबाट नजर हट्दैन। अझै 50 पेज बाँकी छ, पुरै पढेर नसिद्ध्याउन्जेल मेरो आँखा थाक्दैनन् सायद। परीक्षाको समयमा एकपटक साथीले भनेको सम्झिएँ, जागाराम बस्न त मन र आँखाको तालमेल मिल्नुपर्ने रहेछ यार। मनले रातभरि बसेर पढ्छु भन्दा आँखाले नमान्ने, आँखा राजी हुँदा मनले नटेर्ने। मेरो सवालमा पनि यस्तै हुन्थ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, जागराम बस्न मन र आँखा दुवै राजी छन्। त्यहाँ लेखिएको अर्को वाक्यले फेरि मलाई रुवाइदियो। लेखिएको थियो, हामीसँग हरेक रोगका औषधि छन्, हामीसँग ठूला ठूला अस्पताल र नामी डाक्टर छन्, तर एउटा रोग यस्तो पनि छ जसका लागि कुनै औषधि बनेको छैन, जसको पहिचान गर्न डाक्टरहरू असक्षम छन्। त्यो हो प्रेम रोग। तर यो रोग जति गहिरो छ, उपचार पनि त्यति नै सहज, किनकि प्रेम रोगीहरूलाई न रोग चचाउन अस्पताल भर्ना हुनुपर्छ, न औषधि किन्न पैसा खर्च गर्न नै, बस आफ्नो मनसँग प्रतिज्ञा गर्नुहोस् र भन्नुहोस्, मैले वर्तमानलाई स्वीकार्नुपर्छ, म बाँच्नुपर्छ, मैले संसार चिहाउनुपर्छ, मैले मेरो अस्तित्व आफै बचाउनुपर्छ, प्रेमको समाप्ति मेरो जीवनको समाप्ति होइन। उसको पुस्तकले मलाई जीवनको अर्थ सिकाएको छ, म सिक्छु या सिक्दिनँ थाहा छैन, तर मैले जीवन र म बीचको दूरीलाई भने पक्कै पहिचान गरेकी छु। उपन्यासको अन्त्य भने दुखान्त छ। मुख्य पात्र शिशिर र प्रसुनाको मिलन हुन्छ या हुँदैन खुलेको छैन। उता प्रसुना शिशिरलाई पर्खिएर बस्नु, यता शिशिरको बस दुर्घटना हुनु, यतिमै उपन्यास सकिन्छ। रातको 2 बजी सकेछ। पहिलो पटक उपन्यास पढ्दा जस्तै शिशिर र प्रसुनाको मिलन हुन्छ या हुँदैन भन्ने हुटहुटीले पिरोल्न थाल्यो। निन्द्रा नै लागेन। त्यति बेला पो अविरललाई यो प्रश्न सोध्ने कुनै माध्यम थिएन। अहिले मसँग उसको फोन नम्बर छ, उसँग फेसबुकमा पनि कुरा हुन्छ। मनले भन्यो, तैँले यसको जवाफ अविरलसँग माग्नै पर्छ। फोन गर्न तम्सिएकी थिएँ, यति राति फोन उचित लागेन। त्यसपछि फेसबुक खोलेँ र लेखेँ, अविरल, उपन्यासको अन्त्य किन यति दुखान्त छ? शिशिर र प्रसुनाको भेट हुन्छ या हुँदैन? दुर्घटनामा शिशिर मर्छ या मर्दैन? मलाई जान्नु छ। म अफिस गएदेखि पारू दिदीलाई देखेकी थिइनँ। उनको हँसिलो मुहार र मिठो बोलीले मेरो दिनको सुरुवात नै खास हुन्थ्यो। कता कता केही मिस भए जस्तो लागिरहेको थियो। सरसफाई गर्ने अनुहार नयाँ थियो। दिदीले काम छाडेर नयाँ मान्छे राखेको भए मलाई जानकारी दिनुपर्ने, के भएछ? मनमा प्रश्न खेल्यो। म्यानेजरलाई क्याबिनमा बोलाएँ। पारू दिदीलाई देख्दिन नि शिल्पा, कुनै औपचारिकता बिना प्रश्न गरे। ए, हजुरलाई भन्नै बिर्सिएछु, उहाँको छोरीको हात भाँचिएर अस्पतालमा भर्ना गर्नुभएको छ, त्यसैले केही दिनका लागि अर्कैलाई बोलाएको। यति ठुलो घटना भएछ, मलाई भन्नु पर्दैन? म अलि रिसाए जस्तो गरेँ। उनी केही बोलिनन्। कुन अस्पतालमा भर्ना गरेको भन्ने समेत थाहा रहेनछ। पत्ता लगाउन लगाएँ। त्यसपछि म उतै लागेँ। बाटोमा एउटा कुरा मनमा खेल्यो, उनको ठाउँमा अरू स्टाफलाई यस्तो समस्या परेको भए अफिसभर हल्ला हुन्थ्यो होला, स्टाफहरू भेट्न जान्थे होला। मानिसको पद र आर्थिक अवस्थाले उसको हैसियत किन निर्धारण गरिन्छ यहाँ? सबैभन्दा ठूलो सम्बन्ध भनेको भावनात्मक होइन र मानवताको होइन र? गाडी पार्क गरेर वीर अस्पतालको इमर्जेन्सी वार्डमा छिरे। बेड नम्बर 107। 12-13 वर्षीय बालिका बेडमा पल्टिरहेकी थिइन्, तर उनको हातमा कुनै ब्यान्डेज थिएन। मैले मजैसँग निहालेँ, हात भाँचिएको कुनै पनि सङ्केत पाइन। बरु अनुहारमा केही चोट देखियो। दिदीले अफिसको म्याडम भनेपछि छेउमा रहेकी उनी भन्दा केही वर्ष जेठी देखिने युवतीसँगै उनले पनि नमस्कार गरिन्। अब उनको हात भाँचिएको होइन भन्ने कुरामा ढुक्क भएम। नानीको हात भाँचिएको होइन र? मैले उनको निधार छाम्दै दिदीलाई सोधेँ। ज्वरो थियो। दिदी त रुन पो थालिन्। मानिसहरूले हेरिरहेका थिए। मलाई केही असहज लाग्यो। सम्झाउने प्रयास गरेँ तर उनको आँसु रोकिएन। ती नानीका आँखा पनि रसाए। कुरा पक्कै पनि गम्भीर छ भन्ने लाग्यो। दिदीलाई हिँड्नुहोस् बाहिर गएर कुरा गरौँ भनेर एक तला माथि रहेको डाक्टरको कोठामा लगे। तिमी यहाँ? म भित्र छिर्ना साथ हेमाले प्रश्न गरे। ऊ डाक्टर हेमा हो। हामीले एमबिबिएस तयारी कक्षा सँगै पढेका थियौँ। मेरो नाम निस्किएन। ऊ भने छात्रवृत्तिमा नाम निकालेर बङ्गलादेश पढ्न गई। 3 वर्ष भयो नेपाल फर्किएर काम गर्न थालेकी। ऊ भर्खरै मात्र वीरमा सरुवा भएकी थिए। म उसको मुस्कानमा मुस्कुराए मात्र, तर मुस्कानमा मिठास थिएन। उसले चाल पाइहाले। दिदीतर्फ कर्के नजर लगाई। मैले दिदीलाई सोफामा बसालेँ। उनी फेरि रुन थालिन्। केही नभने कसरी थाहा हुन्छ त अनि? मैले सम्झाउने प्रयास गरेँ। हेमाले हामीलाई हेरिरहे। दिदी रोई मात्र रहिन्। मैले उनको हात समाएँ। बिस्तारै औँलाहरू चलाएँ। उनका 2 हातलाई मेरो हातले जोडले कसे। दिदीको आँसु कम हुँदै गयो। यो मेरो साथी हो, हेमालाई देखाउँदै मैले भने। तपाईँ पहिले समस्या त भन्नुहोस्, हामी सक्दो सहयोग गर्न तयार छौँ। दिदीले लामो सास तानिन् अनि सुक्क सुक्क गर्दै बताउन थालिन् त्यस दिनको घटना। श्रीमान र म काममा गएका थियौँ। ठुली छोरी गीताञ्जली स्कुल गएकी थिए। सानी छोरी रेखाको अर्को दिनदेखि परीक्षा भएका कारण बिदा थियो। ऊ घरमा एक्लै थिए। दिउँसो करिब 12 बजेतिर घरबेटीको छोरा कोठामा पसेछ। सानीलाई जबरजस्ती गरेर दिदी रोकिन्। हेमा र म उनको ओठ कति बेला चल्छ भनेर कुरिरहेका थियौँ। गहबर आँसु पार्दै दिदीले थपिन्, बलात्कार गरेछ। उनी अब पक्का नछुट्ने गरी रुन थालिन्। मेरो आँखाबाट आँसुका धारा बगे। हेमा भावुक बनी। मैले आँसु पुछेँ, प्रहरीमा केस गर्नु भएन? मैले भने। रुन्चे स्वरमा उनले बलात्कारी डिएसपीको छोरा भएको बताइन्। हेमाले मतिर कर्के नजर लगाई। हामी गरिबको कुरा कसले सुन्छ र म्याडम? कसैलाई भन्यो भने ज्यान मार्ने धम्की दिएको छ। दिदीका आँखाबाट बगेका आँसुले उनको कुर्ताको अघिल्लो भाग भिजिसकेको थियो। मैले आफूलाई सम्हालेर उनलाई अँगालोमा लिएँ। नानीले नुहाए कि वा कपडा फेरे कि त छैनन्? हेमाले दिदीलाई प्रश्न गरी। गीताञ्जली घर जाँदा रगतामे भएर रोइरहेकी रहेछ। अस्पताल पनि उसले नै लिएर आएकी हो। म सिधै यतै आएँ, उनले भनिन्। दिदीको कुरा सुनेपछि हेमाले मतिर हेरी। हामी रेखा भएको ठाउँमा गयौँ। उसलाई हेमाको कोठामा ल्याएर प्रमाणहरू सुरक्षित राख्यौँ। 10 वर्षकी बालिकालाई बलात्कार गर्ने आँट गर्ने कस्तो नरपिचास रहेछ, म रिस र आवेगले भरिए। मेरो एकजना साथी प्रहरी निरीक्षक थियो। डिएसपीको छोराको केसमा उसले केही गर्न सक्ला जस्तो लागेन। चिनेको वकिललाई फोन गरेर सल्लाह लिए। उनले प्रहरीमा उजुरी गर्न सुझाए। वकिललाई त उतै आउन भनेर तत्काल हामी प्रहरी परिसर पुग्यौँ। तर पीडक डिएसपीको छोरा भन्ने चाल पाएपछि प्रहरीले मुचुल्का लिन मानेन। हामी हार खाएर त्यहाँबाट फर्कियौँ। प्रहरीले ठूला मान्छेलाई फसाउन खोज्ने भन्दै अभद्र व्यवहार गरेपछि वकिल पनि हच्किए। म हाम्रो देशको प्रहरी प्रशासनको दयनीय अवस्थालाई धिक्कार्दै अस्पतालतिर लागे। हेमा र म एकअर्काको मुख हेराहेर गर्न बाहेक केही बोल्न सकेनौँ। अब के गर्ने भन्ने सोच्न सकिरहेकी थिइनँ। फेसबुक खोले। अविरलले 2 दिन पहिलेको मेसेजको जवाब फर्काएको रहेछ। त्यसको उत्तर खोज्ने जिम्मा मैले पाठकलाई नै छोडिदिएको हुँ। हामी हाम्रो जीवनका अधुरा सवालहरू अरूले पूरा गरिदियोस् भन्ने चाहन्छौँ। पुस्तकमा जस्तै हाम्रो जीवनमा पनि दुर्घटनाहरू हुन्छन्। ती भौतिक हौन, शारीरिक वा मानसिक। दुर्घटना पछिको भविष्यबारे हामीलाई ठुलो चिन्ता हुन्छ। तर यसबाट कसरी पार पाउने भन्ने विषयमा हामी प्रयत्न नै गर्दैनौँ। जवाफ हामी सँगै हुन्छ। हामी अरूलाई सवाल गर्दै हिँड्छौँ। बस दुर्घटनामा शिशिर मर्दैन, उनीहरूको फेरि भेट हुन्छ। वा शिशिर मरे पनि प्रसन्नले नयाँ जीवन सुरु गर्छ भनेर आफ्नै धारणा निर्माण गरे त यति धेरै तनाव नै हुँदैन नि? उसको शब्दमा गहिराई त थियो, तर भावनामा डुब्ने समय र अवस्था थिएन। दिमागमा रेखा नै खेलिरहेकी थिए। बरु उसले भने जस्तै मैले तत्काल कुनै निर्णय लिनु थियो। लिए पनि अविरललाई फोन गर्ने। म मायावी निकै समस्यामा छु, हजुरको सहयोग चाहिएको छ, फोन रिसिभ हुनासाथ एकै सासमा उसलाई सुनाए। को मायावी? उसले प्रश्न गर्यो। ला, मैले त आँसु भनेर उसलाई आफ्नो परिचय दिएकी थिएँ। फेसबुक पनि आँसुकै नाममा थियो। म आँसुकै पोखरामा भेट भएको थियो नि हाम्रो, मैले स्पष्टीकरण दिएँ। ए, कहाँ छौ तिमी अनि के भयो? उसले बल्ल चिन्यो। मैले आफू ठुलो समस्यामा परेको बताएँ। साथै उसको सहयोग पनि मागे। ऊ आउने भयो। 40 मिनटपछि अविरल अस्पताल आयो। हेमा र मैले उसलाई सबै कुरा सुनायौँ। ऊ भावुक बन्यो। तत्काल कसैलाई फोन गर्यो। फोनमा ऊ मात्र बोलेको सुनियो। उसले कसैलाई घटनाबारे बताइरहेको थियो। भोलि बिहान रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने कुरा भयो। मेरो साथीले सबै व्यवस्था गर्छ। हामी ठिक 10 बजे त्यहाँ पुग्नुपर्छ, फोन राखेपछि उसले भन्यो। हेमा र मैले सन्तोषको सास फेर्यौँ। तर दिदी भने डराइरहेकी थिइन्। कतै मिडियामा छोरीको तस्विर आएर झन् आफ्नै बदनाम त हुने होइन भनेर अविरलले उहाँलाई राम्रोसँग सम्झायो। नानी खोइ? एक्कासी उसले सोध्यो। हामीले अर्को कोठामा लगेर उसँग भेट गरायौँ। यहाँ सुरक्षा थ्रेड हुन सक्छ। आज कतै बस्ने व्यवस्था मिलाऊ। मलाई उनीसँग केही कुरा गर्नु छ, उसले भन्यो। रेखाको रक्तस्राव रोकिएको थियो। सहज पनि मानेकी थिए। हेमाले घर लान मिल्ने बताएपछि त्यहाँबाट सबै मेरो घरमा गयौँ। गेटभित्र छिरेपछि अविरलले मजाले मेरो घर निहाल्यो। टोका खोलेर भित्र पस्यौँ। सरासर दोस्रो तल्लामा उक्लियौँ। सिटिङ रुममा रहेको माला लगाइएको बुबाको तस्बिर अविरलले धेरै बेरसम्म हेर्यो। सबै त्यहीँ बस्यौँ। मम्मी र बहिनी खोइ त? एकछिनको मौनता चिर्दै हेमाले प्रश्न गरी म भावुक भएँ। अमेरिका धेरै भूमिका नबाँधी भने, यत्रो घरमा एक्लै बस्छौ? उसले फेरि सोधी। अब रेखा पनि मैसँग बस्छे, म मुस्कुराएँ। रेखालाई एउटा कोठामा लगेर आराम गर्न लगायौँ। अविरलले हामी सबैलाई बाहिर पठायो। उसलाई मोटिभेट गर्ने भन्दै थियो, के भन्यो थाहा भएन, तर एक घन्टा पछि भित्र जाँदा रेखा पहिले भन्दा निकै फेरिएकी थिए। उसको न्याउरो अनुहारमा केही भए पनि चमकता छाएको थियो। मलाई थाहा थियो अविरल सामान्य व्यक्ति होइन भन्ने। म जस्ती हट्टी स्वभावकी युवतीको मन जित्न सक्ने मान्छे सामान्य हुनै सक्दैन। सबै सुतिसकेका छन्। अविरल र म भने सोफामा मौन धारण गरेर बसेका छौँ। आधा घन्टादेखि न ऊ केही बोल्छ न म नै बोलेकी छु। बित्ते घडीमा 9:47 गएको छ। लाग्दैछ सुईको रफ्तार धड्कनको गतिभन्दा छिट्टो छ। जति सुईको टकटक आवाज कानमा आएर ठोकिन्छ, त्यति नै अविरलको बोलीको पर्खाइको हुटहुटी बढ्दैछ। हुन त म नै बोले पनि त हुन्छ नि, ऊ नै बोल्नुपर्ने, उसले नै बोलाउनु पर्ने भन्ने केही छैन। के थाहा उसले पनि म जस्तै पो सोचिरहेको छ कि। यसरी नै कतिपय सम्बन्धहरू मौनतामै सकिन्छन्। हामी कसैसँग बोल्न सक्दैनौँ, कसैलाई आफ्नो भावना साट्न सक्दैनौँ, प्रेम प्रस्ताव राख्न सक्दैनौँ। यी सबै कुरा हामीले मन पराएको मान्छेले नै गरिदिए हुन्थ्यो भन्ने सोच्छौँ। अरू कोही आएर उसँग बोलिदिन्छ, मनको कुरा खोलिदिन्छ र हामी उसलाई गुमाइदिन्छौँ। म पनि यसै गरी अविरलसँगको मिठो पल गुमाइरहेकी थिएँ। अविरल के सोचिरहेको? अब भने धेरै समय यो पल गुमाउन चाहिन, तर मेरो प्रश्नको उत्तर उसले मुस्कानमा दियो। सायद मेरो प्रश्न नै गलत थियो। यस्ता प्रश्नहरूको जवाफ शब्द मार्फत केही होइन भनेर वा मुस्कानमै आउने गर्छन्, कतिपय अवस्थामा त मौनतामा पनि। निन्द्रा लागेको छैन? बल्ल म सही प्रश्न भेट्छु। उसको समय भएपछि जहिले डकटकाउन आइपुग्छ, कहिलेकाहीँ भने बिर्सिन्छ कि खै किन हो आउँदै आउँदैन, आए पनि ढिला गरी आउँछ, अविरलले जवाफ फर्कायो। मैले बोरिङ प्रश्न सोधेछु भन्ने लाग्यो। त्यसो भए तपाईँको मनको खुल्दुली बढेको हुनुपर्छ कसैको यादमा, सायद तपाईँकी उनको, हिम्मत गरेर भनिदिएँ। यो अविरललाई बुझ्ने अवसर पनि थियो। उसको जीवनमा कोही छ या छैन जान्ने मौका मैले गुमाउन हुँदैनथ्यो। तर उसले मुस्कुराएर टारिदिएपछि यस्ता प्रश्न बेकार भइदिन्छन्। फेरि ऊ मुस्कुराए मात्र। अब म उसलाई प्रश्न सोध्नेवाला थिएन। हो, तिमीले ठिक भन्यौ, सायद निन्द्रालाई यादहरूले जितिदिन्छन्। केही क्षणको मौनतापछि उसले मेरो कुरा स्वीकार्यो, अर्थात् ऊ प्रेममा छ। अब ढकढक्याइरहेको निन्द्रा हराउने पालो मेरो। साँच्ची ऊ प्रेममा छ? अब यो प्रश्न मैले उसलाई सोध्न नसक्ने तर बारम्बार मेरै मनसँग सबैभन्दा धेरै गर्ने प्रश्न बन्नेछ। आफूसँग भएकाहरूको भन्दा नभएकाहरूको यादले बढी सताउँदो रहेछ। मलाई कमजोर हुनुहुन्न भनेर सिकाउने अविरल यति बेला आफै कमजोर बन्दैछ। जे होस्, उसले मेरो मनको प्रश्न मेटिदियो। योभन्दा बढी ऊ केही बोलेन, सुत्ने प्रस्ताव राख्यो। मैले उसलाई आफ्नो बेडरुमसम्म पुर्याएँ। गुड नाइट, ऊ मलाई छिट्टो बिदा गर्न चाहन्थ्यो सायद। यहाँ पोखराका होटेल जस्तै कोठाहरू सर्टेज पनि त थिएनन्, नत्र ऊ भन्दो हो आऊ आज पनि हामी एउटै बेड सेयर गरौँ, अनि म लुरुक्क उसको समीप जाँदी हुँ। बिहान 10 नै हामी रिपोर्टर्स क्लब पुग्यौँ। पत्रकारहरू आउने क्रम जारी थियो। एकैछिनमा कोठा खचाखच भरियो। अविरलले राति प्रेस विज्ञप्ति तयार गरेको रहेछ, हामीले त्यो सबैलाई बाँड्यौँ। 10:30 पत्रकार सम्मेलन सुरु भयो। अविरलले घटनाबारे यथार्थ जानकारी गरायो। पीडक डिएसपी योगेन्द्रको छोरा छवि हो भन्ने थाहा पाएपछि सबैले मुखामुख गर्न थाले। अन्तिममा अविरलले भन्यो, हुन त म नाताले उसको कोही लाग्दिन, न मायावी नै लाग्नुहुन्छ, तर अन्याय विरुद्ध लड्नु, आवाज उठाउनु एउटा सचेत नागरिकको कर्तव्य सम्झिएर हामी यहाँसम्म आइपुगेका छौँ। आशा छ तपाईँहरूले पनि हामीलाई साथ दिनुहुनेछ। र अर्को कुरा, आजभोलि मिडियामा पीडितको नाम र तस्विर राखेर उसलाई झन् पीडा दिने काम भइरहेको छ। कृपया तपाईँहरू त्यसो नगरिदिनुहोला। हामीले पीडकलाई बाहिर ल्याउने हो, पीडितलाई होइन। धन्यवाद। उसले आँसु पुछ्यो, मैले पनि पुछे। पत्रकारहरूको मुहार मलिन देखियो। लाग्दैछ रेखाको पीडा अब उसको मात्र रहेन, लाग्दैछ अन्याय विरुद्धको आवाज अब हाम्रो मात्र रहेन, लाग्दैछ मानिसको सबैभन्दा ठूलो शक्ति भनेको भावना हो, सबैभन्दा ठूलो जात भनेको मानवता। भित्रबाट उठेर कसैले आवाज दियो, पीडकलाई कठघरामा ल्याउने र पीडितलाई न्याय दिने काममा अब हामी पनि तपाईँहरूको साथमा छौँ। तपाईँहरूले हामीलाई यहाँसम्म बोलाएर आफ्नो कर्तव्य निभाउनु भयो, अब कर्तव्य निभाउने पालो हाम्रो हो। सबैले ताली बजाए। उजुरीका लागि प्रहरी परिसर जान लागेको बताउँदै अविरलले इच्छुक पत्रकार सँगै जान सक्ने सूचना छाड्यो। सबै हामीसँग जान तयार भए। गाडीमा उसले कसैसँग आइजिपीको नम्बर माग्यो, पत्रकार सम्मेलनबारे बतायो र आफूहरू परिसर जाँदै गरेको जानकारी दियो। भन्यो, आज अघिल्लो दिन जस्तो नहोस् सर। हामी परिसर पुग्यौँ। त्यति बेलासम्म केही अनलाइनहरूमा समाचार आइसकेको थियो। अघिल्लो दिन मसँग अभद्र व्यवहार गर्नेहरू कोसे मुन्टो लगाएर बसेका थिए। उनीहरूको नाम समेत पत्रकार सम्मेलनमा आएको थियो। हामी जान साथ परिसरका डिएसपी विकासले अविरललाई आफ्नो कोठामा बोलाए। म पनि उसँगै भित्र छिरेँ। डिएसपीले मिलापत्रको कुरा झिके, पीडितलाई काठमाडौँमा घर दिने लोभ देखाए, हामीलाई पनि यो मुद्दामा साथ छोडे बापत करोड दिने बताए। उनीहरू तपाईँको को लाग्छन्? आफ्नो बारेमा सोच्नुहोस्। यो समय कसैको भलो गर्ने समय रहेन। तपाईँ लेखक जस्तो मान्छे, उहाँ व्यवसाय गरिरहनु भएको छ, 2-4 करोड लिनुहोस् अनि मस्तको जीवन जिउनुहोस्। उसले हाम्रो बारेमा धेर थोर जानकारी पनि लिइसकेको रहेछ। अविरल जुरुक्क उठ्यो, टेबलमा हात बजार्यो अनि चिच्यायो, जनताको सेवा गर्ने, शान्ति सुरक्षा कायम राख्ने कसम खाएर आफै अपराध गर्ने, अपराधीलाई प्रोत्साहन गर्न खोज्ने, भ्रष्टाचार गर्ने, तपाईँले यहाँ हामीसँग भन्नुभएको सबै कुरा म बाहिर गएर मिडियामा भनौँ? अविरल गड्किएपछि, होइन होइन त्यसो नगरौँ भन्दै डिएसपीले उजुरी लिए। बाहिर आएर उजुरी दर्ता भएका बारे पत्रकारलाई जानकारी गराइयो। त्यहाँबाट हामी सिधै घरतर्फ लाग्यौँ। मैले यसअघि अविरलको प्रेमिल रूप देखेकी थिएँ, तर उसमा त क्रोध पनि रहेछ। ऊ समय, परिवेश र विषय अनुसार आफूलाई ढाल्न सक्छ, त्यही अनुसार व्यवहार गर्छ। साँच्ची अविरल हरेक कुरामा अब्बल छ। टिभी र अनलाइनमा समाचार भाइरल भइसकेछ। यता दिदीको मोबाइलमा पीडकका बुबा डिएसपीको फोन आयो। दिदीलाई सहमतिका लागि प्रलोभन देखाउन थालेछ। उनले फोन अविरललाई दिइन्। तपाईँ सच्चा राष्ट्रसेवक हो, हामीलाई थाहा छ। तपाईँको जिम्मेवारी आफ्ना र पराईका लागि फरक हुने होइन। पीडकलाई कारवाहीको दायरामा ल्याएर सच्चा सिपाहीको उदाहरणको रूपमा प्रस्तुत हुनुहोस्। जनताले छोराको बदनामीको आलोचनाभन्दा धेरै तपाईँको इमान्दारिताको प्रशंसा गर्नेछन्। धन्यवाद। यति भनेर उसले फोन काटिदियो। तत्कालै अविरलको मोबाइलमा आइजिपीको फोन आयो। उनले यस घटनामा आफू नै गम्भीर भएर लागि परेको बताउँदै धेरै अतिरञ्जित नगर्न आग्रह गरे। अविरलले प्रहरी प्रशासनले सहयोग गरे, आफूहरूले पनि सहयोगी भूमिका खेल्ने बतायो। खासमा यो विषयले प्रहरीभित्र ठूलो पहिरो गएछ। उजुरी दिएको 3 घण्टा नबित्दै बलात्कारी पक्राउ पर्यो। दिदी, उनको श्रीमान र दुवै छोरी मेरै घरमा बसेका थिए। उनीहरूको मुहारमा खुसीको एक बाछिटा पनि थिएन। आकाशबाट खस्ने पानीका जस्ता ठूला ठूला थोपाहरू चुहिरहे, तर ती थोपा पानीका नभएर आँसुका थिए। पानीका थोपा हुन्थे त शरीर भिजाउँथे, आँसुका थोपा भए र त मन भिजाइरहेका छन्। मैले दिदीको परिवारलाई मेरो घरको तल्लो फ्ल्याटमा बस्न आग्रह गरेँ। भाडा नलिने र श्रीमान श्रीमतीलाई जागिर लगाइदिने आश्वासन दिएँ। उनीहरू सँगै भए आफ्नो पनि एक्लोपन हट्ने विश्वास थियो। तर दिदीका श्रीमानले अब आफूहरू गाउँ अर्घखाँची फर्कने बताए। मैले रेखालाई आफूसँग छाडिदिन आग्रह गरेँ। उनको पढाइ र पालन पोषणको सबै जिम्मा लिन्छु भने त्यसमा पनि उनीहरू राजी भएनन्। अविरल सिटिङ रुममा मोबाइल चलाएर बसिरहेको थियो। उसलाई आफ्नो कोठामा बोलाएँ। थ्याङ्क यू सो मच फर अल अविरल, उसको हात समाउँदै मैले भने। ऊ मुस्कुराए मात्र। यत्रो घरमा तिमी एक्लै बस्छौ, उसले विषय अन्त्य मोड्यो। मैले उसलाई आफ्नो एक्लोपनको कथा सुनाइदिएँ। पोखरा जानुको कारण, रक्सी पिउनुको कारण पनि खुलस्त भनिदिएँ, तर जिन्दगीको कथा भने सुनाइन। धेरै लुकाएँ, थोरै सुनाएँ। नमस्कार, यहाँहरू सबैजनालाई हृदयदेखि नै धेरै धेरै धेरै आभार। स्मृति पाण्डेजीलाई हृदयदेखि नै हाम्रो टिमको तर्फबाट धेरै धेरै धेरै धन्यवाद यो मिठो कथाको लागि। सुरु गरौँ त्यो रात। अर्को जुनी मिल्यो भने हजुर के हुनेछु, अनि सुस्मिता त्यसलाई कहिले भलो नहोस् जसले पवित्र सम्बन्धमा आगो लगाइदिए। सोच्दा सोच्दै यतिकैमा कतिखेर बिहान भयो। मम्मीले ढोका ढकढक पार्नुभयो। म निन्द्रा भर्खर खुलेको जस्तो बहाना पार्दै उठेँ। आज आशिष मलाई हेर्न आउँदै थियो। पहिला नुहाई धुवाई सकेँ, चिया खाएर पार्लरतिर लागेँ। पार्लरमा पुगेपछि दिदीले कता हराउनु भएको बहिनी भनेपछि पो याद आयो। म त पार्लर नआएको पनि 6 महिना भएछ। कति हराए छु म आफैभित्र, बल्ल पोचाल पाएँ। दिदीले पहिला हल्का कपाल काटिदिनु भयो, थ्रेडिङ गरिदिनु भयो, फेसमा क्लिन्जिङ गरिदिनु भयो, अनि हल्का मेकअप पनि। त्यो दिन 6 महिनापछि मैले आफूलाई एकदमै फ्रेस र चेन्ज पाएँ। ऐनामा हेर्दा म एकदमै राम्रै देखिएकी थिएँ। त्यसपछि म घर आएँ। मम्मी आज मलाई हेरेर एकदमै मजाले मुस्कुराउनु भयो। मैले पनि मम्मीलाई झ्याप्प अँगालो हालेँ। मम्मीको र मेरो दुवैको आँखामा आँसु थियो। त्यसपछि म कोठामा गएँ र मनपर्ने कुर्ता सलवारमा सजिएँ। खाना खाइवरि ओठमा गाढा पारेर लिपस्टिक लगाएँ। म त्यो दिन सायद स्वर्गकी परिजै देखिएकी हुँदी हो। 1 बजेपछि आशिष आयो। मामुले मलाई तल बोलाउनु भयो। बाबा पनि हुनुहुन्थ्यो घरमै। आशिषलाई देख्ने बित्तिकै म पानी पानी भएँ। वाह, कति ह्यान्सी! त्यति राम्रो मान्छे त सायद संसारमै छैन होला। म हेरेको हेरै भएँ। एकछिनपछि उसलाई चिया लगेर दिएँ। उसले थ्याङ्क यू भन्यो। केही फर्मल कुरा भएपछि हामी पर्सनल स्पेसको लागि छतमा गयौँ। उसलाई म एकदमै ब्युटिफुल लागेँ रे। मैले पनि हजुर ह्यान्सम होइसिन्छ भनिदिएँ। टाइट निलो जिन्स र ब्ल्याक टी सर्टमा गोरो आशिषलाई क्या खुलेको थियो, म बयान पनि गर्न सक्दिनँ। आशिषलाई मेरो हरेक कुरा मन पर्यो रे। मैले पास्ट जान्न चाहेँ। उसको गर्लफ्रेन्डले पनि 2 वर्ष अगाडि पिआरवालासँग बिहे गरेको रे। ऊ पनि उसलाई एकदमै माया गर्दो रहेछ। मैले पनि सपनसँगको सम्बन्ध र सुस्मिताले खेलेको खेलको बारेमा खुलेर सुनाएँ। म चाहन्नथेँ कि यसले हाम्रो भविष्यमा नराम्रो होस्। आशिषले पास्ट डजन्ट म्याटर, प्रेजेन्ट इज मोस्ट इम्पोर्टेन्ट भनेर भन्यो। म उसको हर कुरामा फस्न थालेँ। एकअर्काको हरेक कुरामा सहमत हुँदै हामी फोन नम्बर लिएर छुट्टियौँ। बाबा मम्मीलाई नमस्ते गरेर आशिष गयो। म उसलाई धेरै टाढासम्म हेरिरहेँ। आशिष गएपछि बाबाले मलाई रुममा बोलाउनु भयो अनि सोध्नुभयो, भन सानो, कस्तो लाग्यो मेरो चोइस? मैले मुसुक्क हाँसेर भने, पर्फेक्ट बाबा। हजुर मान्छे पनि त पर्फेक्ट होइसिन्छ नि। बाबा पनि हाँस्नुभयो अनि भन्नुभयो, भनेपछि मेरो छोरी राजी छ होइन त विवाहको लागि? मैले होको भावमा मुन्टो हल्लाएँ। मामु पनि एकदमै खुसी देखिनुहुन्थ्यो, मेरो ओठमा धेरै पछि मुस्कान देखेर। आशिष गएको केही बेरमै मेरो फोनको रिङ बज्यो। नौलो नम्बर थियो, उठाएँ। उताबाट आशिषले भन्यो, म पुगेँ डियर, यति भन्न फोन गरेको। मैले केही बोल्न नपाउँदै आशिषले फोन काट्यो। बाबाले सोध्नुभयो, कसको फोन छोरो भनेर? मैले हल्का लजाएर भने, आशिषको थियो बाबा, पुगेँ भनेर कल गरेको रहेछ। बाबा मामु दुवैजना मुखामुख गरेर हाँस्न थाल्नुभयो। म भने रुमतिर गएँ। रुममा गएपछि अघि भर्खरको सारा उमङ्ग कता हरायो कता। एकैछिनमा आँखा रसाउन थाले, सास रोकिन्छ जस्तै भयो। सपनको र मेरो तस्विर भित्तामा झुन्डिएको थियो अनि उसले दिएका गिफ्टहरू जतासुकै छरिएका थिए। मैले तिनीहरूलाई एक एक गर्दै छोएर रुन थालेँ अनि एउटा साहसको साथ सबै कुरा बोरामा हालेर राखेर जलाइदिन्छु भन्ने निर्णय गरेँ। तल झरेर मम्मीलाई सुनाएँ सबै कुरा। मम्मीले केही नबोली मेरो गालामा झापड हान्नुभयो। जिन्दगीमा मम्मीले हानेको पहिलो झापड थियो यो। मेरो आँखा अनायासै रसाएर आए, म मूर्छा परेर रोएँ। मम्मीकै काखमा घोप्टो परेर रोएँ। आमाको माया नै यस्तै हुन्छ, सायद जति कुटे पनि पिटे पनि आमाकै नजिक हुन मन लाग्छ। मम्मीले मेरो आँसु पुछ्दै भन्नुभयो, हेर छोरी, तेरो फ्युचरको लागि पो हो हामीले यति कठोर निर्णय लिनु परेको। हामीले त सपनलाई हेला गरेको होइन छोरी, सपन त मेरो छोरा हो, म उसलाई भुल्न सक्दिनँ। उसको यादले तेरो फ्युचर बिगार्छ भने जस्तो लाग्छ भने मलाई दिए सबै कुरा म सम्हालेर राख्छु। मम्मीको कुराले म झन गले, बिर्सन खोजेको सपन झन आँखाभरि नाच्न थाल्यो। हरेक कुरा याद आउन थाल्यो उसँगको। म दौडेर कोठामा गएँ र सपनको फोन डायल गरेँ। भन्न मन थियो मलाई, सपन फर्केर आइसियो न, ढिला हुन आँटिसक्यो। तर फोन अझै अफ थियो सपनको। मैले सपनको हरेक चिनोहरू मामुको रुममा लगेर राखिदिएँ अनि मामुसँग पनि नबोली रुममा गएर सपनको मामुलाई कल गरेँ। मम्मीले फोन उठाउनु भयो र भन्नुभयो, हेलो छोरी, सन्चै छेउ? अनि कता हराकी? मामुलाई त बिर्सिहाल्यौ, तिम्रो मम्मी पनि कल गर्दिन, किन हो? भनेको त केही छैन, किन रिसाकी हो? फोन गरे पनि खुलेर बोल्दिन, यस्तै यस्तै के गुनासो गर्न थाल्नुभयो। मैले सम्झाउन कोसिस गरेँ, त्यस्तो केही होइन मामु, हामी सबैजना त दुःखमै छौँ होइन, र के को खुसीले फोन गर्नु? मैले यस्तै भने, मेरै छोराको गल्ती छ, त्यसैले रिसाकी होला नि। मैले सबै कुरा काट्दै भने, मामु, मैले बिहे गर्ने निर्णय गरेँ। मम्मी झन रुनुभयो, के भन्नु छोरी, तिम्रो खुसी, तिम्रो जिन्दगी, जे मन लाग्छ गर, तिम्रो सधैँ राम्रो होस्। यति भनेर मम्मीले फोन काट्नुभयो। बेलुका भएपछि आशिषको फोन आयो। ऊ एकदमै फ्रैंक रहेछ। उसँग बोल्दै गर्दा मलाई पहिलो पटक बोलेको फिल नै भएन। धेरै कुराहरू भए, भविष्यको बारेमा, वर्तमानको बारेमा, आफ्नाहरूबाट पाएका धोकाहरूको बारेमा। म उसँग एकदमै रमाउन थालेँ। मलाई एकै दिनमा कति बुझेको उसले, न कुनै शंका गर्यो, न कुनै प्रश्न सोध्यो। गर्यो त खालि माया र पिरतीका कुरा, मलाई भुलाउने कुरा, साथ दिने कुरा, विवाहपछि के गर्ने भन्ने कुरा। मलाई आशिष सपनभन्दा पनि राम्रो लाग्न थाल्यो। सायद सपनको याद भुलाउने औषधि बनेको भएर पनि होला। मैले भनेका हरेक कुराको जवाफ ऊ खुलेर दिन्थ्यो। उसको र मेरो रुचिहरू पनि प्राय सबै मिलेका रहेछन्। घरको बारेमा सोध्न मन लाग्यो, ऊ पनि घरको एक्लो छोरा रहेछ, मामु शिक्षिका अनि बाबा सरकारी वकिल रे। मेरो बारेमा उसले घरमा सबै कुरा सुनाएछ, फोटो पनि देखाएछ। अब छोरी आउने भई भनेर घरमा बाबा मामु एकदमै खुसी होइसिन्छ भन्दै थियो। त्यो रात हामी 4 घन्टा बोलेछौँ। के बोल्यौँ दुवैलाई थाहा थिएन। बोल्दा बोल्दै म मस्त निदाएछु। आशिष पनि फोन नै नराखी सुतेछ। 6 महिनापछि म मस्त निदाएछु। त्यसपछि हामी निकै नजिक भयौँ। 1 महिना बितेछ आशिषलाई भेटेको। यो अवधिमा म एकदमै फेरिएँ। फेरि जबमा जान थालेँ, कलेज जान थालेँ, हरेक कुरा पहिलाकै लयमा फर्कन थाल्यो। साथमा आशिष थियो। उसले मलाई बिदाको दिन कहिले पार्क लग्थ्यो, कहिले मन्दिर, कहिले मामु बाबासँग भेट्न। यसरी मेरो जीवनमा हराएका खुसी आशिषले फर्काइदियो। उसले मेरो ओइलाइसकेको जिन्दगीमा पनि फेरि पालुवा हालेर हराभरा पारिदियो। कति छिटो मङ्सिर पनि आएछ, लगनको महिना। 5 गते बाबाले हाम्रो इन्गेजमेन्ट राख्नुभयो। म हल्का निलो साडीमा सजिएकी थिएँ। मेकअप त निकै राम्ररी गरिएको थियो। मामु भन्दै होइसिन्थ्यो, परीभन्दा कम छैनौ छोरी भनेर। सपनको बाबा मामु पनि आउनुभएको थियो त्यो दिन मेरो खुसीमा सामेल हुन। म यो कुराले झन हर्षित थिएँ। मेरो साथीहरू पनि फुर्सद भए जतिका सबै आएका थिए। आशिष पनि उसको बाबा मामु र साथीहरूसँग आएको थियो। पहिलोपल्ट सुट प्यान्टमा सजिएको देखेकी थिएँ आशिषलाई। ऊ खुब राम्रो थियो। मामु बाबाले हामीलाई टिका लगाइदिएपछि हामीले एकअर्कालाई औँठी लगाइदियौँ र सँगै माला पनि। त्यसपछि हामीले पहिलोपटक सबैको अगाडि एकअर्कालाई अँगालो हाल्यौँ। सबैले गडगडाहट ताली पिट्दै गर्दा मेरो भने आँखाबाट हर्षको आँसु बग्दै थियो अनि आशिषको साथ र न्यानो स्पर्शले भित्रभित्रै म मक्ख थिए। हिजोसम्म सपनको यादले पागल भएकी मैले अब जिन्दगीको नयाँ यात्रा आशिषसँग सुरु गर्ने कसम खाएकी थिएँ। जस्तो सपन, आशिष पनि उत्तिकै मायालु थियो। इन्गेजमेन्ट सकिएर आशिष गए पश्चात मामुले रुममा एक्लै बोलाएर भन्नुभयो, सानो यो सम्बन्ध सुरुवात गर्न चाँडै भयो क्यार, कमसेकम हामीले सपनलाई 2 वर्ष त कुर्न सक्नु पर्थ्यो। अघि तिमीले आशिषलाई माला लगाइदिँदा सपनको मामुको आँखाभरि आँसु थियो अनि बाबा पनि एकदमै निराश देखिनुहुन्थ्यो। के गर्नु छोरी, तिम्रो भविष्य पनि त हेर्नु छ हामीलाई। केही बेर मौन बसेपछि मैले भने, आफै भनिस्यो मामु, मैले के गर्नुपर्छ? फर्कने आश नै नभएको सपनलाई कुर्नु पर्छ या वर्तमानमा मसँग भएको आशिषलाई साथ दिनुपर्छ? के गरौँ? म भक्कानिएर रुन थालेँ। बाबा भित्र पस्नुभयो। भन्नु बाबा, म के गरौँ? आशिषलाई अँगालेर बिहे गरेर जाम या सपन फर्कने आशमा निभ्न लागेको दियोमा तेल थप्दै पर्खी बसम? बाबाले आँखाभरि आँसु पार्दै भनिस्यो, न सपनलाई नै गाली गर्न सक्छु छोरी, न अब आशिषलाई नै हुन्न भन्न सकिन्छ। जे भयो भयो, छोडिदेऊ बितेको पल। अब आउने दिनहरू तिम्रो हाँसी खुसी बितुन्। हामीलाई यति भए अरू केही चाहिँदैन। मामु बाबा दुवैजना मजाले रुनुभयो। नराम्रो मलाई पनि लाग्यो। कोठामा गएर एक्लै रोएँ, धेरै बेर रोइरहेँ। कसैको याद मेटाउन भनेर मेटियो या मेटिएन थाहा भएन, तर केही छिनको लागि मन भने चङ्गा जस्तै भयो। राति आशिषले फोन गर्यो। मलाई हेलो भन्ने बित्तिकै रुन मन लाग्यो। म बिस्तरी रोएँ। आशिषले फकायो, किन रुन्छौ डियर? अब त हामी सधैँको लागि एक हुँदैछौँ, रुनु किन पर्यो? के का लागि रुन्छौ? मसँग खुसी छैनौ र? मैले भने, म एकदमै खुसी छु, तर आज कता कता नराम्रो लाग्दैछ। हेरिछु न, आजसम्म त म छोरी छु, तर पर्सिबाट हजुरको श्रीमती बन्दैछु। त्यसपछि बुहारी भाउजू यस्तै सम्बन्ध थपिनेछ मेरो जिन्दगीमा। आजसम्म म स्वतन्त्र थिएँ, तर अब जतिसुकै स्वतन्त्र भए पनि मनमा डर हुनेछ। कसले के भन्ला, के गर्ला, मबाट केही गल्ती होला कि कोही रिसाउलान् कि भनेर म एउटा बन्धनमा बाँधिन जाँदैछु डियर, त्यसैले डर लाग्यो। आशिषले भन्यो, नडराउ, हेर सबै कुरा तिमीले सोचे भन्दा फरक छ। मेरो मम्मी बाबाले तिमीलाई छोरी बनाएर पाल्नुहुन्छ, नडराउ। सम्बन्ध बदलिए पनि व्यवहार बदलिँदैन सानो, म छु नि तिम्रो साथमा, डराउनु पर्दैन। हरेक कुरा समयसँगै ठिक हुन्छ। दुःख सुख जे परे पनि सँगै सहुला नि, हुन्न? तिमीलाई भेटेपछि बहार आएको छ जीवनमा। आई एम रियली ह्याप्पी सानो, यस्तै भन्यो उसले। आजसम्म नराम्रो एक शब्द नबोलेको आशिष हल्का जिस्कन थाल्यो। अबको 1 वर्षमा त हाम्रो घरमा गुडिया जस्तै छोरीको जन्म हुन्छ भनेर, अनि म छोरीलाई नयाँ नाना राम्रो चाचा किनिदिन्छु के। म चुपचाप सुनिरहे। म जस्तै आशिषलाई पनि छोरी नै मन पर्दो रहेछ। मन खुसीले गदगद हुँदै थियो। करिब 2 घन्टा बोलेर आशिषले फोन काट्यो। म पनि खुसी भएर निदाए। भोलिपल्ट भएपछि हरेक सामान किन्न, यहाँ जाउँ त्यहाँ जाउँ, कार्ड छपाऊ, म एकदमै बिजी भएँ। साँच्चीकै भन्दा आशिषसँग बोल्ने समय पनि मिलेन। हामीले दाइजो नदिने निर्णय गरेका थियौँ। आशिषको बाबा मामुले छोरी मात्र दिनुहोला भनिसकेको थियो, त्यसैले हामीले खासै घर गहना, कपडा, विविध इलेक्ट्रिकल सामान पनि धेरै किनेनौँ। जसले जे चाहिन्न भने पनि बाबाले बिजनेस गर भनेर 20 लाख राखिदिसेको थियो। मैले नाइ भन्न पनि सकिनँ, किनकि बाबासँग पैसा थियो पनि। यत्तिकैमा हरेक तयारी बिस्तारै सकियो। घरमा मान्छे आउने जाने, घर सजाउने क्रम चल्न थाल्यो। बिहेको दिन बिहानै उठेर नुहाई धुवाई सकेर म रेडी हुन बसेँ। मलाई सपनको एकजना बहिनी पर्नेले रेडी पार्दै थिइन्। बेहुलीको भेषमा तयार भइसक्दा मलाई एकदमै अनौठो फिल भयो अनि कता कता सपनको यादले सतायो। ऊ जहिले पनि भन्ने गर्थ्यो, तिमी मेरो बाहेक अरू कसैको बेहुली हुन सक्दिनौ, भाग्यवश भयो भने खोसेर लैजान्छु। तर आज परिस्थिति अर्कै भएको थियो। सपन कसरी आउन सक्थ्यो र मलाई खोज्न? म धेरै रोएँ एकान्तमा र कसैले नदेख्ने गरी आँसु पुछेँ। यत्तिकैमा बाहिर बाजाको आवाज आयो। मलाई मम्मीले तल झार्नुभयो। म जग्गेमा बसेँ। अर्को साइडमा बसेको आशिष हाँसिरहेको थियो मलाई हेरेर। हामीले स्वयम्वर गर्यौँ, माला साट्यौँ। उसले मलाई औँठी लगाइदियो, मैले पनि उसलाई औँठी लगाइदिएँ। साथ जुनी नछुट्ने भनेर जग्गेलाई सात फेरा लगायौँ। आशिषले मेरो सिउँदोमा सिन्दूर हालिदियो, गलामा पोते लगाइदियो। सबै सकियो, गर्नुपर्ने विधिहरू। म सपनलाई बिर्सेर सदाको लागि आशिषकी भएँ। अब पालो आयो घर छोड्नु पर्ने। म एकदमै रोएँ मम्मीसँग बाबासँग। जन्मेर हुर्केको घर छोड्नुको पीडा सुन्दै आएको मात्र थिएँ, पहिलोपल्ट भोग्दा थाहा भयो मरितुल्य हुँदो रहेछ। घरमा मामु बाबा एक्लै, उता सपनको मामु मलाई हक गरेर बेहोस हुने गरी रुँदै होइसिन्थ्यो। हरेक दृश्यले मेरो मन पोल्दै थियो। सबैभन्दा धेरै सपनको याद आउँदै थियो। मन छटपटीले बेचैन हुँदै थियो। आशिष मलाई अङ्गालोमा हालेर सम्झाउँदै थियो, मेरो आँसु पुछ्दै थियो। घरबाट सबैसँग बिदा भएर जाँदा पनि मेरो आँसु रोकिएकै थिएन। धेरै कुराहरू मनमा खेलिरहेका थिए। आज मैले बिहे गरे, भोलि सपन फर्क्यो भने के हुन्छ? उसको फ्यामिलीले मलाई के सोच्लान्? सपनको मन कति दुख्ला? सबैभन्दा धेरै चिन्ता त बाबा मामुको लाग्दै थियो। म बाबा मामुको एक्लो सन्तान थिएँ। मलाई माया कम होला भनेर बाबाले र मामुले कहिले अर्को सन्तानको बारेमा सोच्नु भएन। मेरो आँखामा आँसु आउन कहिले दिनु भएन। तर बदलामा के पाउनु भयो त? त्यही आँसु। म बाबाको घर उजाडेर अरू कसैको घर सजाउन जाँदै थिएँ। बाबा मामु बुढेसकालमा एक्लै पर्नु भएको थियो। धेरै सोच्दा सोच्दै रिङ्गट लागिरहेको थियो। उता आशिष भने मलाई सम्झाउन नसकेर न्याउरो अनुहार लगाएर मेरो मुखमा हेरिरहेको थियो। मेरो मनमा चलेको आँधीको अनुमान समेत गर्न असमर्थ थियो। ऊ मसँग बोल्न खोज्थ्यो, ऊ मलाई छुन खोज्थ्यो, तर म डराए जस्तो गरेर ऊबाट निकै टाढा बस्न खोज्थेँ। अब बल्ल आएर मलाई लाग्दै थियो आशिषसँग मनबाट नभएर बाहिरी आवरणबाट मात्रै नजिक रहेछु म। मनको नजिक भएको भए त सपनको याद नआउनु पर्थ्यो, होइन र? अर्को मनले भन्यो, त गलत गर्दैछेस्, त तेरो संस्कार विरुद्ध जाँदैछेस्। तेरो संस्कारले शिरमा एउटा र मुठुमा एउटा राख्ने अधिकार दिँदैन। तैँले अब आशिषको नजिक जानै पर्छ, उसको हात समाउनै पर्छ। आशिषसँगको सम्बन्ध अब सामाजिक बनिसकेको छ। मनको सपनलाई जिन्दगीमा ल्याउने कोसिस नगर, यसो गरिस् भने तँलाई समाजले थुक्छ। त्यसैले मनको सपनलाई बिर्सेर जिन्दगीको नयाँ यात्रा आशिषसँग सुरु गर, यसैमा तेरो भलाइ हुन्छ। यतिकैमा आशिषले सानो भन्यो। म छसङ्ग भएँ। यसो बाहिर हेरेको आशिषको घर आएछ। हामी बाहिर निस्केर गेटतर्फ अघि बढ्यौँ। त्यहाँ आशिषको मामु सहित उसका आफन्तहरू हामीलाई स्वागत गर्न बसेका थिए। हामी सबै विधि पुर्याएर आशिषको घरभित्र छिर्यौँ। कस्तो अनौठो! हिजोसम्म कोही अरू पराईको घरलाई आज आफ्नो घर भनेर भित्र पस्दै थिएँ म। सबै नौलो चिज, मेरा कोठा जस्तो केही थिएन। ठुलो बेड जो मभन्दा धेरै सजिसजाउ थियो। सबै कुरा हेरेर फेरि एकपल्ट रोएँ, मामु बाबालाई सम्झेर, आफ्नै घर सम्झेर। तर यो पल्ट आशिषबाट लुकेर होइन, आशिषलाई अङ्गालोमा बेलेर रोएँ। आशिष पनि नामको मात्रै छोरा मान्छे, मसँग धेरै रुनुभयो अनि भन्नुभयो, यति कमजोर नहौ सानो, तिम्रो साथ कहिले छोड्ने छैन। जीवनमा आइपरेका बाधाहरू मिलेर सामना गरौँला। यो मेरो कसम भयो तिमीलाई, कहिले रुन दिन्न मेरो कारणले। यस्तै भन्दै आशिष मलाई अँगालोमा बेर्दै हुनुहुन्थ्यो। त्यसपछि हामी तल झर्यौँ। केही आफ्नाहरूसँग चिनायो आशिषले। केही रमझम पछि हामी गएर सुत्यौँ। आशिष मलाई अङ्गालोमा बेरेर निदाउनु भयो। भोलिपल्ट बिहान 4 बजेको अलार्म राखेको थिएँ। मङ्सिर महिनाको जाडो, उठेर मन नलागी नलागी नुहाएँ। सिङ्गार पटार गरेर तयार भएर म तल झरेँ। घरमा कोही उठेका थिएनन्। के गर्ने नगर्ने मेसो पाइन। फेरि आशिष भएकै ठाउँमा गएँ। उसलाई बोलाएँ। घरको बिहानको रीतिरिवाजको बारेमा सबै कुरा सोधेँ। उसले जे जे सिकायो मैले सबै गरेर सकेपछि मामु उठ्नुभयो। मामु उठ्दा बेड छेउमा चियाको ग्लास देखेर मामु दङ्ग पर्नुभयो अनि मैले बनाएको मसला चियाको पनि खुबै तारिफ गर्नुभयो। मैले आशिष बाबा सबैलाई उठाएँ, चिया दिएँ। सबैलाई चिया मन पर्यो। मेरो तारिफ घरभरि भयो। मैले बिहे अघिको मलाई सम्झेँ, जो बेडमा बसेर मम्मीले बनाएको चियाको तारिफ गर्ने गर्थे, फेरि एकैछिनमा संसारकै रीत सम्झेर चित्त बुझाएँ। त्यसपछि खाना खाएर हामी सबै परिवार रिसेप्सन पार्टीको लागि तयार भयौँ। मेरो बाबाले चिनेकोदेखि आशिषको बाबाले चिनेकोसम्म ठुला बडा मान्छे थिए। सबैले हामीलाई सुखद दाम्पत्य जीवनको बधाई दिनुभयो। त्यो रात रिसेप्सन सकेर हामी बाबाकै घरमा बस्यौँ। भोलिपल्टबाट 4 बजे उठेर उही दिनचर्या सुरु भयो। छोरी र बुहारीमा कति फरक हुँदो रहेछ, हरेक कुराको जिम्मेवारी बढ्दो रहेछ। तर मैले हरेक कुरालाई सकारात्मक रूपमा लिएकी थिएँ। घरको काम सकेर पढ्न जान्थेँ, पढाइ सकेर अफिस, फेरि बेलुका भान्साको काम। भान्सामा त मामु बाबा आशिषको सबैको साथ हुने मजा लाग्थ्यो। आफ्नै छुट्टै संसार थियो जहाँ आशिष र उसको परिवारको साथमा म रमाइरहेकी थिएँ। कति छिटो हाम्रो बिहे भएको पनि 1 महिना बितेछ। मैले त खासै चाल पाइनँ। हुन त राम्रो घर र परिवार बुझ्ने लोग नै पर्दा सबैलाई यस्तै हुन्छ होला। आफ्नो घर र आशिषको घरमा कुनै भिन्नता पाएको थिइनँ मैले। सबै आफ्नै जस्तो लाग्ने, माया झन बढे जस्तो आभास पनि हुन्थ्यो कहिलेकाहीँ। उता मामु बाबा पनि एक्लो फिल गर्नुहुन्नथ्यो। झन् आशिष त मामु बाबाकोमा दिनदिनै जस्तो गइराख्थ्यो। मामु बाबा त कति खुसी भइसिन्थ्यो हामीले ज्वाइँ होइन छोरा पायौँ भनेर। दिनहरू बित्दै जाँदा एक दिन आशिषले हनीमुन जाने र त्यसको लागि अफिसले 1 महिनाको छुट्टी दिन लागेको कुरा मलाई भन्नुभयो। त्यो पनि तलब नकाटिने बिदारे। एकछिन मनदेखि खुसी हुन मन लाग्यो। यसै पनि हामीले एकअर्कालाई बुझ्न पनि लामो छुट्टीको आवश्यकता त थियो नै। हामीले एकअर्कालाई 1 महिनाको अवधिमा मजाले बुझ्न सक्छौँ जस्तो लागेको थियो मलाई पनि। अब बाँकी थियो मेरो अफिसको छुट्टी मिलाउन। अफिसमा कुरा गरेको एकै दिनमा ओके भइहाल्यो। त्यसपछि हामी जाने तयारीमा लाग्न थाल्यौँ। चिसो बढेकाले जाडोमा काम लाग्ने केही सामानहरू किन्यौँ। जाने कता हो, आशिषले केही भनेकै थिएन। जाने दिन बेलुका सामान प्याक गर्दै गर्दा मैले आशिष हामी जाने चाहिँ कता हो भनेर सोधेँ। आशिषले पहिला सिङ्गापुर जाने प्लान बनाउनु भएको रहेछ, तर छुट्टी छोटो भएका कारण भिजा मिलाउन गाह्रो भएर नेपालकै लुम्बिनी, रानी महल, जनकपुर धाम घुम्ने प्लान बनाउनु भएको रहेछ। म यो सुनेर झसङ्ग भएँ। मेरो हात गोडा लुला भए। शरीरको तापक्रम 81 बढ्यो। मैले केही सोच्नै सकेन। यी त सबै सपनको मनपर्ने ठाउँहरू थिए। हामी छुट्टी मिलेको बेला फ्यामिली टुरमा कति जान्थ्यौँ, कहिलेकाहीँ कपल टुरमा पनि गइन्थ्यो। आशिषको कुरा सुन्ने बित्तिकै विगतका पलहरू आँखैभरि नाच्न थाले। आँखाबाट बर्र बर आँसु खसे। सपनसँग बिताएका एक एक पलको याद आउन थाल्यो। म आशिषले नदेख्ने गरेर दौडेर बाथरुममा गएर बेसरी रोएँ। त्यसपछि हातमुख धोएर रुममा आएर नर्मल जस्तै भएर प्याकिङ गर्न थालेँ। जब प्याकिङ सकियो तब आशिषसँग एक शब्द पनि नबोली म बेडको एउटा छेउमा गएर पल्टिएँ। आशिष सोध्दै थियो, के भयो, जाने ठाउँ मन परेन हो तिमीलाई भनेर। तर मैले हो होइन केही भनिनँ। त्यस्तो केही होइन, हेर्छु न, आज मलाई सन्चो छैन भनेर सुत्न खोजेँ। बिचरा सोझो आशिष म ननिदाउँदासम्म मेरो टाउको च्यापेर बसिरहनु भयो। मेरो मनमा भने सपनको यादहरूले डेरा जमाएका थिए। आशिषलाई भने यो कुराको कुनै सुईको सम्म थिएन। म कस्तो जालमा फसेको थिएँ, शिरमा एउटा थियो, मुटुमा अरू कसैको यादहरूको डेरा थियो। न कसैलाई सुनाउन सक्थेँ, न मनमा नै राख्न सजिलो थियो। जब निदाएँ त्यो रात मैले यति डरलाग्दो सपना देखेँ। सपनामा म र आशिष लुम्बिनीमा थियौँ। त्यही कतै पागलको भेषमा मेरै नाम लिएर कराउँदै हिँडेको सपनलाई देखेँ। यो देखेर म धेरै रोएँ। आशिष पनि मसँगै रुनुभयो। यत्तिकैमा म चिच्याएर उठेछु। आशिषले मलाई पानी खुवाएर अँगालोमा बेलेर सुताउनु भयो। भोलिपल्ट बिहानै 4 बजे उठेर नुहाइ धुवाई सकेर हामी जाने तयारीमा लाग्यौँ। मनमा सपनामा देखेको कुराले डर उत्पन्न भएको थियो। कतै साँच्चीकै सपन भेटियो भने के होला, उसले के सोध्ला, म के जवाफ दिउँला, यस्तै यस्तै कुराहरू खेलिरहेका थिए। प्लेनमा नजाने भनेर टिकट क्यान्सल हिजै गरेको थियौँ। हामी आज गाडी लिएर जाँदै थियौँ। हामी 7 बजे बाबा मामुको आशीर्वाद लिएर घरबाट निस्क्यौँ। बाटोभरि आहा क्या रमाइला दृश्यहरू। कतै तरकारी खेती, कतै तोरी खेती, कतै गहुँ खेती, कतै ठुला ठुला रुख भएको वन। यस्तै दृश्य हेर्दै रम्दै हामी दिउँसो 1 बजेतिर मुगलिन पुगेर खाना खायौँ। त्यहाँबाट फेरि निस्क्यौँ अगाडिको लामो यात्रामा। यो यात्राले मलाई आशिषको मन बुझ्ने, उसँग रमाउने अवसर दिनुको साटो झन झन सपनसँग बितेका पलको याद दिलाएर मलाई बिरामी पार्न खोज्दै थियो। छोरी मान्छेको भाग्य पनि कस्तो, केही गरे पनि सुख र शान्ति नमिल्दो रहेछ। यस्तै सोचमा डुब्दा डुब्दै म आशिषसँग केही नबोली एकैचोटि लुम्बिनी पुगिसकेछु। आशिषले सानो सानो भनेर कराएपछि पो थाहा पाएँ। हामी एउटा राम्रो होटेलको रुम बुकिङ गरेर बस्यौँ, फ्रेस भएर खाना खायौँ र पनि एकअर्काको बीच बोलचाल भएन। मेरो मौनतालाई तोडेर आशिष बोल्नुभयो, भन न सानो के भयो, दिनभरि मसँग किन नबोलेको भनेर। मलाई अब डर लाग्यो के जवाफ दिनु भनेर, सबैभन्दा धेरै डर आफ्नै सिउँदोको सिन्दुरको लाग्यो, त्यसपछि समाजको लाग्यो, त्यसपछि बाबा मामुको लाग्यो। त्यसैले मन जति चले पनि आशिषसँग बाहिर रमाउने कोसिस गरे। दुवै घरको मामु बाबालाई कल गरे, यात्रा राम्रो भएको सुनाए। आशिषले पनि सबैसँग बोल्नुभयो। मैले आशिषको खुट्टामा तेल लगाइदिएँ, एकछिन रमाइला कुरा गरेँ। फेमिली टुर आउँदा पनि यही होटेलमा बसेको रमाइला पलहरू सुनाए। भित्र त मन बतबती बोल्दै थियो, बाहिर फरक देखिने प्रयासमा थिएँ म। धेरै कुरा गरेर हामी राति 11 बजे सुत्यौँ। मनबाट सपनको याद हट्नै मानेन, किन किन मन रोइरह्यो। भोलिपल्ट बिहान उठ्दा 8:30 भएछ, सायद थाकेर होला। मनुहाएर आएपछि आशिष बाथरुम जानुभयो, म मन्दिर जाने तयारीमा लागेँ। त्यो दिन पनि अरू दिन जस्तै सिन्दुर पोते चुरा सबै लगाएँ। मन्दिर जाने भएकाले पिङ्क कलरको कुर्ता सलवार लगाएँ। आशिष निस्केर रेडी भएपछि दुवैजना मन्दिर जान हिँड्यौँ। आशिष खोइ किन पसल छिर्नुभयो, म सरासर मन्दिरतिर हिँडेँ। माया देवी मन्दिर नजिकै पुगेपछि मैले एउटा अनौठो दृश्य देखेँ। त्यो देखेर मैले टेकेको धरती भाँसिए जस्तै लाग्यो, आँखा रसाउन थाले, गला अवरुद्ध भए। त्यहाँ मेरो सपन चुरुट तानेर उभिरहेको थियो, उदुब्लाएर ख्याउटे भएछ। मैले सपनलाई देखेपछि समाजको डर, बाबा मामुको इज्जत सबै बिर्से। म दौडेँ सपन भएको ठाउँतिर। दौडिँदै जाँदा मैले सास पनि फेर्न सकिनँ र सपनलाई पछाडिबाट गर्लम्म अँगालो हालेँ र रुन थालेँ। सपन बोल्यो, को हो, प्लिज छोड्नुहोस् न। मैले छोड्नु त के, उसलाई झन् अँगालेर रोएँ। अब सपनलाई अगाडि फर्कन कर लाग्यो, उहाँ अगाडि फर्किस्यो। म भनेर चिनेपछि सपन झन् झन् पछाडि सर्दै जानुभयो। उहाँ भन्दै हुनुहुन्थ्यो, सरी म्याम, म हजुरलाई चिन्दिनँ, हजुरलाई भ्रम भयो जस्तो छ, कोही अरूलाई आफ्नो मान्छे खोज्दा। म जस्ता मान्छे हजारौँ हुन्छन् म्याम संसारमा, यसै भन्दै थियो ऊ। मैले सर प्लिज हजुरको परिचय त दिस्यो भनेर भने। उसले आफ्नो घर बुटोल भएको र नाम निशान भएको भन्यो, अनि ऊ यही बुटवलमै बिए तेस्रो वर्षमा पढ्छ अरे। कति निष्ठुरी भएछ सपन, किन त्यसरी राटेको होला मलाई, जबकि अब म उसलाई गन्धले पनि चिन्ने भइसकेकी थिएँ। मैले उसको कुरा काट्दै बोले, हजुरले मलाई नडाटिस्यो, हजुर सपन शर्मा हो काठमाडौँबाट, अनि हजुर आफ्ना केही प्रिय मान्छेलाई छाडेर बेपत्ता होइसिन्छ। हजुर बेपत्ता भएसँगै उसको लाइफमा के असर पर्यो हजुर जान्न पनि सक्नुहुन्न। सबैसँग लुक्नुहोस् सर, तर मलाई नठाट्नुहोस्। आज भन्नु मलाई किन टाढा गएको सबैको जीवनबाट। एउटा मान्छेले धोका दिँदा बाबुआमा नै त्याग्ने मान्छे पापी हुन्छ सर, यति बोलेर म रुन थाले। सपन बोल्यो, सरी म्याम, हजुर ब्रह्मा हुनुहुन्छ, म कोही सपन शर्मा होइन र म आजसम्म काठमाडौँ गएकै छैन म्याम। यसरी अपरिचित केटासँग गल्फती गरेर नबस्नुहोस् म्याम, अहिले हजुरको श्रीमानले देख्नुभयो भने राम्रो हुँदैन। जानुहोस् म्याम यहाँबाट। ऊ फरक्क फर्केर हिँड्न लाग्यो। मैले उसको हात च्याप्प समाएर फेरि रोकेँ। एक थोर पाँसु उसको हातमा खस्यो। ऊ मेरो हात झट्काएर जानै लाग्दै थियो। त्यही बेला मैले उसलाई लगाइदिएको ब्रासलेट उसको हातबाट खत्रक्क भुइँमा खस्यो। उसले हतार हतार टिप्न खोज्यो। मैले उसले भन्दा पहिला नै टिपे र सोधेँ, अब भन्नुहोस् यो के हो, म जान्न चाहन्छु सर प्लिज। सपनले भन्यो, म्याम हजुरको श्रीमानले कुर्दै हुनुहुन्छ होला, प्लिज गइस्यो। मैले भने, सपन अब त नाटक नगरिस्यो, बोलिस्यो न एकपटक साना भनेर। सपन चुपचाप भयो, केही बोलेन, उसका आँखा रसिला भए। उसले भन्यो, म जति भाग्न खोजे पनि सकिन साना, तिमीबाट बिहे गरिछौ, वैवाहिक जीवनको लाखौं लाख शुभकामना। ज्वाइँ साहब खोइ त मलाई देखाउँदिनौ, मैले अंगालो हारेर रुँदै भने। सपन, मलाई जिउँदै मार्नु भयो नि, किन गर्नुभयो यस्तो, अनि के को सजाय दिएको आफ्नो सानालाई यति ठुलो, किन केही समय कुर्न सक्नु भएन मलाई।
1: साना, जे भयो अब भुलिदेऊ। यहाँबाट कोसँग आएकी छौ? जाऊ अहिले, देखे भने मार्लान्। भेट भयो, खुसी लाग्यो, अहिले जाऊ साना। नभन्दै आशिष उताबाट आयो। म सपनलाई पछि भेट्ने बाचा गरेर त्यहाँबाट हिँडे। सपन मलाई हेरिरह्यो टाढाबाट। आफ्ना खुट्टाहरू कमाउँदै कमाउँदै म आशिष भएको ठाउँसम्म पुगे। आँसु रोकिएकै थिएन। बिस्तारै रुमालले आँखा पुछेर जाम भने आशिषलाई। हामी सरासर हिँड्न थाल्यौँ। आशिषले मलाई किन नपर्खेको नि भनेर सोध्नुभयो। मैले सम्हालिन कोसिस गरेर भने, यो ठाउँमा एक्लै हिँड्नुको मजा छुट्टै छ डार्लिङ, हजुर बुझ्नुहुन्न। आशिषले सोध्नुभयो, पर कोसँग बोले कि? मैले नर्मल भएर भने, यहाँको एउटा साथी, ऊ प्राय यहाँ आइरहन्छ के? अनि आशिषले, पहिला घुमेको ठाउँ बोर लागेको त छैन नि।

यहाँ आएपछि म आफै भित्र हराउँछु। बोलिन मसँग धेरै भनेर नरिसाइछु न ल, आशिषले भन्नुभयो। ल लाठी, म किन रिसाउनु? तिमी आफ्नो खुसी अनुसार बस्न सक्छौ यहाँ। घरमा बोर भयो भनेर त यहाँ लिएर आएको, तिमीलाई मन लागे अनुसार बस, म केही भन्दिनँ। आशिषले भन्नुभयो, सानु तिमीलाई एउटा कुरा भन्छु ल, रिसाउँदैनौ नि? म किन रिसाउनु हजुरसँग, मजाले भन्नु न। आशिषले आँखाभरि आँसु पारेर भन्नुभयो, मैले त रिनालाई कहिले भुल्न सक्दिनँ जस्तो लाग्छ। बाबा मामुले नाथे एउटा केटीको लागि जिन्दगी बिगारिस् भनेर गाली गर्नुहुन्थ्यो, म त तिमीलाई हेर्न पनि बाबाको घरले गएको थिएँ, तर तिमीलाई देखेपछि के भयो भयो। आजसम्म एकचोटि पनि रिनाको याद आउँदैन, खालि तिमी मात्रै देख्छु जिन्दगीमा। म त माया जीवनमा एकपटक मात्र हुन्छ भन्ने गर्थेँ, तर तिमीले मेरो मन नै बदलिदियौ सानु, धेरै धन्यवाद यति धेरै माया र केयरको लागि। नाउ आई कान्ट लिभ विदाउट यु, मेरो मायाको संसार हो तिमी, तिमी बिना बाँच्नुको के अर्थ? आशिषको कुराले मन भारी भएर आयो, रुन मन लाग्यो, रोए म सानो बच्चा जस्तै। आशिषले मेरो निधारमा चुम्बन गरेर मलाई फकाउने कोसिस गर्नुभयो अनि मलाई आफ्नो छातीमा टाँस्नु भयो। मलाई भने सपनको याद आइरहेको थियो। एकमलले त भन्यो, यति माया गर्ने लोग नै पाएको छु, अब आएर सपन नभेटिएको भए पनि हुन्थ्यो नि, तर अब देखिसकेपछि मनले मानेकै थिएन। मैले मन चोर्ने हिसाबले आशिषलाई सोधेँ, आशिष हजुरले रिनालाई जिन्दगीको कुनै मोडमा भेट्नु भयो भने के गर्नुहुन्छ? आशिषले भन्नुभयो, कस्तो कुरा गरेकी काली, अब उसको र मेरो बाटै अलग भइसकेको छ। ऊ मेरो विगत थिए, धनको खोजीमा आफूभन्दा 20 वर्ष जेठो केटा खोजेर बिहे गरी। मलाई त्यो बेला त जस्तो कङ्गालसँग जीवन बिताउन सक्दिन भन्थे, तैले जीवनमा कुनै केटी पाउँदिनस् भन्थे। उसले हरेक दिन नयाँ गहना, जुत्ता, चप्पल, लुगा चाहिने, बिहे नहुँदै कार किन भनेर भन्थे। रिनालाई पाल्ने त मेरो औकात नै थिएन साना, आज ऊ खुसी छे भइहाल्यो नि, म पनि खुसी छु तिमीसँग। तिमीले हरेक दुःख सुख बुझेकी छौ, अभावमा पनि जिउन जानेकी छौ, सुखलाई नै सम्हालेर राख्न सक्छौ, यही हो मैले खोजेको। मेरो हात र साथ बाँचुन्जेल नछोड्नु है साना, आशिषले भन्नुभयो। सानो सपन आयो भने तिमी के गर्छौ? आशिषले के सोधे यस्तो? मेरो आँखा साउन महिनाको आकाश जस्तै बर्सिन थाले, म केही बोल्न सकिनँ। आशिषले भन्नुभयो, थाहा छ सानो, तिमी मसँग खुसी छैनौ, सपनलाई भेटे भने म तिमीहरूको मिलन गराइदिन्छु, नरो यसरी। मैले भने, हामीलाई मिलाएर हजुर के गर्नुहुन्छ नि? भाग्यले ठगेको मान्छे मेरो के पिर लिन्छौ? मलाई तिमी खुसी भएको हेर्नु छ माया, अनि मरे पनि स्वर्ग जान्छु, आशिषको मुख थुनिदिए मैले। हजुर यो मर्ने सर्ने कुरा नगरिसो त, म हजुरलाई छोडेर जान्न कतै, सपन मेरो अतीत हो अनि हजुर वर्तमान, म हजुरसँगै बस्ने हो बाँचुन्जेल, जान्न म सपनसँग, चाहिँदैन मलाई बाध्यता नबुझ्ने मान्छे अनि दुःखमा साथ छोड्ने मान्छे। आशिष बच्चा जस्तै गरी रुन थाल्नुभयो। यो पालि मैले हक गरिदिए आशिषलाई अनि निधारमा र हातमा पालै पालो चुमिदिए। आशिष मेरो काँधमा टाउको राखेर आँखा चिम्लेर बस्नुभयो धेरै बेर। त्यसपछि केही चिसो महसुस भएकाले हामी उठेर होटेल फर्कियौँ र एक एक ग्लास मसला राखेको मिल्क टी खायौँ। त्यसपछि आशिष बाथरूम जाने भन्दै माथि जानुभयो, म होटेलको फुलबारीमा बसेर घाम ताप्न थाले। चिसो मौसमको घाम कति भारिलो थियो, जति तापे पनि नअगाउने। त्यही बेला मैले त्यहाँको होटेलको ओनर दाईलाई देखेँ। दाईले पनि मलाई देखेर हाँस्दै आउनुभयो र भन्नुभयो, ओहो बहिनी, बिहे कहिले भएको नि? सपन भाइ त यहीँ बस्छन् सधैँ, हामीलाई भन्दा नि भन्दैनन् बिहे भएको, सायद बोलाउनु पर्छ भनेर होला नि, एनिवे बधाई छ बहिनी, भन्नुभयो दाईले। मैले दाईसँग सपनको बारेमा धेरै जान्ने कोसिस गरेँ। ऊ हस्पिटलबाट सिधै आएको रहेछ बुटवल, अनि आएको दिनदेखि यही होटेलमा बस्छ अरे, अनि यहीँको रेडियो स्टेसनमा म्यानेजर भएको रहेछ। उसले मेरो बारेमा अनि फ्यामिलीको बारेमा कहिले केही भनेन अरे। दाई गएपछि मैले मेरो मामुलाई फोन लगाएँ र सपनसँग भेट भएको कुरा सुनाएँ। यो सुनेर मम्मी खुब रुनुभयो र भन्नुभयो, अभागी रहेछौ साना, भगवान्ले जहिले चोट तलाई नै दिन्छन्, यसमा तेरो बाउको पनि दोष छ, तिमीहरूको दोषी हो ऊ, यस्तै भन्नुभयो मम्मीले। मैले सपन भेटिएको कुरा कसैलाई नभन्नुहोस्, झन् सपनको मामुलाई त भन्दै नभन्नु भनेर फोन राखेँ। समय पनि कति निष्ठुरी हुँदो रहेछ, भेट्न मन नलागेको बिर्सिसकेको मान्छेलाई पनि भेटाइदिँदो रहेछ कहिलेकाहीँ।
खास त अस्तिदेखिको सपना र यो टुरको कुरा नआउँदासम्म त मलाई सपनको याद आएकै

0: थिएन। तर अचानक के भयो के जे नहोस् भनेर सोच्यो त्यही हुने यो जिन्दगी पनि, खासै गतिलो कहाँ हो र। सपन यही होटेलमा बस्छ भन्ने सुनेर मलाई यो होटेलमा खासै बस्न नै मन लागेन। तर आशिषलाई सत्य कुरा भनिदियो भने उसको मनमा कस्तो चोट पर्छ बुझेकी थिएँ मैले। त्यसैले केही भनिन, बरु जे पर्छ आफै सहन्छु जस्तो लाग्यो। एकछिनपछि अनर दाई चिया बोकेर मेरै टेबलमा आएर गफ गर्न थाल्नुभयो। बाबा मामुको घरको हालखबर सबै सोध्नुभयो, मैले बताउँदै गएँ। दाईले बिहेको बारेमा नि धेरै कुरा सोध्नुभयो। दाईलाई लागेको रहेछ सपन र मेरै विवाह हो भनेर। तर मैले होइन दाई भनेपछि दाईका आँखा पनि रसाएर आए। यति धेरै माया हुँदा पनि सम्बन्ध छुट्दा रहेछन्, भाग्यको खेल न हो भनेर भन्नुभयो दाईले। मैले सपनले विष सेवन गरेर घर छोडेको भन्दा दाई अचम्ममा पर्नुभयो। अनि 7.5 महिनापछि ऊ यहाँ भेटिएको कुरा मैले दाईलाई सुनाएँ। मेरो कुरा सुनेर दाईको पनि आँखामा आँसु थियो। मैले दाईलाई सपनलाई फेरि भेट्न मन लागेको छ, ऊ कतिखेर कहाँ भेटिन्छ भनेर सोधेँ। दाईले भन्नुभयो, आज जति बेला भेटेकी थियो भोलि त्यही टाइममा जाऊ भेटिन्छ भन्नुभयो। तिमीलाई बेलुका भेट्न मन छ भने 5 बजेतिर जाऊ भनेर भन्नुभयो। मैले हस् दाई जान्छु भनेर भने। त्यसपछि मलाई कति बेला 5 बज्ला जस्तो भयो। मैले चाहेर पनि त्यो तडपाई र छटपटी आशिषलाई देखाउन सक्दिन थिएँ। घुम्न आएको मान्छे निस्किन अल्छी लागेर हामी दिनभरि सिरकभित्र मुभी हेरेर सुतिरह्यौँ। एकछिन त म मुभी हेर्दा हेर्दै निदाएछु। उठेर यसो घडी हेरेको 5:30 भएको रहेछ। उठेर हतार हतार म एकछिन यसो बजार गएर आउँछु भोलि घुम्ने है अब भनेर निस्केँ। आशिषले अँगालोमा कसेर छिट्टै आऊ है साना भनिस्यो। म हस् भनेर निस्केँ। छिटो छिटो पाइला चाल्दै लागेँ सपन भएको ठाउँतिर। मलाई अब सपनको हुन नसके पनि ऊ टाढा हुनुको कारण जान्नु थियो। उसको बाबा आमा तडपिएका थिए, ऊ भेटिएको खबर सुनाइदिनु थियो। यस्तै यस्तै कुरा सोच्दा सोच्दै म कति छिटै सपन भएको ठाउँमा पुगेछु। ऊ कानमा इयरफोन लगाएर उसै गरी चुरोट तानेर उभिएको थियो। माया पनि लाग्यो। पहिला अम्बल नाममा पराग पिङ्की समेत नसुने मान्छे आज ऊ चुरोट तान्ने भएको थियो। मोटो खाटो जान भएको ऊ दुब्लाएर ख्याउटे भएको थियो। मैले उसलाई देखेर मन थाम्नै सकिन। पछाडिबाट गएर अँगालो हालेँ। ऊ झस्कियो र चुरोट फालेर मतिर फर्कियो। मलाई उसको स्पर्श अँगालोबाट छुट्न मनै लागेन। बेरिरहे अँगालोमा बिस्तारै ऊ अलि पर सर्यो। उसका आँखाभरि आँसु थिए, मनभरि व्यथा थिए। उसको मलिन अनुहारले यो कुरा बताइरहेको थियो। मौनता तोड्दै सपनले भन्यो, यति राति एक्लै किन आएको पागल? बिहे भइसकेको मान्छे श्रीमानसँग आएकी रहेछौ, केही सोच्लान् कि? सबैको नजर गिरेको हुँदैन सपन, उहाँ र मेरो बीचमा विश्वास छ, केही भन्नुहुन्न। यति भनेपछि सपन चुपचाप हुनुभयो। मैले भने सोधेँ, चुरोट किन खानुभएको सपन? कति दुब्लो हुनुभएको? यति भन्दा सपनले भन्नुभयो, को छ र मेरो, कसको लागि स्वस्थ हुनु छ र म यत्तिकै ठिक छु। त्यही पनि अब मेरो साथी यही चुरोट बाहेक कोही छैन। जिन्दगीमा जिउँदासम्म साथमा केही चिज चाहिँदो रहेछ, मर्न पनि दिएनन् कसैले, ऊ यस्तै भन्दै थियो। सपनको गला बसेको जस्तै थियो। अनि उसले फेरि भन्यो, भन साना, मलाई फेरि किन भेट्न आयो? मैले भने, सपनमा रहरले भेट्न आएको होइन, फेरि रहर नै लागे पनि हजुरको ठेगाना कहाँ थियो र मसँग? कति सजिले आफ्नो जीवनबाट हटाइदिनु भयो मलाई, केही सोच्दै नसोचे होइन। एक दिन हजुरलाई सपनामा यतै देखेकी थिएँ। आज त्यही सपना विपना भइदियो र मात्रै भेट भयो। सपनले भन्नुभयो, भन बिहे कहिले गर्यो, कोसँग गर्यो, कस्तो छ वैवाहिक जीवन? मैले भने, मलाई रहर थिएन सपन विवाह गरेर कुनै घरबार र दुनियाँ बसाउने। बाबा मामुको मन दुखाउन सकिन, त्यसैले गर्नु पर्यो। उहाँ आइटी इन्जिनियर हो, राम्रै होइसिन्छ, माया र इज्जत गरिसिन्छ, सबै ठिकै छ। मैले भने, उसले बधाई छ भन्यो। अब मैले सपनसँग साँचो कुरा खोल्नु नै थियो, त्यसैले भने, सपन, म निर्दोष थिएँ अनि मैले साइबर अपराधको मुद्दा जितेँ र आज निर्दोष साबित भएकी छु। हजुरको प्यारी सुस्मिता जेलमा छिन्, उसले नै गरेकी रहेछ यो सबै काण्ड। मेरो चरित्र हत्या गर्न, हजुरलाई आफ्नो बनाउन, आफ्नो दिदीको छोरा प्रयोग गरेर। यति भन्दा नभन्दै मेरो आँखाबाट आँसु बगे। मैले फेरि रुँदै भने, सपन, हजुरको बाबा मामुलाई पनि थाहा भयो यो कुरा, अनि मेरो बाबा मामुलाई पनि किन भन्यो ऊ भन्नुहोला। मुद्दा लड्न परिवारको साथ आवश्यक परेर भनेकी हुँ। अनि दुःख यो कुरामा लाग्यो, सुस्मितासँगको सम्बन्धको बारेमा कहिले सुनाउनु भएन हजुरले। हजुर र म बिच पनि कुरा लुक्थ्यो भन्ने थाहा पाउँदा मन एकदमै दुख्यो। केही छैन, माया दिने श्रीमान छन्, साथमा सबै कुरा थाहा पाएर पनि त बेस्या भनेनन्, यसमै खुसी छु। यति भनेर सक्दा आँसुले ज्याकेट पुरै भिजेको थियो। मैले केही पाइला अघि बढाएर भने, सपन, हजुरको बाबा आमा पनि सन्चै होइसिन्छ, मलाई छोरी मान्नुहुन्छ। यति भनेर हिँड्न खोज्दा सपनले अँगालो हाल्नुभयो। मैले भने, सपन, यो बेसा केटीलाई नछोइस्यो, हजुर अपवित्र हुनुहोला। अब त यो शरीरमा अर्को व्यक्तिले पनि हरेक रात हक जमाएर खेल्ने गर्छ, हजुरको साना होइन सपन, म नछोइस्यो। यति भन्दा नभन्दै सपनको आँखाबाट आँसुहरू समुद्रको छाल जस्तै बगेको थियो। सपनले रोएर भन्नुभयो, सबै कुरा भन्न मन लागेर पनि भन्न सकिनँ मैले, कुनै मेसेजको रिप्लाई दिएको छैन उसको। त्यो दिनभन्दा पहिले मैले तिम्रो आइडी कहिले खोलेको थिइनँ, उसले त्यो भनेपछि सहन नसकेर खोलेको। म चाहन्नथेँ साना तिना कुराले तिमीहरूको फ्रेन्डसिप टुटोस्, म केही पनि चाहन्नथेँ यस्तो। हो, मैले कुर्न पर्थ्यो, सकिनँ, अरू केही भन्दिनँ, मलाई माफ गरिदेऊ साना, आई एम सरी। सपनको कुरा कति सही कति गलत केही थाहा थिएन, ऊ त मैले सबैभन्दा बढी चाहेको मान्छे थियो। मायामा के सही के गलत, प्रेममा हरेक कुरा जायज भनेको त्यही भएर होला सायद। म सपनको अँगालोमा बेरिएर रोइरहेँ धेरै बेर, छुट्न मनै नलाग्ने, कति प्यारो साथ। धेरै पछि फर्किएको यो समय रोकिए पनि हुन्थ्यो, समय कहिले नजाओस् जस्तो लाग्दै थियो। यति बेला मैले म कसैकी छोरी, बुहारी र श्रीमती हुँ भन्ने पनि भुलेछु। मैले त भुले, सपनले पनि भुल्नुभयो सायद। रुदा रुदै मैले भने, सपन जाने होइन, ढिला भयो। सपन केही बोल्नु भएन। मैले सपनको गोजीबाट ब्रासलेट निकालेँ र उसको हातमा लगाइदिएर भने, फेसबुकमा रिक्वेस्ट पठाइछु ल, मन दुखेको बेलामा मेसेज गर्छु। उहाँले हस भन्नुभयो अनि नम्बर पनि राख्नुभयो मेरो। मलाई फेरि अँगालोमा बेरेर भन्नुभयो, यो जुनीलाई माफ गर ल साना, अर्को जुनी तिमीबाट कसैले खोज्दैन मलाई, नजाऊ भन्न पनि अर्काको नास हो, जाऊ भनौ मन मान्दैन साना, नभेटेको भए बरु हुन्थ्यो, अब नभेट ल सानो, गाह्रो हुन्छ छुट्न, धेरै गाह्रो हुन्छ, मामु बाबाकोमा गइराख अनि मलाई भन खबर हस्। म आत्तिसके सानो, सक्दिन तिमीबाट टाढा हुन। मैले पनि सेम हियर भने र त्यहाँबाट हामी दुवैजना एउटै बाइकमा आयौँ। होटेल पुगेर मैले सपनको मफलर लगाएँ अनि सपनलाई मेरो दिएर म लागेँ आशिष भएको ठाउँतिर, मन सपनलाई दिएर अनि रित्तो शरीर लिएर। सपनसँग छुटिएर म सरासर कोठामा गएँ। आशिष शिर कोडेर सुतिरहनु भएको थियो, सायद चिसो भएर पनि होला। मलाई डर लागिरहेको थियो, कहाँ गएको भनेर गाली गर्ने हो कि भनेर। हुन पनि गाली गर्नु स्वाभाविकै थियो, उसको सिन्दुर लगाएर श्रीमतीको उपमा पाएकी म यति राति कोही अरूको अँगालोमा बेरिएर आएकी थिएँ। डराई डराई मैले उहाँलाई उठाएँ र भने, चिसो भयो, जाम कफी खान। उहाँ फ्रेस भएर ज्याकेट लगाउनु भयो र हामी कफी खान झर्यौँ। कफी खाँदा पनि केही पलको अघिको दृश्य आँखामा आइरह्यो। त्यो दिन मलाई खान पनि मन लागेन, खान्न भनेको आशिष कहाँ मान्थ्यो, र उसकै भागबाट दुई तिन गाँस सिकेर खाएँ। राति बेडमा गएपछि मनले अनेक कुरा सोच्न थाल्यो, बिहेभन्दा अघि यो ठाउँमा किन नआएको होला म, अहिले यति मजाले कुरा बुझ्ने सपन त्यो बेला त्यति मूर्ख बनेर किन हिँडेको होला, अब उसको परिवार हामीसँग झन रिसाउने भयो कि क्या हो, यस्तै यस्तै। त्यति बेला नै आशिषको घरदेखि कल आयो, कता हराएको तिमीहरू, हामीलाई त खुब माया मार्यौ त, यस्तै यस्तै गुनासो गर्दै। मैले सामान्य हुने प्रयास गर्दै भने,
1: होइन मामु, त्यस्तो केही पनि, एकदमै याद आउँछ यहाँहरूको। यहाँ त नौलो मनै रमाएको छैन, धन्न आशिष भएर पो रमाएको छु। मम्मीले उताबाट रुन्चे स्वरमा छिट्टै फर्क है छोरी भनेछु। आशिष पनि बोल्नु भयो मामुसँग, ऊ त बच्चा जस्तो झन्डै रोएन। मलाई नराम्रो लाग्यो, जे भए पनि ऊ मेरो सौदोको सजावट थियो, मेरो सौभाग्य थियो, माया लागिहाल्छ नि। मामुले फोन राखेपछि उसलाई अँगालोमा बेरेर बसे धेरै बेर, अनि सोधे रिसाउनु भएको त छैन नि बाहिर गए भनेर। उहाँले भनेछु, ए पागल, त्यही पर त गए कि, किन रिसाउनु र, बरु एक्लै बस्दा बोर चाहिँ लाग्यो नि। मैले हाँसेर भने, भोलिबाट एक्लै छोड्दिन हस्। उहाँ मक्ख भइसियो, अनि भविष्यका केही योजना बनाउँदै सुत्ने कोसिस गरियो। भोलिपल्टबाट मैले आफूलाई सम्हालेर पुरै समय आशिषलाई दिने कोसिस गरेँ, ऊ पनि मक्ख थियो। हामी लुम्बिनी एक हप्ता बसेर फर्कने बेला सपनसँग भेट्न मन लाग्यो। म गएँ उसलाई फर्किन लागेको भने, ऊ धेरै रोयो मेरो हात समाएर। मैले रुने भन्दा पनि सम्झाउने कोसिस गरेँ, भाग्यमा नभएको चिज आँखाले देखेर पाइँदैन, अब मलाई बिर्सेर अर्की केटी खोजेर बिहे गर अनि घर फर्क। ऊ भन्दै थियो, मर्छु तर बिहे गर्दिन, तिमी बाहेक अरूलाई यो ज्यान सुहाउँदैन, यो जुनी यादमै बितोस्, ऊ यस्तै भन्दै थियो। हतार भएकाले म उसँग छुट्टिएर फर्किएँ। त्यसपछि हामी जनकपुर धाम एक हप्ता बस्यौँ। त्यहाँ बस्दासम्म सपनको फोन आएन, न त मेसेज नै आयो। मलाई पनि खासै मतलब लाग्न छोडेको थियो। त्यहाँबाट हामी पाल्पाको रानी महल पुगेर घर आयौँ, एक हप्ता घर बसेर आराम गर्ने योजनाको साथमा। घर आएको दुई दिनपछि हामी मामु बाबालाई भेट्न गयौँ। मामुको मुहारको चमक पुरै उडेको थियो, उहाँले आशिषसँग पनि कस्तो अर्कै व्यवहार गरे जस्तो लाग्यो। बाबा मामुको त झन् बोलचालै बन्द भएको थियो, मैले बुझिसकेकी थिएँ सपन भेटिएको कुराले मामुलाई मन दुखेको छ भनेर। त्यही पनि त आशिषसँग त्यस्तो व्यवहार गर्न मिल्दैन थियो, कति मन दुख्यो होला उसको। मैले म भोलि आउँछु भनेर आशिषलाई घर फर्काइदिएँ। ऊ गएपछि मम्मीलाई सबै कुरा सुनाए, सपनसँग के भयो भनेर। बाबा त एकछिन झनक्क रिसाउनु भयो, तिमीहरू आमा छोरीले मेरो इज्जत फाल्ने भयो भनेर। मैले बाबालाई, सरी बाबा, अबदेखि उसँग भेट्दिन, मलाई अतीतभन्दा वर्तमान नै प्यारो छ भनेर भने। बाबाले वर्तमान प्यारो भएको मान्छेले सपनको अँगालोमा किन गयो भनेर गाली गर्न थाल्नुभयो। थाहा छ, छोरी मान्छेको इज्जत भनेको कर्कलाको पानी जस्तै हुन्छ। हनीमुन मनाउन गएको मान्छे अर्काको अँगालोमा बेरिँदा सरम लाग्यो कि लागेन। आशिषले त्यो कुरा देखेको भए मेरो इज्जत कहाँ जान्थ्यो, कि सत्य कुरा बताउन सक्नु पर्थ्यो। बाबाको गाली जिन्दगीमा पहिलो पटक खाँदा मन एकदमै दुख्यो। बाबा रिसाएर केही नबोली अफिस हिँड्नुभयो, म पागल जस्तै भएँ। मामुले भन्नुभयो, अस्ति पनि त्यही कुरालाई लिएर बाबा मामुको कुटाकुट नै भएको रे। मैले मामुलाई पनि सम्झाउन खोजेँ, मामु अब छाड्दिछु सपनको भूत, मेरो र उसको जिन्दगीको गोरेटो नै अलग भइसक्यो। उसले पनि राम्रो केटी खोजेर बिहे गर्दा हुन्छ, फेरि हिजो म उसको लागि बेस्या भएको मान्छे अब चाहिँ कसरी खास, म उसको जरुरत अनुसार चल्ने साधन पनि त होइन। आशिषले पनि माया गर्छ, इज्जत गर्छ, के भयो र, अब छोडिदिनुहोस् बाबालाई पनि आफ्नो हिसाबले बाँच्न। दोष भाग्यको छ मामु, बाबा र आशिषको छैन। यतिकैमा घरको फोन बज्यो, मैले उठाएँ। फोनको आवाज सुनेपछि म मरेतुल्य भएँ, बाबाले त आत्महत्या गर्नुभयो रे अफिसमै विष सेवन गरेर। मेरो जिन्दगीको सबैभन्दा प्यारो मान्छे मेरो बाबा, जसले मेरो हरेक इच्छाहरू बिना कुनै प्रश्न पुरा गरिदिनुहुन्थ्यो। मैले मागेको हरेक कुरालाई नाइ कहिले भन्नु भएन, उहाँले सपनलाई पनि त नाइ भनेको होइन नि, ऊ आफै पो टाढा भएको, त्यही भएर बाबालाई रिस उठेको थियो। मेरो त्यस्तो सिचुएसनमा पनि के किन कसरी एउटा पनि प्रश्न सोधे बिना झ्याप्प आँखा चिम्लेर विश्वास गर्ने मेरो बाबा, म कुनै शब्दले पनि बाबाको माया वर्णन गर्न सक्दिनँ। तर आज बाल्यकालदेखिको साथीलाई भेटेको भरमा बाबाको यति धेरै मन दुख्छ भनेर मैले कहिले सोचिनँ। हुन त बाबाको विश्वासमा ठेस लागेर पनि हुन सक्छ, कुनै कुनै मान्छेहरू यस्ता हुन्छन् जो आफ्नो स्वाभिमानमा ठेस पुगेको सहनै सक्दैनन्। मेरो बाबाको हकमा पनि त्यही भएको होला, हुन त यो मेरो मनको मात्रै कल्पना हो, खास बाबालाई भएको चाहिँ के हो कसरी बुझ्नु। ल, मैले त बुझिन रे, मामु त 27 वर्ष एउटै सिरानीमा बिताएको मान्छे, त्योभन्दा अघि 3 वर्ष प्रेममा परेको मान्छे, किन बुझ्नु भएन आफ्नो जीवन साथीलाई, कि अफिस र बिजनेसमा घाटा भएर यस्तो पो गरेको हो कि, आखिर अब म अनुमान बाहेक के नै पो गर्न सक्थेँ र बाबा त मेरो माया मारेर छिद्दिसबारीको जुनको बस्तीमा पुगिसक्नु भएको थियो। जिन्दगीमा कहिले भेट नहुने गरेर बाल्यकालदेखि विवाह नहुन्जेलसम्म बाबाको साथमा बिताएका हरेक पलहरू आँखा वरिपरि फ्ल्यासब्याक भएर घुम्न थाले। अब मामुलाई के भन्ने कसरी भन्ने म केही सोच्नै सकिनँ। म एक्कासी रोएको देखेर मम्मी पनि रुनुभयो अनि मेरो टाउकोमा हात राखेर भन्नुभयो, अबदेखि बाबाको चित्त कहिले दुखाउँदिन छोरो, बरु अहिले फोन गरेर सरी भन्छु। लौ मम्मी त फोन डायल गर्न लाग्नुभयो, तर बाबाको फोन त अफ थियो सदा सदाको लागि। मम्मी कराउन थाल्नुभयो, रिस उठ्यो कि फोन अफ, तेरो बुबाको चालै ठिक छैन है छोरी। म झन् झन् कमजोर भन्न थालेँ मामुको तर्पाई देखेर। बाहिर जे जे भए पनि भित्र आफ्नो लोग्नेको माया त हरेक स्वास्नीलाई हुन्छ नि एकाध केस बाहेक। म चुपचाप बाहिर निस्केर आशिषलाई फोन गरेँ। सबै कुरा भन्न नसकेर हस्पिटल आइसिउन मात्रै भने। उसले किन भनेर सोधि नसक्दै मैले फोन काटेँ। उसको कम्तीमा पनि 10 फोन आयो तर मैले उठाउन सकिनँ। मम्मीलाई भने मामु एकैछिन हस्पिटल जाउँ न, कस्तो चक्कर आयो मलाई। ट्याक्सी रोकेर आमा छोरी अस्पताल गेटमा पुग्दा आशिष रोइरहेको दृश्यले मामु झस्किनु भयो। म त बाबाको लागि सब थोक थिएँ, त्यसैले हिम्मतले काम गर्न परेर होला आँसु खासै झरेको थिएन। मामुलाई लिएर आशिष र म वार्डमा पुग्दा बाबाको मुख सेतो कपडाले ढाकिएको थियो। वार्ड बाहिर कर्मचारी नेता हाकिमसम्मको लाइन थियो। मैले कपडा हटाएर बाबाको मुख हेर्नै लाग्दा पछाडिबाट केही ढलेको आवाज आयो। मैले फर्केर हेर्दा मामु हुनुहुन्थ्यो। भगवान यो कस्तो परीक्षा लिँदै थियो हामीसँग। आशिषले मामुलाई समाएर उठाउनु भयो र डाक्टर बोलाउनु भयो। हेर्दा केही होइन, सामान्य छ भनेर डाक्टर गए। मामुको त मनमा घाउ लागेको थियो, अनि कहाँबाट देखोस् त डाक्टरले। आशिष र म मामुलाई छोडेर डाक्टरकोमा गयौँ बाबाको बारेमा बुझ्न। पोस्टमार्टम रिपोर्ट आइसकेको रहेछ, कारण विषेवन नै थियो। अब अस्पतालमा गल्फती गरेर बस्नुको कुनै औचित्य थिएन, त्यसैले अब अन्तिम संस्कार त गर्नु नै थियो। त्योभन्दा पहिला प्रहरीले मलाई एउटा लेटर दियो, खोलेर हेरे त्यसमा लेखिएको थियो, प्यारी छोरी मुटुभरिको माया तिमीलाई। यो पत्र मैले तिमीलाई गाली गर्न लेखेको होइन, बस बाटो नबिराऊ, आफ्नो श्रीमानलाई सधैँ इज्जत र सम्मान देऊ, अतीत सम्झेर वर्तमान नबिगार, किनकि ऊ तिम्रो इज्जतको लायक छ। मबाट कुनै गल्ती भएको छ भने माफ गरिदेऊ, सम्झेर नरुनु। मामुलाई पनि कुनै दोष नदेऊ, मेरो तर्फबाट धेरै माया भनिदेऊ। बुझ्ने भएकी छौ सबै कुरा सम्हाल्नु, मेरो व्यवसाय मेरो सपना अब सबै तिम्रो हातमा छ छोरी। मम्मीको ख्याल गर्नु, तिम्रो भविष्य उज्जवल होस्, यही कामना, उही तिम्रो बाबा। मामुको होस पनि आइसकेको थियो। सबैले बाबाको अन्तिम संस्कारको तयारी गर्नुभयो। बाबाको अन्तिम विदाईमा धेरै ठुला ठुला व्यक्ति आएका थिए। जो जो आएका थिए कसैको पनि आँखा उभानु थिएन। मेरो मम्मी बिचराको पात्र बन्नुभयो। उहाँको सिन्दुर बग्यो, पोते चुडियो, चुडा फुटाइयो, समाजले एकल महिलाको उपाधि भिराइदियो। मम्मीको मनमा लागेको चोट र आँखाबाट बगेको आँसुको मूल्य कसैले बुझ्न सकेनन्। मात्रै सहानुभूतिका शब्दहरू ओइरिए। आखिर समाजले नारीलाई बुझ्न र साथ दिन कहिले जानेनन्। म त मामुसँग एक शब्द पनि बोल्न सकिनँ। पुरै आशिष व्यस्त थियो मामुलाई सम्हाल्न। कति माया गरेको उसले मामुलाई, म त त्यो देखेर छक्क थिएँ। बाबाको अन्तिम विदाईमा दागबत्ती मैले दिएँ। समाजका मान्छेहरू बिचरा छोरा पनि नभएको कस्तो अगति नै परेर गयो भनेर कुरा काट्दै थिए। कस्ता मान्छे, दुःखमा साथ दिनको सट्टा उल्टे दया देखाउने। मलाई रिस पनि उठ्यो, तर रिस उठेर पो के नै भन्नु, कतिजनालाई जवाफ दिनु। म चुपचाप बसेँ। अब 13 काम पनि मैले नै गरेँ। धेरैले हौसला दिए, साथ दिए, कसैले दया पनि देखाए। कतिपय छोरी मात्र हुने बाबा आमाले प्रेरणा पाए। यसरी मैले सन्तान भएर जन्मेको कर्तव्य पूरा गरेर आफ्नो घर फर्केँ आशिषको साथमा। फर्कने बेला मामुलाई भने, छोरा भएको भए यही घरमा बस्थे भनेर नसोच्नु, छोराले पनि त छोडेको धेरै उदाहरण छ, त्यसरी नरुनु, एक्लो फिल नगर्नु, म हजुरकै साथमा छु भनेर भने। आशिषले पनि त्यही भनेर सम्झायो। मम्मी दुई दिन आशिषलाई अँगालेर धेरै रुनुभयो। हामी मामुलाई छोडेर घर आयौँ। घर आएको भोलिपल्टबाट मलाई निकै गाह्रो हुन थाल्यो। वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने, यस्तै यस्तै हुन थाल्यो। कमजोरीले होला भनेर हस्पिटल चेकअप गराउन गयौँ। सबै चेकअप गराउँदा रिपोर्ट प्रेग्नेन्सीको आयो। यो खबरले आशिषको खुसीको सीमा नै थिएन। तर म आमा बन्नेवाला छु भन्ने कुराले मलाई खुसी बनाउनु भन्दा पनि तनाव थपिदियो। भर्खरै त्यति ठुलो शोकबाट निस्केको मान्छे कसरी तयार हुनु अब फेरि अर्को युद्धको लागि? फेरि त्यसको लागि हाम्रो कुनै योजना पनि त थिएन नि। हे भगवान्, म यो कहाँ फसेको थिएँ? बाबाको बिजनेस सौपट थियो, मामु अन्यलमा हुनुहुन्थ्यो। यस्तो अवस्थामा बच्चाको आमा हुने क्षमता थिएन मसँग। तर आज आशिषको खुसीको लागि म हारेको थिएँ। ऊ एकदमै खुसी थियो, म पनि खुसी भएँ। उसले मामु बाबालाई भनेर टोलभरि मिठाई पार्न लगायो। मैले पनि मामुलाई यो कुरा सुनाएँ। मामु पनि एकदमै खुसी हुनुभयो यो खबर सुनेर। अब त आशिष र मामुको सम्बन्ध पनि सुमधुर बन्दै गयो। आशिषले ज्वाइँ होइन छोरा भनेर हरेक जिम्मेवारी निभाउँदै आएको थियो। मामु एक दिन आशिषलाई नभेट्दा छटपटिन थाल्नुहुन्थ्यो। यता म बाबाको बिजनेस सम्हाल्न व्यस्त थिएँ। व्यवसाय भनेको अफिस जस्तो सजिलो थिएन। कहिले कता, कहिले कहाँ, कहिले राति बाहिर बस्थ्यो, कहिले रात बाहिरै काट्नुपर्ने। मैले आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन सकिनँ। 3 महिना भएपछि हामी चेकअपको लागि गयौँ। गर्भमा छोरी नै रहेछन्, ठ्याक्कै आशिषले चाहे जस्तै। घरमा सबैले मेरो एकदमै केयर गरिसिन्थ्यो। मामु पनि बेला बेलामा आउने जाने, मेरो ख्याल राख्ने गर्नुहुन्थ्यो। मेरो खुसी र हुनेवाला बच्चाको बारेमा सोच्ने धेरै थिए। म आफूलाई एकदमै भाग्यमानी महसुस गर्थेँ। तर 5 महिना पुगेसँगै केही दिन पश्चात मलाई एकदमै ज्वरो आउने, विकनेस बढ्ने भयो। आशिषले मलाई हस्पिटल लैजानुभयो। हस्पिटल पुगेर चेक गर्दा पेटमा बच्चा मरिसकेको रहेछ। यो कुरा डाक्टरले मलाई भन्दा पहिला आशिषलाई सुनाइदिनु भएछ। उहाँ मसँग जिन्दगीमा पहिलोपल्ट त्यो दिन एकदमै धेरै रुनुभयो। हुन त सन्तानको त्यस्तो खबरले मलाई पनि खुसी त कहाँ दिएको थियो र। ऊ पेटमा आएपछि, ऊ चल्न थालेपछि उसले लात्ती हान्दाको त्यो अपार आनन्द महसुस गर्नबाट म अब सदा सदाको लागि वञ्चित हुन पुगेँ। उसको लागि हामीले सँगै देखेको सपना अधुरा भए। म पनि त्यो दिन रोएँ। त्यो दिन आफ्नै भाग्यलाई धिक्कारेर रोएँ। छोरी भएर जन्मिनु पनि एकदमै ठुलो पाप जस्तै लाग्थ्यो मलाई। बाबा गुमाए, मेरै कारणले आज गर्भमा आएकी सन्तानले छाडे। मैले अनेक आरोप भोग्न पर्यो। चरित्रमा दाग लाएर आफ्नै मनको मान्छेले छाडिदियो। मैले अनजान मान्छेसँग नाता जोड्नु पर्यो, जन्मघर छोड्नु पर्यो। मलाई आफैदेखि दिक्क लागेर आयो। तर जे भए पनि सहनु बाहेक अरू विकल्पै थिएन। यसरी अपरेसन गरेर बच्चा मेरो पेटबाट निकालियो। घरमा सबै दुखी थिए। म एउटी आमा जसको काख रित्तै थियो। मलाई कति चोट पर्यो होला। सबैले माया गरे पनि अनुमान लाउन कसैले सक्दैन थिए। आशिष पनि निकै दुखी हुनुभयो। कति छाक त खाना खानु भएन उहाँले। मलाई भने यो बेला नखाए कमजोर हुन्छ भनेर सबैले कर लगाएर खुवाउँथे। समय यत्तिकै बित्दै गयो। बाबाले हामीलाई छाडेर गएको पनि 1 वर्ष बित्यो। छोरी मिसक्यारेज भएदेखि मैले एन्टी डिप्रेसनको मेडिसिन लिन पर्यो। बिजनेस सम्हाल्ने मान्छे नभएर मामुले नेपालभरि भएका हाम्रा सबै कम्पनी र त्यसको ब्रान्च बेचेर मेरै केयर गरेर बस्न थाल्नुभयो। मैले जब पनि गर्न छाडिसकेकी थिएँ। खालि रुन मन लाग्थ्यो बितेका पल सम्झेर। आजकल सपनको याद त खासै आउन छोडेको थियो। एक दिन म घरमा मामु बाबालाई सोधेर माइत गएको थिएँ। आशिष अफिस आउनु भएको थियो, भेट पनि भएन। राति हाम्रोमा नै आउने कुरा थियो, तर रातको 10 बज्दा पनि आउनु नै भएन। मलाई डर लाग्न थालेको थियो मनमा, केही त भएन भनेर। फोन कति धेरै गरे, फोन नै उठेन। एकछिनमा फोन हान्दा हान्दा उहाँको फोन नै अफ भयो। अब त झन् मामु पनि आत्तिन थाल्नुभयो। उता घरको मामु बाबा पनि डराइसक्नु भएको थियो। कतै नजाने, केही नखाई सरासर टाइममा घर आउने मान्छे आज अत्तो पत्तो थिएन। एकैछिनमा कुनै नौलो नम्बरबाट फोन आयो। मैले फोन उठाएँ। उताबाट सोधियो, हजुर इन्जिनियर आशिषको वाइफ हो? मैले हो भने। उताबाट रुन्चे स्वरमा बोल्ने केटीले भनिन्, सुनु न, म चौकीबाट इन्सपेक्टर रमाबुदेखि। हजुरको श्रीमान चढेको गाडी दुर्घटना भएछ। अवस्था अलिक गम्भीर नै छ, हामी हस्पिटल लान खोज्दैछौँ, आफन्तहरू साथ लिएर आउनुहोला। यति भनेर फोन काटियो। मेरो होस हवास नै उड्यो। दिमाग, मन, मस्तिष्क सबै खाली खाली थियो। भगवान्ले खुसी मेरो भागमा लेख्नै भुलेछन्। यही सोचेर म र मामु हस्पिटल हिँड्यौँ हतार हतार। भाग्यलाई जित्न मान्छेले सक्दैन रहेछ क्यार, सायद मैले पनि सकिनँ दुःखको भ्रमरी पार गरेर निस्कनलाई। हतार हतार हस्पिटल पुग्दा आशिष इमर्जेन्सी वार्डमा लडिरहेको थियो। टाउकोमा लागेको गहिरो चोटबाट भलभल्ती रगत बग्दै थियो अनि कम्मरभन्दा तलको भाग पेलिएर छ्यातपिच्छ्यात थियो। हेर्दै डर लाग्दो। ऊ बेहोस भएर पनि या या भन्दै कराइरहेको देख्दा झन् म सम्हालिन नसक्ने भएको थिएँ। म आफूले आफैलाई सम्हाल्न सकिनँ। नजिक जान मन थियो आशिषको, बाबाले जान दिनु भएन। मलाई चिच्याएर रुन मन थियो अनि भन्न मन थियो, भगवान दुःख दिने अरू कोही भेटिन संसारमा। तर त्यो सार्वजनिक ठाउँ थियो, मेरो लोग्ने जस्तै हजारौँ चोटपटकका बिरामी थिए, त्यसैले म रुनै सकिनँ। यत्तिकैमा डाक्टर साहब आउनुभयो र भन्नुभयो, हजुरको बिरामीलाई रगतको अभाव छ, छिटोभन्दा छिटो व्यवस्था गर्नुहोला।

नमस्कार, हाम्रो च्यानलमा तपाईँलाई स्वागत छ। आज हाम्रो हातमा एउटा अति नै मन छुने अनि रुवाउने पनि एउटा वियोगान त तर प्रेमको परिभाषा सिकाउने एउटा कथा छ। कैलाश तेङ्बालीजीले लेख्नुभएको एउटा विवाहित नारीको जीवन भोगाई हो यो, जसको प्रेम, जसको त्याग, जसको समर्पणलाई कति मजासँग, कति मन छुने तरिकाले पोखिएको छ। कैलाशजीलाई हृदयदेखि नै आभार यो कथाको लागि। पुरै कहानी सुन्नुहोला तपाईँ र तपाईँलाई कस्तो लाग्छ धेरैभन्दा धेरै कमेन्ट बक्समा चाहिँ आफ्नो विचार व्यक्त गर्नुहोला र सेयर गर्नुहोला ती तमाम नारीलाई जसलाई यो सुन्न आवश्यक छ, जसले यस्तै सङ्घर्ष गरिरहेका छन्, जसले समाजमा एउटा ठुलो उदाहरण दिइरहेका छन्, ती सबैजनालाई सेयर गर्नुहोला र सेयर गर्नुहोला ती पुरुषलाई पनि जो साँचो प्रेमको कदर गर्छन् र ती पुरुष जसले प्रेमलाई चाहिँ एउटा खेलको रूपमा लिएर कसैको जीवनसँग खेलिरहेका छन्। यो कथा सबैले सुन्न जरुरी छ रहेका छन् ती सबैजनालाई सेयर गर्नुहोला र सेयर गर्नुहोला ती पुरुषलाई पनि जो साँचो प्रेमको कदर गर्छन् र ती पुरुष जसले प्रेमलाई चाहिँ एउटा खेलको रूपमा लिएर कसैको जीवनसँग खेलिरहेका छन्। यो कथा सबैले सुन्न जरुरी छ। लाइक गर्न नबिर्सनुहोला भिडियोलाई, किनकि तपाईँको लाइक, कमेन्ट र सब्सक्रिप्सनको महत्त्व हामीलाई कति छ म शब्दमा व्यक्त गर्न सक्दिनँ। आजलाई चाहिँ सुरुवात गरौँ एउटा अति नै मन छुने प्रेम कथा, अविवाहित पुरुषसँगको प्रेम। गुड मर्निङ म्याडम, उठ्नुभयो? बिहान भ्युजना साथ फेसबुकको मेसेन्जरमा मेरो आँखा पुग्यो। मेसेज 2 घन्टा अघि नै आएको रहेछ। मेसेज मेरो सानुले गर्नुभएको थियो। ओहो, कति छिट्टो 7 पो बजिसकेछ, के साह्रो निदाएछु। नउठिकनै मोबाइलमा टाइप गरेँ। आज साह्रै मिठो निद्रा लाग्यो, भर्खर उठेको म त, सरी है। ऊ मेरो लागि घडीको अलार्म जस्तै भएको छ। हिजो आज बिहान 5 बजे नै मलाई मेसेज गरेर उठाउँछ। मध्य हिउँदको महिना, बाहिर हिउँ परेर असाध्यै जाडो छ, त्यसैले तातो ओछ्यान छोड्नै मन लाग्दैन। सिरकभित्र गुटमुटिँदै 2 घन्टा अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन। छिनभरमै मेसेन्जरको रिङ बज्यो मोबाइलमा। हेरेँ, उसैको रहेछ। कति धेरै सुतेको नि डल्ले, निन्द्रा पुगेन? उसले मेसेज गरेको थियो। हिजो राति अबेरसम्म निन्द्रा लागेन, त्यसैले बिहान त बुसुक्कै निदाएछु। मैले आँखा मिस्दै जवाब पठाएँ। किन निन्द्रा नलागेको? फेरि उताबाट मेसेज आयो। त्यत्तिकै बेलुकी अलिकति पिएको, जिउ नमिठो भएर निन्द्रा नै परेन भने, मैले शरीर तन्काउँदै भने। किन पिएको त? उसले प्रश्न गर्यो। कहिलेकाहीँ मनको बोझ हलुका पार्न पिउन मन लाग्छ। मेरो मुखबाट कुरा फुत्किहाल्यो। मेरो कुराले उसलाई अझै कौतूहलता जगाएछ क्या र? प्रश्नमाथि प्रश्न तेर्सिन थाले। मैले केही होइन, जिस्किएको भन्दै टारिदिएँ। ऊ फेरि अफलाइन भयो। भारी मन लिएर बिहानको घरधन्दा सकेँ। व्याकुल मनलाई बुझाउने प्रयास गरेँ तर सकिनँ। मनमा आँधीहुरी चलिरह्यो। अघिल्लो दिन च्याटमा सानुले भनेको थियो, भोलि केटी हेर्न जाने कुरा छ, के गर्नु, घर परिवारले जब

जबरजस्ती गरिरहेका छन्। हेरिदिनु पर्यो, मन मिले विवाह गर्छु। उसको कुराले मेरो मनमा ठूलो चोट पुर्यायो। म आफैमा रन्थनिन थालेँ। हुन त ऊ विवाह गर्नकै लागि भनेर बिदा लिएर गाउँ गएको थियो। उसले पहिलेदेखि नै घरबाट विवाहको कुरा चलेको बताउँथ्यो अनि मसँग सोध्थ्यो, म के गरौँ? मनभित्र माया भए पनि म उसलाई बारम्बार विवाह गर्ने सल्लाह दिन्थेँ, किनकि म त विवाहित थिएँ। किनभने उसको पनि जिन्दगी हो, विवाह गरेर घरजम बनाओस् भन्ने मेरो चाहना थियो। म उसलाई आफूलाई भन्दा बढी माया गर्छु। ऊ मेरो रित्तिसकेको जिन्दगीमा बहार बनेर आएको छ। पुनः आशा र उमङ्गको बीजारोपण गर्दै मेरो जिन्दगीलाई हरियाली बनाइदिएको छ। के म त्यति स्वार्थी बन्न सक्छु र? सच्चा हृदयले गरेको चोखो प्रेम पाउनै पर्छ भन्ने पनि त छैन। मनमा यस्तै कुरा खेल्न थाल्छन्। प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो। तैपनि यथार्थलाई स्वीकार गर्नु त्यति सजिलो नहुने रहेछ। मैले आँसुका थोपा झार्दै उसलाई शुभकामनाका शब्द टाइप गरेर पठाइदिए। उसले जवाफमा लेख्यो, कति हतारै शुभकामना दिनलाई। आफ्नै बाध्यता र परिबन्धमा बाँधिएकी म चाहेर पनि उसलाई साथ दिन सक्दिन। यो समाजका अगाडि हामी खुलेर प्रेम गर्न सक्दैनौ, न त हामीमा त्यो बन्धन तोड्ने हिम्मत नै छ। यति बेला नियतिले हामीलाई अप्ठ्यारो अवस्थामा ल्याएर छाडिदिएको छ। त्यसको सामना गर्ने सामर्थ्य छैन हामीमा। हामी लाचार अनि विवश छौँ। यो कस्तो माया बस्यो है हाम्रो, न त एक हुनै सकिने न त भुल्नै सकिने। कहिलेकाहीँ यस्तै कुरा गरेर भावुक हुन्छौँ हामी। म अलि बढी नै भावुक हुन्छु, ऊ सम्झाउँदै भन्छ। निराशाका कुरा गरेर आफूलाई कमजोर बनाउनु हुन्न, सधैँ आशावादी र सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्छ। हाम्रो भेट फेसबुक मार्फत भएको थियो। हामी दिनरात च्याटमा हुन्थ्यौँ, मिठा मिठा कुरा गर्थ्यौँ। कहिलेकाहीँ एकअर्काको विगत सम्झेर रमाउँथ्यौँ, कहिले भावुक हुन्थ्यौँ। वर्तमान र भविष्यका कुराहरू गर्थ्यौँ, जिन्दगीका योजना बुन्दै सुन्दर सपना सजाउँथ्यौँ। सायद हाम्रो मन अनि भावना एउटै भएर होला, छोटो समयमै हामी धेरै नजिक भइसकेका थियौँ। हामीले एकअर्कालाई भेट्ने प्रयास त कहिल्यै गरेनौँ, तर भावनात्मक रूपमा हामी हरपल सँगै रह्यौँ। ऊ फेरि अनलाइनमा हरियो बत्ती बाल्दै पिलिक्क छुल्कियो। उताबाट टाइप गरिरहेको सङ्केतसँगै मेसेज आयो, के गर्दै नि डल्ली, म त जान लागेको। बेस्ट अफ लक, मैले रिप्लाई गरेँ। के को बेस्ट अफ लक नि? उताबाट चर्किए चाहिँ गरेर जवाफ आयो। मैले मन भारी पार्दै लेखेँ, ल ल केटी राम्रोसँग हेरेर विवाह गर्नु, मेरो चिन्ता नलिनु। मैले रिप्लाई दिँदासम्म ऊ अफलाइन भइसकेको थियो। मैले आफूलाई थाम्न सकिनँ, डाको छोडेर कोठामा एक्लै रोइरहेँ। युट्युबमा गीत बजिरहेको थियो, भेटिएर छुटिनु भन्दा नभेटिएकै जाति हुन्थ्यो। गीतको धुनसँगै आँसुका भेल धेरै नै बगेछन्। यस्तो लागिरहेको थियो कि मेरो मुटुमा कसैले तीर रोपिरहेछ। उसको केटी हेर्न जाने कुराले मन धेरै नै विक्षिप्त भइरहेको थियो। मन थाम्न सकिनँ, छेउमा रहेको वाइन सबै सकाएछु। म विवाहित भएर पनि माया गरेको थिएँ, चोखो माया जसको कुनै नाम थिएन। न त यो समाजले नाम दिन सक्थ्यो, न त स्वीकार गर्न नै सक्थ्यो त दिन केवल कलङ्कको दाग र नाम। तर प्रेम त पवित्र छ, म त्यो अवस्थामा थिएँ कि के सही र के गलत छुट्याउने सामर्थ्य थिएन ममा। फेसबुकको मायाको भर हुन्न भन्थे, तर मैले त उसलाई त्यही फेसबुकबाट नै भेटेर माया लागेको थिएँ। उसँग बोल्दा म विवाहित हो भन्ने कुरा नै बिर्सिन्थेँ। हो, सिन्दुरले पनि छेक्न सकेन मायालाई। म डुबेको थिएँ उसको मायामा, उसको प्रेममा, जसरी डुबेकी थिइन् राधा भगवान् श्रीकृष्णको प्रेममा। आँसुसँगै पिएको वाइनले नसा चढ्न थालेछ। म दिनभरि अनलाइन बसेँ उसको मेसेजको पर्खाइमा, तर ऊ अफलाइन थियो बिहानदेखि नै। मैले नै उसलाई शुभकामना दिएर पठाएको थिएँ आँसु लुकाएर। मेरो एक्लोपनको सहारा थियो ऊ। श्रीमान त विदेशिएको 2 वर्ष बितिसकेको थियो मेरो, आउने कुनै छाँटकाट थिएन।
सन्तान नबनाई जानुभएको थियो। म एक्लै बस्थे कोठामा, उसको बाबा आमा गाउँमा थिए। बच्चा नबनाई जानुभएको उहाँ खासै ध्यान दिनुहुन्थेन मेरो। फोन कल पनि कहिलेकाहीँ मात्र गर्नुहुन्थ्यो। मायाको अभाव थियो मलाई, त्यही भएर पनि होला। फेसबुक मेरो सहारा थियो, दिनभरिको साथी, अनि ऊ मेरो प्रेम, मेरो माया, जसले मलाई साथ दिन्थ्यो। तर आज ऊ पनि टाढा जाँदै थियो। हाम्रो मिलन असम्भव थियो, तर पनि माया गहिरो थियो। तर उसलाई रोकेर उसको जिन्दगी पनि त बर्बाद बनाउन चाहन्नथे। नभेटी केवल फेसबुकको मेसेन्जरबाट च्याट गरेर बसेको माया थियो ऊ। म उजाड शिशिर झैँ नाङ्गिएको थिएँ ऊ बिना। पानी बिनाको माछा झैँ छटपटाइरहेको थिएँ, ग्रहण लागेको त्यो जुन जस्तै, किनकि मनले भनिरहेको थियो तैँले गुमाइस आज उसलाई भनेर। उसको प्रोफाइलका फोटोहरू हेर्दै सुक्क सुक्क गर्दै धिक्कार्दै थिएँ आफूलाई। म त अर्धचेत अवस्थामा पुगेको थिएँ। मनको पीडा यति धेरै बढेछ कि सहन नसकेर वाइनको बोतल फुटाएर हात काटेछु। रगत बगिरहँदा पनि दुखाइको महसुस थिएन मलाई, किनकि मुटुको पीडा अघि सबै निरर्थक पीडा रहेछन्। म एउटा अपरिचित मान्छेको लागि यो सब गरिरहेको थिएँ। बिना नामको सम्बन्ध थियो हाम्रो, अनि सम्बोधन र सम्बन्ध थियो त केवल मायाको मात्र। हेर्दा हेर्दै दिन ढलेर रातको चाँदनी आकाशमा निस्किएछ। बाहिर चिसो बतास चलिरहेको थियो। ऊ अनलाइन आएको थिएन। रोएर मेरा आँखाहरू सुन्निएका थिए। खाना नखाई उसको मेसेजको पर्खाइमा बसेँ। मैले मेसेज गर्ने हिम्मत पनि गरेको थिइनँ, सुन्ने हिम्मत जो थिएन, किनकि ऊ केटी हेर्न गएको थियो। एक्कासी उसको मेसेज आयो, डल्ली उसले बोलायो मलाई। मैले सुस्तरी टाइप गरेँ, कस्तो लाग्यो केटी? यति लेख्दासम्म मेरो आँखाबाट आँसुका ढिक्काहरू खसिसकेका थिए। राम्री नै लाग्यो, सबै गुण राम्रा छन्, घरबाट पनि सबैले मन पराए। तिमी खुसी त छौ नि? उसले लेखेको थियो। भन्न चाहन्थे कि म कति पनि खुसी छैन हजुर बिना, प्लिज मलाई नछोड्नुहोस् भनेर, तर हिम्मत थिएन ममा, किनकि बाधा थियो मेरो एक थरको सिन्दुर र यो गलाको पोते। मैले लेखेँ, खुसी छु नि, जे जस्तो भए पनि हजुर मेरो प्रिय मान्छे, फेरि हामी एक हुन पनि त सक्दैनौँ। हजुरको भविष्यको सवाल छ, अनि हजुरले कहिले बिहे गर्नुहुने त? यति भनिसक्दा म डाको छोडेर रुन पुगेछु। जमिन भासिएको अनुभव गरिरहेको थिएँ। कसैले छुरा प्रहार गर्दा त्यति पीडा हुन्थेन होला जति त्यो बेला उसको जवाफको पर्खाइले दुखाइरहेको थियो। त्यो चिसो हिउँदको समयमा पनि म निथ्रुक्क पसिनाले भिजेकी थिएँ। शरीरका रौँहरू काँडा झै ठाडो भएका थिए, किनकि यो सब मेसेन्जरमा देखाएको उसको त्यो टाइपिङले भइरहेको थियो। उसले लेख्दै थियो, मैले बिहे गर्दिन भनिदिएँ। उसको कुरा सुनेर आँखाका आँसु थामिएका थिए भने ओठमा हल्का मुस्कान र मुटु शान्त भएको थियो। मर्न लागेको मान्छेलाई अमृत प्याला पिलाएर जीवित बनाए झैँ म भएको थिएँ उसको कुरा सुनेर। मलाई दुखाइको पीडा भयो जुन मैले सिसाले हात काटेको थिएँ। सायद मेरो नसा उत्रिएको थियो उसको कुरा सुनेर। सोधेर जान्न मन लाग्यो, आखिर किन उसले इन्कार गर्यो त बिहे गर्न? मैले सोधेँ, किन हजुरले इन्कार गर्नुभएको? उसले भन्यो, त्यहाँ जाँदासम्म मलाई वास्ता थिएन, तर जब मैले उनलाई देखेँ तब मेरो मनमा चस्स सियोले घोचे चाहिँ भयो। उसको रूपमा मैले तिमीलाई महसुस गरिरहेको थिएँ। यो सबै कुराबाट म अन्जान थिएँ। मलाई के हुँदै थियो म आफै वञ्चित थिएँ। उसले भन्यो, त्यहाँ जाँदासम्म मलाई वास्ता थिएन, तर जब मैले उनलाई देखेँ तब मेरो मनमा चस्स सियोले घोचे चाहिँ भयो। उसको रूपमा मैले तिमीलाई महसुस गरिरहेको थिएँ। यो सबै कुराबाट म अन्जान थिएँ। मलाई के हुँदै थियो म आफै वञ्चित थिएँ। लाग्दै थियो कि मन भारी भएर बिस्तरी दुखिरहेको छ। तिम्रो याद धेरै आयो, तर किन? म निरुत्तर थिएँ। ऊ भनिरहेको थियो एक एक कुराहरू म सुनिरहेको थिएँ। जसरी सानोमा हजुरआमाले कथा सुनाउनुहुन्थ्यो हो, त्यसरी नै म एक टक लगाएर सुनिरहेको थिएँ चुपचाप। ऊ टाइपिङ गर्दै थियो। उसले भन्यो,
किन यति धेरै आज मलाई तिम्रो याद आयो होला, किन सम्झिएर मन दुखेको होला, किन उनको मुहारमा तिमीलाई देखेको होला। हो, त्यो बेला महसुस

महसुस गरे मैले मेरो माया तिमीप्रतिको। हामी एक हुँदैनौ थाहा त थियो, तर दिमागले बस माया गर्छु भन्ने लाग्थ्यो। तर म गलत रहेछु, हो म गलत रहेछु। मैले त तिमीलाई मनदेखि नै मन पराउन थालिसकेको रहेछु। उसले यति भनिसक्दा त म खुसीले नाच्न थालेछु। लाग्थ्यो संसारको सारा खुसी पाए चाहिँ महसुस गरिरहेकी थिएँ। यस्तो लाग्यो कि काश ऊ मेरो नजिक भएको भए चुम्बनको बरसात गर्ने थिएँ। म उसको लागि रुक्मिनी बन्न नसके पनि उसको लागि राधा थिएँ। उसको लागि मेरो मनमा मायाको भण्डार थियो। औँसीको जस्तै मुहार थियो केही बेर अघिसम्म, अहिले पुर्णेको जुन जस्तो हँसिली भएकी थिएँ म। उसको त्यो प्रेमिल शब्दले म मदहोश भएको थिएँ। उसले लेख्दै थियो, डल्ली कि तिमी पनि मलाई मनदेखि माया गर्छौ र म जस्तै, कि तिमीलाई पनि म जस्तै मन दुख्यो र आज भन न, म सुन्न चाहन्छु। मैले खुसी हुँदै लेखेँ, सानो के भनौँ र म, मेरो त श्वास नै रोकिएको थियो। हजुरलाई सम्झेर धेरै रोएँ, म पनि हजुरलाई धेरै माया गर्छु मनदेखि नै, मर्नसम्म तयार थिएँ हजुरको लागि, हात पनि काटेँ सानो मैले त, यति भनेर मैले फोटो खिचेर पठाइदिएँ। उसले रोएको इमोजी पठाएर लेख्दै थियो, डल्ली प्लिज यस्तो नगर, मलाई गाह्रो हुन्छ, म गुमाउन चाहन्न तिमीलाई, आई लभ यु सो मच। कति दुख्यो होला, कति रगत बग्यो होला, नजिकै भएको भए पिट्थेँ अनि अँगालेर आफै फकाउँथेँ। म पनि उसँगै रुँदै रुँदै लेख्दै थिएँ, हजुर बिना हजुरको डल्ली अधुरी छ सानो, आई लभ यु टू। लेखेर मैले पनि रोएको इमोजी पठाएँ। त्यो पल खुसी र दुःख दुवैको पल थियो। आँसुसँग हाँसोको मिलन भएको थियो। अघि छटपट्टिमा खसेको आँसु अहिले एकअर्काको लागि बग्दै थियो, तर धेरै माया भएर। भिडियो कल गरेर उसले हेर्छु भन्यो, अनि मैले पनि हुन्छ भनिदिएँ। एकअर्कालाई हेरेर धेरै माया गऱ्यौँ, रोयौँ। शब्दमा बयान गर्न नसकेको कतिपय कुराहरू हामी दुवैको आँसुले दिइरहेको थियो। पहिलोचोटि मेरो सानो मेरो निम्ति रुँदै हुनुहुन्थ्यो। मैले पहिलोचोटि छोरा मान्छे रोएको देखेको थिएँ। आफूले माया गरेको मान्छेको आँखामा आँसु हेर्न नसकिँदो रहेछ। बक्कानिएर रुँदै उहाँलाई म नरुनु न सानो भन्दै सम्झाइरहेको थिएँ। त्यो रात एकअर्कालाई माया गर्दै चुम्दै बित्यो। बाहिर चिसो अत्याधिक भएको थियो। बोल्दा बोल्दै बिहानीको 3 बजिसकेको रहेछ। रोएर आँखा सुन्निएको थियो मेरो अनि निन्द्राले पुरै मात्तिसकेको थिएँ म। तर पनि उहाँसँग बोल्न मेरो मन अगाएको थिएन। भोलि भेट्ने बाचासहित उहाँले सुत्ने आग्रह गर्नुभयो। मन त थिएन, तर मेरो मोबाइलको ब्याट्रीले पनि साथ छोडिसकेको थियो। एकअर्कालाई भिडियो कलबाटै चुम्बन गरेर गुड नाइट भन्यौँ। त्यो चिसो मौसममा चिसो हावा चल्दा म कामेको थिएँ अनि उहाँको न्यानो अङ्गालो महसुस गरेको थिएँ। सोच्दै थिएँ, काश मेरो सानो मसँगै भएको भए, उहाँको अङ्गालोमा बाँधिएर उहाँको छातीलाई सिरानी बनाएर अँगालेर निधाउने थिएँ। यस्तै सोच्दा सोच्दै म त भुसुक्कै निधाएछु। बिहान 12 बजे बिउजिएछु। मोबाइलमा ब्याट्री जम्मा 1% रहेछ। 50 मिस्ड कल आएको थियो उहाँको र कुनै एउटा नयाँ नम्बरबाट। उहाँले कल गर्दै हुनुहुन्थ्यो, तर मैले उठाउन खोज्दा खोज्दै मोबाइल नै स्विच अफ भयो अनि त्यो बेला लोड सेडिङ पनि भएको थियो। अब के गर्ने मैले, उफ, सोच्नै सकिरहेको थिइनँ। त्यसै बेला ढोकामा अचानक बेल बज्यो। को आयो मैले ठम्म्याउन सकिनँ। उठेर गएँ ढोका खोल्न, किनकि धेरै बेरदेखि ढोकाको बेल बजिरहेको थियो। तल झरेर जब मैले ढोका खोलेँ तब म झस्किएँ, किनकि ढोकामा मेरो श्रीमान हुनुहुन्थ्यो। आफ्नो श्रीमानलाई ढोकामा बिना खबर आएको देख्दा म एकछिन त केही बोल्नै सकिनँ। लाग्यो कि अचानक ग्रहण लाग्यो मेरो जिन्दगीमा। सोचेको पनि थिइनँ जिन्दगीले अचानक सरप्राइज यसरी दिन्छ भनेर। यत्रो वर्ष विदेशमा बसेर पनि कहिलेकाहीँ मात्र सम्झिने श्रीमानलाई देखेर रिस पनि उठिरहेको थियो। तैपनि जे जस्तो भए पनि उहाँ मेरो श्रीमान हुनुहुन्थ्यो। हल्का मुस्कुराउँदै खुसी भएको नाटक गर्दै उहाँलाई भित्र लगेँ रुममा। मेरो सानोको झल्झली याद आइरहेको थियो, किनकि यतिका सालपछि हामी पहिलोचोटि भेट्दै थियौँ।
तर मोबाइल अफ थियो। उहाँ लुगा फेरेर फ्रेस हुन जानुभयो भने म चाहिँ खाना बनाउनतिर लागेँ। के गर्ने के नगर्ने दिमागले केही सोच्नै सकेको थिएन। चिन्ता लागिरहेको थियो मेरो सानुले कति फोन ट्राई गरिरहेको होला भनेर। अब बाहिर पनि के भनेर निस्कनु होला, यही सोच्दा सोच्दै बत्ती आयो। यस्तो लाग्यो भगवान्ले मेरो प्रार्थना सुनिदिनु भएछ, त्यही भएर बत्ती आएको। हतार हतार मोबाइल चार्जमा लगाएँ, मोबाइल अन गरेँ। धेरै मिस्ड कल आएको थियो सानुको, कल गर्न लागेको थिएँ। ठ्याक्कै श्रीमान आउनुभयो फ्रेस भएर, अनि हतार हतार मोबाइल साइलेन्समा राखेर खाना पस्किन लागे। तर छोरा मान्छे न हो, हाम्रो शरीर र भावनासँग खेल्न पाए केही सोच्दैनन्, न त हामीलाई नै सोध्छन्। मलाई तानेर जताततै किस गर्न लाग्नुभयो। मैले नकारे जस्तो गरे पनि आखिर मेरो श्रीमान हो, त्यही सोचेर मन नलागिन लागि साथ दिइरहेको थिएँ। त्यो बेला मेरो मन सानुलाई सम्झिएर धेरै रोएको थियो। म चाहेर पनि रोक्न सक्दिनँ थिएँ। मलाई न उहाँसँग कुनै लगाव थियो, न त त्यो गर्ने चाहना नै। जब मनले कसैलाई चाहन्छ नि, त्यो बेला कुनै अर्को पुरुषले छोएको पनि मन नपर्ने रहेछ, घिन लागेर आउने रहेछ। तर पनि म विवश थिएँ। उहाँले मेरो शरीरसँग खेलिरहनु भएको थियो, तर मेरो मन सानो भएको ठाउँमा पुगेको थियो। के गर्दै होला भनेर चिन्ता लागिरहेको थियो। आज एउटा पवित्र मनको नातालाई समाजले स्वीकार गरेको सिन्दूर र गलाको पोतेले जितिरहेको थियो, निचोडिरहेको थियो, अनि एउटा निश्चल मायाको हत्या भइरहेको थियो। त्यो पल मलाई उहाँप्रति घृणा लागेर आएको थियो। मलाई नसोधी ममाथि जम्टिएर लुछा लुच पारी इज्जत लुट्ने एउटा बलात्कारी झैँ लागिरहेको थियो। मेरो मन थिएन, तर उहाँ त्यही सिन्दूर र मेरो गलाको पोतेको आधारमा हक जमाएर मलाई लुटिरहनु भएको थियो। ऊ मेरो श्रीमान हो भन्ने आधार बस सिन्दूरको एक थर्का र गलाको मङ्गलसूत्र मात्र थियो, जुन त्यो पनि मलाई फाँसी जस्तै लाग्थ्यो। जुन बेला मलाई एउटा साथीको खाँचो थियो, त्यो बेला मलाई एक्लै छोडेर विदेशिनु भएको थियो। उता गएर पनि महिनामा कहिलेकाहीँ मात्र कल गर्नुहुन्थ्यो, अनि पैसा पनि दुई तीन महिनामा एकचोटि मात्र पठाइदिनुहुन्थ्यो। न त मलाई त्यो पैसाले केही गर्न नै पुग्थ्यो। उहाँसँगको मेरो मनको नाता खुसिसकेको थियो, माया त लाग्नै छोडेको थियो। विदेश गएर के गर्यौ मैले कहिले सोधिनँ उसलाई, न त उसले नै मलाई सोध्यो। सन्चो बिसन्चो केही पनि होइन। हो, त्यो बेला मलाई मेरो सानुले धेरै माया र साथ दिएर मायाको आभास दिलाएर मेरो मन जित्नु भएको थियो। तर त्यही पुरुष आज मेरो शरीरसँग खेलेर आफ्नो पुरुषार्थ देखाइरहेको थियो, मेरै शरीरसँग खेलेर। एउटा नारीको भावना नबुझ्ने श्रीमान देखेर छि भन्न मन लाग्यो, तर पनि म स्तब्ध रहेर बस जिउँदो लास भनेर साथ दिइरहेँ। उहाँ केही बेर पछि थकित भएर बेडमा पल्टिनु भयो, अनि म फ्रेस हुन बाथरूमभित्र पसेँ। बाथरूममा टोका थुनेर आफ्नो भाग्यलाई दोष दिँदै सानुलाई सम्झिएर धेरै रोएँ, आफैलाई धिक्कारेँ, किनकि आज मेरो सानुको डल्लीको शरीरसँग एउटा समाजले तोकिदिएको श्रीमान भन्ने नाम दिएको मान्छेले सिन्दूरलाई प्रमाणित गरेर लुचेको थियो। म फ्रेस भएर सोच्न थालेँ कि अब म के भनेर निस्कनु होला, किनकि सानुलाई भेट्नु थियो मलाई, मेरो जिन्दगीको त्यो मान्छे जसलाई म आँखा चिम्लिएर विश्वास गर्न सक्छु, जोसँग मनको नाता थियो। हातको घडी हेरेँ, 3 बजिसकेको थियो। हतार हतार रुमभित्र छिरेँ। त्यही बेला मेरो फोन भाइब्रेसन मोडमा बज्यो, फोन आएको थियो सानुको। म उठाउन जाँदै गर्दा फोन मेरो श्रीमानले उठाउनु भयो। यताबाट हेलो भन्न नपाउँदै उताबाट सानुले भन्दै हुनुहुन्थ्यो, डल्ली ओइ डल्ली कति बेर हो के, म बिहान 10 बजेदेखि कुरिरहेको छु, कति धेरै सताएको आफ्नो सानुलाई, प्लिज अब त आउन, सहन सक्दिनँ म, भेटेर अँगालो हालेर धेरै रुन्छु अनि त्यो गुलाबी ओठहरू चुम्छु। मेरो श्रीमानले मतिर हेर्नुभयो अनि मैले उहाँलाई। मेरो मन जोड जोडले धड्किरहेको थियो भने फोनमा उताबाट सानुले, ओइ डल्ली किन नबोलेको, के हो कि बिहानदेखि कतिचोटि कल गरिसकेँ, लाग्दै लाग्दैन, अब जब लाग्यो तिमी फोन उठाएर पनि बोल्दैनौ, भन न के भयो, केही त बोल प्लिज, ओए आई लभ यु सो मच, प्लिज बोल न। त्यसपछि उहाँले रिसाउँदै फोन काट्नुभयो र भन्नुभयो, थुइक
कसाला लाज पछि कि आई माई, यही दिनको लागि मैले तँसँग बिहे गरेर ल्याएको थिएँ। आज दुनियाँ नाटोसँग लागेर मेरो इज्जत फाली छैन, घरमा काम गर्नु नपरोस् भनेर एक्लै कोठामा राखेको नतिजा यो दिस होइन तँलाई, लाज पछि कि बेसे। उहाँले यस्तै भन्दै मलाई झापड हान्नुभयो। म निशब्द आँखाबाट हाँसु झार्दै चुपचाप उहाँको कुरा सुनिरहेको थिएँ। जे थाहा नपाउनु पर्ने त्यो थाहा पाउनु भएको थियो, अनि गल्ती मेरो नै थियो। उहाँले रिसले मेरो फोन भुइँमा फालेर दुई टुक्रा पारिदिनुभयो। मेरो आँखाबाट आँसुको बर्सात भइरह्यो, किनकि त्यो फोन मात्र थिएन, मेरो जिन्दगी जोडिएको थियो सानोसँगको। उहाँसँग जोडिएका हरेक कुरा थियो, अनि ती सबै फोन टुक्रेसँगै टुक्रिरहेको थियो। मलाई चार थिएँ, उहाँले गालीमाथि गाली बर्साइरहनु भएको थियो। वर्षौँपछि आउनुभयो अनि मलाई वेश्याको उपनाम दिँदै हुनुहुन्थ्यो। मेरो पवित्र प्रेम थियो, तर पनि म एउटा श्रीमानको लागि वेश्या भएको थिएँ, किनकि मैले परपुरुषसँग प्रेम गरेको थिएँ। मैले चुपचाप रुँदै केही नभनी फुटेको फोन उठाउँदै थिएँ। उहाँले रिसले मेरो कपाल तान्दै भन्नुभयो, तँ जस्तो बेस्या समाजको कलङ्क होस्, दुनियाँ परपुरुषसँग सुत्ने श्रीमान विदेश भएको मौका पारेर, हामी विदेशमा दुःख गर्न जान्छौँ, आउने भविष्य सुनौलो होस् भनेर, तर तँ चाहिँ यही मौका पारेर दुनियाँ नाटोसँग सुत्दै हिँड्छेस्। यस्तै यस्तै गाली दिँदै हुनुहुन्थ्यो उहाँ। उहाँले मलाई बेस्या भन्दा मनभित्र धेरै नै दुखेको थियो। जो चाहिँ विदेश गएर श्रीमती के गर्दैछे कसो गर्दैछे कहिले सोधेन, आज त्यही पुरुषले मलाई बेस्या भन्दै पिटिरहेको थियो। जिन्दगी नै अन्धकार लाग्यो त्यो बेला, दिमागले केही सोच्नै सकेन। लाग्यो आज मेरो अन्तिम दिन हो, भोलि गएर यो समाजले यो कुरा थाहा पायो भने मलाई नै कलङ्कको टिका मेरो इज्जतमाथि लगाइदिन्छ, बरु म मर्नु नै ठिक हो। यस्तै सोचिरहेको थिएँ। सानोको पनि धेरै याद आइरहेको थियो, बिचरा मेरो सानो, उहाँको त के नै गल्ती छ र, उहाँसँग भेट गर्न नपाउँदा मन रोएको थियो। अब त झन् फोन नै नरहेपछि कन्ट्याक्ट गर्ने कुनै आधार नै थिएन। उहाँलाई गुमाए चाहिँ लाग्यो, एकातिर श्रीमान अनि अर्कोतिर प्रेमी। आज म हारेको थिएँ, सिन्दुरपछिको प्रेमले गर्दा बेस्याको उपनाम पाएको थिएँ, अनि त्यो उपनाम दिने मेरो आफ्नै श्रीमान थिए। आज एउटा पवित्र प्रेममा कलङ्कको दाग लाग्दै थियो भने त्यसको जिम्मेवार म आफै थिएँ। एकातिर विवाहित नारीहरूको मजाक उडाएकी थिएँ, त अर्कोतिर एउटा अविवाहित पुरुषको जिन्दगीको मजाक। सबैतिरको दोषी म आफै थिएँ। मैले दुवैजनाको जिन्दगीसँग खेले चाहिँ महसुस गरिरहेको थिएँ, अनि यो सबै कुराबाट मेरो सानो वञ्चित हुनुहुन्थ्यो। अब त सायद भेट पनि हुँदैन होला। उहाँले मलाई पिटिरहनु भएको थियो, जसरी जनावरलाई पिटिन्छ, बिना दया माया देखाई। हो त्यसरी नै मलाई दुखाइको महसुस नै भएको थिएन, दिमाग शून्य भएको थियो, जिउँदो लास जस्तै भएकी थिएँ। मुखबाट रगतका धाराहरू बगिरहेका थिए भने जिउभरि सुम्लै सुम्ला। आज साँचो माया कसैलाई गर्दा मैले सजाय पाइरहेको थिएँ। यो कस्तो भाग्यको खेल हो, श्रीमानबाट माया नपाएकोमा आज उसैको हातबाट रगत सरी पिटाइ खाइरहेको थिएँ, अनि जसलाई जोखो माया गरेको थिएँ, बिचरा मेरो सानो, उसले त आज म मरे भने पनि खबरसम्म पाउँदैन थियो। मलाई लागिरहेको थियो कि अब म आज भगवानको प्यारो हुँदैछु भनेर, मनमा नै भनिरहेकी थिएँ भगवानलाई कि हे भगवान, म मरिहालेँ भने पनि मेरो सानोलाई बाँच्ने हिम्मत दिनु है, अनि मभन्दा धेरै माया र केयर गर्ने उसको जीवनमा ल्याइदिनु है, यस्तै भनेर। उहाँले मलाई झट्काउँदै गर्दा अचानक उहाँको गोजीबाट फोन भुइँमा खस्यो। मेरो किस्मत भनौँ या के, त्यही बेला इमोमा कल आइरहेको थियो, जसमा लेखिएको थियो बेबी। इमोमा कल आइरहेको थियो, तर उहाँले फोन साइलेन्समा राख्नुभएको थियो, त्यही भएर उहाँले थाहा पाउनु भएन। इमोको कल काटियो, तर एउटा म्यासेज इमोमा आएको थियो, जसमा लेखिएको थियो, जानु नेपाल पुगेर कल गर्छु भन्नुभएको होइन, म मिस गरिरहेको छु हजुरलाई, छिट्टै फर्किनु है, लभ यु सो मच। त्यसपछि भने म रिसले उठेर फोनको मेसेज देखाउँदै भने, म कोहीसँग सुतेर नहिँड्दा पनि तैँले मलाई बेस्या भनिस्, अब भन यो बेस्या को हो तेरो।
मैले त भनेर नै सम्बोधन गरेँ उसलाई। रिसले म काँपिरहेकी थिएँ, ऊ मलाई चुपचाप हेरी मात्र रह्यो। मैले पनि सहन सकिनँ अनि श्रीमान नभनिकनै दिएँ दुई छाप्पड। रुँदै भने, मैले त कसैलाई साँचो माया गरेँ, उसलाई आजसम्म भेटिनँ, तर तँ कुकुर विदेशमै अन्य स्त्रीसँग लागेर सुतिस्, त्यही भएर मेरो वास्ता गरिनस्। अब भन् त म तँलाई के भनौँ। हो, यसरी नै म रिसले कराइरहेको थिएँ, मुखबाट निस्किएको रगत पुछ्दै भने, हो तै जस्तो पुरुषले गर्दा आज कैयौँ नारीहरू विवश छन् अरू कोहीसँग माया लाउन। बिहे गरेपछि माया र केयर गर्न पनि सिक्नुपर्छ, घरमा ल्याएर मात्र सम्बन्ध राम्रो हुँदैन। आफू साथ समुद्र पारी रावण बनेर रासलीला देखाइस् अनि मलाई यहाँ यतिका वर्षपछि आएर नभेटेको मान्छेको नाम लिँदै बेस्याको नामाकरण दिन्छस्? थुक्क साला, श्रीमतीको भावनासँग खेलिस्, आफू अपवित्र भइस् अनि मलाई पनि अपवित्र नै देखिस्, तँ पनि बेस्या नै होस्, श्रीमती हुँदाहुँदै अरूसँग लागेर यौन आनन्द लिने।

श्रीमान कसैलाई नमिलोस्। बिचरा ती नारीहरू जो विदेश गएका आफ्नो श्रीमानलाई सम्झेर उसैको नाम लिएर उसैको नामको सिन्दुर पोते लाएर व्रत बसेर अनेक गर्छन्, अनि तिमीहरू चाहिँ विदेशमा रासलीला गर्दै दुनियाँ बेस्यासँग सुत्दै हिँड्छौ। पैसा माग्दा रिसाउँछौ, जर्किन्छौ, विदेशमा पैसा फल्छ भन्दै सातो खान्छौ। आखिर यस्तै गरेर पैसा सक्दा रहेछौ, त्यही भएर पो कराउने रहेछौ त। ठिक्क, कतिसम्म हेप्छौ ए पुरुष, कहिलेसम्म हामीलाई अन्धकारमा राख्छौ? आफ्नो श्रीमानको कालो करतुत देखेपछि एकपल पनि सँगै बस्न मन लागेन। अघिसम्म मै हुँ भन्ने पुरुष अहिले आफ्नो गल्ती देखेपछि चुपचाप थियो। थुकिदिए मुखभरि, शरीर दुखेर हिँड्न पनि नसक्ने भएको थिएँ। सानुको धेरै याद आइरहेको थियो। झरेको फोनको टुक्राहरू उठाएँ, कोठाबाट निस्किएर मोबाइल बनाउने ठाउँमा गएँ। एक हप्ता लाग्छ बनाउन भन्यो, सामान नभएको कारण ढिला हुने भयो। मन बेचैन थियो, यस्तो अवस्थामा सानुलाई भेट्न मनले चाहेन। ऊ त यी सबै कुराबाट अन्जान थियो। त्यसपछि श्रीमानसँग दुवैजनाको सहमतिमा डिभोर्स गर्ने भयौँ। पाउनुपर्ने हकको आधारमा मैले केही अंश पाएँ र एक महिनापछि सबै कुरा भयो। सानुलाई फोन बनाएपछि कल गर्न खोज्दा लागेको थिएन। डिभोर्स गर्ने चक्करमा मैले नै फोन गर्न भ्याएको थिइनँ। मेसेज छोड्थेँ गर्थेँ, तर ऊ अनलाइन आएको थिएन। धेरै दिन भइसकेको थियो, न त फोन नै लाग्थ्यो। अब म स्वतन्त्र भइसकेको थिएँ एउटा यस्तो पुरुषबाट जो अरू कसैसँग सल्किएको थियो। म खुसी थिएँ अबको दिनहरू म सानुसँग बिताउँछु भनेर। त्यो भेट्ने भनेको दिनदेखि सानुको न कल लागेको थियो, न त कुनै मेसेज नै। डर पनि लाग्यो, कतै सानुले नराम्रो काम त गरेन। अह नाइ, यस्तो त हुँदै नहोस्, कि कतै बिरामी पो भयो कि। हे भगवान्, सानुलाई केही नराम्रो नहोस् भनेर उसको लागि प्रार्थना गरिरहेँ हर दिन। उसको घर कता हो केही पनि थाहा थिएन। उसको यादमा हर दिन पिउने गर्थेँ। एकातिर मेरो श्रीमान जस्तो राक्षस देख्दा सबै पुरुषहरूप्रति घृणा गर्न मन लाग्थ्यो भने अर्कोतिर सानु जस्तो पुरुष देख्दा सबै पुरुष एउटै हुन्नन् भनेर मन बुझाउने गर्थेँ। तर आज एक महिना बित्दा पनि सानुको कुनै खबर नपाउँदा म अत्तालिएको थिएँ। समाचार हेर्दा पनि प्रेमिकाले भेट्न नआउँदा प्रेमीले गरे आत्महत्या भनेर न्युज आउँदा पनि यो मन झस्किने गर्थ्यो। पत्र पत्रिकामा पनि खालि मायामा पागल भएर आत्महत्या गरेको कुरा बाहेक केही पनि हुन्न थियो। यतिका दिन अनलाइन नआउँदा मलाई अब भने भित्रभित्रै डर लाग्न थालेको थियो। हर दिन अनलाइन आउँछन् कि भनेर मेसेज गर्थेँ, तर अह कहिले पनि मेसेज थिइन् भनेर देखाएन। कल गर्दा त्यो नम्बरमा उपलब्ध हुन सकेन मात्रै भन्थ्यो। म पागल सरी भौतारिएर हर दिन सानुलाई खोज्न थालेँ। मनमा लाग्थ्यो कि मेरो सानुले आत्महत्या गर्दैन भनेर, तर समाचारहरूमा त्यस्तो देख्दा म धेरै नै आफूलाई पीडा महसुस गर्थेँ। कसैको मायामा म आज पागल चाहिँ भौतारिरहेको थिएँ। कसैको परवाह थिएन, थियो त केवल सानुको। न भोक, न प्यास, न निन्द्रा, न थकान, सबै हराउँदो रहेछ। हिम्मत पनि माया, अनि कमजोर पनि कसैको मायाले नै बनाउँदो रहेछ। सानुलाई नभेट्दा र केही पनि खबर नपाउँदा म त मरेतुल्य भएको थिएँ। आफूले माया गरेको मान्छे अचानक हराउँदाको पीडा साह्रै दर्दनाक हुँदो रहेछ। त्यति बेला महसुस गरेँ कति दिनको भोक र जहिले पिएर अनिदो भएको कारण होला। एक दिन सानुलाई सम्झिँदा सम्झिँदै निदाएछु। बिहान 11 बजे आँखा खुल्यो। फेसबुक खोलेर हेरेँ सदा झैँ, तर त्यो दिन मैले फेसबुकमा जे देखेँ त्यो देखेर मेरो धड्कन नै रोकिए झैँ भयो, अन्धकारले छाए झैँ भयो। आवाजविहीन आँखाबाट आँसुका ढिक्काहरू खस्न थाले। मैले जे नसोचेको थिएँ त्यो देख्न पुगेको थिएँ, अनि चिच्याएको थिएँ सानु भनेर। मैले त्यहाँ फेसबुकमा सानुको आइडीमा कसैले ट्याग गरेको फोटो देखेको थिएँ, जसमा सानु एउटा हस्पिटलको बेडमा सुतेका थिए। मैले सोच्न सकिनँ आखिर यो सब कसरी भयो, कतै सानुले मेरो बारेमा त थाहा पाएन। होइन होइन, उसलाई कसले भन्ने हो र? सानुलाई त्यो हालतमा देख्दा मेरो मन रोयो। कमेन्टबाट सानु रहेको हस्पिटल पत्ता लगाएर हतार हतार हस्पिटल गएँ। हस्याङ फस्याङ गर्दै ऊ भएको रुममा पुगेँ। उसलाई हेर्ने कोही पनि थिएन,
मानौ कसैले ल्याएर छोडेको एउटा

वारिसेला जस्तो मन रोह्यो परैबाट देखेर। अनि दौडिएर सानुलाई बेडमै अँगाल्न पुगेँ। सानु सुतेको थियो, मैले अँगाल्न साथ होसमा आयो। मलाई देखेर चस्कियो अनि आँखाभरि आँसु पारेर डल्ली भन्दै अँगालोमा बेर्यो। धेरै दिनदेखि केही नखाएकोले होला अनि अनिदो भएर होला, र यतिका दिनपछि सानुलाई देख्दा खुसी सम्हाल्न नसकेर होला म त बेहोस भएछु। जब होसमा आएँ, सानुले मेरो हात समाएर रोइरहेको थियो अनि म बिउझना साथ आँखाभरि आँसु पार्दै भने, सानु यतिका दिनसम्म मेरो याद आएन है, को त हराउनु भएको थियो? हजुरलाई आफ्नो डल्लीको याद आएन? म त पागल झैँ हजुरलाई कता कता खोजिन होला। हेर्नुहोस् त हजुरको डल्लीको हालत के भएको छ, के भयो म जान्न चाहन्छु, प्लिज के भयो हजुरलाई भन्नुहोस् न। हो, म यसरी हेरुँदै थिएँ अनि भन्दै थिएँ आफ्नो मनको पीडाहरू। सानुले मेरो आँखाको आँसु पुछ्दै भन्नुभयो, डल्ली त्यो दिन कति पर्खेर बसे तिमीलाई, तर तिमी आएनौ, न त फोन नै लाग्यो, एकचोटि लाग्यो तर तिमी बोलेनौ, म मात्र बोलेँ अनि तिमीले फोन काटिदियौ, त्यसपछि त फोन नै लागेन। यस्तो लाग्यो कि तिम्रो माया सबै खेल रहेछ। अनि म आफैलाई धिक्कार्दै रोएँ। बेहोसीमा बाटोमा आउँदा आउँदै अगाडिबाट एउटा भ्यानले ठक्कर दिएछ। जब मलाई होस आयो तब मैले आफूलाई हस्पिटलमा पाएँ। गहिरो चोट लागेको कारण कतै जान सकिनँ। फोन पनि कता पुग्यो त्यो दुर्घटनापछि केही थाहा भएन। तिमीसँग कन्ट्याक्ट गर्ने कुनै माध्यम नै थिएन अनि म त बस भाग्यलाई धिक्कार्दै बसेँ। उहाँले त्यति भनिसक्दा म भक्कानिएर रोएँ। सानुलाई अँगालेर माया गरेँ। मेरो सानुलाई झन्डै गुमाएको मैले भगवान्लाई धन्यवाद दिएँ यो पलको लागि। जिन्दगीमा पहिलोचोटि धेरै खुसी भएको थिएँ। एक पल पनि छोड्न मन लागेन मेरो सानुलाई। उहाँले मेरो आँखाको आँसु पुछ्दै भन्नुभयो, सानु कि मसँग बिहे गर्छौ? यति भनिसक्दा मेरो आँखाबाट खुसीको आँसु खसिसकेका थिए अनि हृदय टाउको हल्लाएर मैले पनि हुन्छ भने। त्यो पल आँसु र खुसीको मिलन भएको थियो। सायद यसैलाई भन्दा रहेछन् आँसु र हाँसोको सङ्गम। त्यसपछि हस्पिटलको सबै बिल तिरेर सानु र म एउटा मन्दिरमा गएर विवाह गऱ्यौँ। त्यो दिन मेरो जिन्दगीको नयाँ सुरुवात थियो। मनले चाहेको आफ्नो मान्छेसँग म विवाह बन्धनमा बाँधिदिए थिएँ। मेरो सानुले मलाई आफ्नो भनेर चिनाउनको लागि यो समाजमा एउटा नाम दिँदै हुनुहुन्थ्यो, उहाँको श्रीमतीको दर्जा दिँदै हुनुहुन्थ्यो। भगवान्लाई साक्षी राखेर रा, मेरो खाली सिउँदोमा सिन्दुर भर्दै हुनुहुन्थ्यो अनि गलामा मङ्गलसूत्र। आफूले माया गरेको मान्छेसँग विवाह गर्न पाउँदा स्वर्ग नै पाए चाहिँ लाग्दो रहेछ। म धेरै खुसी थिएँ अनि मेरो सानु पनि। हामी दुवैजनाले विवाह गरेर सानुको कोठामा गयौँ। पहिले हामी दुवैजना गएर मेरो सामानहरू ल्यायौँ र त्यसपछि उहाँको कोठामा लगेर राख्यौँ। यो सबै कुराबाट सानुको परिवार वञ्चित थिए। हाम्रो पहिलो रात थियो। मलाई आज पहिलो पटक लाज र शरम लागिरहेको थियो। आज पहिलो रात उहाँ मेरो सामु आउँदा मेरो मुटु जोड जोडले धड्किरहेको थियो। यस्तो अनुभव मैले पहिले कहिले गरेको थिइनँ। साँच्चै आफ्नो मान्छेले छुँदा त आङ नै सिरिङ्ग हुँदो रहेछ। त्यो रात रङ्गीन अनि खुसीको रात भएर बित्यो अनि म उहाँको अँगालोमा बाँधिएर सुतेँ। बिहान उठेर बाहिर निस्कन साथ मलाई रिङ्गटा लाग्यो। सानु सुतिरहनु भएको थियो। वाकवाकी लागेर हल्का बान्ता पनि भयो। के भयो मैले सोच्न सकिनँ। यस्तो त कहिले पनि भएको थिएन। सोचेँ धेरै दिनदेखि केही नखाएको र निन्द्रा कम भएर होला भनेर वास्ता गरिनँ। सानुले भित्रबाट लेमन टी मगाउँदा मलाई अमिलो कागती देख्दा कस्तो खाउँ खाउँ लाग्यो। अब भने मलाई डर लाग्न थाल्यो। कतै म प्रेग्नेन्ट त भइनँ? उफ, कस्तो सङ्कट आइलाग्यो। दिमाग नै शून्य भयो। चिया बनाएर खाना पकाउन लागेँ। बेला बेलामा बान्ता हुन थालेपछि हस्पिटल जाने सोचेँ अनि सानुलाई खाना दिएर बाहिर काम छ भनेर निस्किएँ। हस्पिटलमा गएर पिसाब जचाएँ। घरमा पनि आफै चेक गर्न सक्थेँ, तर सानुले थाहा पाउँछन् कि भनेर म हस्पिटल आएँ। रिपोर्ट आयो। जे नहोस् भन्ने चाहेको थिएँ, आखिरमा त्यही भयो। म प्रेग्नेन्ट भएको थिएँ अनि त्यो मेरो सानुको थिएन। थियो त त्यो पापीको, जसले मलाई आज फेरि यस्तो अवस्थामा पार्यो।
म आफैलाई धिक्कार्न थालेँ। किन खुसी लुच्दैछ भगवान्ले मेरो भनेर मनमा नै गाली गरेँ। बेहोसीको तालमा रिपोर्ट लिएर रुममा पुगेँ। सानो रुममा हुनुहुन्थेन। धेरै सोचेर टाउको दुखेको कारण चिया बनाएर पिउन थालेँ। तर अफसोस, मेरो प्रेग्नेन्सीको रिपोर्ट प्यासेजमा खसेको रहेछ। अनि त्यो रिपोर्ट लिएर मेरो सानो मेरो नजिक आउनुभयो अनि उहाँले भन्नुभयो, डल्ली यो सब के हो? मैले त केही सोच्नै सकिनँ। कसरी, कहिले अनि कोबाट? उहाँ निराश भएर सोफामा थचक्क बस्नुभयो। मानौ अब सम्बन्ध नै सबै सकिए जस्तै। उहाँको सोधाइले मेरो धड्कनले साथ छोडिसकेको थियो। मानौ अब तेस्रो विश्वयुद्ध हुनेवाला छ अनि हार मेरो हुनेछ। उहाँको नजिक गएँ र त्यो दिनको घटना सबै रुँदै सुनाएँ। जुन कुरा म खोतल्न चाहन्न थिएँ, त्यो कुरा आज यो बसेको बच्चाको कारण खोल्दै थिएँ। आज मेरो माया प्रेम सबै दाउमा थियो। मिलन हुन पनि सक्थ्यो अनि छुट्न पनि। सोचे जस्तो जिन्दगी नहुने रहेछ। भाग्यले सधैँ सोचे जस्तो नदिएर उल्टो दिँदो रहेछ। आज म त्यही अवस्थाबाट गुज्रिरहेको थिएँ। सानुलाई म भन्दै थिएँ, सानो मेरो केही गल्ती छैन, म विवश थिएँ। डिभोर्सको चक्करमा मैले बच्चा बसेको याद नै गरिनँ। फेरि तपाईँ हराउँदा पनि म बेहोसी नै भएको थिएँ। प्लिज, म हजुर बिना बाँच्न सक्दिनँ। हजुरलाई पाउन सबै थोक त्यागेकी छु अनि आउने दिनहरूमा पनि त्याग्न तयार छु। प्लिज, केही त बोल्नुहोस्। म रुँदै रुँदै उहाँलाई सम्झाइरहेको थिएँ। उहाँ मेरो कुरा चुपचाप सुनिरहनु भएको थियो। धिक्कार्दै थिएँ आफ्नो भाग्य देखेर। अनि यो पापीको बच्चाले आज बसिसकेको घर उजाडिरहेको थियो। सानो धेरै बेर मौन बसेपछि मलाई डर पनि लाग्यो। अनि मैले सानोलाई हेर्दै भने, सानो प्लिज केही त बोल्नुहोस्, अझै पनि केही बितेको छैन। हजुर भन्नुहुन्छ भनेदेखि म अबोर्सन गर्न तयार छु, यानि कि म दबाई खाएर फाल्न पनि तयार छु। तर म हजुरलाई छोड्न सक्दिनँ। प्लिज, तपाईँ मेरो जिन्दगी हो। प्लिज। म भक्कानी हेर रोइरहेको थिएँ। सानुले आफूलाई सम्हाल्दै मेरो आँसु पुछ्दै भन्नुभयो, ठिक छ, त्यसो भए हामी यो बच्चा। ढोकामा कसैले टकटकाएको आवाज आयो। सानुले पुरै कुरा भन्न नपाउँदै कोही आएको थियो। उहाँ ढोका खोल्न जानुभयो आफ्नो आँसु पुछ्दै, अनि मैले पनि आफ्नो आँसु पुछेँ होला। आखिर यति राति को आयो होला, म सोचमग्न भएको थिएँ। होस्, तब आयो जब सानुको साथमा मैले उहाँको बाबा र मामुलाई देखेँ। अब म के गरूँ, दुधारमा परेँ। छोरा एक महिनादेखि खबरविहीन भएपछि के भएछ भनेर सायद भेट्न आउनु भएको थियो होला। उहाँको बाबा र आमा दुवैजनाले मलाई त्यहाँ देख्दा आश्चर्य मान्दै उहाँकी आमाले सानुलाई को हुने नि भनेर सोध्नुभयो। सानुले डराएर तपाईँहरूकी बुहारी भन्न नपाउँदै सानुको बाबाले सानुमाथि हात हाल्दा मेरो त सास नै रोकिए जस्तो भयो। बाबाले रिसाएर भन्दै हुनुहुन्थ्यो, यही केटीको लागि तैँले बिहे ठुक्राएको थिइस होइन? कुलघराना के हो केही नबुझी सहरको रमझममा सुन्दरता देखेर बिहे गरी छैन, थुक्क कुकुर। म डराएर सानुको पछाडि आँखा भरि आँसु पारेर रुँदै थिएँ। आमाले पनि सानुलाई कराउँदै आफूहरूको इज्जत लिलाम गर्यो भन्दै रुँदै हुनुहुन्थ्यो। बाबाले सानुको हातको प्रेग्नेन्सी रिपोर्ट देखेर भन्नुभयो, थुक्क भुँडी पनि बोकाइसकेछ। हे भगवान्, यही दिनको लागि तँलाई सहरमा राखेर पढाएको हामीले? मेरो गाउँको इज्जत र मान मर्यादा सबै पानीमा मिलाइ छैन? यस्तै भन्दै सानुलाई पिट्दै गर्दा सानुको मुखबाट जे ननिस्किनु पर्ने थियो त्यही शब्द निस्कियो, जुन शब्दले उहाँहरूमाथि ठुलो वज्रपात आयो। त्यो मेरो बच्चा होइन। यो शब्द कोठाभरि गुन्जिएको थियो अनि मेरो मन टुटेको थियो। आज एउटा सानो प्रेम कसैको पापको कारण टुट्न जाँदै थियो भने कसैको परिवारभित्र झगडा पनि बढ्दै थियो। यो कुरा सुनेर उहाँको बाबाले जुन शब्दको प्रहार गर्नुभयो त्यो शब्दले मेरो मन छिया छिया भयो। बेस्या पो रहेछे, यो शब्द मैले सुन्न सकिनँ। सानुले बाबालाई भन्दै हुनुहुन्थ्यो, बाबा ऊ बेस्या होइन, मेरो प्रेम हो, म माया गर्छु उसलाई। यति भनिसक्दा उहाँको आमाले सानुलाई झापट हान्दै भन्नुभयो,
कुन जुनीको पापको भारी बोकाउँदैछ से कुलङ्कार, यस्तो बेस्यसँग कसरी बिहे गर्न पुगिस्? लौ ननी, यो बोक्सीले त मेरो छोरोलाई खान नै आँटिछे, टुनामुना लाएर मोहनी लगाइछे, साले बेस्य आइमाई, भन्दै उहाँले मलाई पनि पिट्न थाल्नुभयो। सानुले छुट्याउन खोज्दा उहाँको बाबाले भन्नुभयो, यो कुरा मेरो गाउँमा कसैले थाहा पायो भने हाम्रो इज्जत सबै जान्छ छोरा। अब एउटै उपाय छ, कि त तँ यो बेस्यलाई रोजेर हाम्रो मरेको मुख देख्छस्, होइन भने आफ्नो जन्मदिने आमा र बाउको माया लाग्छ भने हिँड हामीसँग, अहिले नै गाउँ हिँड। त्यसो गरिस् भने हाम्रो इज्जत पनि जोगिन्छ, बाँकी तेरो इच्छा। यो कुरा सुनेर सानु थचक्क भुइँमा बस्नुभयो, आँखा भरी आँसु पारेर। अनि म त्यो कुरा सुनेर निशब्द भएको थिएँ, म जिउँदो लासस्तै भएको थिएँ। बस आँसुको भेल बर्खा याम चाहिँ बगिरहेको थियो, सबैको आँसु बगेको थियो अनि सबैको आफआफ्नै पीर र व्यथा थिए। आज समयले मेरो सानुलाई त्यो मोडमा ल्याएर छोडेको थियो जहाँ दुईवटा बाटोमध्ये एउटालाई रोज्नुपर्ने थियो, अनि त्यो बाटो सरल थिएन, मृत्युभन्दा कठिन थियो। सबै कुरा सानुको हातमा थियो, आज भगवान्ले परीक्षा लिँदै थियो जिन्दगीको। आज एउटा साँचो प्रेम र आमा बाबाको प्रेम बीचको युद्ध हुँदै थियो, अनि त्यो युद्धको परिणाम एकदमै घातक थियो, प्राणघातक थियो। सबै आश सानुमाथि थियो। म जस्तै उहाँको बाबा र आमाले पनि सानुलाई आँखाभरि आँसु पारेर हेर्दै थिए। बस सानुको एक जवाफको पर्खाइमा आज एउटाको जितमा अर्कोको हार निश्चित थियो, अनि त्यो हार र जितको जिन्दगीको खेलमा सबैभन्दा ठूलो हार सानुको हुने थियो। सबैको अन्तिम आस नै अब सानुको एउटा निर्णयमा थियो, अनि मेरो त झन् खै के भनौँ, त्यो क्षण, त्यो परिस्थिति, त्यस्तो परिस्थिति त कसैको जिन्दगीमा पनि नआओस्। दुईमध्ये एक रोज्दा पनि आखिर एकजना त खुसी होला, तर रोज्ने र अर्को नरोजिएको मान्छे दुवै टुट्छन्। आज मेरो सानुको जिन्दगीको त्यो परीक्षा थियो जहाँ कुनै एकमात्र रोज्दा पनि आँसु नै आउने थियो। आज कोही खुसी हुने थिए त कोही दुखी। वा रे दैव, वा, तेरो लीला अपरम्पार छ। जसलाई यति धेरै दुःख छ पहिलेदेखि नै, उसैलाई झन् दुःखमाथि दुःख दिन्छस्। म मनमा नै भगवान्को लीलालाई धिक्कार्दै थिएँ, मेरो सानु पनि रोइरहनु भएको थियो। उहाँ आमा र बाबासँग भन्दै हुनुहुन्थ्यो, बाबा आमा, मेरो लागि तपाईँहरू र मेरो डल्ली उत्तिकै महत्त्वपूर्ण छन्। तपाईँहरू मेरो मुटु हो भने डल्ली मेरो धड्कन हो। म एउटालाई रोजेर अर्कोलाई कसरी लत्याउन सक्छु? प्लिज, मेरो लागि दुवै समान छन्, सँगै मिलेर बसौँ न। मेरो सानुको आँसु देखेर पनि म धेरै रोएको थिएँ। सानुको आँसु देख्न नसकेर पुछ्न जाँदै थिएँ, सानुको बाबाले एक्कासी भन्नुभयो, ओइ बेसे, मेरो छोरालाई नसो त, कुन पापीको पेट बोकेर मेरो छोरालाई फसाउन आएछ? तँ जस्तो आइमाई त समाजको कलङ्क होस्, थुइक्क कुलङ्गार नि। तेरो बाउआमाले यही दिनको लागि तँलाई जन्माएको थिए? उफ, यो शब्दले मेरो प्राण नै उडे जस्तो भएको थियो। आमाले पनि सानुलाई भन्दै हुनुहुन्थ्यो, 9 महिना कोखमा राखेर हुर्काएको मैले हो छोरा तँलाई, तेरो जन्मदिने आमा हो म। आज एउटा बेसेको लागि आफ्नो आमालाई रुवाउँछस् त? 10 तारा दुध रगत सहरी चुसाएर मैले तँलाई हुर्काएकी हुँ। तेरो बिहे योभन्दा राम्री कुलगरान कि केटीसँग गरिदिन्छौँ, छोड्दो यो डङ्किनी बोक्सीलाई। आज म आमा तेरो सामु बिग माग्छु, यतिका सालपछि तँसँग पहिलोचोटि माग्दैछु। मैले भनेको मान छोरा, होइन भने हाम्रो इज्जत जान्छ। त्यो इज्जत गएको अरूले थाहा पाउनुभन्दा अगाडि नै बरु हामी दुवैजना बुढाबुढी मरिदिन्छौँ तेरो खुसीको लागि। मेरो सानु, आमा त्यसो नभन्नुहोस् न, म कसरी तपाईँहरू मरेको हेर्न सक्छु? भन्दै आफ्नो आमाको आँसु पुछ्दै आमालाई अँगाल्दै हुनुहुन्थ्यो। आज एउटा नारीले अर्को नारीको मर्म बुझ्न सकेन, एउटा आमाले एउटा कसैको छोराको प्रेम बुझ्न सकेन। आज एउटा नारी अर्को नारीसँग हार्दै थियो, प्रेम उत्तिकै थियो, फरक यति थियो कि आज सिन्दुर पनि हारेको थियो आमाको ममताको अगाडि। म त्यो दृश्य हेरिरहेको थिएँ, निर्जीव वस्तु चाहिँ भएर। बाबाले त मलाई देखिसक्नु भएको थिएन, आफैलाई प्रश्न गरे कि सबैको बाबा र आमा आफ्नो सन्तानको प्रेम खोज्ने हुन्छन् र? आज सजिले जितेको थियो बाबा आमाको ममताले एउटा छोरालाई, अनि एउटा पवित्र प्रेमको बन्धनले हार्दै थियो। कुनै बेला त्यही सिन्दुरको आडमा कसैले लुचेको मेरो शरीर
आज त्यही सिन्दूर र मङ्गलसूत्रको नाममा मेरो मन लुचिरहेको थियो। म लाचार थिएँ। मेरो जिन्दगीमा सानु बाहेक कोही पनि त थिएन। उहाँ मेरो श्रीमान हुनुहुन्थ्यो, त्यो पनि भगवान साक्षी राखेर मानेकी थिएँ। तर आज त्यही नियतिले मेरो सानुलाई मबाट खोसेर टाढा लाँदै थियो। एउटा परिवार मिल्दै थियो भने अर्कोतिर एउटा माया छुट्टिँदै पनि थियो। यस्तो लाग्दै थियो आजको दिन भगवानले हरेक जुनीमा गरेको पापको सजाय मलाई दिँदै हुनुहुन्थ्यो अनि म भोग्दै थिएँ। त्यो पीडा मेरो लागि मृत्यु समान थियो। मेरो सानुले बिस्तारै मतिर आँखा भरि आँसु पार्दै हेर्नुभयो। उहाँको बाध्यता र हार दुवै कुरा उहाँको आँसु र मौनताले दिँदै थियो। उहाँ मेरो नजिक आउनुभयो, मेरो आँसु पुछ्दै भन्नुभयो, डल्ली आज म हारेको छु। एउटा छोरा कसैको ममताको प्रेममा हारेको छ, उसको आमा र बाबालाई जिउँदो देख्नको लागि। म हेर्न सक्दिनँ मेरो बाबा आमालाई मरेको। आज हाम्रो पवित्र मायाको बन्धन पासो भयो डल्ली। आज आमाको ममताको आँचल फैलिएर केही माग्दा म टुटेँ। सास गएको छ मेरो, म आत्माबाट मरेको छु। जीवनमा पहिलोचोटि केही माग्नुभयो आमाले, जसमा तिमीबाट तिम्रो सिन्दुर खोज्नुभयो। म पापी र अत्यारा बन्न सक्दिनँ उहाँहरूलाई मारेर, किनकि भोलि गएर यो समाजले मलाई थुक्छ, बदनामीको दाग लगाइदिन्छ र भन्छ कस्तो उत्याएर सन्तान जन्मिएछ, एउटा केटीको लागि बाउआमालाई मार्यो भनेर। अर्कोतिर पवित्र मायाको बन्धन तोड्दैछु डल्ली, मलाई माफ गर, मैले सक्दो कोसिस गरेँ, सकिनँ, प्लिज मलाई माफ गर, म छोड्दैछु तिमीलाई आजबाट। पलभरमै सबै खुसी खुसी हो मबाट, एउटाको खुसी रोज्दा अर्कोको प्रेमको हत्या गरेको छु मैले। तिम्रो अपराधी हो म डल्ली, म विवश छु, माफ गरिदेऊ मलाई। मेरो सानु मसँग हात जोडेर बिदा माग्दै हुनुहुन्थ्यो। या बाबा र आमाको मृत्युको भिख थाहा थिएन, तर उहाँ टुट्नु भएको थियो। उहाँले भन्नुभयो, डल्ली मेरो बाबा र आमाको खुसीको लागि मैले तिम्रो प्रेमको हत्या गरेँ, तर म चाहन्न अब तिम्रो पेटभित्रको बच्चा हत्या गरेर अर्को पाप गरौँ। मलाई माया गर्छौ भने तिमीलाई मेरो कसम, यो बच्चालाई जन्म दिएर मलाई पापी हुनबाट बचाऊ। म सहन सक्दिनँ यति धेरै पापको भारी बोकेर जिउँदो हुन, प्लिज। उहाँले मेरो हात आफ्नो टाउको माथि राख्दै कसम खुवाउँदै हुनुहुन्थ्यो। म रोइरहेको थिएँ निशब्द श्वासले मात्र। हिजो मात्र बिहे भएको, आज बिछोड भएको देख्दा मलाई सपना जस्तै लाग्यो, तर त्यो सबै हकिकत थियो। मेरो सानुसँग हिम्मत थिएन, तर जसो तसो सकी नसकी हातहरू कमाउँदै मेरो गलाको मङ्गलसूत्र तानेर चुड्याउँदा मेरो प्रेम चुडिएको थियो। अनि जब उहाँले आफै रङ्गाइदिएको सिन्दुर पुछ्न हात लानुभयो, तब उहाँको हात जोडले कामेको थियो अनि आँसुहरू बेमौसम भएर खसेका थिए। आकाशको बादल फाटेर बर्सात भए झैं। उहाँले सिन्दुर पुछ्दै गर्दा सकी नसकी चिच्याउँदै पुछ्दा म आँखा चिम्लिएर आँसुसँगै बगेको त्यो पवित्र सिन्दुरले पवित्र बन्धनको माया पनि पखालिँदै थियो। बस हत्या हुँदै थियो कसैको ममताको खातिर, र हत्यारा मेरो सानो थियो अनि मृत्यु सहरी बलिदान मैले दिँदै थिएँ, कसैको नासो फर्काउँदै थिएँ। म एउटा कठपुतली चाहिँ थिएँ सबैको लागि। हिजोको दिन कसैले खेलायो अर्कै पाएर, आजको दिन पनि परिवारको ममताले खेलायो मलाई। आखिर जतैबाट एउटी नारी दबिँदै गइरहेकी थिइन्, अन्याय भएको थियो म माथि, त्यो दैवले पनि आज गलत न्याय दिँदै थियो। त्यो पल सबैको आँखामा आँसु थियो, तर फरक यति थियो कसैको आँसु इज्जत र मान मर्यादा अनि आमा बाबाको ममता जोगाएकोमा खस्दै थियो, अनि सानोको आँसु बाध्यतामा खस्दै थियो, अनि मेरो आँसुको त मूल्य नै थिएन त्यहाँ। भन्छन् नारीको आँसुको अगाडि हरेक पुरुषले हार्छन् रे, हो रहेछ। आज आमाको आँसुले जितिरहेको थियो, तर मेरो आँसु मूल्यहीन थियो। त्यो आँसुले सब थोक बगाउँदै थियो, खुसी उत्साह हर्ष सबै। मेरो आँसुले सानुलाई पनि रोक्न सकेन। साँच्चै आज म बेस्याचे भएको थिएँ। यो ठाउँमा पुर्याउने पनि त्यही पुरुष अनि बेस्याको कलङ्कको नाम दिने पनि त्यही पुरुष। नारीको मर्म एउटा नारीले त बुझ्न सकेन आज भने अरू कसले बुझ्ला र?
म पागल चाहिँ भएको थिएँ। जे भएको थियो त्यो सबै यो पापको कारण भएको थियो, जुन मैले कुनै एक पापीको बोकेको थिएँ। एउटा बाउविहीन आमा थिएँ आज म, अनि डिभोर्स गरिएको एकल महिला। मलाई थाहा छ यो समाजले डिभोर्स भएको महिलालाई बाँच्न दिँदैन, अनेक लाञ्छना लगाउने गर्छन्, अनि ती सब नारी नै त हुन्छन्। थाहा छैन भोलिको दिन यो समाजले मलाई बाँच्न पनि दिन्छ कि नै। हर दिन मानसिक तनाव दिन्छ होला, हर दिन वेश्याको उपनाम दिन्छ होला, हर दिन पुरुषको कुदृष्टि गिद्ध झैँ यो शरीरमा पर्छ होला, समाजको कालो धब्बा भनेर हर ठाउँबाट निकालिन्छ होला, नाठो खेलाउँदै हिँड्दो रहेछ र त बुढाले छोडेछ भनेर आरोप आउँछ होला, अनि यो पेटको बच्चाको नाउँ नै थाहा छैन होला, अनेक पुरुषसँग सुतेर हिँड्ने वेश्यालाई भन्दै पिटिन्छ होला, थुक्छन् होला। अनि यो सबै यही समाजमा बस्ने शिक्षित र अशिक्षित दुवै थरीका नारीले नै भनिरहेका हुनेछन्, तर मेरो मर्म बुझ्ने कोही हुँदैनन्। त्यही भएर होला कैयौँ डिभोर्स भएका महिला यस्तै अत्याचार सहन नसकेर आत्महत्या गर्छन्। मरेपछि पनि थुक्ने नारीको कमी छैन यहाँ। मेरो पनि भविष्य यही हुनेवाला थियो। जाने बाटो कतै थिएन। सानुलाई उसको बाबा र आमाले लिएर जाँदै गर्दा सानुले फर्किएर हेर्दा आँखा भरि आँसु थियो। सायद पवित्र प्रेमको र एउटा श्रीमानको कर्तव्य निभाउन नसकेकोमा मसँग आँखाको भाकामा माफी माग्दै हुनुहुन्थ्यो, अनि म आँसु बगाउँदै बिदा दिँदै थिएँ। हाम्रो प्रेम पखालिँदै थियो। सायद भगवान्लाई पनि पछुतो भयो होला सानु र म बाध्यतामा छुट्दा पनि प्रेम पवित्र देखेर। आकाश बर्सियो। आज म सँगसँगै आकाश पनि रोयो। मेरो सानो ओझेल नहुन्जेलसम्म हेरिरहे। आफ्नै पेटमा छुरा रोपेर यो पेटको बच्चालाई मार्न मन लाग्यो। दोषी थियो यो बच्चा अनि पाप पनि, किनकि यही बच्चाको कारण मैले वेश्या नाम पाएँ, सानोलाई गुमाएँ, धिक्कारे यो पेटभित्रको जीवनलाई। मार्न मन लाग्यो तर पनि सानोले आफ्नो कसम खुवाउनु भएको थियो। सानुलाई सम्झिदे भन्न थालेँ, सानु यो कस्तो कसम दिएर जानुभयो, छोडेर पनि जानुभयो अनि बच्चा पनि मार्न दिनु भएन, यो समाजमा यो बच्चा कसको भनेर सोद्धा म के जवाफ दिउँ, कुन बाउको उपनाम दिउँ, यो पापको कारण ठक्कर त मैले खानुपर्छ, बाउविहीन सन्तान जन्माएर पाल्न एउटी नारीलाई जत्तिको पीडा कसैलाई थाहा हुँदैन, सायद तपाईँ बुझ्नुहुन्न, त्यही भएर त कसम खुवाएर जानुभयो। म बस रोइरहेँ। सानुले आफ्नो धड्कन छोडेर जानुभएको थियो। एउटा जिउँदो लास मात्र गएको थियो परिवारसँग, तर आत्मा त मैसँग थियो र त्यो आत्मा म थिएँ। सानुलाई पनि दोषी देख्न सकिनँ, उहाँ पनि विवश हुनुहुन्थ्यो। त्यसो भए दोष कसको? यो पापी बच्चा, सानु, उसको परिवार, मेरो अतीत या म आफै निरुत्तर थिएँ। सबै आफ्नो ठाउँमा सही थिए होलान्, तर सबैतिरको चोट त मैले पाएको थिएँ। अन्त्य त मै माथि आएर टुङ्गिएको थियो। आज नारी हुनमा मलाई पाप लागिरहेको थियो। पुरुषले त गल्ती गरे पनि दोषी त आखिर नारी नै देखिँदो रहेछ। त्यसको उदाहरण त म नै थिएँ। मेरो सुहाग खुसिएको थियो। बाहिर जोडले बर्सात भइरहेको थियो। सानुसँग बोलेको कुराहरू झल्झली याद आइरहेको थियो। सानुसँगका पुराना मेसेजहरू हेर्दै रुँदै थिएँ म। जब माया गर्ने मान्छे नै नरहेपछि म बाँचेको के अर्थ र? हो, म पनि मर्छु अनि यो पापलाई पनि मार्छु, मनमा अचानक यस्तै फैसला गरेँ। कोठाको भित्तातिर मुसा मार्ने औषधि थियो, लिएर आएँ। एक गिलास पानीमा सबै मिसाएँ। साह्रै नमिठो गन्ध आइरहेको थियो। आज मेरो अन्तिम दिन थियो। मरेर भगवान्सँग प्रश्न सोध्ने आँट गरेकी थिएँ। सानुको कसमको याद आयो तर पनि तोडिदिएँ, किनकि कसम त उहाँले पनि सात जुनीसम्म छोड्दिन भनेर भगवान् साक्षी राखेर सिन्दुर हाल्नु भएको थियो नि। खै त त्यो पुरा भएको? उहाँको लागि बाध्यताले त्यो कसम टुट्छ भने मेरो झन् ठुलो बाध्यता छ। बिना बाउको सन्तान बोकेर समाजमा धेरैको छिछी र दुरदुर सुनेर पल पल मरेर बाँच्नुभन्दा आज नै एकैचोटि मर्नु बेस। उहाँले दिएको कसम तोड्दै थिएँ आज। सम्बन्ध छुट्टिएसँगै सबै कसम तोड्दै थिएँ। अन्तिम पटक सानुलाई सम्झिएर, माफ गर्नु सानु, हजुरकी डल्लीको यति ठुलो हिम्मत छैन
यो समाजमा कसैको नासो बोकेर बेस्याको नाम बोकेर बाँच्न। मेरो हजुरबाहेक कोही थिएन। अब हजुर नै नरहेपछि म बाँच्नुको कुनै अर्थ छैन, न त हजुरलाई दिएको कसम नै। आज मेरो आँसु नै मूल्यहीन भएर बग्दैछ। कुनै दिन हजुरले कहिले आँसु बग्न दिन्न भन्नुभएको थियो, तर आज बग्दैछ। ती बाचा ती कसम पनि पुरा गर्नु भएन। यो रात यो झरीसँगै विलीन हुँदैछु। आज एउटा नारी हारेर मर्दैछ। यो दुनियाँले कात्तर भन्लान्, तर मलाई फरक पर्ने छैन। अब पुरुष बिना बाँच्न सक्छु भन्ने त केवल शब्दमा मात्र राम्रो सुनिँदो रहेछ। वास्तविकतामा यो हालतमा एक्लै कसैको सहारा बिना बाँच्न निकै कठिन हुँदो रहेछ, त्यो पनि कसैको पेट बोकेर जसको कुनै ठेगान छैन। अलविदा सानु, धेरै धेरै माया। सायद म मरेको खबर पनि पाउनुहुन्न होला। जुन दिन थाहा पाउनुहुनेछ त्यो दिन दुई थोपा आँसु खसालेर बिदाई गरिदिनु होला, नत्र मेरो आत्माले शान्ति पाउने छैन। यति भनेर बिस्तारै मैले ग्लास उठाएर मेरो मुखमा मात्र पुर्याएको के थिएँ, फेरि मेरो फोनको घन्टी बज्यो। त्यो मर्ने बेलामा म फोन उठाउने थिइनँ, तर फोनले सानु कलिङ भनेर देखाइरहेको थियो। सानुको फोन? म अचम्ममा परेँ। अहिले बाध्यतावश छोडेर जाने मेरो सानुको फोन देख्दा मनमा हल्का उत्साह पनि जागेको थियो भने मुहारमा हल्का आशाका किरणहरू पनि आएका थिए। बिसको ग्लासलाई टेबलमा राखेर हतार हतार कुनै विलम्ब नगरी फोन उठाएँ। उताबाट सानुले रुँदै भन्नुभयो, डल्ली धेरै याद आइरहेको छ मलाई तिम्रो। म तिमी बाहेक अरू कोहीसँग विवाह गर्न चाहन्न, बरु म मरिदिन्छु। सानुको यो कुरा सुनेर मेरो मुटुको बेग तीव्र भए। आफू मर्न लागेको कुरा सबै बिर्सिएर म सानुलाई सम्झाउन थालेँ। सानु, त्यसो नभन्नुहोस्। हजुरलाई केही भयो भने म त जिउँदै मर्छु, कसरी हेर्न सक्छु हजुर मरेको? त्यति धेरै हिम्मत छैन ममा। म सानुलाई सम्झाइरहेको थिएँ। केही पल अगाडि मात्र म आफै मर्न तयार भएको मान्छे, अहिले सारा कुरा भुलेर सानुलाई मर्नबाट रोक्दै थिएँ। सायद यही त होला नि माया भनेको, आफूले चाहेको मान्छे मरेको हेर्न नसकिँदो रहेछ, न त मर्छु भन्ने शब्द नै सुन्न सकिँदो रहेछ। कता कता चस्स सियोले मुटु घोचे चाहिँ लाग्दो रहेछ। हो, मलाई पनि त्यस्तै भएको थियो सानुले त्यसो भन्दा। जसो तसो सानुसँग बोलेर सम्झाएँ, अनि केही बेरको कुराकानीपछि फोन राख्यौँ। मर्न चाहेको म सानुको मर्ने कुराले आँट्नै आएन। म मरेसि मेरो सानु जिउँदै मर्नुहुन्छ, यही सोचेर पनि मर्न सकिनँ। बाहिर फ्याँकिदिए विषले भरिएको पानीको गिलासलाई नै। सायद भगवान्लाई मेरो मृत्यु अहिले मन्जुर रहेनछ र त मर्ने बेलामा सानुलाई नै लिएर फोनको माध्यमबाट मेरो सामु मृत्यु रोक्न ल्याइदिनु भयो। गजब छ भगवान् तिम्रो लीला। जिउने हिम्मत आएको थियो अब। मेरो सानुले छोडेर गए पनि माया मलाई नै गर्नुहुन्छ भन्ने आभास दिलाउनु भएको थियो। एउटा नारीलाई कसैको एक सानो हिम्मत नै काफी छ दुनियाँसँग लड्नलाई, अनि त्यो हतियार मेरो सानुको माया थियो। उहाँको म प्रतिको विश्वास थियो। सबै पुरुष एउटै हुन्नन् भनेर प्रमाणित गर्ने मेरो सानु हुनुहुन्थ्यो। उहाँको कसम अनुसार मैले यो बच्चालाई जन्माउने निर्णय गरेँ। अब भोलिको दिनदेखिको मेरो जिन्दगी फरक तरिकाले जिउनु थियो। टक्कर र ठक्कर दुवै खाँदै र दिँदै बाँच्नुपर्ने थियो मैले। यो समाजसँग लडेर अघि बढ्ने दिन थियो। देखाउनु थियो एउटी नारीसँगको सहने क्षमता, म पनि कुनै पुरुषभन्दा कम छैन भनेर देखाउने बाटो थियो। भोलिबाट एउटा एकलामा बाउविहीन सन्तानको लागि यो समाजसँग लडेर जिउने तयारी गर्दै थिएँ। एउटा सन्तानप्रतिको आमाको त्याग र हरेक दुःखहरू सहेर यो संसार देखाउनु थियो। कसैको पापलाई सन्तान सम्झिएर आज एउटा आमाको ममता जाग्दा किन यो बच्चालाई पाप भनेछु भनेर आफैमा पछुतो लागिरहेको थियो। आखिर यो सन्तानको के गल्ती थियो र? सबै गल्ती त त्यो पापी पुरुषको थियो जो केही पल मेरो शरीरसँग खेलेर आफ्नो यौवनको प्यास मेटेको थियो सिन्दूर र मङ्गलसूत्रको बलमा। अब म एक्लो थिइनँ।
तर साथमा हौसला दिने मेरो सानुको माया थियो अनि मेरो साथी पेटभित्रको बच्चा। म आउन लागेको बच्चाको आमा हुनेवाला थिएँ। त्यो बच्चाको लागि हरेक परिस्थितिसँग लड्ने जोस र जाँगर उर्लिएर आएको थियो। सन्तानको लागि जे पनि गर्न सक्छु भन्ने त्यो हिम्मत आएको देख्दा मैले त्यो बेला बुझेको थिएँ कि एउटी आमाको लागि उसको सन्तान कतिसम्म प्यारो हुँदो रहेछ भनेर। अनि याद आयो सानुलाई उहाँकी आमाले गरेको माया। आफ्नो सन्तान भनेको आफ्नै सन्तान हुँदो रहेछ बल्ल बुझेको थिएँ मैले। पेटभित्रको बच्चालाई सरी भन्दै बाहिरबाट सुमसुमाएँ। त्यो पल यति धेरै माया लागेर आएको थियो नि, पाप भन्ने कुरा भनेको सम्झिएर आँसु खस्दै थिए मेरा। यति विवल भएछु सन्तानको मायामा कि सानोको याद पनि आएन। बल्ल बुझ्दै थिएँ आज आमाको लागि उसको लोग्ने भन्दा पनि उसको सन्तान ठुलो हुने रहेछ भनेर। यो पलले याद दिलाएको थियो, भगवानले ममता जगाउँदै थियो। अघिसम्म सरापेको भगवानलाई यो ममता जगाएकोमा धन्यवाद दिँदै थिएँ अनि आफ्नो भूलको लागि क्षमा माग्दै थिएँ मनमा नै। म आमा भइसकेको अनुभव दिलाएको थियो त्यो पलले। निराशाले भरिएको मुहारमा सन्तानप्रतिको माया अम्रिँदा मेरो मुहार पूर्णिमाको जुन झैँ थपक्क बलेको थियो अनि ओठमा हल्का मुस्कान। पानी रोकिएको थियो, रातको 1 बजिसकेको रहेछ। एक्लै थिएँ तर पनि जिउनु थियो। भोलिको सूर्योदयसँगै नयाँ जिन्दगीको सुरुवात गर्नु थियो। आमा बनेर सन्तानप्रतिको कर्तव्य पूरा गर्नुपर्ने थियो। यो समाजसँग लडेर एउटी नारीले चाहिँ भने जे पनि गरेर आफ्नो सन्तानलाई बचाउन सक्छिन्, दुनियाँसँग लड्न सक्छिन् भनेर देखाउनु थियो। पुरुषसँगको बराबरी मात्र नभएर अझै बढी गर्न सक्छन्, पीडा सहेर भए पनि देखाउनु थियो। दुःख पीडा चोट सबै अर्थहीन लागेको थियो सन्तानको मायाको अगाडि। बाउ बिना एउटा बच्चालाई जन्माएर समाजमा उदाहरण बन्नु थियो, आमाको नाम दिएर हुर्काउनु थियो, बाउ नै चाहिन्छ भन्ने कुरालाई गलत तुल्याउनु थियो। नारीले चाहिन् भने एक्लै सन्तानको जिम्मेवारी पुरुषको साथ बिना पनि निभाउन सक्छ भनेर देखाउनु थियो। यही प्रतिज्ञा मनमा लिएर म पेटभित्रको बच्चालाई सुमसुम्याउँदै सुतेँ। हिजोसम्म म कसैको प्रेममा पागल भएर जिउनु न मर्नु भनेको थिएँ, रोएको थिएँ, हिम्मत हारेको थिएँ। तर आज सन्तानप्रतिको प्रेमले जिउने एउटा नयाँ बाटो देखाएको थियो। प्रेम शब्द सुन्नमा एउटै भए पनि अर्थ फरक हुने रहेछ। र त आज फरक तरिकाले प्रेमले मलाई जिउने आधार दिएको थियो अनि त्यो प्रेमको फरक बाटो थियो मेरो सन्तान। धेरै पढे लेखेको त थिइनँ म, के गर्ने के नगर्ने सोच्नै सकेको थिइनँ। न त पढाइको कुनै सर्टिफिकेट नै थियो साथमा जागिर खाउँ भने पनि। अंशको नाममा 10-15 लाख थियो। आउने बच्चाको भविष्य बनाउनलाई साँचेर राखेँ, चलाउँदिन भने। कामको खोजीमा बौतारिएको म जे भेट्यो त्यही गर्न थालेको थिएँ। कहिले इँटा बोक्न जान्थेँ त कहिले ढुङ्गा कुट्न। तर जता गए पनि हरेक पुरुषको नजर एउटी विवश नारीको शरीरमै जाँदो रहेछ। यस्तो नगर उस्तो नगर, म मिलाउँछु सबै, बस एक रात भन्दै फकाउने पुरुषहरू यत्र तत्र छरिएका थिए। तर मेरो व्यवस्था बुझ्ने कोही पनि थिएन। सन्तानको लागि हरेक ज्यामी कामहरू गरेको थिएँ। दिनभरिको थकान अनि रातभरि सानोको यादमा आँसुले सिरानी भिजाउँथे। समय बित्दै थियो, मेरो पेट पनि ठूलो हुँदै थियो। छिमेकमा कुरा काट्न थालिसकेका थिए। श्रीमान खोइ भनेर सोध्थे, घरबेटी बाले पनि खोइ त सानो भनेर सोध्थे, म विदेश सानो भएको छ भनेर झुट बोलेर टार्थे। सानोको फोन ती दिनहरूपछि कहिले लागेको थिएन, कुनै अत्तो पत्तो थिएन। बाहिर काम गर्न नसक्ने भइसकेको थिएँ। बच्चाले पेटमा लात थान्न थालिसकेको थियो। म खुसी हुन्थेँ अनि सोच्थेँ, काश मेरो साथमा आज सानो भइदिएको भए। साँच्चै त्यो बेला श्रीमानको धेरै याद आउँदो रहेछ, रुन मन लाग्दो रहेछ माया गर्ने मान्छे साथमा नहुँदा। तर म एक्लो थिएँ, बच्चाको लागि दुःख गरिरहेको थिएँ। बाहिर सबैले शरीरमा आँखा लगाउन थालेपछि घरमुनि तल सानो घुम्ती खोलेर किराना पसल गर्न थाले। बेला बेलामा बीचबीचमा डाक्टरकोमा जचाउन पनि जान्थे, तर कहिले सोधिनँ मैले छोरा छ कि छोरी छ भनेर, किनकि एउटी आमाको लागि उसको नजरमा दुवै बराबरको हुन्छन्। धेरै महिना सानो नआएको देख्दा बेला बेलामा घरबेटी बा मलाई छोरी भन्दै कता कता हात लाने गर्नुहुन्थ्यो।
डर पनि लाग्थ्यो। बुढी मरेर बसेको श्राद्ध गर्नुपर्ने उमेरमा एउटी छोरी समान मलाई आँखा गाडेर हेर्थे। म विवश थिएँ, जाने ठाउँ पनि त थिएन। जब माया गर्ने मान्छेको नै अत्तो पत्तो थिएन। सायद मेरो सानो पनि त आमाको वचन निभाउँदै हुनुहुन्थ्यो होला। आफ्नो पवित्र मनको नाताको माया समर्पण गरेर आमाको दस्ता र दुधको ऋण तिर्दै हुनुहुन्थ्यो होला। उहाँलाई त म दोष पनि दिन सक्दिन थिएँ, उहाँको बाध्यता थियो। प्रेग्नेन्ट भएको देख्दा पनि एकल नारी देखेर धेरै केटाहरू मेरो घुम्तीमा झुमिरहन्थे। मेरो शरीरका अङ्गहरू लिप्त भएर हेर्थे। म आफूलाई ती गिद्धे नजरबाट जोगाउन शरीर ठाक्थे। छिमेकीका नारीहरू त्यति धेरै पुरुष मेरो घुम्तीमा झुमेको देख्दा बेस्या रहेछे भन्दै कुरा काट्थे। यो अवस्थामा पनि एउटी विवश नारीमाथि उनीहरूले राम्रो नजरले कहिले हेरेनन्। दुःख लाग्थ्यो, जताबाट पनि एउटी नारी नै अपहेलित हुनुपर्ने कस्तो समाज हो यो। एकातिर नारीले नै बेस्या भन्दै प्रचार गरिरहेका थिए त अर्कोतिर पापी पुरुष शरीरका अङ्ग हेर्नलाई लागे थिए। कतै पनि सुरक्षित थिएन म, न त बाहिर न त घरभित्र नै। आफ्नो कोही नहुँदा सबैले लुट्न मात्र खोज्दा रहेछन्। घरबेटी बा, कहिलेकाहीँ छोरीलाई गाह्रो भयो होला है भन्दै पछाडि हात फिराउने गर्थे। म नकार्थे, के गर्नुभएको भन्थे। तर पुरुष न हो, उमेर ढल्किए पनि यौनको चाहना कहाँ सकिँदो रहेछ र। मर्ने बेला हरियो काँक्रो भने झैँ मर्ने बेलामा वैश्य चढेको थियो। कहिलेकाहीँ त एक दिएर ढालिदिउँ जस्तो पनि लाग्थ्यो। फेरि यस्तो अवस्थामा कता जाने, केही थाहा नै थिएन। 8 महिना बितिसकेको थियो, सानोको कुनै खबर थिएन। म मेरो बच्चाप्रतिको कर्तव्य निभाउँदै थिएँ। सानोको याद आउँदा पुराना मेसेजहरू पढेर रुने गर्थेँ। यादहरू काँडा बनेर खोचिरहेका हुन्थे। पीडै पीडामा पनि डर त्रास सबै बोकेर म लडिरहेको थिएँ। तर एक दिन यस्तो घटना घट्यो कि म सोच्न पनि सक्दिनँ। साँझ परेपछि सबै सामानभित्र राखेर जब म रुमभित्र छिर्दै थिएँ तब घरबेटी बा आएर मलाई च्याप्प समाते। म तर्सिएँ। के गर्नुभएको बा भन्दै छुट्टिन खोजेँ, तर वैश्यले मातिएको पुरुषले कहाँ छोड्थ्यो र। मलाई लडाउन खोजिरहेको थियो। म त्यस्तो अवस्थामा एउटा नरपिचास पुरुषसँग आफ्नो यौवनको रक्षा गर्न लडिरहेको थिएँ, आफ्नो जीवन बचाउने प्रयास गरिरहेको थिएँ। त्यो बेला हार गुहार सुन्ने कोही पनि थिएन। त्यो बेला मलाई पुरुषप्रति झन् धेरै घृणा लागेको थियो। एउटा कोखमा बच्चा बसेको नारीमाथि यौवनको प्यास मेट्न मरिमेटेको थियो एउटा बलवान पुरुष। उसले मलाई जोडले एक छाप पढान्यो। उसको झट्काको कारण म भित्तामा पेट अगाडि पारेर ठोक्किन पुगेछु। मलाई पीडा असह्य भएको थियो, रगत बग्न थाल्यो तलबाट। त्यो देखेर घरबेटी भाग्यो। मलाई डर लाग्यो, कतै मेरो बच्चा नै, यो हुनै सक्दैन। सकि नसकी पीडामै छटपटिएर एम्बुलेन्सलाई कल गरेँ। म आफै बेहोसीमा थिएँ। लाग्यो आज म र बच्चा दुवै मर्दैछौँ, किनकि त्यो बेलाको पीडा मृत्युभन्दा पनि भयानक भएको थियो, जुन सायद एउटा नारीले मात्र बुझ्न सक्छिन्। बाँच्छु भन्ने कुनै आशा थिएन, तर पनि मनमाने भगवान्लाई म मरे भने पनि मेरो बच्चालाई केही नहोस् भनेर पुकार गरिरहेको थिएँ। हस्पिटल लगियो मलाई। एम्बुलेन्सबाट मलाई निकाल्दै गर्दा मेरो छेउमा अर्को एम्बुलेन्सबाट एउटा बिरामी निकालिँदै थियो। ज्याप्प धारी पालेको अनि मुखबाट फिज आइरहेको थियो। सबैले भन्न सक्थे कि त्यो मान्छेले विष पिएको छ भनेर। उसलाई लिएर आउने केही मान्छे भन्दै थिए। बिचरा एउटी केटीसँग उसको परिवारले छुट्याएर ल्याए। दिनरात रक्सी पिउँथ्यो उसको यादमा। उसलाई छोडेर कसैसँग विवाह पनि गरेन। आज सहन नसकेर विष पियो, सायद धेरै माया गर्थ्यो, यस्तै भन्दै थिए। म त छक्क परेँ जब मैले सानोको बाबा र आमालाई पनि देखेँ। त्यो विष पिउने व्यक्ति अरू कोही नभएर सानो थियो। मेरो आँखाबाट बलिन्द्र आँसुका टिक्काहरू खसिरहेका थिए। मनमा नै सानो किन यस्तो गर्नुभयो भन्दै रोइरहेको थिएँ। म स्वयं पीडामा थिएँ। मान्छेहरू भन्दै थिए बाँच्न मुस्किल छ अब त भनेर। मेरो मुटुले ठाउँ छोडेको थियो यो सुनेर। मलाई अनि सानुलाई दुवैलाई इमर्जेन्सीमा लगिएको थियो। बाँच्ने चान्स निकै कम थियो। डाक्टरले भन्दै थियो
निकै क्रिटिकल कन्डिसन छ। उहाँको कोही आफन्त पनि आउनु भएको रहेनछ। आमा र बच्चामा एउटा मात्र बाँच्ने चान्स पनि छ अनि दुइटै मर्ने चान्स पनि। अब अपरेसन गरे भने दुइटैको ज्यान जान सक्छ, डाक्टरले यस्तै भन्दै थिए। मैले मेरो बच्चालाई बचाइदिनु भनेर आँसु झारेर भन्दै थिएँ मनबाट, किनकि म त बेहोस भइसकेको थिएँ। आज तीनजनाको मृत्युको अन्तिम घडी थियो। मायाको लागि एकअर्कामा समर्पण गर्दै थिए, बाँच्ने चान्स जिरो थियो। यो अवस्थामा म लेखक पनि कलम चलाउन बन्द गरेर आँसु पुछेको थिएँ, किनकि साँचो माया गर्ने दुई प्रेमी र प्रेमिकालाई मार्दै थिएँ। अनि बिचरा सानो त्यो पेटभित्रको बच्चा जसले संसार नै देख्न पाएको थिएन, उसलाई पनि यो अवस्थामा मैले ल्याएको थिएँ। दुई प्रेमिल जोडीलाई म लेखकले एक बनाउन सकिनँ, न त यो समाज र परिवारले नै एक बन्न दियो। दोषी थियो यो समाज अनि परिवार, जसले सन्तानको चाहना बुझेनन्, जसलाई इज्जत प्यारो थियो अनि हार्दै थियो विवश यो साँचो प्रेम, जुन आज अस्पतालको बेडमा अन्तिम श्वास लिँदै थियो। म लेखक पनि आज निशब्द छु, किनकि मैले साँचो माया मार्दै थिएँ। बस एक सास बाँकी थियो अड्किएर बसेको मेरो कलमको मसीमा, सानो डल्ली र त्यो निर्दोष बच्चाको। अब सानुको तर्फबाट, जब म होसमा आएँ, आफूलाई अस्पतालको बेडमा पाएँ, म त मरिसकेको मान्छे तर कसरी यहाँ जिउँदैछु त? फेरि मेरो छेउछाउमा कोही पनि थिएनन्। मेरो पेटको दुवै भाग छेउ पीडा भएको थियो मलाई, हेरेँ पट्टी बाँधिएको थियो, लाग्थ्यो मेरो अपरेसन भएको थियो। मैले मेरो बाबा र आमालाई त्यहाँ देखिनँ। पल्लो कोठामा रोइरहेको आवाज आएको थियो, सकी नसकी उठेर त्यहाँ गएँ। मेरो बाबा र आमा एउटा शरीरको खुट्टामा समातेर जोड जोडले रोइरहेका थिए। मैले बुझ्न सकिनँ आखिर को रहेछ, कोही आफन्त पो मरेछन् कि क्या हो भनेर म पनि नजिक गएँ। बाबा र आमाले मलाई देखेर झन् रोए। बेडमा रहेको शरीर सेतो कपडाले छोपिएको थियो। उहाँहरूले मलाई रोक्दै हुनुहुन्थ्यो, नहेरोस् भन्ने तरिकाले, नदेखोस् भन्ने आवाजले। सङ्कोच नमानी को रहेछ भनेर शिरको कपडा हल्का सार्दै तल पुर्याएँ। म चिच्याएँ तर आवाज विहीन। मेरो आवाज भित्ताभरि गुन्जिएको थियो होला, यतिका महिनापछि आफ्नो डल्लीलाई देखेको थिएँ, त्यो पनि मृत शरीरमा। मेरो शरीरमा भएको पीडा भन्दा त्यो दृश्यले मलाई सहन नसक्ने गरी पीडा र आँसु दिएको थियो। म रुँदै अँगालेर रोइरहेको थिएँ। मेरो डल्लीले संसार छोडेर गएकी थिइन्, मलाई एक्लो बनाएर गएकी थिइन्, उनको साँचो प्रेमको सजाय दिएर गएकी थिइन्। भाग्यले आज यतिका महिनापछि भेट गराएको थियो, तर त्यो अवस्थामा जहाँ हामी चाहेर पनि एक हुन सक्दैनौँ। उनको शरीरलाई उठाएर छातीमा टाँसेर धेरै रोएँ। आफूले माया गरेको मान्छे संसारमै छैन भन्ने कुराको आभास हकिकतमा थाहा भएपछि मुटुले पनि छुरा प्रहार गरे चाहिँ गोचिरहेको थियो हरेक चिच्चेहटसँगै। लासको छेउमा भर्खरै जन्मिएको बच्चा थियो। एकजना डाक्टरले मोबाइल दिँदै भन्नुभयो, मेरो सानो आएर जब मेरो लासलाई अँगालेर रुनुहुन्छ, हो उहाँ हो मेरो श्रीमान, उहाँ मेरो श्रीमान हुनुहुन्छ, यो फोन लगेर भिडियो हेर्नु भनेर भन्नुभएको थियो। मैले आँखाभरि आँसु पारेर मोबाइल खोलेर भिडियो हेरेँ। डल्लीले मर्नु अघि अन्तिम सासँगै मेरो लागि केही कुरा छोडेर गएकी थिइन्। मैले भिडियो खोलेँ। मेरो डल्लीले रुँदै भन्दै थिइन्, सानो धेरै धेरै माया, आज कैयौँ महिनापछि हजुरलाई यो हालतमा देख्दा मेरो प्राण नै गएको थियो। डाक्टरलाई सोद्धा थाहा भयो कि धेरै रक्सी पिएर हजुरको दुईवटै मृगौला खराब भएको छ भनेर। यो अन्तिम स्टेजमा कसैबाट मृगौला नपाए मृत्यु हुने कुरा थाहा पाएपछि मैले सहन सकिनँ। आफ्नो आँखा अगाडि आफूले धेरै माया गरेको मान्छे मरेको देख्न नसकिँदो रहेछ। त्यही भएर मैले डाक्टरलाई मेरो बच्चा सकुशल बचाएर मेरो मृगौला सानुलाई दिनु भनेर भने। तपाईँको कसम पुरा गरेकी छु सानु, हेर्नुहोस् त हजुरको सहानी डल्ली प्रेमको चिनो स्वरूप दिएको छु, धेरै माया दिनुहोला। पहिलो र अन्तिम दुधको धारा पिलाएर बिदा मागेको छु। मेरो लागि हजुर दुवैजना महत्त्वपूर्ण हुनुहुन्छ। एकातिर आमाको कर्तव्य निभाएँ भने अर्कोतिर श्रीमतीको कर्तव्य पनि निभाएको छु।
मेरो शरीरको अङ्ग अन्तिम क्षणसम्म हजुरकै नाममा सीमित थियो। आज त्यो पूरा गर्ने मौका पाएँ। खुसी छु। श्रीमती भएर पनि नजिक रहेर मिठो माया अनि मिठो पकाएर खान त दिन सकिनँ। साह्रै अभागी रहेछु सानो, हजुरलाई सँगै रहेर पनि माया दिन सकिनँ। अर्को जन्म भएछ भने हजुरकै श्रीमती भएर जिन्दगी बिताउन चाहन्छु। हरेक जन्म हजुरको साथमा हजुरको सानो डल्लीलाई धेरै माया दिनु ल। बिदा सानो। अन्त्यमा म मरेपछि मात्र हजुरले मलाई छुन र देख्न पाउनुहुन्छ होला। तर मलाई एकचोटि छातीमा टाँसेर हजुरको हातले अन्तिमचोटि श्रीमती सम्झिएर सिन्दुर लगाइदिनु होला। म सौभाग्यशाली ठान्नेछु आफूलाई। म तडपिएको छु यो पलको लागि। बिन्ती छ है। त्यो भिडियो सकिएपछि उनको सास गएको थियो। धेरै रोएको थिएँ म। त्यहाँ भएका मेरा बाबा र आमा अनि डाक्टर र नर्सहरू सबैको आँखाबाट आँसु खसिरहेका थिए। डल्लीको मुहार हेरेर तीखो छुराले आफ्नो हात काटेर एक हातमा बच्चा बोकेर अर्को हातले उनको खाली सिउँदोमा सिन्दुर हालिदिए। म कानिएर धेरै रोएँ। त्यो पल मेरो जिन्दगीको मृत्यु सहरीको पीडाजनक पल थियो। मेरो बाबा र आमा सायद उनको त्यो त्याग देखेर पछुताइरहेका थिए। मरेर पनि मेरो डल्लीले कसैको नासो स्वरूप छोरालाई मृत्युबाट फर्काएर एउटी आमालाई फर्काएकी थिइन्। मेरो बा छोरी भन्दै आफूले भनेको नराम्रो गाली सम्झी सम्झी टाउको पिट्दै रोइरहेका थिए। अनि मेरी आमा आज पहिलोचोटि मेरो डल्लीको साँचो मायाको अगाडि हारेर आँसु खसाल्दै माफी माग्दै खुट्टा समाएर पश्चाताप गरिरहेकी थिइन्। बस सबैजना रोइरहेका थियौँ। म लेखकको तर्फबाट मैले साँचो प्रेमलाई आज जिताएको त थिएँ, तर डल्लीलाई बचाउन सकिनँ। सायद साँचो प्रेममा देह त्याग नभएसम्म कसैले प्रेमको परिभाषा नै नबुझ्ने रहेछन्। म लेखक विवश थिएँ यो समाजलाई प्रेमको सही अर्थ सिकाउन, जसको लागि मलाई डल्लीको प्राण लिनु पर्यो। डल्लीलाई मार्दा म पनि रोएको थिएँ। मैले डल्लीको हत्या गरे पनि समाजमा नारीको प्रेम पवित्र हुन्छ भनेर प्रमाणित गरेको छु। म स्तब्ध पनि छु। मलाई माफ गर्नुहोला श्रोताहरू, किनकि मैले डल्लीको अस्तित्व मेटाइदिएको छु। डल्लीले आज नारीको प्रेम र एउटी श्रीमतीको कर्तव्य कसरी निभाउने एक उदाहरण यो समाजलाई दिएर विदा भएकी थिइन्। हरेक परिस्थितिमा पनि लड्ने हिम्मत हरेक नारीलाई दिएकी थिइन्। एउटा परिवारलाई सन्तानको खुसीमा नै खुसी हुन सिक्नुपर्छ भनेर पाठ पनि सिकाएर गएकी थिइन्। एउटी आमाले चाहिँ भने ज्यानको बाजी राखेर भए पनि आफ्नो सन्तानलाई आँच आउन दिन्न भन्ने सन्देश दिएर गएकी थिइन्। अनि एउटा असल श्रीमानको प्रेम र भूमिका आफ्नो श्रीमानप्रतिको त्याग गरेर प्रेमको परिभाषा सिकाएर गएकी थिइन्। डल्ली जस्तै समाजमा यस्तै कैयौँ समस्यामा परेर पनि सङ्घर्ष गरिरहेका नारीहरूलाई म मनैदेखि नमन गर्छु, सम्मान गर्दछु। धेरैभन्दा धेरै तपाईँहरूको मायाको आशा राख्दै आगामी दिनहरूमा पनि हामी यस्तै कथा लिएर आउने बाचाको साथमा बिदा हुन्छौँ। नमस्कार। तपाईँलाई हाम्रो तर्फबाट धेरै धेरै माया नै माया।